0: समयभित्रै काम पूरा भएको एमसीए नेपालले जनाएको छ। प्रसारणलाई निर्माण सम्पन्न हुनु नेपालको विद्युत पूर्वाधार र सीमापार ऊर्जा संचालन विस्तारका लागि महत्वपूर्ण उपलब्धि भएको अधिकारीहरूले बताएका छन्। यसले नेपाल र भारत बीचको विद्युत प्रसारण लाइन निर्माण सञ्जाल थप सुदृढ बनाउने आधार तय गरेको नेपाल विद्युत प्राधिकरणले जनाएको छ। नेपाल आयल निगमले कृष्णभीर सड़क सञ्चालनमा आएपछि ग्यास सहज हुने बताएको छ। विज्ञप्ति जारी गर्दै निगमले पहिरोका कारण ग्यास बुलेट आउन नसक्दा अभाव भएको बताएको हो। हाल तराईका उद्योगहरूमा ग्यास रिफिल गरेर काठमाडौँमा वितरण भइरहेको छ। भदौ 18 गतेदेखि अहिलेसम्म काठमाडौँ उपत्यकामा वैकल्पिक मार्गबाट ल्याइएका 3,79,529 सिलिण्डर वितरण भएको निगमले जनाएको छ। भदौ 28 नेपालमा 52,737 मेट्रिक टन एलपी ग्यास आयात भएको निगमले जनाएको छ। यो परिणाममा 37,13,894 सिलिण्डर बराबर हुने निगमको भनाइ छ। हवस् त, अहिलेसम्मका खबर यति नै। नमस्कार, म आरती।
1: यो PFBS गोर्खा रेडियो हो।

नमस्ते, तीजको रनको गयो भन्दा पनि गइसकेको छैन कति ठाउँमा, र आज पनि तिजको धेरै ठाउँमा पार्टी होला, तपाईँहरूको इभेन्टहरू एटेन्ड गर्नुपर्ने होला। तिज गइसकेको छैन, आज तिजको व्रत बस्ने दिन मात्रै हो। तपाईँहरूले अब के कसरी चाहिँ आजको दिन मनाउनुहुन्छ, तर गीत

सुन्यौं हामीले तीजको रनको दर्शना गन्धारी अनि साथीहरूले गाउनु भएको। हजुर, यो गीतसँगै कार्यक्रम प्रभातकालीन आवाजको दोस्रो घण्टा सुरु भयो श्रोता, र दोस्रो घण्टा बित्दै जाँदाखेरि ब्रुनाईमा बिहानको 8:09 गएको छ र सेरियामा मौसमी परिवर्तन खासै भएको छैन। बिहान जस्तो थियो त्यस्तै छ, घाम अलिकति माथि आइपुगेको छ अनि टेम्परेचर खासै त्यस्तो परिवर्तन भएको छैन। हजुर, अब हामी सुनिहालौँ आजको राशिफल र राशिफलमा सुरुमा अब मेष राशिबाट सुरु गरौँ। मन मिल्ने साथी भेटिनका साथै प्रेम र मित्रताको बन्धन कसिलो हुने देखिन्छ। आज कामको चापबाट फुर्सद पाइनेछ, व्यवसायले मनक्कै आमदानी दिलाउनेछ, विभिन्न सहयोग र उपहार हात लागि समेत हुने देखिन्छ आज मेष राशिलाई। वृष राशि, मेहनतीहरूका लागि समय उत्साहजनक रहनेछ, प्रतिस्पर्धामा विजय प्राप्त हुनेछ भने द्वेष र ईर्ष्या गर्नेहरूले हार खानेछन्। आज तपाईँको परिक्रमद्वारा अधिकार स्थापित गर्न सक्नुहुनेछ र चुनौती चिर्दै काम बनाउन सक्नुहुनेछ। मिथुन राशि, प्रयत्न गरेका काम सजिलै सम्पादन हुनेछन्, अध्ययनमा राम्रो उपलब्धि हासिल गर्न सक्ने योग छ, बौद्धिक प्रतिस्पर्धामा विजयी पनि हुनुहोला, प्रतिष्ठित काम सम्पादन गर्ने मौका मिलेको छ। आज सेवामूलक कामबाट धनलाभ पनि प्राप्त होला। कर्कट राशि, अवसर प्राप्त भए पनि तत्काल फाइदा हेर्दा परिस्थिति बिग्रन सक्छ, मेहनतले समस्या सुल्झनेछन्, पहिलेका कमजोरी सुधार गर्ने अवसर प्राप्त हुनेछ र कृषि तथा पशुधनबाट लाभ मिल्नेछ। सिंह राशि, परिस्थिति अनुकूल हुनेछ र लगनशीलताले लक्ष्यमा पुर्याउनेछ, छोटो समयमा फाइदा उठाउन सकिनेछ, सहयोगीहरूले काममा साथ दिनेछन् र मेहनत गर्दा राम्रो परिणाम प्राप्त हुने देखिन्छ आज। कन्या राशि, शेयर तथा लगानीबाट लाभ मिल्नेछ, बौद्धिक कार्यबाट पनि दिगो फाइदा हुने देखिन्छ, सुखद समाचारले उत्साह जगाउनेछ भने मेहनतले सम्मानित स्थान दिलाउन सक्छ, अध्ययनमा प्रगति हुनेछ भने ज्ञानलाई निखार्ने अवसर पनि प्राप्त हुने देखिन्छ कन्या राशिलाई। तुला राशि, रमाइलो भेटघाट तथा खानपानको आनन्द प्राप्त हुने योग छ, तारिफ योग्य कामले प्रशंसा एवं ख्याति बढ्नेछ, सफलताको अनुभवले थप उत्साहित भइनेछ, काम र नयाँ कामको प्रस्ताव आउनेछ र सहयोगीहरूले हौसला जगाउनेछन् उक्त काममा। वृश्चिक राशि, अवसरको खोजीमा केही दौडधुप गर्नु पर्ला, घर खर्च बढ्नका साथै अर्थ अभावले सताउने हुँदा होसियारीको साथ काममा जुट्नु पर्ने देखिन्छ। आज आफ्नाबाटै टाढिनु पर्ने परिस्थिति पनि आउन सक्छ, भ्योसीले नोक्सान पुर्याउन सक्छ, अलिकति वृश्चिक राशि चाहिँ आज अलिकति होसियार हुनु पर्यो श्रोता। धनुराशि, प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ, मेहनत गर्दा दिगो फाइदा हुने काममा जग बसाउने मौका छ, आमदानीका नयाँ स्रोत फेला पर्नेछन्, पहिले गरेका कामबाट प्रशस्त लाभ हुने समय रहेको छ, आय आर्जन पनि बढ्ने र उड्न पर्ने रकम हात लागि हुने समय आएको छ। मकर राशि, कर्मका प्रेरक र सहयोगी बढ्नाले कर्म साधना सिद्ध हुने देखिन्छ, मेहनतले सजिलै लक्ष्यमा पुर्याउनेछ, प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ, विभिन्न अवसरले पछ्याउनेछन् भने दिगो काममा जग बसाउने अवसर समेत प्राप्त हुने देखिन्छ। कुम्भ राशि, प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ, चुनौतीहरू पछ्याउँदै चिताएका काम बनाउन सक्नुहोला, रोकिएका काम सम्पादन हुनेछन् भने मेहनतले लक्ष्यमा पुर्याउनेछ, सानो प्रयत्नले धेरैको भलाइ गर्न सक्छ, महत्त्वपूर्ण कामको जग बसाउने समय पनि आएको छ। र अन्तमा मीन राशि, पहिलेका समस्या दोहोरिनाले उत्साहमा कमी आउला, गोपनीयता बाहिरिनाले समस्या पर्न सक्छ, स्वास्थ्यमा निकै ध्यान पुर्याउनु पर्ने देखिन्छ अनि साना तिना काममा अल्झनु पर्दा ठूलो काम रोकिन पनि सक्छ, आशा देखाउनेहरूको भर पर्दा
धोका पनि पाउनु होला। हजुर, आजको राशिफल सुन्दै हुनुहुन्थ्यो, पुरा भयो। अब सधैँ भन्ने गर्दछु श्रोता, राशिफल भनेको एउटा गाइडलाइन मात्रै हो, गाइड मात्रै हो। तपाईँले कस्तो कर्म गर्नुहुन्छ, कस्तो सोच राख्नुहुन्छ, त्यसले निर्भर पर्छ र तपाईँको व्यवहारमा निर्भर हुन्छ। पक्कै पनि तपाईँको दिन आजको शुभ रहोस्, जुनै राशि भए पनि शुभकामना छ। अब हामी रेशमा सुनुवार किराँतीलाई सुन्न जाउँ, तिमीलाई हेर्ने भन्ने गीतमा।

हजुर, तिमीलाई हेर्ने कति होलान्, मलाई हेर्ने कति होलान, रेसमा सुनवार किराँतीले गाउनु भयो श्रोता यो गीतलाई। ब्रिटिस फोर्सेस ब्रुनाईमा अब AWS आर्मी वेलफेयर सर्भिस कम्युनिटी सपोर्ट टिमले युथ क्लब आयोजना गर्ने भएको छ। गत हप्तादेखि नै सुचारु हुने भनिएको यो कार्यक्रम हेजले गर्दा, यो तुवालोले धुवाँले गर्दाखेरि सस्पेन्ड भएको थियो र अब आजदेखि सुचारु हुने भएको छ। र आज पहिलो कार्यक्रम हो इयर 1-3 का नानीहरूका लागि चाहिँ स्लाइम मेकिङ हुनेछ। मध्याह्नको 4 बजेदेखि साँझको 5:30 बजेसम्म हुनेछ यो कार्यक्रम। चिटच्याट कम्युनिटी सेन्टरमा $4 प्रति बच्चा लाग्छ। तपाईँहरूले दर्ता गरिसक्नु भएको छ होला, रजिस्ट्रेसन एन्युअल रजिस्ट्रेसन हुन्छ र बस चाहिँ पिकअप र ड्रपअपका लागि अभाइलेबल छ। X1, X2 जुरासिक पार्क र G15 एरियाबाट मात्रै, G15, S15 र J16 को वरिपरि, अनि अर्को G16 हुनुहुने श्रोताहरूले आफैले बच्चा ड्रप गर्नुपर्ने हुन्छ। अब मन्ना देलाई सुनौ जिन्दगानीलाई भन्ने गीतमा।

अगाडि एउटा संस्थाको जन्म भएको थियो। यसको उद्देश्य थियो हौजी परिवारको लागि कल्याणकारी सहायता उपलब्ध गराउने। 40 वर्ष पश्चात आज यो संस्था हाइब जन सशक्त बनेको छ। फौजी समुदायका हजारौं सदस्यलाई सहयोग पुर्याउँदैछ। प्रत्येक दिनको प्रत्येक क्षण कल्याणकारी जानकारी प्रदान गर्नमा व्यस्त छ र अब यो संस्था MOD सम्बन्ध जानकारीको लागि आधिकारिक माध्यम बनेको छ। वास्तवमै गत 4 दशक एकदमै व्यस्त रह्यो हाइबको लागि र अब अगाडिको अर्को 4 दशक अझ सशक्त रूपमा व्यस्त रहने अठोट छ यसको। हाइबले तपाईँलाई कसरी मदत गर्न सक्छ भनेर जान्न को लागि यसको अनलाइन खोजी गर्न सक्नुहुन्छ। आर्मी हाइब, RAF हाइब वा RN फोरममा गएर।

किरणले भोजपुरे अनि साथीहरूले गाउनु भएको हाम्रो घरबाट धेरै टाढा धेरै धेरै टाढा भन्ने गीत सुन्यो श्रोता र ब्रुनाईमा अहिले बिहानको 8:25 गए श्रोता तपाईँहरू हुनुहुन्छ प्रभातकालीन आवाजको दोस्रो घण्टामा म धनराज राईको साथमा। तपाईँहरूले नेपालले यसपालि एसिसी मेन्स प्रिमियर कप 2026 जितेको खबर त सुनिहाल्नु भयो र त्यो विजेता टिम नेपाली टिम स्वदेश फिर्ती पनि भइसकिसकेको छ। त्यो पनि तपाईँहरूले समाचारहरूतिर हेरिसक्नुभयो। नेपालले फाइनलमा चाहिँ युएईलाई 44 रनले पराजित गर्दै यो सालको उपाधि जितेको हो र यसले चाहिँ 2027 सालमा हुने एसिया कपमा आफ्नो स्थान सुरक्षित गरेको छ। कति राम्रो खबर। हजुर, अब आजको सोमबारको पहिलो सेगमेन्ट हाम्रो स्पोर्ट्स राउन्डअप तर्फ लागौँ श्रोता। स्पोर्ट्स राउन्डअपमा डिपी वर्ल्ड टोर अन्तर्गतको आइरिस ओपनको कुरा गरौँ। 10-13 सेप्टेम्बर हिजोसम्म भएको गल्फ खेलमा सेन लोरीले 23 अन्डर पार खेलेर विजेता हुन भएको छ भने दोस्रो स्थानमा जोआकिन निमनले 12 अन्डर पार गरेर दोस्रो स्थान हासिल गरेका छन्। 11 अन्डर पारको फरक सहित चाहिँ सेन लोरीले जित हासिल गरेछ। निकै ठुलो फरक पो परेछ। त्यस्तै तेस्रोमा प्याट्रिक रिडले पनि 12 अन्डर पार नै गरेका रहेछन्। चौथोमा चाहिँ रास्मस निगार्ड पिटरसनले 11 अन्डर पार गरेर आएका रहेछन् भने पाँचौँमा टम म्याकिबिनले 10 अन्डर पार गरेका रहेछन्। हिजो समाप्त भएको खेल यो डिपी वर्ल्ड टोर अन्तर्गतको आइरिस ओपनमा। फुटबलको कुरा गरौँ। फुटबलमा अब शनिबारको खेल के भएका थिए प्रिमियर लिगको कुरा गरौँ। एस्टन भिल्लालाई नटिङ्गम फरेस्टले 2-1 पराजित गरेछ। बर्नमाउथ र ब्रेन्टफोर्ड 2-2 बराबरीमा खेल अन्त भएछ। त्यस्तै चेल्सी र हल सिटी पनि 2-2 बराबरीमा खेल टुङ्गिएको रहेछ। क्रिस्टल प्यालेसलाई चाहिँ इप्सविच टाउनले 3-2 हराएको रहेछ भने लिभरपुल र फुलम 0-0 ड्र भएछ। त्यस्तै टोटनहम हटस्पर र एभर्टन पनि 0-0 खेल समाप्त गरेका रहेछन्। सन्डरल्यान्ड हटस्पर्स र आर्सेनल बीचमा चाहिँ आर्सेनलले सन्डरल्यान्डलाई 2-0 हराउन सफल भएको थिएछ भने हिजो भएको खेलमा कोभेन्ट्री सिटीलाई ब्राइटन एन्ड होप एल्बियनले 5 गोल लगाएर पराजित गरेछ कोभेन्ट्री सिटीको 0-0। त्यस्तै म्यान्चेस्टर युनाइटेडलाई म्यान्चेस्टर सिटीले 1 गोल लगाएर पराजित गरेको थियो हिजोको खेलमा। अब क्रिकेटमा फेरि अर्को के छ। क्रिकेटमा बार्बेडोस ट्राइडेन्ट्स र गायाना एमाजोन वरियर्स बीच खेल भइरहेको छ अहिले र अहिले चाहिँ गायाना एमाजोन वरियर्सले चाहिँ ब्याटिङ गरिरहेको अवस्था छ। 92 रन जोडेको छ 8 विकेट गुमाएर र 3.5 ओभर बाँकी रहेको छ। हजुर, अब शनिबार कुन खेल भयो त। पाकिस्तान र इङ्ल्यान्डको खेलमा इङ्ल्यान्डले 8 विकेटले पाकिस्तानलाई पराजित गरेको थियो। त्यस्तै अरू काउन्टी गेमहरू पनि भएका थिए। तीमा डरहम विमेनले चाहिँ वारविक्सर विमेनलाई 4 विकेटले पराजित गरेको थियो शनिबार भने। आइतबार हिजो के भयो, नामिबिया र साउथ अफ्रिकाको खेल भएको थियो। साउथ अफ्रिकाले 9 विकेटले चाहिँ नामिबियालाई हराएको थियो। त्यस्तै मेन्स इन्टरनेसनल 2020 म्याचमा अफगानिस्तान र भारत बीच खेल भएको थियो। भारतले अफगानिस्तानलाई
सात विकेटले हराएको थियो। त्यस्तै विमेन्स इन्टरनेसनल 2020 म्याच पनि भएको थियो, त्यसमा चाहिँ जिम्बावे विमेन भर्सेस साउथ अफ्रिकन विमेन बीच खेल भएको थियो। साउथ अफ्रिकन विमेन ले 64 रनले जिम्बावे विमेनलाई पराजित गरे। एकैछिन हाम्रो ध्यान टेनिसतर्फ पनि लैजाउँ। युएस ओपन चलिरहेको छ र शनिबारको खेलमा क्रिस्टियन ह्यारिसनले चाहिँलाई निल स्कुप्स्कीले 6-1, 6-7, 2 सिधा सेटमा हराएका थिए। त्यस्तै अब आर्याना साब्लेन्कालाई एलेना रिवाकिना, कति अप्ठ्यारो नाम हो, लाई चाहिँ 4-6, 7-5, 2-6 सेटमा हराएकी थिइन्। त्यस्तै अर्को फ्रान्सिस टियाफोलाई बेन सेल्टनले 6-4, 3-6, 3-6, 5-7 सेटमा हराएका रहेछन्। हिजो आइतबारको खेलमा फेरि एलेक्जेन्डर जेभरेभले चाहिँ बेन सेल्टनलाई 6-3, 7-6, 5-7, 6-2 हराएछन् हराएका रहेछन्। अब अर्को डबल्समा पनि खेल भएको थिए हिजो, त्यसमा चाहिँ मारिया कोजी रेभा र माया लम्सडेनको टिमले काइला डे र रेनाता जाराजुआलाई 6-3, 6-3 स्ट्रेट सेटमा हराएका रहेछन्। साइक्लिङको पनि कुरा गरौँ छोटो। साइक्लिङमा चाहिँ भ्युएल्टा एस्पाना रेस हिजो समाप्त भयो र त्यसमा चाहिँ टोबियास जोहानेसेनले 2:54:08 दूरी पूरा गरिन् र गरे र पहिलो स्थान हासिल गर्न सफल रहे। त्यस्तै एलेजान्ड्रो रुमालीले चाहिँ ठ्याक्कै छोटो समयमा रहेर उनले यो रेस दोस्रो स्थानमा पुरा गरेछन्, सँगसँगै छिरेछन् भन्दा पनि हुने रहेछ। त्यस्तै रामसेस डेब्रुइनेले पनि 2:54:13 यो रेस पुरा गरेर चाहिँ तेस्रो स्थान पक्का गरेछन्। साह्रै फरक रहेनछ समय, 8-5 र 13 सँगसँगै छिरेको भन्दा नि हुने रहेछ श्रोता। हजुर, विकेन्डमा अन्य थुप्रै खेलहरू पनि भएका थिए तर हामीले यसो हाइलाइट मात्रै तपाईँहरूलाई प्रस्तुत गर्यो। अब हामी गीत सुनौ। क्रिजनले गाउनु भएको गीत छ टाइम टाइममा।

0: गोर्खा रेडियो,
1: गोर्खा रेडियो।
2: भनिन्छ हामीले जीवनमा जे जति गर्छौ त्यसमा कोही न कोही त माध्यम बनेकै हुन्छन्। त्यसैले आपसी सञ्जाल अति नै महत्वपूर्ण छ, जसले हामीलाई अन्य मानिस तथा अवसरहरूसँग जोड्ने काम गर्छ। मिलिट्री कोवर्किङ नेटवर्क यस्तै एउटा सञ्जाल हो, जस मार्फत फौजी जीवन साथीहरूले आफ्नो लागि एक स्वतन्त्र एवं व्यावसायिक जीवनको निर्माण हेतु मदत पाउन सक्छन्। वार्षिक 30 pound शुल्क तिरेर तपाईँ पनि यसको सदस्य बन्न सक्नुहुन्छ अनि यहाँ उपलब्ध विभिन्न संघ संस्थाहरूसँग जोडिएर आफ्नो व्यावसायिक भविष्य निर्माणको लागि आवश्यक कला कौशल सिक्नुका साथै व्यक्तित्व विकासका अवसरहरूको पनि फाइदा लिन सक्नुहुन्छ। थप विवरण एवं सदस्यताको लागि हेर्नुहोस् मिलिट्री कोवर्किङ.uk।
3: Radio.

मंगोलियन हार्टका राजु लामाले गाएको गीत सुन्यौं बादल पारीको देशबाट र निकै मिठो गीत सुन्यौं श्रोता। हामीले ब्रुनाईमा बिहानको 9 बज्नका लागि अब 13 मिनट बाँकी रहेको छ। बेलायतमा सान्टान्डर ब्याङ्क अकाउन्ट होल्डर हुनुहुन्छ तपाईँ, हुनुहुन्छ भने त ठिकै छ। अब सान्टान्डर ब्याङ्कले चाहिँ 13-17 वर्ष उमेर समूहका केटाकेटी भनौँ न किशोर किशोरीहरूका लागि विशेष अफर चाहिँ सार्वजनिक गरेको रहेछ। यो ब्याङ्कले नयाँ 1-2-3 मिनी अकाउन्ट खोल्न योग्य ग्राहकलाई चाहिँ 50 पाउन्ड नगद बोनस दिने घोषणा गरेको छ र यो सुविधा प्राप्त गर्न चाहिँ 1 सेप्टेम्बर 2026 पछि नयाँ खाता खोल्नुपर्ने छ र खाता खुलेको 31 दिनभित्र कम्तीमा 50 पाउन्ड जम्मा गर्नुपर्नेछ। त्यस पछाडि ब्याङ्कले थप 50 पाउन्ड बोनस चाहिँ उक्त खातामा नै जम्मा गरिदिने भएको रहेछ श्रोता। यो अफर बेलायत बसोबास गर्ने 13-17 वर्ष उमेरका युवा युवतीका लागि मात्र उपलब्ध रहेछ। अब बेलायती नागरिक भए पनि ब्रुनाईमा छौँ भने हाम्रा छोराछोरीले चाहिँ यसमा सहभागी हुन नपाउने कुरा मैले बुझेँ। यसलाई वित्तीय विज्ञले पनि युवा उमेरमै बचत र बैङ्किङको बानी विकास गर्न सहयोगी कदमका रूपमा हुने उल्लेख गरिएको छ। बैङ्कका अनुसार यो योजना किशोर किशोरहरूलाई आर्थिक व्यवस्थापन सिकाउने र बचत संस्कार बढाउने उद्देश्यले ल्याइएको हो। योग्य आवेदकहरूले सबै शर्त पुरा गरेमा केही समयभित्रै 50 पाउन्ड बोनस प्राप्त गर्न सक्नेछन्। 31 दिन भित्र डिपोजिट गर्नु पर्यो, त्यस पछाडि ब्याङ्कले बोनस 50 पाउन्ड चाहिँ उक्त अकाउन्टमा हालिदिने रहेछ। बेलायतवासी श्रोता, तपाईँहरूले पनि यो स्किममा पक्कै सहभागिता जनाइसक्नु भएको छ अथवा छोराछोरीलाई सहभागिता गराइसक्नु भएको छ भने के कस्तो हुँदो रहेछ यसो जानकारी दिनुहोस् है। अब सेप्टेम्बर 1 सुरु भएको हो, तपाईँले 1 गएर खोल्नु भएको छ भने त अब 50 पाउन्ड फाल्टो बोनस पाक्नलाई आधी महिना मात्रै बाँकी रहेको छ र तपाईँहरूको अनुभव यसमा के कस्तो रह्यो यसो हामीलाई पनि जानकारी गराइदिनुहोस् ताकि अन्य थाहा नपाउनुहुने श्रोताका लागि पनि जानकारी हुनेछ। हजुर, राम्रो स्किम जस्तो लाग्यो। केटाकेटीले अब पैसा कसरी खेलाउने, कसरी सेभिङ हुन्छ, कसरी डिपोजिट गर्ने कुराहरू जानिसकेका हुँदैनन् र अब अहिलेको समयमा हामीले पनि अब डोर्याउँदै लगेर देखाउने समय फुर्सद ननिस्केला, काम बटाइएको हुन्छ, थाकिएको हुन्छ, उनीहरू पनि कलेज युनि के गर्दाखेरि चाहिँ नभ्याइराखेको हुन्छ। ब्याङ्कले नै यस्तो अफर गरेपछि त्यो त उनीहरूलाई राम्रो शिक्षा दिनु खोजेको जस्तो मलाई चाहिँ अनुभूति भयो।

रिदम राईको मस्ती सुन्यो श्रोता. ग्रेस फोर्सेस ब्रुनेका श्रोता, तपाईँहरूका लागि बिएबी 30 पूजा आयोजना भएको छ. अघि पनि भनिहाले, तपाईँलाई जानकारी दिइहाले, आज 14 सेप्टेम्बरको दिन बिहानको 10 बजेदेखि 12:15 बजेसम्म, मध्याहको 12:15 बजेसम्म हुन्छ बिएबीको मन्दिरमा. र पूजा सामग्री भने आफैले लानुपर्ने हुन्छ आजको दिनमा. र तपाईँहरूले तयार पारिसक्नु भएको छैन भने अलिकति समय अझै पनि बाँकी छ, रामधानीका भैयाहरूलाई यसो फोन गरेर तयार पार्न लगाउनुहोस्, उहाँहरूले एकछिनमै तयार पारिदिइहाल्नुहुनेछ. हजुर, अब हामी एउटा गीत सुन्छौँ ऐना हेरेर, र यो गीत रहेको छ पेन्सन पट्टा चलचित्रबाट. यो गीत सुन्दै सुन्दै हामी कार्यक्रमको दोस्रो घण्टालाई पनि समापन गर्नेछौँ श्रोता. र यो गीत सुनेपछि तपाईँहरू नेपालबाट प्राप्त भएको ताजा समाचार सुन्नुहुनेछ, अनि त्यस पछाडि फेरि तेस्रो घण्टामा हामी भेट्ने नै छौँ. तबसम्म बिएफएस गोर्खा रेडियो सुन्दै गर्नुहोला र यो गीत रमाइलो गर्नुहोला. भर्खर रिलिज भएको चलचित्र हो. उहाँसँगको अन्तर्वार्ता अस्ति शुक्रबार पनि तपाईँहरूले सुन्नुभयो, अनुसार राई बहिनीसँगको उहाँको अभिनय रहेको चलचित्र. नेपालबाट सुन्दै हुनुहुन्छ र यो चलचित्र हेर्नु भएको छ भने के कस्तो छ यसो जानकारी पनि गराउँदै गर्नु.

0: Pilain Padi.
1: On air.
0: App ma.
1: Ani smart speaker ma bunhos.
2: Play BFBS.
0: You. BFBS Gotha Radio Ho.
3: Asa Amerika Dikasis. Vaitik Sanatan Hindu Dharma Palambi Nari Hurle. Mahadev Puja Kare Manavdei San. Dharmik Manita Anusar Sati Parvati Le Mahadev Lai Pati Pauna. Nirahar Brata Basera Tapasya Garnu Bhayeko Thiyo. Sathi Harule. Wahalai. कसैले नदेख्ने ठाउँमा लगेर राखेपछि पार्वतीले त्यही व्रत बसेर महादेवलाई प्राप्त गर्नुभएको विश्वास छ। पार्वतीलाई साथीहरूले हरण गरेर लगेको दिन भाद्र शुक्ल तृतीया भएकाले त्यही दिनदेखि हरितालिका तीजको व्रत बस्ने परम्परा सुरु भएको धर्मशास्त्रीय मान्यता छ। हरितको अर्थ हरण गरिएको र आलिकाको अर्थ साथी भएकाले पर्वको नाम हरितालिका रहेको बताइन्छ। आज व्रत बसेर महादेवको पूजा गरे कामना पूरा हुने धार्मिक विश्वास। स्वास्थ्य अनुसार निराहार पानी वा फलफूल खाएर व्रत बस्न सकिने धर्मशास्त्रविद रामचन्द्र गौतमले बताउनु भएको छ। आज राष्ट्रिय बाल अधिकार दिवस मनाइँदैछ। बाल मैत्री, बाल तावरण, बाल अधिकारको प्रवर्धन गर्न नागरिक समाज र सरकारवालाहरूलाई थप जिम्मेवार र जवाफदेही बनाउने उद्देश्यले हरेक वर्ष भदौ 29 गते दिवस मनाउने गरिन्छ। भदौ 10 गते भोटेघुसी हुँदै त्रिशुली नदीमा आएको बाढ़ीका कारण रसुवा, नुवाकोट र धादिङ लगायत जिल्लामा बालबालिका प्रभावित भएका छन्। बाढ़ीमा आमा बुबा, संरक्षक र अभिभावक गुमाएका तथा बेपत्ता भएका बालबालिकाको उद्धार तथा राहत र संरक्षणमा ध्यान दिनुपर्ने आवश्यक त्यस्ता बाल बालिकालाई अस्थायी संरक्षण र मनोसामाजिक परामर्श लगायत सेवा उपलब्ध गराउन राज्य लागि परेको राष्ट्रिय बाल अधिकार परिषदका सूचना अधिकारी राम बहादुर चन्दले जानकारी दिनुभएको छ। दिवसको अवसरमा परिषद लगायत विभिन्न संघ संस्थाले आज विभिन्न कार्यक्रम आयोजना गर्दैछन्। सुदूरपश्चिमका 8 जिल्लामा कृषि उपज भण्डारणका लागि 6 शीत भण्डार बनेको छ, थप 7 बन्दैछ।
4: कृषि विकास निर्देशनालय दिपायलका अनुसार अछाम, बाजुरा, कञ्चनपुर, कैलाली र डडेलधुरा लगायतमा शीत भण्डार बनेका छन्। कैलालीको गोदावरीमा 350 मेट्रिक टन क्षमताको सबैभन्दा ठूलो शीत भण्डार बनेको छ। बनेका मध्ये कञ्चनपुरको दोधारा चाँदनीको 30 मेट्रिक टन क्षमताको शीत भण्डार भने सञ्चालनमा आएको छैन। कम भोल्टेजका कारण समस्या भएकाले नयाँ फेरेपछि मात्रै सञ्चालनमा ल्याउने तयारी भइरहेको पालिकाले जनाएको छ। 13 शीत भण्डार निर्माणका लागि प्रदेश सरकारले 8.15 करोड़ रूपियाँ लागत अनुमान गरेको थियो। तीमध्ये 6.62 करोड़ रूपियाँमा ठेक्का सम्झौता भएको छ। अहिलेसम्म 4.3 करोड़ रूपियाँ भन्दा बढ़ी खर्च भइसकेको छ। निर्माण भएका शीत भण्डारमा प्री कुलिङ चेम्बर समेत राखिएको कृषि प्रचार अधिकृत केशवराज पाण्डेले जानकारी दिनुभयो। उहाँका अनुसार शीत भण्डारले किसानको आलु, तरकारी लगायत कृषि उपज भण्डारणमा सहयोग पुग्नेछ।
3: नेपाली कांग्रेसले 14 महाधिवेशनबाट निर्वाचित कार्य सम्पादन समितिका सबैलाई केन्द्रीय सदस्यका रूपमा 15 महाधिवेशनमा सहभागी गराउने भएको छ। केन्द्रीय कार्य सम्पादन समिति बैठकले 15 महाधिवेशन प्रक्रियामा सहभागी हुने निवर्तमान सभापति शेरबहादुर देउवा नेतृत्वको उक्त समितिका सबैलाई केन्द्रीय सदस्यको मान्यता दिने निर्णय गरेको हो। प्रवक्ता देवराज चालिसे
5: महाधिवेशन प्रक्रियामा सहभागी हुँदा विशेष केन्द्रीय महाधिवेशन सम्पन्न हुनु पूर्व पार्टीका तत्कालीन केन्द्रीय कार्य समितिका साथीहरूलाई केन्द्रीय कार्य समितिको सदस्यको हैसियतमा सहभागिताका लागि विधान गर्नु आवश्यक प्रबन्ध गर्ने निर्णय यो बैठक गर्दछ भनेर निर्णय गरिएको छ। यसको अर्थ उहाँहरू ती आफ्नो पोजिसनमा भाग लिन सक्नुहुन्छ।
3: कृष्णवीरमा 12 दिनपछि ट्रायलका रूपमा एकतर्फी यातायात सञ्चालन गरिएको छ। सड़क निर्माणको कामलाई तीव्रता दिएर सब ग्रेड तहसम्म तार पारिएपछि ग्यास बुलेट र रोकिएर बसेका हेभी सवारी साधनलाई परीक्षणका रूपमा कृष्णवीरबाट पार गराइएको हो। सड़क खुलाउन एक्सावेटर, बुलडोजर, लोडर लगायतका हेभी इक्विपमेन्ट प्रयोग भएको छ। अहिले फिल्डमा करिब 22-25 हेभी इक्विपमेन्ट, ट्रक तथा टिप्पर परिचालन भएका छन्। सड़क विभाग, कन्सल्टेन्ट र

0: क्रस भयो त्यो सँगै चाहिँ अब 15 दिनदेखि एट्याक खप भएको कारणले चाहिँ रोकेर बसेका क्रस र टिकटको
1: अहिलेसम्मका खबर यति नै. नमस्कार, म कृष्णा.
2: यो बीएफबीएस कुल कार्यक्रम रेडियो हो.

0: SBS Gurkha Radio हो।
1: हङकङ को साडीले धुलो उडायो, कुर्ता लाउँ कि साडी लाउँ, रातो लाउँ कि नीलो लाउँ कि हरियो लाउँ। अनि तिलक ओली र समीक्षा अधिकारीले गाउनु भएको यो तीजको गीतबाट नै फेरि पनि कार्यक्रम प्रभातकालीन आवाजको तेस्रो घण्टालाई मैले सुरुवात गरे। श्रोता तपाईँहरू सम्पूर्णलाई हार्दिक नमस्कार अनि फेरि पनि स्वागत छ। भर्खर मात्रै तपाईँले बिएपिएस गोर्खा रेडियोसँग जोडिनु भएको छ भने चाहिँ तपाईँहरूले प्रभातकालीन आवाज कार्यक्रम सुनिराख्नु भएको छ। तेस्रो घण्टामा छौँ, म धनराज राईले यो कार्यक्रमलाई सञ्चालन गरिरहेको छु। आज पनि ब्रुनाईमा बिहानको 9:10 गयो श्रोता, र अहिले मौसम खासै परिवर्तन भएको छैन, अलिअलि बादल लागेको छ, पानी पर्ने हो कि भन्ने चाहिँ अलिअलि छ, हो कि चाहिँ छैन, मध्याह पख भने अलिकति बदली भई सुक्खा हुने अनुमान गरिएको छ आजको लागि। बेलायतमा बिहानको 2:11 गयो, ड्युटीबाट सुन्दै हुनुहुन्छ होला लेट नाइट सिफ्ट गर्ने श्रोता तपाईँहरूले, तपाईँहरूलाई पनि स्वागत छ र आरामै हुनुहुन्छ, कुशलै हुनुहुन्छ होला तपाईँहरूको। अब गएर छिटै सिफ्ट सकेर आजको दिन के कसो गर्नुहुन्छ यसो लेखी पठाउनुहोस् है। काठमाडौँ नेपालमा चाहिँ अहिले बिहानको 7:00 लागि 4 बाँकी रहेको छ, र अन्य स्थानमा तपाईँहरूको आफ्नो आफ्नो समयमा सुन्ने गर्नुहुन्छ, आफ्नो आफ्नो माध्यमले तरिकाहरू फाल्टो फाल्टो छन् सुन्ने, तर पनि जोडिराख्नुहुन्छ तपाईँहरू हामीसँग विभिन्न माध्यमबाट, तपाईँहरूलाई हार्दिक धन्यवाद दिन्छौँ नै। र अब आज हाम्रो त सोमबारको नि बिहानको 9:12 गयो अब, र तपाईँहरूको कतिको चाहिँ आइतबारको राति भइरहेको छ, कतै मध्यरात हुन आँटेको छ, कतै सोमबारको बिहानी हुँदैछ, र यसरी संसारभरबाट चाहिँ हामीलाई श्रवण गर्ने गर्नुहुन्छ। यदि तपाईँ हामीसँग सम्पर्कमा आएर हामी केही भन्न चाहनुहुन्छ, सुनाउन चाहनुहुन्छ, कसैलाई सन्देश पठाउन सम्प्रेषण गर्न चाहनुहुन्छ भने हामी मार्फत गर्न सक्नुहुनेछ उक्त कामहरू। तपाईँहरूको विशेष दिन होला आज अथवा भोलि अथवा के गीत मात्रै सुन्नको लागि भए पनि आउनुहोस् हामीसँग सम्पर्कमा, स्टुडियोमा फोन गर्न सक्नुहुन्छ, इमेल मार्फत जनाउन सक्नुहुन्छ, होइन भने फेसबुक म्यासेन्जर पनि छँदैछ।

हजुर, तिमीले यो के गरेको भन्ने गीत सुन्यो, इथोस ब्यान्ड फिचरिङ सञ्जय चौधरी एन्ड क्रोनिक्स। धेरैजना पो हुनु रहेछ, सञ्जय चौधरी एन्ड क्रोनिक्स पनि इन्क्लुडेड इथोस ब्यान्डमा। हजुर, यो मिठो गीतसँगै कार्यक्रम प्रभातकालीन आवाजको तेस्रो घण्टालाई हामी अगाडि बढाइरहेका छौँ। यो समयमा भने ब्रिटिस फोर्सेस ब्रुनाईका श्रोताका लागि एउटा रोचक इभेन्ट आयोजना गरिरहेका छौँ हामी बिएबिएस टिमले, र बिएबिएस इङ्ग्लिस सर्भिस र बिएबिएस गोर्खा रेडियोको चाहिँ प्रस्तुति हो यो च्यारिटी नाइट। चाहिँ बिएबिएस बिग सल्युटका लागि केही रकम जम्मा गर्न सकिन्छ कि भनेर क्विज नाइट आयोजना गरेका छौँ, बिएबिएस क्विज नाइट। यो चाहिँ चौतारी, नाफीको चौतारीमा हुने भएको छ, बेलुकी 7 बजेदेखि सुरु हुन्छ। अलिकति अगाडि आउनुहोस्, त्यहाँ यसो टिम दर्ता गर्नुपर्ने हुन्छ अथवा अलिकति एडमिनको कामहरू हुन्छ। 2 अक्टोबरको दिन पर्छ यो श्रोता, $5 प्रति व्यक्ति हो। तपाईँहरूले इन्डिभिजुअल सोलो प्लेयरको रूपमा पनि खेल्न सक्नुहुन्छ, टिम बनाएर पनि खेल्न सक्नुहुन्छ। स्मरण रहोस्, टिम बनाउनुहुन्छ भने 6 जना भन्दाको एउटा टिम चाहिँ नबनाउनुहोस्, एउटा टिममा 6 जना, 6×30 तपाईँको टिमबाट बिग सल्युट, बिएबिएस बिग सल्युटको लागि च्यारिटी आइहाल्यो। आउनुहोस्, शुक्रबारको दिन पर्छ यो, र हामी बसौँ अनि यसो 1-2 प्रश्नहरू सोधिन्छ, तिनका उत्तर दिनुहोस्, र के थाहा तपाईँ अथवा तपाईँको टिम चाहिँ विजय पनि हुनसक्छ। राम्रा राम्रा उपहारहरू हामीले चाहिँ तर्जुमा गरेका छौँ, त्यो उपहारहरू तपाईँका लागि हुन सक्छन्। आउनुहोस् है त श्रोता, 2-9 अक्टोबरका दिन बेलुकी 7 बजे चौतारीमा। अब सीमान्त सन्तोष अनि आकाङ्क्षा बस्यालले गाउनुभएको तिमीलाई पछ्याउँदा भन्ने गीत।

0: यो PFBS गोर्खा रेडियो हो।
1: तपाईको जीवनलाई व्यवस्थित बनाउन तपाईलाई चाहिने जीवन कौशलहरू के हुन सक्छन्? आत्मविश्वास र आत्मसम्मान, लचिलोपन, चिन्ता र तनाव व्यवस्थापन गर्ने क्षमता, लक्ष्य निर्धारण। हजुर, यी सबै जरुरी कुराहरू हुन् जीवनको लागि र भेटरनहरूका लागि। यी अनि यस्ता थुप्रै जरुरी जीवन कौशलहरू सिक्ने थलो हो द वरियर प्रोग्राम। हाम्रो व्यक्तिगत विकासका प्रशिक्षणहरूले तपाईँको जीवनलाई व्यवस्थित बनाउनमा ठूलो मद्दत गर्छ। हामी अनलाइन साथै आवश्यक प्रशिक्षण सञ्चालन गर्छौँ, जस मार्फत तपाईँले विभिन्न जीवन उपयोगी कला कौशल सिक्नुका साथै आफ्नो व्यक्तिगत विकासको लागि चाहिने तालिम पनि लिन सक्नुहुन्छ। 5 आधा दिनको अनलाइन तालिम वा 3 पूरा दिनको आवश्यक तालिम लिएर आफ्नो समग्र व्यक्तित्व विकास गर्नका लागि इच्छुक हुनुहुन्छ भने आजै आफ्नो कदम चालिहाल्नुहोस् द वरियर प्रोग्राम तर्फ। यति मात्र होइन, प्रशिक्षण पश्चात पनि निरन्तर तालिमको अनुगमन हुनेछ अनि 12 महिनासम्म टेलिफोन मार्फत सहयोग उपलब्ध रहनेछ। यस बारे विस्तृत जानकारी तथा आवेदनको लागि हेर्नुहोस् warriorprogram.org।

इन्टेक 99ले वेदना कसलाई सुनाउने हो भनेर यो चर्चो गर्दै हुनुहुन्थ्यो मिठो गीत इन्टेक 99का गुरुजी साहेबहरूको. अहिले त इन्टेक 99का यी गायक गुरुजीहरू साहेबहरू जागिरमा हुनुहुन्छ कि हुनुहुन्न? अफिसर हुनुभयो भने उहाँहरू पक्कै जागिरमै हुनुहुन्छ, अदर ऱ्याङ्क्समा हो भने उहाँहरू पेन्सन पट्टा लिइसक्नु भएको अवस्था पक्कै पनि हो. हजुर, अब तपाईँलाई यो ब्रुनाईको न्यानो मौसममा बसेर चिसो कोकको कुरा गर्न मन पर्यो. तपाईँलाई कोक कतिको मनपर्छ? मनपर्छ भने चाहिँ यो खबर तपाईँका लागि हुनसक्छ. अलिकति ध्यान दिएर सुन्नुहोस् है, अलिक रोचक छ. हरेक पल्ट कोक पिउँदा जीवनबाट 12 मिनट घट्छ भन्ने समाचारहरू अहिले सामाजिक सञ्जालमा यत्रतत्र चर्चामा छ. तपाईँले पनि पक्कै यो समाचारसँग तपाईँको चाहिँ भेट भएको होला, तपाईँले पढ्नुभयो अथवा सुन्नुभयो होला. तर यसको वास्तविकता अलिकति फरक रहेछ श्रोता. युनिभर्सिटी अफ मिचिगनका अनुसन्धानकर्ताले सन् 2021मा चाहिँ एउटा अनुसन्धान गरेका थिएछन् र उक्त अध्ययनमा चाहिँ अमेरिकामा प्रचलित 5,800 भन्दा बढी खाद्य पदार्थको स्वास्थ्य प्रभाव विश्लेषण गरिएको थियो. त्यो युनिभर्सिटी अफ मिचिगनले चाहिँ यो स्टडी गरेको रहेछ र उनीहरूले चाहिँ हेल्थ न्युट्रिसनल इन्डेक्स प्रयोग गरेर विभिन्न खानाले हेल्दी लाइफ अर्थात् स्वास्थ्य जीवनमा कति समय थप्न अथवा घटाउन मद्दत गर्छ भन्ने अनुमान गरेका थिए. उक्त अध्ययन अनुसार सुगर स्विट एन्ड सफ्ट ड्रिङ्क अथवा फिजी ड्रिङ्क भनौँ न, त्यसको एक सर्भिङले औसतमा 12 मिनटको हेल्दी लाइफ, यो स्वास्थ्य जीवन गुमाउने अनुमान गरिएको थिए. तर यसको अर्थ एउटा कोक पिउने बित्तिकै तपाईँको वास्तविक आयुबाट 12 मिनट घट्छ भन्ने चाहिँ कदापि होइन रहेछ श्रोता. सुरुमा हेडिङ पढ्दाखेरि मलाई पनि एक के हो भन्ने लागेको थियो. हुन त म फिजी ड्रिङ्कको त्यति ठुलो फ्यान त होइन, त्यति पिउँदिनँ म. यो ठुलो जनसङ्ख्याको स्वास्थ्य सम्बन्धी तथ्याङ्कमा आधारित साङ्ख्यिकीय अनुमान रहेछ र कुनै व्यक्तिको जीवनको सटिक भविष्यवाणी पक्कै होइन. त्यसैले कोक भनेको 12 मिनट जीवन कम भन्ने हेडलाइन मैले अघि जस्तो सुरुमा यो समाचार खोज्दाखेरि अरे हो र भन्ने एक किसिमले शाब्दिक रूपमा नै लिएँ भनौँ न. तर यो पढ्दै जाँदाखेरि चाहिँ इन्ट्रेस्टिङ लाग्यो, होइन रहेछ. तर नियमित रूपमा धेरै चिनी भएका सफ्ट ड्रिङ्क पिउनु स्वास्थ्यका लागि राम्रो विकल्प पनि कदापि पनि होइन श्रोता, हुँदै हुँदैन. यो धेरै मात्रामा लियो भने यसको असर धेरै पर्छ. यो तपाईँ अनभिज्ञ हुनुहुन्न यो विषयमा. उक्त अध्ययनले चाहिँ खानपानमा सानो परिवर्तनले पनि दीर्घकालीन स्वास्थ्यमा सकारात्मक प्रभाव पार्न सक्ने देखाएको छ. त्यसैले कहिलेकाहीँ स्वादका लागि कोक पिउनुभन्दा पानी अनि चिनी कम भएका पेय पदार्थ र पौष्टिक खानालाई प्राथमिकता दिन राम्रो हुन्छ. अर्थात् 12 मिनटको काउन्टडाउन सुरु हुन्छ भन्ने होइन, तर कोक कम गर्नु स्वास्थ्यका लागि चाहिँ राम्रो निर्णय हुन सक्छ. अब हामीले यहाँ कोकको कुरा गर्यौँ फिजी ड्रिङ्कमा. अब जुनै पनि ड्रिङ्कमा तपाईँले हेर्नुहुन्छ भने यति टिस्पुन सुगर कन्टेन्ट हुन्छ भन्ने चाहिँ स्टडी गरेर निकालेका छन् मान्छेहरूले. र म पनि प्रोत्साहन चाहिँ दिन्न श्रोता, यो फिजी ड्रिङ्क, कोक, फ्यान्टा, स्प्राइट जे सुकै भन्नुहोस् न, यस्ता चिजहरू चाहिँ नपिएकै सेवन नगरेको नै राम्रो हुन्छ जस्तो लाग्छ. बरु त्यसको सट्टा पानी पिउनुहोस्, चिया कफी अलिअलि पिउनुहोस्. तर त्यसमा नि अब फेरि चिनीको कुरा आउला चिया कफीमा पनि. तर कहिलेकाहीँ चिनी को यस्तो फिजी ड्रिङ्कहरू सेवन गर्दाखेरि साह्रै घातक रिजल्ट भने नआउला. अब खाने निकै गर्नुभएको छ भने बिस्तारै कम गर्न पनि मैले सुझाव दिएँ. अब मेरो सुझाव हो, स्वास्थ्यको चेतावनी त अब तपाईँले आफ्नो फुल बडी चेकअप गराउँदाखेरि पाइ नै राख्नुभएको होला. तपाईँको
डक्टरहरूबाट हेल्थ भिजिटरहरूबाट र आफै पनि यसो अहिले त सबै कन्टेन्ट हेर्ने बानी भइसकेको छ के छ यसमा भनेर सबै तपाईँहरू जान्ने नै हुनुहुन्छ भनौँ न श्रोता।

मिठो गीत सुन्यो, इन्स्टाको फोटो हेरी हेरी तिमीलाई सम्झिने गर्छु। कालीप्रसाद बास्कोटाले गाउनु भएको थियो यो गीतलाई। ब्रुनाईमा अब बिहानको 10 बज्नका लागि 24 मिनट बाँकी रहेको छ श्रोता, र यो समयमा एउटा छोटो जानकारी ब्रिटिस फोर्सेस ब्रुनाईका श्रोताका लागि, र यो जानकारी रहेको छ आर्मी वेलफेयर सर्भिस कम्युनिटी सपोर्ट टिमले आयोजना गर्ने आर्ट्स एन्ड क्राफ्ट हो, यो एडल्टका लागि हो, यो चाहिँ प्लेट डेकोरेटिङ हो। भोलि 15 सेप्टेम्बरका दिन बिहानको 9:30 बजेदेखि 11 बजेसम्म हुन्छ मुमङ कम्युनिटी सेन्टरमा, र तपाईँले चाहिँ $6 लगेर जानुपर्ने हुन्छ। यदि जाँदै हुनुहुन्छ भने तपाईँले पक्का पनि यसमा रजिस्टर गरिसक्नु भएको छ, रजिस्टर गर्नुभएको छैन भने पनि यसो जाँदाखेरि खासै फरक नपर्ला। र यो 1.5 घन्टे कार्यक्रममा तपाईँले राम्रा राम्रा प्लेटहरू डेकोरेट गर्ने तरिका चाहिँ पक्कै सिक्नुहुनेछ, र आफ्नो घरलाई अझै राम्रो सिँगार्नुहुनेछ। त्यसमा तपाईँको आफ्नै मेहनतले झन् कति राम्रो देखिएला आफै अन्दाज गर्नु श्रोताहरू। अब हामी भने गीत सुन्न जाउँ। जगदीश समानले भन्दै हुनुहुन्छ, ठोक न मादल ठोक।

0: रेडियो।
1: फौजी दायरा भन्दा बाहिर कहिल्यै कामको बारेमा सोच्नु भएको छ, जो महत्वपूर्ण एवं चुनौतीपूर्ण होस्, साथै विविधताले भरिपूर्ण पनि होस्। यदि सोच्नु भएको छ भने एउटा सुवर्ण अवसर यस्तो छ। द डिफेन्स साइन्स एन्ड टेक्नोलोजी ल्याबोरेटोरी डिएसटीएलले अहिले व्यापार व्यवस्थापन, अर्थ वाणिज्य तथा अन्य थुप्रै व्यवसायिक क्षेत्रमा विभिन्न भूमिकामा रहेर काम गर्न इच्छुक नयाँ वा अनुभवी व्यक्तिहरूको खोजी गरिरहेको छ। एमओडीको एक प्रमुख हिस्सा हो डिएसटीएल, जसले रक्षा तथा सुरक्षा सम्बन्धी समस्याहरूलाई विज्ञान तथा प्रविधिको प्रयोगले सुल्झाउने गर्दछ। युकेको रक्षा तथा सुरक्षा प्रणालीको केन्द्रमा रहेर यसले वर्तमानमा भइरहेको एवं भविष्यमा हुन सक्ने हरेक चुनौतीलाई सामना गरिरहेको छ। डिएसटीएलको हिस्सा बनेर युकेको सशस्त्र सेना, रक्षा मन्त्रालय र युके सरकारले सामना गर्नुपर्ने विविध चुनौतीहरूलाई सम्बोधन तथा समाधान गर्ने काममा आफ्नो सेवा पुर्याउन चाहनुहुन्छ भने आजै आफ्नो आवेदन दिइहाल्नुहोस्। यो सुवर्ण अवसरको बारेमा थप जानकारीका लागि फेसबुकमा डिएसटीएलको खोजी गर्न सक्नुहुन्छ वा लिङ्कडइनमा पनि यसलाई भेट्टाउन सक्नुहुन्छ। साथै अनलाइन आवेदन दिन चाहनुहुन्छ भने यसको लागि ठेगाना छ civilservicejobs.gov.bfps।
0: गोर्खा रेडियो।

साथ पाउन केही होइन, कन्कास्ट राईले गाउनुभयो यो गीतलाई। श्रोता श्रोता, आज नेपालमा राष्ट्रिय बाल दिवस धुमधामका साथमा मनाइँदैछ, भदौको 29 गते हो श्रोता आज। र यो दिवस बाल बालिकाको अधिकार, सुरक्षा, शिक्षा, स्वास्थ्य र समग्र विकासप्रति समाजलाई सचेत गराउने उद्देश्यले मनाइने गरिन्छ। यस दिन अब विशेष गरी विद्यालय, सरकारी निकाय र विभिन्न सङ्घ संस्थाले बालबालिका सम्बन्धी कार्यक्रम, सचेतना अभियान र सांस्कृतिक गतिविधिहरू आयोजना गरेर मनाउने गर्दछन्। अब तपाईँ हामी सबैलाई थाहा भएकै कुरा, हामी त्यो स्टेजबाट गुज्रिएर यहाँसम्म आइपुगेका हौँ। बालबालिका भनेको राष्ट्रका भविष्यका कर्णधार हुन् भन्ने कथन रहेको छ। उनीहरूलाई कसरी ग्रुम गरिन्छ, कस्तो वातावरणमा चाहिँ हुर्काइन्छ, उनीहरूलाई शिक्षा कुन स्तरको दिइन्छ र उनीहरूको प्रतिभालाई चाहिँ कसरी के भन्ने विकास गर्ने अवसरहरू हामीले प्रदान गर्न सक्छौँ, त्यो त चाहे राष्ट्र होस्, राज्य होस्, परिवार होस् वा समाज होस्, त्यो सबै हामी हाम्रो दायित्वमा पर्छ। अब यो दिवसले चाहिँ बाल श्रम, बाल विवाह, बाल हिंसा र बाल शोषण जस्ता समस्याहरू प्रति पनि अलिकति कोही कोही बेला झटार हानेको हामीले पाउँछौँ, त्यो निकै सराहनीय कुरो हो। यस्तोहरू हुनु हुँदैन अहिलेको समयमा आएर विशेष गरी, र अझै यो एसियन कन्ट्रिजमा, नेपाल मात्रै नभनौँ, भारत मात्रै नभनौँ, एज अ होल समग्रमा चाहिँ एसियन कन्ट्रीमा चाहिँ यस्तो स्थिति अलिकति अझै पनि नाजुक नै छ भन्ने कति रिपोर्टहरू हामीले पाउँछौँ। अब पश्चिमा देशहरूमा त्यस्तो हुँदै नहुने त पक्कै नै होइन, तर नगन्ने मात्रामा भुलेको समयमा कहिलेकाहीँ त्यस्ता खबरहरू आकल झुकल सुनिने चाहिँ पक्कै नै हो। तर अब एसियाली मुलुकमा चाहिँ अब महिना दिन, हप्ता दिनमा एउटा दुईटा त्यस्ता खबरहरू हामीले सुनिरहेका हुन्छौँ, पढिरहेका हुन्छौँ।

हजुर, तिम्रे साथमा तिम्रै काखमा निदाउन पाऊ, विप्लव चापागाई अनि अस्मिता अधिकारीले गाउनुभयो यो गीतलाई। नेपालमा पेन्सन पट्टा भन्ने चलचित्र रिलिज भयो। अनुषा राई जो चाहिँ त्यहाँका त्यो चलचित्रमा पनि अभिनय गर्नुभएको छ, उहाँ चाहिँ ब्रुनाईमा हामीसँग नै हुनुहुन्थ्यो र आज उहाँ पनि नेपाल प्रस्थान गर्नुभएको छ। अब पेन्सन पट्टा यसो समाजसेवा भन्ने आएछ फेरि, सामाजिक सञ्जालतिर यसो हेऱ्यो भने पेन्सन पट्टाको अब मोटामोटी सबै क्लिपहरू आइपुगिसकेका छन् श्रोता। अब ती क्लिपहरूलाई जोड्दै हेर्दै जाने हो भने पुरै चलचित्र चाहिँ अब हामीले बुझ्ने भइसकिसकेका छौँ। क्लिपहरू एन्डिङ कस्तो रहेछ, सुरुवात कस्तो रहेछ, बिचमा के भएको रहेछ भन्ने कुराहरू मोटामोटी अड्कल हामीले लगाइसकेका छौँ। अब यो कतिसम्म राम्रो कुरा हो त्यो त अब त्यो त्यसरी क्लिप हाल्ने महानुभावहरूलाई पक्कै नै थाहा छ होला। अब यसमा कलाकारको श्रम, पसिना, निर्माताको चाहिँ आफ्नो इन्भेस्टमेन्ट, डाइरेक्टरको डाइरेक्सन गर्ने कलाहरू चाहिँ यसरी छत्ता छुल्ला पोखिँदाखेरि अब हलमा नगएर अब टिकटकमा अथवा फेसबुकको रिल्समा हेरेर नै बुझिन्छ भने अब त्यस्तो डाइरेक्टरहरूले त बिचरा के गर्नु होला र भन्ने मेरो बुझाइ रह्यो श्रोता। सकेसम्म यस्तो नगर्नका लागि पनि मैले अनुरोध गरेँ श्रोता, नगरेकै राम्रो। र अब हामी जाममाया टक्सेरा, शान्ति श्रीज परियार, विवेश बुढा मगर अनि साथीहरूले गाउनुभएको गीत सुन्छौँ र यो गीत नै आजको हाम्रो कार्यक्रम प्रभातकालीन आवाजको अन्तिम गीत स्वरूप रहनेछ। यो गीत सुन्नु भए पश्चात तपाईँले नेपालबाट समाचार सुन्नुहुनेछ, त्यसपछि तपाईँले पाउनुहुनेछ बिना गुरुङलाई मझेरी कार्यक्रममा। हामी भने अब भोलि भेट्नेछौँ, भोलिसम्म तपाईँको दिन शुभ रहोस्, स्वास्थ्य रहनुहोस्, सुखी रहनुहोस्, खुसी रहनुहोस्। मलाई भने बिदा दिनुहोस्, नमस्ते।

0: आज हरितालिका तीज पर्व मनाइँदैछ। तीज पर्व पशुपति क्षेत्रमा बिहानदेखि भक्तजनको भिड लागेको छ। आज 3 बजेदेखि नै पशुपतिनाथका चारै ढोका खोलिएको छ। पशुपति क्षेत्र विकास कोषका अनुसार मन्दिर प्रवेश गर्ने भक्तजनका लागि 4 दर्शन मार्गको व्यवस्था गरिएको छ। मित्र पार्क, उमाकुण्ड, दक्षिणा मूर्ति, कैलाश बद्री नरसिंहको भवन हुँदै वासुकीनाथको उत्तरतर्फको ढोकाबाट पशुपतिनाथ मन्दिरको उत्तरतर्फको ऱ्याम्पबाट दर्शन गराएर पश्चिम ढोकाबाट बाहिर निस्किने गरी व्यवस्था मिलाइएको छ। दोस्रो लाइन जयबागेश्वरीबाट देव्रेतर्फको मार्ग हुँदै ददुटोल, पाचा गणेश, अन्नपूर्ण भण्डार, महास्नानघर अघिको 1 ढोका अगाडि राखिएको आकाशी पुलबाट भुवनेश्वरी नसाल चोक हुँदै दर्शन गरेर पश्चिम ढोकाबाट बाहिर निस्किने व्यवस्था मिलाइएको छ। तेस्रोतिर तिलगंगा पर्यटन काउन्टर नजिकै रहेको ढोका, राम मन्दिर, बागमती किनार हुँदै आर्यघाटको पुलबाट ब्रह्मनाल पूर्व ढोकामा राखिएको रामबाट पूर्व मुहारको दर्शन गराई त्यही ढोकाबाट फर्किने व्यवस्था मिलाइएको छ। अर्को पिंगला स्थानमा रहेको ढोका हुँदै चार शिवालय, पञ्चदेवल, वृद्धाश्रम दक्षिणतर्फको ठूलो ढोका अघि अस्थायी आकाशी पुल हुँदै सानो ढोकाबाट 64 कोटी लिङ्गेश्वर हुँदै मन्दिरको दक्षिण मुहारको दर्शन गरेर उन्मत्त भैरव मन्दिरको पश्चिम तर्फबाट मूल भट्ट निवास अघिबाट फर्कने प्रबन्ध मिलाइएको कोषका संचालक, परिषद सदस्य एवं प्रचार प्रसार उपसमिति संयोजक संगीता कुमारी रामले जानकारी दिनुभएको छ। धेरैमा 2 भक्तजनले दर्शन गरेर फर्किसक्ने गरी लाइनको व्यवस्था गरिएको छ। स्वयंसेवक, सुरक्षाकर्मी र कर्मचारी भीड व्यवस्थापनमा परिचालन भएका छन्। शान्ति सुरक्षालाई ध्यानमा राख्दै मन्दिर पुग्नेहरूलाई बहुमूल्य गरगहना नलगाउन पशुपति क्षेत्र विकास कोषले आग्रह गरेको छ। बालापनको रक्षा, भविष्यको सुरक्षा भन्ने नाराका साथ आज राष्ट्रिय बाल अधिकार दिवस मनाइँदैछ। बालमैत्री वातावरणमा बाल अधिकार प्रवर्धन गर्न गराउन नागरिक समाज तथा सबै सरकारवालालाई थप जिम्मेवार र जवाफदेही बनाउने उद्देश्यले प्रत्येक वर्ष भदौ 29 राष्ट्रिय बाल अधिकार दिवस मनाइँदै आएको छ। यही भदौ 10 भुटेकोशी हुँदै त्रिशुली नदीमा आएको विनाशकारी बाढ़ीका कारण रसुवा, नुवाकोट, धादिङ लगायतका जिल्लामा जनधनको क्षतिका कारण बुबा आमा, समक्षक तथा अभिभावकको मायाका बेपत्ता भएका वा बाल बालिकाका स्वयं नै घाइते भएका वा बेपत्ता भएका बाल बालिकाको उद्धार, राहत र संरक्षण गर्नुपर्ने आवश्यकता रहेको राष्ट्रिय बाल अधिकार परिषदका सूचना अधिकारी राम बहादुर चन्दले बताउनु भएको छ। त्यस्ता बाल बालिकालाई अस्थायी संरक्षण र मनोसामाजिक परामर्श लगायतका सेवा उपलब्ध गराउन राज्य तल्लीन रहेको उहाँको भनाइ छ। यस अवसरमा आज परिषद लगायत विभिन्न संस्थाले कार्यक्रमको आयोजना पनि गरेका छन्। सुदूरपश्चिमका 8 जिल्लामा कृषि उपज भण्डारणका लागि 6 शीत भण्डार बनाइएको छ, थप 7 बन्दैछ।
1: कृषि विकास निर्देशनालय दिपायलका अनुसार अछाम, बाजुरा, कञ्चनपुर, कैलाली र डडेलधुरा लगायतमा शीत भण्डार बनेका छन्। कैलालीको गोदावरीमा 350 मेट्रिक टन क्षमताको सबैभन्दा ठूलो शीत भण्डार बनेको छ। बनेका मध्ये कञ्चनपुरको दोधारा चाँदनीको 30 मेट्रिक टन क्षमताको शीत भण्डार भने सञ्चालनमा आएको छैन। कम भोल्टेजका कारण समस्या भएकाले नयाँ फेरेपछि मात्रै सञ्चालनमा ल्याउने तयारी भइरहेको पालिकाले जनाएको छ। 13 शीत भण्डार निर्माणका लागि प्रदेश सरकारले 8,15,00,000 रूपियाँ लागत अनुमान गरेको थियो। तीमध्ये 6,62,00,000 रूपियाँमा ठेक्का सम्झौता भएको छ। अहिलेसम्म 4,03,00,000 रूपियाँ भन्दा बढी खर्च भइसकेको छ। निर्माण भएका शीत भण्डारमा प्री कुलिङ चेम्बर समेत राखिएको कृषि प्रचार अधिकृत केशवराज पाण्डेले जानकारी दिनुभयो। उहाँका अनुसार शीत भण्डारले किसानको आलु, तरकारी लगायत कृषि उपज भण्डारणमा सहयोग
0: भोटेकोशी बाढीमा फेला परेका शव र परिवारले दिएको डीएनए नमुना म्याचिङका लागि 1 लाग्ने भएको छ।
2: नेपाल प्रहरीको विधि विज्ञान प्रयोगशालाले हाल डीएनए को प्रोफाइलिङ भइरहेको बताएको छ। प्रोफाइलिङ सकिएपछि परिवारले दिएको डीएनए नमुनासँग मिलानको काम हुने भएकाले समय लाग्ने विधि विज्ञान प्रयोगशालाको भनाइ छ। प्रोफाइल तयार भएपछि बेपत्ता व्यक्तिका परिवारबाट संकलित नमुनासँग मिलाएर शवको पहिचान गरिनेछ।

0: Oricare Radio.
1: हजुर नमस्कार अनि स्वागत छ तपाईँहरू सम्पूर्णलाई आजको कार्यक्रम मझेरीको पहिलो घण्टे बसाइमा म कार्यक्रम प्रस्तुता बिना गुरुङको तर्फबाट यहाँहरू जहाँबाट पनि सुन्दै हुनुहुन्छ आजको दिन सबैजनालाई नमस्कार शुभ बिहानी शुभ प्रभात गुड मर्निङ भन्न चाहन्छु। हजुर भर्खरै सुन्नुभयो आजको दिन विशेष एकदमै रमाइलो तीज गीत समीक्षा अधिकारी अनिश खेम्स सेन्चुरीको आवाजमा नत्र भने जिन्दगी व्यर्थ छ। हजुर श्रोता आज नेपाली नारीहरूको विशेष पर्व हरितालिका तीज परेको छ। रातो सारी चुरा पोते मेहन्दी गीत संगीत अनि नाचगानले वातावरण नै रङ्गीन बन्ने दिन र हुन त डुआरजीआरका सम्पूर्ण दिदीबहिनीहरूले अस्ति शनिबारको बेलुकी हाम्रो बिएफपी लेडिज तीज नाइट चाहिँ भव्यताका साथ मनाइसक्नु भएको छ र आज भने हरितालिका दिन आजको दिन चाहिँ हरितालिका तीजको दिन केवल सजिने रमाइलो गर्ने पर्व मात्र नभइकन यो आज आस्था प्रेम नारी शक्ति र आपसी एकताको पर्व को रूपमा पनि मनाइँदैछ। हजुर आज कतिपय दिदीबहिनीहरू आज बिएफपी मन्दिरमा जानु पनि भयो होला तीजको विशेष पूजा कार्यक्रमको लागि र तीजको कुरा गर्नुपर्दाखेरि पौराणिक मान्यता अनुसार माता पार्वतीले भगवान शिवलाई पतिका रूपमा प्राप्त गर्न चाहिँ कठोर तपस्या र व्रत गर्नुभएको थियो र यही आस्थासँग हरितालिका तीजको परम्परा पनि जोडिएको छ। सायद कतिपय दिदीबहिनीहरूले आज बिहानैदेखि पूजा पाठको साथसाथै तीजको व्रत पनि राख्नु भएको छ होला र सबैले व्रत राख्नुपर्छ भन्ने पनि छैन। समयसँगै तीज मनाउने शैली पनि बदलिँदै गएको हुन्छ र कतिपय अन्य अब युकेमा काममा व्यस्त हुने दिदीबहिनीहरूले सायद आफ्नो कामको कारणले गर्दाखेरि बस्न सक्नु भएन पनि होला तर बस्नु हुने दिदीबहिनीहरू पनि त्यतिकै छन् र यो पर्व चाहिँ हाम्रो विशेष गरी महिलाहरूको लागि चाहिँ आस्थाको लागि आफ्नो संस्कृतिको लागि चाहिँ विशेष गरी आफ्नै तरिकाले मनाउने पनि चलन छ र त्यस कारणले गर्दाखेरि एकदमै यो तिजमा यो व्रत भने चाहिँ अब निर्जला व्रत त सुनिराख्नु भएको होला। पानी पनि नखाइकन लिने व्रत हुन्छ। कतिपयले अब नलिन पनि सक्नुहुन्छ तर त्यसको लागि चाहिँ कुनै कम्पल्सन भने छैन। तर आफ्नो श्रीमानप्रतिको श्रद्धा सम्मानको लागि मनाइने आजको दिन आफ्नो श्रीमानको दीर्घायु अनि त्यसको साथसाथै सम्पूर्ण परिवारको चाहिँ शुभ स्वास्थ्यको लागि चाहिँ मनाइने आजको चाड तीजको सम्पूर्ण दिदीबहिनीहरूलाई मेरो तर्फबाट बिएफबिएस गोर्खा रेडियो तर्फबाट ह्याप्पी तीज भन्न चाहन्छु। हजुर आज भने सोमबार 14 सेप्टेम्बर 2026 साल तदनुसार भदौ महिनाको 29 गते 2083 विक्रम सम्वत सम्पूर्णलाई ह्याप्पी तीज भन्दै कार्यक्रम अगाडि बढाउनेछौँ। यो गीतबाट मैले नाम मैनालीको तिमी छौ र

हजुर, यो तिजको माहौललाई एकदमै सुहाउने गीत आफ्नो श्रीमानलाई डेडिकेट गर्दै सुन्नुभयो यो गीत मेलिना मैनालीको तिमी छौ र। श्रोता, अब हामी मौसमी विवरणतर्फ लागौं। समय अहिले पहिला समय भनौं ब्रुनाईको प्रसारण हो हाम्रो मजेरी कार्यक्रम र पहिलो घण्टे बसाइमा हुनुहुन्छ। यहाँहरू सम्पूर्णलाई सुनिदिनु भएकोमा धेरै धेरै धन्यवाद। कार्यक्रम सुन्दै गर्नुहोला र अहिले ब्रुनाईमा भने बिहानको 10:18 गयो। यसै गरी काठमाडौँबाट सुन्दै हुनुहुन्छ भने बिहानको 8:03 गयो र लन्डन युनाइटेड किङडममा भने मध्यरात कटिसकेको छ, बिहानको 3:19 गयो। सेरियाको मौसम आज घमाइलो छ। अहिलेको तापक्रम 29 डिग्री सेल्सियस रहेको छ। अधिकतम तापक्रम 31 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 24 डिग्री सेल्सियस। सनी एन्ड जेन्टल ब्रिज भनिएको छ। दिन प्राय घमाइलो नै छ। काठमाडौँ नेपालको तापक्रम अहिले 22 डिग्री सेल्सियस रहेको छ। अधिकतम तापक्रम 25 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 18 डिग्री सेल्सियस। थन्डरी सावर्स एन्ड लाइट विन्ड्स भनिएको छ। काठमाडौँमा मेघ गर्जनसहित वर्षा अनि मन्द गतिमा हावा चल्नेछ। यसै गरी लन्डन युनाइटेड किङडममा अहिले रातिको समय छ र अहिलेको तापक्रम 18 डिग्री सेल्सियस, लोमा 18 डिग्री सेल्सियस रहनेछ र दिउँसो अधिकतम तापक्रम 25 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 17 डिग्री सेल्सियस। लाइट क्लाउड एन्ड अ जेन्टल ब्रिज अनुमान गरिएको छ। केही बदली भई मन्द गतिमा हावा बहनेछ र बिहानको सूर्योदय 6:07 हुनेछ। यो मौसमी विवरणको साथसाथै सम्पूर्ण दिदीबहिनीहरूमा हरितालिका तीजको शुभकामना भन्दै अब गीत अर्को बजाउनेछु। सुबानी मुक्तानको बानी, इन्जोय।

0: तपाईँ पर्खाल निर्माण गर्न सक्नुहुन्छ, तपाईँ घर निर्माण गर्न सक्नुहुन्छ, तपाईँ गगनचुम्बी भवन पनि निर्माण गर्न सक्नुहुन्छ। यदि यही निर्माण क्षेत्रमा आफ्नो भविष्य खोज्दै हुनुहुन्छ भने तपाईँको मद्दतको लागि हाजिर छ बिल्डिङ हिरोज। बिल्डिङ हिरोज एक कल्याणकारी संस्था हो र यसले भूपू तथा सेवानिवृत्त फौजी सदस्यहरूका लागि निर्माण क्षेत्रमा काम गर्नको निमित्त आवश्यक पर्ने तालिम उपलब्ध गराउँदै आएको छ। अहिले हामीले स्थानीय शैक्षिक संस्थाहरूसँग मिलेर भूपू तथा सेवानिवृत्त फौजी सदस्यहरू तथा उहाँहरूका निकटका पारिवारिक सदस्यहरूलाई लक्षित गर्दै 5 हप्ते लेभल 1 कन्स्ट्रक्सन कोर्स सञ्चालन गर्दैछौँ र यो पूर्ण रूपमा निःशुल्क छ। तपाईँ पनि यो कोर्स गर्न चाहनुहुन्छ अनि निर्माणको क्षेत्रमा आफ्नो करियरको सुरुवात गर्न चाहनुहुन्छ भने हाम्रो विल्सेयर, वेस्ट ससेक्स, ह्याम्पसेयर, इसेक्स तथा चेस्टरमा अवस्थित कुनै पनि केन्द्रमा सम्पर्क गर्न सक्नुहुन्छ। यो कोर्स पुरा गरेपछि तपाईँले सिटी एन्ड गिल्ड्स लेभल 1 इन प्रपर्टी मेन्टेनेन्स क्वालिफिकेसन, हेल्थ एन्ड सेफ्टी सर्टिफिकेट लेभल 1 तथा कन्स्ट्रक्सन स्किल सर्टिफिकेट स्किम कार्ड प्राप्त गर्न सक्नुहुन्छ। यसर्थ निर्माणको क्षेत्रमा आफ्नो करियर निर्माण हेतु विस्तृत जानकारीको लागि आजै हेर्नुहोस् buildingheroes.org.uk।
1: यो बिएफ

0: हजुर, साधना सरगमको आवाजमा यो निकै नै मिठो गीत टिकुली है मेरो सुन्नुभयो श्रोता। हजुर, कार्यक्रम मझेरीको पहिलो घण्टे बसाइमा हुनुहुन्छ तपाईँहरू, जहाँबाट सुन्दै हुनुहुन्छ। तपाईँले कार्यक्रममा विभिन्न गीत संगीत, मीठा गीत संगीत, आज विशेष गरी हरितालीका तीज सम्बन्धी हामी के तीज गीतहरू पनि बजाउँदै आइरहेका छौँ। त्यसको साथसाथै तपाईँहरूको आफ्नो चोइसको आफूले मन परेको गीत सुन्न अनि सुनाउन चाहनुहुन्छ भने पक्कै पनि बिएफबिएस गोर्खा रेडियोसँग जोडिनुहोला। जोडिनका लागि स्टुडियोमा दुईवटा नम्बर रहेका छन्, 322-4167 अनि 322-0098। यदि ब्रुनाई बाहिरबाट कल गर्दै हुनुहुन्छ भने कन्ट्री कोड 00673 डायल गर्न नभुल्नुहोला। यसै गरी हामीलाई इमेल गर्न सक्नुहुन्छ bfbsgorkha@bfbs.com र फेसबुकको हाम्रो बिएफबिएस गोर्खा पेजमा गई मेसेन्जरको मार्फत हामीलाई गीत अनुरोध गर्न सक्नुहुन्छ र केही विशेष आज तीजसँग सम्बन्धित केही सन्देशहरू छन् भने त्यो पनि पठाउन सक्नुहुन्छ। आज कार्यक्रममा मिठा मिठा गीत सङ्गीतको साथसाथै कार्यक्रमको अन्तिम अनि तेस्रो घन्टे बसाइमा भने हामी 2RGRकै एकजना सदस्य बहिनी कलाकार तथा मोडल नेपाली चलचित्र जगतका एकजना कलाकार बहिनी अनुषा राई बहिनीसँगको छोटो कुराकानी पनि राख्ने गर्छौँ। त्यसकारण गर्दाखेरि कार्यक्रम सुन्दै गर्नुहोला र अहिलेलाई सुन्नुहोस् सुशान्त केसी यावेश थापा अनि कार्ल वाइनको आवाजमा ओ नाना।
1: Carl White, Miss International.

हजुर, कार्ल वाइन, सुशान्त, केसी अनि यावेश थापाको आवाजमा यो निकै नै रमाइलो गीत सुन्नुभयो, ओ नाना। हजुर, सोमबारको आजको मजेरी कार्यक्रममा तपाईँ सुन्दै हुनुहुन्छ मिठा मिठा गीत सङ्गीत। त्यसको साथसाथै मैले अघि अवगत गरिसकेकी छु तपाईँहरूलाई, आजको दिन हामी विभिन्न तिजका गीतहरू बजाउनेछौँ। यदि तपाईँहरूलाई मन परेको गीत बजाउन चाहनुहुन्छ भने पक्कै पनि सम्झिनुहोला बिएफएस गोर्खा रेडियो। अनि आजको दिन भने आजको सोमबारको विषयवस्तुमा मन्डे डिस्कभरी परेको छ, त्यस अन्तर्गत म पक्कै पनि केही कन्टेन्ट भने पक्कै पनि ल्याउनेछु तपाईँहरू समक्ष। र अहिलेलाई भने बाँध न बाँध मायाले सागर आले अनि गरिमा आलेको आवाजमा सुन्नुहोस् यो मिठो गीत।

0: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ,
1: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि मद्दत माग्नु।
0: यदि तपाईँ समस्यासँग जुझिरहनु भएको छ र त्यसलाई सम्हाल्न गाह्रो भइरहेको छ भने मद्दत माग्न पटक्कै नहिचकिचाउनुहोस्। तपाईँको परिवार वा साथीभाइले तपाईँलाई आवश्यक सहयोग गर्न अनि परामर्श पनि दिन सक्छ।
1: विश्वमा प्रत्येक चार मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ, तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
0: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।
2: BFPS गोर्खा रेडियो।

हजुर, श्री गोले गाएको जिहादीमा भन्ने गीत भर्खरै सुनिहाल्नु भएछ त। गीत लगतै ब्रिटिस फोर्सेस ब्रुनाई परिवारहरूको लागि साफा हेल्थ भिजिटिङ डिपार्टमेन्टले आजको सनबर्ड क्लब, भोलिको सनबर्ड क्लब चाहिँ क्यान्सल भएको जानकारी दिएको छ। अनि बेबी क्लिनिक भने सदा चाहिँ 9 बजेदेखि 11 बजेसम्म सञ्चालन हुने नै छ। यसको साथसाथै आज सोमबार 14 सेप्टेम्बरको दिन आर्मी वेलफेयर सर्भिसद्वारा आयोजना गरिने युथ क्लब इयर 1 देखि इयर 3 का लागि दिउँसो 4 बजेदेखि 5:30 बजेसम्म स्लाइम मेकिङ एक्टिभिटी हुँदैछ चिटच्याट कम्युनिटी सेन्टरमा। यो स्लाइम मेकिङ एक्टिभिटीको लागि प्रत्येक बच्चाले $4 टिकट तिर्नुपर्ने हुन्छ र बस पिकअप अनि ड्रप अफ पनि रहेको छ X1, X2, जुरासिक पार्क अनि G15 का बालबालिकाहरूको लागि।

हजुर, एकदमै रमाइलो गीत रहेको छ यो रम रम मारोटी खेम सेन्चुरी अनि अस्मिता अधिकारीको आवाजमा सुनिहाल्नुभयो भर्खरै श्रोता। र म्युजिक भिडियो भने पनि एकदमै रमाइलो बनेको छ, विशेष गरी एक्ट्रेस पूजा शर्माको चाहिँ अभिनय रहेको उक्त गीत केही धागा एकदमै चर्चित थियो, तर फेरि पनि सुनेर तपाईँहरूले पक्कै पनि इन्जोय गर्नुभयो होला। अब फेरि अर्को गीतको पालो भएको छ, यो गीतको बोल रहेको छ गोरी भियोमाको एकदमै नयाँ गीत, भियोमा फिचरिङ एजेक्स म्युजिक बिट प्रोडक्सन एनएमएन बिट्सद्वारा। यो गीत सुन्नुहोस् अनि इन्जोय गर्नुहोस्।

हजुर, भ्योमा फिचरिङ एजेक्स म्युजिक्स अनि बिट्स थियो एनएमएन बिट्सको गोरी सुन्नुभयो यो निकै नै नयाँ गीत। र यो गीत सँगसँगै हामी कार्यक्रमको अन्त्यमा आइसकेका छौँ, मझेरीको पहिलो घन्टे बसाएको अन्त्यमा आइसकेका छौँ। अब भने एउटा गीत छोड्दै त्यस लगतै नेपालबाट प्रसारण हुने नेपाली समाचार सुन्नुहुनेछ। त्यस लगतै म कार्यक्रम मझेरीको दोस्रो घन्टे बसाइमा पनि फेरि उपस्थित हुने नै छु। त्यस कारणले अहिलेको लागि पनि सुन्नुहोस् यो चलचित्र जलाकीको अभिनय गर्दै हुनुहुन्छ उपासना सिंह ठकुरीद्वारा अभिनीत उक्त चलचित्रमा सोनम तोप्देनले पनि अभिनय गर्दै हुनुहुन्छ र यो गीतको बोल रहेको छ चाँदी जलप। सुनेर पक्कै पनि इन्जोय गर्नुहोला।

0: Pelaajan Buddy.
1: On Air.
0: Appma.
1: Ani Smart Speaker ma Bonhos.
2: Play BFBS.
0: You, BFBS Gorkha Radio Ho.
1: Radio. Gorkha Radio Ho.
3: आजको हरितालिकाथी वैदिक सनातन हिन्दू धर्मावलम्बी नारीहरूले महादेवको पूजा आराधना गरी मनाउँदैछन्। धार्मिक मान्यता अनुसार सत्ययुगमा पार्वतीले महादेवलाई पति पाउन निराहार व्रत बसेर तपस्या गर्नुभएको थियो। पार्वती हरण भएको दिन भाद्र शुक्ल तृतीया भएकाले त्यही दिनदेखि हरितालिका तीजको व्रत बस्ने परम्परा शुरू भएको धर्मशास्त्रीय मान्यता छ। तीजको महत्वबारे धर्मशास्त्रविद प्राध्यापक डाक्टर रामचन्द्र गौतम।
4: भाद्र शुक्ल तृतीया चौथी पञ्चमी यो तीन दिन मनाइने भएको हुनाले तीज भने हो, तर अहिले दुई दिन मात्रै छ नानी। अब आज चाहिँ नि शिवजीको उपासना गर्ने तृतीया है, हरितालिका तीज। आज शिवजीको उपासना गर्ने भने आजै हो, र भोलि चाहिँ गणेशको उपासना गर्नुपर्ने थियो। गणेशजीको पूजा आज गर्ने, दर्शन गर्ने गर्नुपर्नेमा गणेशको पनि आजै गर्नुपर्ने हुन्छ नानी। यसरी चाहिँ नि अब यो तीज चाहिँ मनाउने चलन हाम्रो यो मौलिक पर्व हो। यो किन मनाउने त भन्दाखेरिमा जिन्दगी सुखमय हो, शान्तिमय होस्, आनन्दमय होस् भनेर मनाउने हो। सार्थक जीवनको लागि मनाउने हो। त्यही भएको हुनाले शिवजीको उपासना गर्ने, पूजा गर्ने, जस्तो कोही मन्दिरमा गएर गर्नुहुन्छ, कोही चाहिने पशुपति जान्छन्, कोही नजिकमा आफ्नो घर नजिकमा कहाँ छ शिवजीको मन्दिर, गणेशको मन्दिर, त्यहाँ गएर दर्शन पूजा आज गर्नुहुन्छ। कसैले अब त्यो मन्दिर जान नसक्नेहरूले चाहिने घरैमा बसेर गर्दा पनि शिवजीको उपासना, पूजा, अर्चना, वन्दना गर्दा हुन्छ नानी। त्यही भएको हुनाले तपाईँको यो शिवजीको व्रत बस्ने यो तीजको तीज चाहिँ साह्रै ठुलो महत्वपूर्ण हाम्रो नेपालको मौलिक पर्व हो क्या यो है। त्यसो भएको हुनाले यो महिलाले मात्रै धेरै मनाउने चलन छ अहिले, अघि व्रत बस्ने चलन छ। हिजो दर खाएर जाने, दर भनेको एउटा गरिष्ठ घटिलो खाना खाएर आज व्रत बस्नुपर्ने भएको हुनाले दर खानु भन्ने पनि हो है। अब दर खाएर आज व्रत बस्ने तपाईँको स्वास्थ्य हेरेर, आफ्नो स्वास्थ्य हेरेर, शरीर हेरेर मात्रै व्रत बस्नुपर्ने हुन्छ नानी। हाम्रो शास्त्रको आदेश चाहिँ के छ भने सकेसम्म निराहार व्रत बस, आज दिनभरि भोकै बसेर भोलि बिहान मात्रै शिवजीको चाहिँ पूजा आज गरेर अर्घ दिएर गणेशको पूजा गरेर खाऊ भन्ने चाहिँ आदेश हो। तर अब त्यो स्वास्थ्य चाहिँ त्यस्तो भोको बस्न सक्ने, दिनभरि चाहिँ निराहार बस्न सक्ने शरीरले त्यहाँ दिँदैन, कसैलाई अकागी लागेला, रिहाँटो लागेला, त्यस्तो भन्छन् है। त्यसो भएको हुनाले त्यस्तो छ भनेदेखि जलाहार गर, पानी खाएर बस भन्ने हो। अब पानी खाएर पनि भएन भने तपाईँको फलफुल खाऊ भन्ने चाहिँ फलफुल, यो तिन किसिमको व्रत हुन्छ क्या आज। त्यो तिन किसिमको व्रतमा आफ्नो स्वास्थ्य के छ कस्तो छ त्यो हेरेर चाहिँ व्रत बस्ने। अब यस्तो स्वास्थ्य खराब हुने भयो भने व्रत बस भन्दैन, जस्तो छ आफ्नो स्वास्थ्य त्यो अनुसार चाहिँ भोकै बस, निराहार केही पनि नखाइकन दिनभरि, र भोलि बिहान मात्रै खाऊ, होइन भने पानी खाएर बस, त्यो पनि भएन भने फलफुल। फलफुलमा पनि तपाईँको यो जौको परिकारलाई पनि फलफुलमा लिन्छ क्या है। जौको पिठो सिठो यस्तोको चाहिँ परिकार खाने, अथवा गहुँको परिकार खाने, अथवा मकैलाई पनि फलफुलमा लिन्छ हाम्रो शास्त्रले। त्यसो भएको हुनाले मकैको परिकार खाएर बस्ने भरि बेलुका त्यसो गर्दा हुन्छ।
3: आजको दिन व्रत बस्दाखेरि कस्तो मन्त्र जप्ने, कसरी भगवान शिवजीलाई पुकार्ने?
4: अब यो शिवजीको मन्त्र छ क्या, ओम नमः शिवाय, घरैमा बसेर जप्दा पनि हुन्छ नानी। ओम नमः शिवाय, ओम नमः शिवाय भनेर शिवजीको चाहिँ उपासना गर्ने, तपाईँको गणेशको गणपतये नमः भनेर गणेशजीको उपासना गर्ने, सम्झना गर्ने, उहाँहरूबाट आशीर्वाद प्राप्त गरेर तपाईँको चाहिँ नि जिन्दगीलाई सुखमय बनाउने, शान्तिमय बनाउनको लागि चाहिँ नि यो व्रत बस्ने हो।
3: तीजको अवसरमा आज पशुपति क्षेत्रमा बिहानदेखि भक्तजनको भिड लागेको छ। आज तीन बजेदेखि नै पशुपतिका चारै ढोका खोलिएको छ। पशुपति क्षेत्र विकास कोषका अनुसार मन्दिर प्रवेश गर्ने भक्तजनका लागि चारवटा दर्शन मार्गको व्यवस्था गरिएको छ। फेरिमा दुई घण्टा भक्तजनले दर्शन गरेर, दुई घण्टामा भक्तजनले दर्शन गरेर फर्किसक्ने गरी लाइनको व्यवस्था मिलाइएको कोषका संचालक परिषद सदस्य एवं प्रचार प्रसार उपसमिति संयोजक संगीता कुमारी रामले जानकारी दिनुभएको छ। स्वयंसेवक, सुरक्षाकर्मी र कर्मचारी भीड व्यवस्थापनमा परिचालन भएका छन्। शान्ति सुरक्षालाई ध्यानमा राखी मन्दिर पुग्नेहरूलाई बहुमूल्य कर गहना नलगाउन आह्वान गरिएको छ। ओपन एआईका प्रमुख साम अल्टम्यानले कम्पनी यसै वर्ष शेयर बजारमा प्रवेश नगर्ने बताउनु भएको छ। एआईको सुरक्षाबारे चिन्ता बढ़िरहेकाले अहिले आईपीओमा जानु उचित नहुने उहाँको भनाइ छ। एन्थ्रोपिकका प्रमुख डारियो ओमेटोले सहित ठूला एआई कम्पनीका प्रमुखले प्रविधिमा थप नियन्त्रण आवश्यक रहेको बताउँदै आएका छन्। ओमेटोले एआईले केही महिनामै सम्पूर्ण इन्टरनेट नियन्त्रणमा लिन सक्ने चेतावनी दिनुभएको छ। तर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प पनि एआई को विकास में रोक लगाउने पक्ष में देखिनु भएको छ। हवस् त अहिलेसम्मका खबर यति नै। नमस्कार, म कृष्ण।
0: BFBS Gurkha Radio.

हजुर, बीच बीचमा दुर्गेश थापा अनि बबिना किरातीको आवाजमा सुन्नुभयो यो निकै नै रमाइलो तीज गीत। परम्परागत रूपमा महिलाहरूको पर्वका रूपमा चिनिने तीजमा आज भोलि भने पुरुषहरू पनि बीच बीचमा आएर रमाइलो गरौं भने फरक र रमाइलो शैलीले बनेको यो गीत तपाईँहरूले भर्खरै सुनिहाल्नुभयो र कार्यक्रम मझेरीको दोस्रो घन्टे बसाई पनि सुरुवात गर्यौं यो निकै नै रमाइलो गीतबाट। र फेरि पनि नमस्कार अनि स्वागत भन्न चाहे म कार्यक्रम प्रस्तुता बिना गुरुङको तर्फबाट। आउनुहोस्, यस्ता यस्ता मिठा मिठा गीत संगीत रमाइला गीत संगीतहरूले आजको मझेरी कार्यक्रमको बसाईलाई अझ रमाइलो गरौं र तपाईँको दिन पनि एकदमै रमाइलोको साथ बितोस् भन्ने आशाको साथ फेरि पनि हामी उपस्थित भइसकेका छौं। गीत संगीत सुन्ने क्रममा यदि तपाईँहरूलाई मन परेको विशेष गरी तीज विशेष गीतहरू केही छन् सुन्न मन लागेको छ भने पक्कै पनि हामीसँग सम्पर्क गर्नुहोला। त्यसकारणले कार्यक्रम सुन्दै गर्नुहोला र आजको सोमबार बसाईको विशेष यानि कि मन्डे डिस्कभरी अन्तर्गत हामी एआईको बारेमा थोरै चर्चा गर्नेछौँ, त्यसकारणले कार्यक्रम सुन्दै गर्नुहोला।

हजुर, निकै नै रमाइलो गीत पागल पागल बोलको यो गीत गाउँदै हुनुहुन्छ वाङदेन शेर्पा, सुशान्त किमिरे अनि मेलिना राई। गीत संगीत सुन्ने क्रममा अब पालो भएको छ अर्को गीत सुन्ने, यावेश फिचरिङ ओसिन कार्कीको टाढा।

Hazır Tara Yavish featuring Ocean Karki sunu bhaye barkarai. श्रोता हामी स्कुल छँदा एउटा निकै चर्चित वाद विवादको विषय हुन्थ्यो विज्ञान भन्ने चाहिँ वरदान कि अभिशाप भन्ने त्यति बेला हामी उदाहरणका लागि विज्ञानले औषधि बनाउनेदेखि लिएर यातायात संचार सजिलो बनाउने मानिसलाई चन्द्रमा समेत पुर्याउने कुराहरू गर्थ्यौँ अनि अर्को पक्षबाट चाहिँ यही विज्ञानले चाहिँ आणविक हतियार पनि बनायो युद्धलाई अझ विनाशकारी बनायो भन्ने कुराहरूले चाहिँ हामी वाद विवाद गर्ने गर्थ्यौँ र आज धेरै वर्षपछि यही प्रश्न फेरि नयाँ रूपमा हाम्रो अगाडि आयो त्यो हो कृत्रिम बुद्धिमत्ता यानि कि आर्टिफिसियल आर्ट इन्टेलिजेन्स एआई भनेर हामी अहिले एकदमै चिन्ने गर्छौँ र त्यसैसँग सम्बन्धित अहिलेको कन्टेक्स्टमा भने हामी कृत्रिम बुद्धिमत्ता यो एआई चाहिँ मानव सभ्यताको लागि चाहिँ एउटा वरदान या अभिशाप भन्ने डिस्कसनहरू चाहिँ अहिले एकदमै चर्चामा आइरहेको छ र त्यसैसँग सम्बन्धित आज हाम्रो मन्डे डिस्कभरी अन्तर्गत चर्चा हुनेछ त्यसको लागि कार्यक्रम सुन्दै गर्नुहोला र त्योभन्दा अगाडि हामी गीत सुन्नेछौँ ब्रिजेश श्रेष्ठ अनि वर्षा कर्मचार्यको आवाजमा ओ मैचा

0: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ।
1: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि अरूको हेरविचार गर्नु।
0: अरूको हेरविचार गर्नु भनेको उनीहरूसँगको आफ्नो सम्बन्ध सुमधुर बनाउनु हो। यसबाट हामीमा संसारलाई अर्को कोणबाट हेर्न सक्ने क्षमताको विकास हुन्छ, जसबाट हाम्रो आफ्नै समस्यालाई पनि फरक दृष्टिकोण मिल्दछ।
1: विश्वमा प्रत्येक चार मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ। तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
0: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।
2: यो PFBS गोर्खा रेडियो हो।

हजुर श्रोता, यो रमाइलो तिजको रनको भन्ने गीत गाउँदै हुनुहुन्छ दर्शना गान्धारी अनि उहाँका साथीहरू। यो गीत पश्चात आजको विषयवस्तुमा हामी छिर्नेछौ। कुरा मैले जसरी भनिसकेकी थिएँ कार्यक्रमको सुरुवातमै, आज हामी एआईको बारेमा कुरा गर्नेछौँ, कृत्रिम बुद्धिमत्ताको बारेमा। र भर्खरै आज भोलि तपाईँले धेरै न्युजहरूमा देखिराख्नु भएको छ होला, कसरी चाहिँ एआई चाहिँ मानिसको चाहिँ कन्ट्रोलभन्दा बाहिर गइसकेको, अलि डराउने खालको न्युजहरू पनि देख्नु भएको छ होला। तर अवश्य पनि मानिसहरू वैज्ञानिकहरूले चाहिँ यति शक्तिशाली चिज बनाउनु भएपछि पक्कै पनि त्यसको रोकथामहरू पनि छन् होला। र भर्खरै मैले हिजो हो कि अस्ति हो चाहिँ एउटा न्युज हेरेकी थिएँ, त्यहाँ जीवी न्युजमा चाहिँ एआई ब्रेकआउट भन्ने विषयमा चाहिँ, अनि त्यहाँ चाहिँ डराउनको लागि चाहिँ होइन, तर एकदमै कस्तो एकदमै रोचक घटना घटेको थियो भने, एआई रोबोट चाहिँ ढोका फोरेर होइन कि एआईले चाहिँ कम्प्युटरभित्र एउटा निश्चित सीमा दिएको थियो मानिसहरूले, तर केही परीक्षणमा चाहिँ उसले आफ्नो काम पुरा गर्न चाहिँ त्यो सीमा छल्ने बाटो खोज्यो, अनि यही कुराले चाहिँ वैज्ञानिकहरूलाई चाहिँ चिन्तित बनाएको छ भन्ने कुराहरू चाहिँ बाहिर निस्किएको थियो। र आज एउटा टेस्ट अनि टेस्ट अथवा इन्स्ट्रक्सनमा नमान्ने एआईले भोलि गएर धेरै शक्तिशाली अनि स्वतन्त्र भयो भने त्यसलाई नियन्त्रणमा के राख्न सजिलो होला त भन्ने प्रश्नहरू चाहिँ धेरैमा उब्जिएको पनि छ। र कतिपय व्यक्तिहरू चाहिँ एआई हामीभन्दा धेरै बुद्धिमान हुँदै गएको हो कि, हामी एआईमाथि धेरै निर्भर भएर आफै कम सोच्न थालेका हौँ, हाम्रो चाहिँ अब धेरै सोच्ने क्षमताहरू चाहिँ घट्दै गएको हो कि भन्ने चिन्ता पनि व्यक्त गर्दैछन् मानिसहरूले अहिले। र यो एआई चाहिँ कसरी विकसित भयो, वैज्ञानिकहरूले चाहिँ एआई कहिलेबाट चाहिँ एआईलाई चाहिँ विकास गर्ने क्रम सुरु गर्यो भन्ने विषयमा चाहिँ हामी यो गीतपछि चर्चा गर्नेछौँ। अहिलेको लागि एकदेव लिम्बूको गाजल टिकी सुन्नुहोस्।

हजुर, एक देव लिम्बूको यो निकै नै मन छुने गीत सुन्नुभयो, गाजल ठिकी। कार्यक्रममा आजको विषयवस्तुमा हामी एआईको बारेमा चर्चा गर्दै थियौँ र हामीले एआईको सुरुवात कसरी भयो भन्ने विषयमा कुरा गर्न गइरहेकी छौँ। आज हामीले च्याट जिपिटी प्रायः सबैले प्रयोग गर्नुभएको छ होला, कतिपय सामाजिक सञ्जालहरूमा च्याट जिपिटीसँग ठट्टा गरेको जे हुन्छ त्यो रमाइलो रोचक क्वेसनहरू सोध्ने भिडियोजहरू त हामीले निकै देखेका छौँ। यसको साथसाथै च्याट जिपिटीले चाहिँ तपाईँलाई धेरै कुरामा सहयोग पनि गर्दै आएको छ, अनि यसको साथसाथै सेल्फ ड्राइभिङ कार्सहरू, टेस्लाले पनि सेल्फ ड्राइभिङ कार्सहरू चाहिँ विश्वमै पहिलो पटक निकालेको थियो र अहिले यस्ता कारहरू चाहिँ विशेष गरी चाइनामा चाहिँ धेरै प्रविधिको विकास भइसकेको देश हुने कारणले गर्दाखेरि चाहिँ त्यहाँ पनि धेरै नै यस्ता कार्सहरू चाहिँ बनिसकेका छन्। भोइस असिस्टेन्टहरू जस्ता एआईका कुरा गर्छौँ, तर एआईको यात्रा चाहिँ वास्तवमा चाहिँ करिब 70 वर्ष अघि सुरु भएको थियो। तपाईँहरूले ब्रिटिस म्याथमेटिसियन एलन ट्युरिङको नाम त सुन्नुभएको छ होला। सन् 1950 उहाँले एउटा निकै साधारण तर ठूलो प्रश्न सोधेका थिए, क्यान मसिन्स थिङ्क, अर्थात् के मसिनले सोच्न सक्छ। त्यसको केही वर्षपछि 1956 चाहिँ जन मकार्थी लगायतका वैज्ञानिकहरू अमेरिकाको डार्टमाउथमा भेला भए, जहाँ आर्टिफिसियल इन्टेलिजेन्स भन्ने शब्द चाहिँ औपचारिक रूपमा प्रयोग भएको थियो। यही समयलाई आधुनिक एआईको सुरुवातको रूपमा पनि मानिन्छ। सुरु सुरुमा एआईले मानिसले बनाइदिएको नियम अनुसार सामान्य समस्या समाधान गर्थ्यो, तर पछि मसिन लर्निङ आयो, जहाँ कम्प्युटरले चाहिँ डेटा अनि उदाहरणहरूबाट आफै प्याटर्नहरू सिक्दै गयो। त्यसपछि डिप लर्निङ अनि न्युरल नेटवर्क्स विकसित हुँदै गयो र आज एआईले लेख्न, बोल्न, तस्विर बनाउन, कोडिङ गर्न र केही विशेष काममा मानिसलाई समेत उछिन्न सक्ने अवस्था आइसकेको छ। र एआईको कथा त्यसैले एउटा प्रश्नबाट सुरु भएको थियो भन्दा पनि कुनै फरक नपर्ला। क्यान मसिन थिङ्क भनेर चाहिँ ब्रिटिस म्याथमेटिसियन एलन ट्युरिङले यो सुरुवात नगर्नु भएको भए आज सायद एआईको जन्म हुँदैन थियो होला, यो अवस्थासम्म विकास भइसक्थेन होला। र यदि कुनै दिन मसिन हामीभन्दा धेरै बुद्धिमान भयो भने चाहिँ के हामी त्यसलाई सधैँ आफ्नो नियन्त्रणमा राख्न सकौँला भन्ने चाहिँ अहिलेको वैज्ञानिकहरूको चाहिँ मुख्य कन्सर्न, चिन्ताको विषय पनि हो। र वैज्ञानिकहरू सबै र यो एआईका वैज्ञानिकहरूले पनि आफ्नो ठाउँबाट धेरै चेतावनीहरू पनि दिँदैछन्, तर यसको पक्कै पनि सदुपयोग दुरुपयोग भन्ने कुरा त मानिसको हातमा नै छ। र आजको विषयवस्तुमा हामीले एआईको सम्बन्धी यो कुराकानी गऱ्यौँ। आशा छ तपाईँहरूलाई यो सानो इन्फर्मेसनले पक्कै पनि उपयोगी भयो होला भन्दै अब कार्यक्रम अगाडि बढाउँछु। अन्जु पन्त, प्रशान्त शिवाकोटी अनि रवि ओतको आवाजमा दिलमा ठाउँ छ भन्ने गीत सुन्नुहोस्।

0: तपाईँ पक्कै पनि ड्रिङ्क ड्राइभिङको बारेमा सचेत त हुनुहुन्छ होला नै, होइन? तर कतिको सचेत हुनुहुन्छ त? मानिलिऊ तपाईँ घर बाहिर रमाइलो गर्न जानुभयो, साथीहरूसँग दुई चार पेट पनि लगाउनु भयो, अनि साथीकै घरमा रात पनि बिताउनु भयो, त्यसपछि भोलिपल्ट बिहानै उठेर गाडी चलाउँदै घरतिर लाग्नु भयो। यदि यस्तो हो भने तपाईँ अझै पनि नसामा नै हुन सक्नुहुन्छ, जसको मतलब तपाईँ कुनै घटना बिना नै घर आइपुग्नु भयो भने साँच्ची नै यो पटक तपाईँ बडो भाग्यमानी हुनुभयो। तर अर्को पटक के थाहा, भाग्य सधैँ बलियो कहाँ हुन्छ र? ड्रिङ्क ड्राइभिङ कदापि नगरौ, जीवनलाई भाग्यको सहारामा नछोडौ।
1: यो BFBS कुल कार्यक्रम हो।

हजुर, यो निकै नै रमाइलो लोकदोहोरी गीत सुन्नुभयो खेम सेन्चुरी अनि पुनम गुरुङको आवाजमा, आँखा नलाउ काले दाई। गीत निकै ऊर्जामय छ र विशेष गरी नेपालको एकदमै चर्चित डान्सर आसमा विश्वकर्माको प्रस्तुतिको कारणले गर्दा पनि होला यो गीत चाहिँ एकदमै रमाइलो लाग्छ मलाई। आशा छ तपाईँहरूले पनि सुनेर एकदमै मनोरञ्जन लिनुभयो होला। ब्रिटिस फोर्सेस ब्रुनाईका परिवारहरूको लागि बिएफबिएस बिग सल्युट क्विज आयोजना हुँदैछ अक्टोबर महिनाको 2 तारिक, यो शुक्रबार पर्दछ। शुक्रबारको बेलुकी 7 बजेबाट सुरुवात हुनेछ हाम्रो बिएफबिएस बिग सल्युट क्विज 4 तारिकमा। र यो बिग सल्युट को लागि क्विज हामीले किन आयोजना गर्दैछौँ भने, हामीले बिएफबिएस बिग सल्युट च्यारिटी क्विज हो यो, र हामीले बिग सल्युट लाई चाहिँ च्यारिटी फन्ड रेजिङ गर्छौँ र यसले विभिन्न मिलिटरी च्यारिटिजहरूको लागि मद्दत गर्दछ। क्विजका लागि तपाईँहरू एउटा टिममा म्याक्सिमम् 6 जना सहभागी हुन सक्नुहुन्छ र प्रत्येक व्यक्तिले $5 तिर्नुपर्ने हुन्छ। क्विजको दिनमा धेरै आकर्षक पुरस्कारहरू पनि रहेका छन् र तपाईँको साथीभाइ दिदीबहिनी दाजुभाइहरूसँग मिलेर आफ्नो जेनरल नलेज, यो हाम्रो 2RGR अनि हाम्रो ब्रुनाई ग्यारिसनको विषयमा आधारित र यसको साथसाथै नेपाल युकेसँग सम्बन्धित विविध विषयहरूमा चाहिँ हामीले क्विज गर्ने गर्छौँ। तपाईँहरूको लागि रमाइलो पनि हुन्छ, डिनर गरेर सँगै आफ्नो जेनरल नलेज कतिको रहेछ भनेर ट्राई गर्नको लागि पनि एकदमै राम्रो अवसर हो। र हाम्रो यो मिलिटरी च्यारिटीको लागि पनि एकदमै तपाईँले सहयोग गर्न सक्नुहुन्छ, त्यस कारणले गर्दाखेरि यो क्विजमा भने पक्कै पनि सहभागिता जनाइदिनु हुन अनुरोध गर्दछु। यति भन्दै अब हामी मेलिना राईको यो एकदमै रमाइलो गीत, राम्रो गीत सुन्छौँ, गुरासै फुल्दा।

हजुर, ममता शर्माको आवाजमा यो निकै नै चर्चित हिन्दी गीत सुन्नुभयो, मुन्नी बदनाम। हजुर, यो गीतसँगै हामी कार्यक्रम मजेरीको दोस्रो घन्टे बसाएको पनि अन्त्यमा आइसकेका छौँ। अहिले समय मध्यदिन 12 बज्नका लागि 6 मिनट बाँकी रह्यो। श्रोता, ब्रिटिस फोर्सेस बुनाएका परिवारहरूको लागि, बालबालिकाहरूको लागि यो हप्ता भने स्लाइम मेकिङ विक अथवा स्लाइम विक भनेर मनाइँदो रहेछ। त्यस कारणले गर्दाखेरि चिटच्याट कम्युनिटी सेन्टरमा चाहिँ आजको दिन इयर वानदेखि इयर थ्रीका बालबालिकाहरूको लागि स्लाइम मेकिङ एक्टिभिटिजहरू सुचारू छन्, दिउँसो 4 बजेदेखि 5:30 बजेसम्म। र यसै गरी भोलि पनि एडब्ल्युएसद्वारा युथ क्लबमा इयर 4 देखि इयर 8 का बालबालिकाहरूको लागि स्लाइम मेकिङ एक्टिभिटी रहेको छ। समय दिउँसोको 4 बजेदेखि 5:30 बजेसम्म हुने यो सेसनमा चाहिँ प्रत्येक बालबालिका ले चाहिँ $4 लिएर आउनुपर्ने हुन्छ। र बस पिकअप एन्ड बस ड्रप अफ पनि उपलब्ध छन् X1, X2 जुरासिक पार्क अनि G15 का बालबालिकाहरूको लागि। अझ यति भन्दै हामी अब गीत छोड्नेछौँ। बिस्ट अनि सन्जु मोक्तानको आवाजमा भेडाको उन जस्तो कार्यक्रमको तेस्रो घन्टे अनि अन्तिम घन्टे बसाइमा भने हामी कलाकार अनुसार राई बहिनीसँगको कुराकानी समावेश गर्नेछौँ। त्यस कारणले रेडियो सुन्दै गर्नुहोला बिएफएस गोर्खा रेडियोको मझेरी कार्यक्रममा। म फेरि पनि कार्यक्रम प्रस्तोता बिना गुरुङ उपस्थित हुने नै छु यो गीत अनि नेपाली समाचारपछि। अहिलेको लागि सुन्नुहोस् भेडाको उन जस्तो भन्ने निकै नै रमाइलो गीत, र गीतपछि हाम्रो भेटघाट भने अवश्य हुने नै छ।

0: સૈન્ય સમુદાયમાં
1: પેલાય ભરી
0: ઓન એર
1: એપમાં
0: અને સ્માર્ટ સ્પીકરમાં ભન્હોસ
2: પ્લે BFBS
1: યુ BFBS ગોઠા રેડિયો હો
0: રેડિયો ગોઠા રેડિયો હો.
3: आज तीज पर्व पशुपति क्षेत्र में बिहानदेखि भक्तजन को भीड़ लगे. आज 3 बजेदेखि नै पशुपतिनाथ का चार ढोका खोलिएको छ. पशुपति क्षेत्र विकास कोष का अनुसार मंदिर प्रवेश करने भक्तजन का लागि 4 वटा दर्शन मार्ग को व्यवस्था गरिएको छ. धेरैमा 2 घण्टा में भक्तजन ने दर्शन गरेर फर्किसक्ने गरी लाइन को व्यवस्था मिलाइएको कोष का संचालक परिषद सदस्य एवं प्रचार प्रसार उपसमिति संयोजक संगीता कुमारी रामले जानकारी दिनुभएको छ. स्वयंसेवक सुरक्षाकर्मी र कर्मचारी भीड़ व्यवस्थापन में परिचालन भएका छन्। शांति सुरक्षा ध्यान में राखेर मंदिर पुग्ने बहुमूल्य कर गहना नलगाउन पशुपति विकास कोषले आह्वान गरेको छ. यस्तै हरितालिका तीजका अवसरमा पशुपतिनाथ मन्दिर आसपासका क्षेत्रको सुरक्षाका लागि 1250 प्रहरी परिचालित गरिएको छ. आज बिहान 3 बजेदेखि नै भक्तजनका लागि पशुपतिका 4 वटै ढोका खुला भएपछि सहज भएको छ. बिहान 7 बजेसम्म 9000 भन्दा बढी दर्शनार्थीहरूले दर्शन गरिसकेका छन्. नेपाल प्रहरीले पशुपति मन्दिर दर्शनमा सहजीकरण गरेको छ. मन्दिर परिसरमा भक्तजनका लागि स्वास्थ्य शिविर पनि चलाइएको छ. ट्राफिक व्यवस्थापन पनि गरिएको सुरक्षा व्यवस्थापनमा कुनै कमी नहोस् भनेर प्रहरीले सीसीटीभी ड्रोनबाट अनुगमन गरिरहेको छ. सादा पोसाकमा पनि प्रहरी परिचालन भएका छन्. र स्वनुवाकोट सड़क खण्डमा वैकल्पिक फर्के तथा ट्विन निर्माण गरी पैदल आवागमन सञ्चालनमा ल्याइएको छ. फलाखु खोलामा रहेको पक्की पुल तथा स्याफ्रोबेसीको भोटेकोसी नदीमाथिको पक्की पुल बाढीले बगाएपछि सो सड़क खण्डमा आवत जावत अवरूद्ध भएको थियो. आवागमनलाई तत्काल सहज बनाउन वैकल्पिक संरचना निर्माण गरिएको सशस्त्र प्रहरी बलका प्रहरी परीक्षक तुलबहादुर भण्डारीले जानकारी दिनुभएको छ. उहाँका अनुसार पहिलो चरणमा पैदल यात्राका लागि आवागमन सहज बनाउन पेत्रावतीमा बाँस तथा काठ प्रयोग गरेर फड्के निर्माण गरिएको छ भने स्याफ्रोबेसीमा फलामे ट्विन जडान गरिएको छ. स्याफ्रोबेसीमा ट्विन निर्माण सम्पन्न भए पनि दायाँ बायाँको पदमार्ग व्यवस्थित गर्ने काम भइरहेको र 1-2 दिनभित्र पूर्ण रूपमा सञ्चालनमा आउने जनाइएको छ. पेत्रावतीमा फड्के निर्माण भएपछि नुवाकोट तर्फबाट गेर्खु छापटार केराघारी हुँदै भित्रावतीसम्म सहज भएको प्रदेश सभा सदस्य इन्द्र प्रसाद गोतामीले जानकारी दिनुभएको छ. यस्तै नेपाली सेना नेपाल प्रहरी सशस्त्र प्रहरी बल लगायत सुरक्षा निकायको समन्वयमा सप्रवेशीमा फलामे ट्विन तयार गरिएको सहायक प्रमुख जिल्ला अधिकारी ध्रुव प्रसाद अधिकारीले बताउनु भएको छ. तत्कालको आवागमन समस्या समाधान गर्ने उद्देश्यले निर्माण गरिएको भित्रावतीको फड्के र सप्रवेशीको ट्विनबाट आवत जावतमा स्थानीयवासीलाई सहजता भएको छ. रॉयल फोर्स न्यूज ले रॉयल मरीन्स द्वारा प्रयोग गरिने राइफलको विशेष अवलोकन गर्ने अवसर पाएको छ. रक्षा मन्त्रालयको प्रोजेक्ट ग्रेबन अन्तर्गत राइफललाई विस्थापित गर्न सक्ने सम्भावित विकल्पहरूमध्ये पनि यो एक हो. सियान ग्रेस जेक मेलबर्नले अमेरिकाको न्यू ह्याम्पसायरको सो बन्दुक निर्माता कम्पनीको मुख्यालयबाट यो रिपोर्ट तयार पार्नुभएको छ.
4: A rare chance to take a look at the variant of the MCX used by the Royal Marines. Adam Agri is Sig Sauer's Director for Technical Sales and Support.
5: I have access to my valve at the front of the handguard instead of in a port inside the handguard. This has a 12.5-inch barrel and it's chambered in 5.56. You'll notice there isn't a lot of violent recoil to the shooter. It's a pretty light recoiling system. So pretty easy, manageable. It doesn't shake me around very much.
4: Adam Agri explains some of the details of the rifle that were bespoke.
5: When they designed the mount for the Romeo 8 and Juliet 4 kit, they also included lashing points because you're a maritime operation unit. Everything has to be tied to your weapon. You can't have an optic go flying overboard, right? So there's lashing points on the mount that can lash to the optics themselves, so you can tie it all together so you won't lose anything accidentally. The configuration of the buttstock, they specified what they wanted. This does give you the ability to fold the stock and stow it for certain operations.
4: It's only when the MOD releases the full details of the requirement to replace the UK's main service rifle, the SA-80, that we'll see which rifles companies put forward. There will, of course, be a long list of companies competing for the contract. The MCX is just one of several rifles that Sig Sauer might throw into the mix. Sian Gwescheck-Malbourne, BFBS Forces News, New Hampshire.
3: आज देशभर साधारणतया बादल लाग्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार आज कोशी र कर्णाली प्रदेशका पहाड़ी भूभाग, बागमती, गण्डकी, लुम्बिनी प्रदेशको पहाड़ी तथा तराई भूभागका एक दुई ठाउँमा भारी वर्षाको सम्भावना छ। यस्तै कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भूभागका केही ठाउँमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली भूभागका थोरै स्थानमा मेघ गर्जन चट्याङसहित मध्यम वर्षाको सम्भावना छ।
2: यो PFBS गोर्खा रेडियो हो।

BFBS Gurkha Radio. हजुर फेरि पनि स्वागत छ कार्यक्रम मझेरीको तेस्रो अनि अन्तिम घण्टे बसाइमा. म कार्यक्रम प्रस्तुता बिना गुरुङको तर्फबाट र हामीले कार्यक्रमको तेस्रो घण्टा पनि सुरुवात गरिसकेका छौँ. निकै नै मिठो नेपाली चलचित्र पेन्सन पट्टाबाट जुनी जाला गायकमा शरण गुरुङ, राजबहादुर गुरुङ अनि उषा गुरुङको आवाजमा सुनिहाल्नुभयो श्रोता. चलचित्र पेन्सन पट्टाको कुरा गर्नुपर्दाखेरि सेप्टेम्बर 11 यानि कि भदौ महिनाको 26 गते नेपालभरि नै सार्वजनिक भएको यो चलचित्र अहिले सबैजना नेपालीहरूको भ्युवर्सहरूको चाहिँ माया बटुल्न एकदमै सफल चलचित्र बनिरहेको बेलामा हामीले कलाकार अनुसार राई बहिनीसँग कुराकानी गरेको आजको अन्तर्वार्ता सुनाउनेछौँ यहाँहरू समक्ष. र अहिलेलाई भने गीतबाट निरन्तर गरौँ अभय एन्ड द स्टिम इन्जिन्सको लैजाऊ मलाई सुन्नुहोस्.

0: यो PFBS गोर्खा रेडियो हो।
1: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ,
2: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि सन्तुलित खान पान।
1: शरीरका अन्य अङ्गहरू जस्तै तपाईँको मस्तिष्कलाई पनि स्वस्थ रही सही ढङ्गबाट काम गर्नको लागि विभिन्न पोषक तत्त्वहरूको आवश्यकता पर्दछ। शारीरिक स्वास्थ्यको लागि उचित हुने सन्तुलित आहार तपाईँको मानसिक स्वास्थ्यको लागि पनि राम्रो हुन्छ।
2: विश्वमा प्रत्येक 4 मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ, तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
1: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।
3: PFBS गोर्खा रेडियो।

0: आज जोन च्यामलिङ राईको एकदमै लोकप्रिय गीत सुन्नुभयो साधना. अब पालो भएको छ कार्यक्रममा ब्रिटिश फोर्सेस ब्रुनाईका सदस्य तथा परिवारहरूसँग बीएफएस गोर्खा रेडियोले समय समयमा कुराकानी गर्ने गर्दछ र यसै क्रममा हाम्रा सहकर्मी दाई धनराज राईले श्रीमती अनुषा राईसँग उहाँको जीवन भोगाएका बारेमा कुराकानी गर्नुभएको छ. अब प्रस्तुत छ सो कुराकानीको पहिलो अंश.
1: बीएफएस गोर्खा रेडियो ब्रुनाईको स्टुडियोमा आज एक विशेष व्यक्तिको उपस्थिति भएको छ. आदरणीय श्रोता, उहाँको परिचय उहाँको मुखारविन्दुबाट नै हामीले सुन्ने नै छ अवश्य. तर उहाँको छोटो कुरा गर्नु पर्दाखेरि चाहिँ उहाँले केही नेपाली चलचित्रहरूमा काम गर्नुभएको छ, त्यसै गरी म्युजिक भिडियोजमा थुप्रै अनुभव बटुलिसक्नु भएको छ. उहाँले तपाईँहरूले पक्कै पनि गेस गरिसक्नु भएको छ आजको मेरो पाहुना को हुनुहुन्छ भनेर. स्वागत छ बीएफएस गोर्खा रेडियोमा, तपाईँको छोटो परिचय दिनुहोस् न.
2: नमस्ते दाई र सम्पूर्ण सबैजना श्रोता जसले मलाई सुनिरहनु भएछ बीएफपीएस रेडियो मार्फत, सबैजनालाई मेरो हृदयदेखि नै नमन सेवा भन्न चाहन्छु. र मेरो नाम चाहिँ अनुषा राई हो. म चाहिँ एउटा कलाकार हुँ र म चाहिँ सोलुखुम्बुबाट हुँ र अहिले हाल चाहिँ ब्रुनाईमा छु.
1: ब्रुनाईमा भन्ने बित्तिकै अब हामीले साधारणतया बुझ्ने फ्यामिलीवाला भएर आउनु भएको हो पल्टन घरको नयाँ सदस्यको रूपमा, सही हो यो कुरा?
2: हजुर हजुर, एकदम एकदम सही हो दाई.
1: भाइ कुन इन्टेकको हुनुहुन्छ अनि टुआरजीआरमा हो अथवा उहाँ चाहिँ ग्यारिजनबाट हुनुहुन्छ?
2: दाई उहाँ चाहिँ इन्टेक 20 को टुआरजीआरमै हुनुहुन्छ. उहाँको शुभ नाम चाहिँ रमेश राई हो.
1: लान्स कोप्रोल रमेश राईकी श्रीमती र नेपाली चलचित्र क्षेत्रकी उदयमान भन्न मन पर्यो श्रोता, एस्पायरिङ एक्ट्रेस, मोडल अनि एक किसिमले सोसियल मिडिया इन्फ्लुएन्सर श्रीमती अनुषा राई हामीसँग हुनुहुन्छ. पल्टन घरको बसाइ कस्तो हुँदैछ?
2: एकदमै मेरो लागि चाहिँ यो बिग अपर्च्युनिटी पनि हो, प्राउड मोमेन्ट हो. किनभने अब टुआरजीआर परिवारमा जोडिनु पाउँदा, अब बाजेहरू मामाहरू त अलरेडी हुन् तर आफू पनि यसरी नजिकबाट जोडिनु पाउँदा चाहिँ मेरो लागि चाहिँ एकदम गर्वको कुरा हो. म चाहिँ मेरो प्राइड पनि हो भनेर भन्न चाहन्छु. र एकदम बसाइ चाहिँ एकदमै रमाइलो भइरहेछ दाई. सबैजनासँग यसरी नजिकबाट हाम्रो कम्युनिटीलाई हेर्न पाउँदा, बुझ्न पाउँदा एकदम राम्रो, एकदम रमाइलो सबै भइरहेछ.
1: नेपालमा हुनुभएको जस्तो व्यस्त जीवनशैली त अहिले पक्कै पनि छैन, के गरेर दिनचर्या बिताउँदै हुनुहुन्छ?
2: व्यस्त छैन भन्दाखेरि पनि काइन्ड अफ छ जस्तो पनि हुँदो रहेछ यहाँ
1: चाहिँ,
2: किनकि कति धेरै इभेन्ट्सहरू अनि त्यसपछि हाम्रो मिटअप ग्यादरिङहरू के धेरै इभेन्ट्सहरू त्यसरी हुँदो रहेछ. सो बिजी चाहिँ त्यसरी नै हुँदो रहेछ. तर एक प्रकारले म एकदम रमाइलो, एकदम गुड वेमा लिन्छु त्यो मोमेन्ट्सहरूलाई, अनि यसरी नै बितिरहेछ. अब नेपालमा चाहिँ वर्क अनि त्यसपछि ट्राभल त्यसरी नै हुन्थ्यो. सो एकै डिरेक्सनमा मात्रै गइरहेको हुन्थ्यो अनि एकै प्रकारको मोटिभ भएको हामी मान्छेहरू धेरै भेटिन्थ्यो नि त. तर यहाँ चाहिँ डिफ्रेन्ट कम्युनिटीको डिफ्रेन्ट मान्छेहरू डिफ्रेन्ट ठाउँबाट भेला हुन्छ, डिफ्रेन्ट कुराहरू सिक्न पनि पाइरहेको छु, बुझ्न पनि पाइरहेको छु. सो प्रोडक्टिभ नै छ इन अ डिफ्रेन्ट वे भनौँ न दाई.
1: पोजिटिभ लियो भने एभ्रिथिङ विल बी प्रोडक्टिभ भन्ने एउटा कथन नै छ. अब मलाई कौतूहलता लागेको, मोडलिङ र अभिनयको क्षेत्रमा प्रवेश गर्ने सोच तपाईँलाई कसरी आयो अनि पहिलो अवसर चाहिँ कसरी पाउनु भयो?
2: खासमा मलाई चाहिँ भित्रैदेखि सानैदेखि इच्छा रहेछ, त्यो चाहिँ मलाई खासमा थाहा नभएको रहेछ. मलाई चाहिँ डान्सिङ चाहिँ एकदम मनपर्ने अनि एकदम इच्छा पनि हुन्छ नि, टिभी स्क्रिनमा देख्दाखेरि चाहिँ अरूहरूले डान्स गर्नुभएको देख्दाखेरि पनि साइडमा कोरस भन्ने टर्म रहेछ. खासमा त्यो बच्चामा त अब थाहा थिएन मलाई, तर अब कोरस मात्रै गर्न पाए पनि म कति भाग्यमा नै हुन्थ्यो होला, आफूलाई कति एकदम लक्की फिल गर्थेँ भनेर त्यसरी सोच्थेँ. तर अब इभेन्चुअली अब इट वाज मेन्ट टु बी, वाट युर्स इज इभेन्चुअली ह्यापन्स भने जस्तै अब ठ्याक्कै अब मलाई पनि इच्छा लागिरहेको डान्स गर्नु अनि त्यसपछि स्टेजमा स्क्रिनमा हुनु. त्यसरी नै ठ्याक्क एकजना हाम्रो मामा हुनुहुन्थ्यो अनि उहाँले ठ्याक्क म स्टेजमा पर्फर्म गरेको देख्नु भएर उहाँले नै फर्स्ट मेरो प्रोजेक्ट हाम्रो बायुङ भाषाबाटै छ फुङलाम भने, अर्थात् फुलको बाटो सर्ट मुभी, त्यो अप्रोच गर्नुभयो. अनि त्यसरी नै आई जस्ट वेन्ट विथ द फ्लो अनि ब्याक टु ब्याक त्यसरी नै सिक्दै गएँ कामहरू अनि अहिलेसम्म गर्दैछु भनौँ न.
1: पहिलो अनुभव त्यसमा तपाईँको रोल चाहिँ कस्तो खालको थियो?
2: मेरो क्यारेक्टर चाहिँ अलिकति डिफ्रेन्टली एबल खालको क्यारेक्टर थियो, जसले चाहिँ सुन्न सक्दैन थियो, बोल्न सक्दैन थियो. पछि हाम्रो कल्चरहरूलाई पनि समेटेको छ, हामी डिफ्रेन्टली एबल भए तापनि हामीसँग स्किल्सहरू भएपछि चाहिँ हामी सर्भाइभ हुन सक्छ. हाम्रो पेरेन्ट्सहरूको गाइडेन्सहरू स्किल्सहरू हामीलाई ह्यान्ड ओभर गर्नुहुन्छ. त्यो कुराहरूलाई हामीले पोजिटिभ वेमा हामीले सिकेर चाहिँ अघि बढ्यो भने चाहिँ कसैको हामीलाई सपोर्ट चाहिँदैन, हामी आफै केपेबल भएर हामी सर्भाइभ हुन सक्छ भन्ने एउटा मेसेज पनि छ.
1: मोडल पनि हुनुहुन्छ, तपाईँ अभिनय पनि गर्नुहुन्छ। मोडलिङ र अभिनय कुन क्षेत्रलाई तपाईँ आफूलाई अलि सहज अनि रमाइलो महसुस गर्नुहुन्छ?
2: खासमा दुइटै एकदमै प्यारो छ शब्द, यो मोडलिङ र अभिनय भन्ने त डिफ्रेन्ट पार्ट हो भयो नि त, आफ्नो आफ्नो रेस्पोन्सिबिलिटी आफ्नो आफ्नो कामहरू हुन्छ, तर अब भनिराख्दाखेरि चाहिँ मेरो लागि चाहिँ खासमा दुइटै एकदमै प्यारो छ, सो एउटा पिक गर्न चाहिँ सक्दिनँ अहिलेको लागि चाहिँ।
1: अवश्य पनि आफ्नो छोराछोरी कुन चाहिँ सबैभन्दा प्यारो लाग्छ भनेको जस्तै प्रश्न भयो। क्यामेरा सानै उमेरमा फेस गर्नुभयो, क्यामेराका अगाडि आत्मविश्वासका साथ प्रस्तुत हुन तपाईँले कसरी आफूलाई तयार पार्ने गर्नुहुन्छ?
2: पहिला सुरु चाहिँ फ्यामिली ब्याकग्राउन्डबाट कोही पनि हुनुहुन्न, सो म चाहिँ फर्स्ट जेनेरेसन हो जो चाहिँ अब यो एक्टिङ फिल्डमा स्क्रिनमा आउनु रुचाउने अनि काम गरिरहेको व्यक्ति, सो मेरो लागि चाहिँ एकदमै टफ थियो, मलाई चाहिँ एकदमै अप्ठ्यारो भयो, एकदमै गाह्रो थियो, तर पनि नथिङ इज इम्पोसिबल, त्यसरी नै सिक्ने मान्छेलाई अब जहाँ इच्छा त्यहाँ उपाय भने जस्तै मैले पनि अब सिक्दै गएँ, गर्दै गरेँ कामहरू, हाम्रो सिनियर्सकोबाट गाइडेन्सहरू अनि क्लासेसहरू लिएँ त्यसरी नै, अनि सो अहिले चाहिँ एकदमै फ्लेक्सिबल अहिले चाहिँ एकदम कम्फर्टेबल छ, तर सुरुको दिनहरू पक्कै पनि एकदम सजिलो थिएन मेरो लागि चाहिँ, गाह्रै थियो।
1: फुङलामबाट सुरु गर्नुभएको यात्रा ठुलो पर्दामा अब मिज्यु पेन्सन पट्टा अनि नाक्चुङसम्म आइपुग्यो तपाईँको, अनि अन्य न्युमेरस म्युजिक भिडियोजमा अभिनय गरिसक्नु भएको छ, ती मध्ये सबैभन्दा सम्झना लायक प्रोजेक्ट कुनै छ दिमागमा?
2: दाइ मेरो लागि चाहिँ अब सबै प्रोजेक्ट इक्वली प्यारो छ, तर अहिले हाल मैले भन्नुपर्दा एकदमै नेपालमा चाहिँ रिलिज हुन लागेको छ हाम्रो चलचित्र पेन्सन पट्टा, डिरेक्टेड बाई माउत्से गुरुङ।
1: हुन त यो सबै एक्टरलाई सोधिने प्रश्न नै हो, क्यारेक्टर र तपाईँ अनुसार बिच चाहिँ समानता कतिको पाउनुहुन्छ? कुनै त्यस्तो स्टोरी भेट्नु भएको छ
2: क्यारेक्टर्सहरूसँग चाहिँ? जस्तै एज ग्रुप कुनै कम्युनिटी बेसेसहरूमा चाहिँ सिमिल्यारिटिजहरू हुन्छ, धेरै डिफ्रेन्स हुँदैन, किनभने हामी एउटै कम्युनिटीबाट आएको एउटै एज ग्रुपमा काम गरिराख्दाखेरि चाहिँ इमोसन्सहरूमा जुन हामीले काम गर्ने हुन्छ नि त्यो ग्राफहरू चाहिँ उस्तै उस्तै हुन्छ दाइ, तर टोटल्ली अब सेम अनुसार नै भनेर चाहिँ अब 100% सेम चाहिँ हुँदैन, सो हामीले डिफ्रेन्ट ग्राफबाट डिफ्रेन्ट डाइमेन्सनबाट चाहिँ क्यारेक्टर्स बिल्डअप गरेर चाहिँ काम गर्नुपर्ने हुन्छ।
1: अघि भनिहाले उदयमान नायिकाको रूपमा हुनुहुन्छ तपाईँ, चुनौतीहरू पक्कै पनि बिहोर्नु भएको छ यो स्टेजसम्म आइपुग्दाखेरि, कस्ता कस्ता चुनौतीहरू चाहिँ भोग्नु पर्दा रहेछ?
2: कमिङ फ्रम द ब्याकग्राउन्ड जहाँ चाहिँ अब कोही पनि हुनुहुन्न नि एक्टिङ फिल्डमा, म चाहिँ फर्स्ट जेनेरेसन भएर चाहिँ मेरो लागि चाहिँ क्वाइट च्यालेन्जिङ नै थियो, किनभने अब डिरेक्सन यहाँबाट जाने हो है, बाटो योबाट चाहिँ यहाँ पुगिन्छ भनेर कसैले देखाउनु भएन भने त आफै खोज्दै जानु र कसैले देखाउनुमा अभियसली भिन्नता हुन्छ, अनि म आफै खोज्दै जाँदाखेरि चाहिँ फिगर आउट गर्दै थिएँ कसरी चाहिँ बेस्ट हुन्छ आफूले आफूलाई बिल्ड गर्नु, आफ्नो करियर अनि एक्टिङ कस्तो खालको चाहिँ मलाई मनपर्छ, अनि त्यसपछि कुन बाटो जाँदा कस्तो हुन्छ भनेर चाहिँ भिडियो पनि गरेँ, मोडलिङ पनि गरेँ, अनि त्यसरी अभिनयमा पनि आएँ, सो इट वाज डिफ्रेन्ट डिरेक्सन जुन चाहिँ मैले आफूले नै एक्सपेरिमेन्ट गर्दै चुज गर्ने आएँ, सो इट वाज क्वाइट च्यालेन्जिङ, तर मेरो लागि चाहिँ आई लुक इट एज अ ब्युटिफुल मेमोरी एज वेल, किनभने त्यो मेरो पास्ट जुन मेरो स्ट्रगल मेरो उयोहरूले गर्दा नै चाहिँ मैले आफै फिगर आउट गर्दै अनि त्यसपछि हाम्रो सिनियरको गाइडेन्सहरूले गर्दाखेरि चाहिँ मैले खासमा आज यहाँसम्म चाहिँ यसरी चाहिँ कामहरू गर्नु पर्दो रहेछ भन्ने कुरा चाहिँ मैले महसुस पनि गर्न पाएँ नि त, सो इट वाज डिस्पाइट द च्यालेन्ज अहिले एकदम फ्रुटफुल भइरहेछ।
0: हजुर, मिसेस अनुषा राई बहिनीसँगको कुराकानीको बाँकी अंश हामी यो गीतपछि सुन्नेछौँ, सबिन राईको तिमी नै हौ पछि।

0: तपाईँको रोलमा बसेर अथवा रोलभन्दा बाहिर तपाईँले जे जति गर्नुहुन्छ मान्छेले पक्कै पनि तपाईँलाई नियालिराखेको हुन्छ नजिकबाट। अब नियाल्ने क्रममा कतिले पोजिटिभ कमेन्ट्स गर्नुहुन्छ अनि कतिले नेगेटिभ कमेन्ट्स गर्नुहुन्छ, त्यस्ता टिप्पणीहरूलाई कसरी सम्हाल्नुहुन्छ?
1: हामीले सबैजनालाई रुचाउन सकिन्छ भनेर सोच्नु चाहिँ अब गलत होला मेरो लागि चाहिँ, अनि सबैजनालाई रुचाउनु जरुरी पनि छ जस्तो लाग्दैन, किनभने म चाहिँ खास गरी अनेस्ट भएर काम गर्ने भनेर आएको हो। म कसैलाई इम्प्रेस गर्छु अथवा कसैलाई हुन्छ नि मेरो साइडमा एकदम पोजिटिभ इन्फ्लुएन्स मात्रै गरेर बस्छु भन्ने माइन्डसेटले नआएर होला सायद, मेरो लागि चाहिँ एकदमै इजी भइरहेको छ। अब कमेन्ट्सहरू त अभियसली आउँछ, तर कन्स्ट्रक्टिभ कमेन्ट्सहरू आयो भने चाहिँ आई टेक इट इन अ भेरी पोजिटिभ वे, किनकि नो वान इज पर्फेक्ट। अनि कन्स्ट्रक्टिभ कमेन्ट्सहरू त्यसरी आयो भने चाहिँ आई थिङ्क हामीले ग्रो गर्ने ठाउँहरू देखिन्छ, अनि त्यसपछि हामीले आफूले आफूलाई कसरी लानुपर्ने भन्ने कुराहरू पनि बुझिरहेको हुन्छ। सो अब इट डिपेन्ड्स अन अ पर्सन एज वेल, अब आफूले कसरी सोच्ने त्यो कुराहरूलाई कसरी लिने भन्ने कुरा पनि हो। तर म चाहिँ एकदमै पोजिटिभ छु अनि ममा स्वार्थ पनि छैन, म एकदमै आकाशै छुन्छु, एकदमै खतरा एक्टरै हुन्छु अथवा संसारलाई नै उयो गर्छु भन्ने त छैन, तर पनि एकदमै अनेस्ट भएर कामहरू चाहिँ गर्छु, जति गर्छु मेरो मेहनत परिश्रम क्यापेसिटी जति छ त्यतिले गर्छु भन्ने सोच छ।
0: अहिलेसम्म एउटा निर्णय जसमा चाहिँ तपाईँलाई सबैभन्दा गर्व लागेको केही छ?
1: मेरो लागि चाहिँ मेरो प्राउड हुने डिसिजन चाहिँ आई थिङ्क फलोइङ माई ड्रिम्स जस्तो लाग्छ। मेरो सपनालाई चाहिँ मैले पछाएँ, त्यो कुरालाई चाहिँ आई डोन्ट रिग्रेट एट अल। अनि मेरो पेरेन्ट्स अनि मेरो सपोर्टर्स सबैजनालाई चाहिँ म धेरै धेरै धन्यवाद भन्न चाहन्छु। अनि मेकिङ माई डिसिजन टु थिएटर पनि मेरो लागि एकदमै बेस्ट हो जस्तो लाग्छ, किनभने मैले अभिनय के हो भन्ने कुरा चाहिँ डेप्थमा थाहा पाएँ। अब थिएटर जोइन गरेपछि हाम्रो सबै हाम्रो एक्टर्सहरू अनि त्यसपछि हाम्रो सिनियरहरूबाट धेरै कुराहरू सिक्न पाएँ, अनि त्यसरी नै मैले अडिसनहरू दिँदै अनि त्यसपछि मैले चलचित्रहरूमा पनि काम गर्ने अवसर पाएँ नि त दाइ। सो मेरो लागि चाहिँ फलोइङ माई ड्रिम अनि त्यसपछि चुजिङ थिएटर फर द पर्सनल ग्रोथ चाहिँ मेरो लागि बेस्ट हो जस्तो लाग्यो।
0: क्यामेरामा त तपाईँ क्यारेक्टरमा डुब्नुहुन्छ, रुनुपर्ने ठाउँमा रुनु पनि हुन्छ, हाँस्नुपर्ने ठाउँमा हाँस्नु पनि हुन्छ, क्यामेरा बाहिर चाहिँ अनुसा कस्ती छिन्?
1: अनुसा इज भेरी फन लभिङ पर्सन अनि त्यसपछि एकदमै अघिदेखि पोजिटिभ कति भने, तर म साँच्चीकै मलाई आफूलाई एकदम पोजिटिभ राख्नु मनपर्छ अनि ड्रिमर हो म चाहिँ भनौँ न, आफ्नो कामलाई एकदम सिन्सियरली लिने पर्सन। आई डोन्ट टेक माई वर्क एज अ जोक, म काममा फिल्डमा उत्रिरहेको छु भने चाहिँ आई अलवेज गिभ माई 100%।
0: तपाईँ नायिका मोडल इन्फ्लुएन्सर हुनुहुन्छ, सेन्स अफ फ्यासन र स्टाइलको तपाईँको छेउमा कुरा गर्न मतलब नै छैन, तपाईँको सिग्नेचर स्टाइल के होला?
1: अनेस्टली मेरो सिग्नेचर स्टाइल खासै त्यस्तो छैन, स्टाइलिङ गर्नु मनपर्छ अनि ठ्याक्कै यही हो मेरो सिग्नेचर स्टाइल भन्ने चाहिँ छैन दाइ मेरो।
0: तपाईँलाई दोधारे प्रश्न सोध्न चाहे मैले, यदि मोडलिङ अनि अभिनयको पेसा नरोज्नु भएको भए तपाईँले के रोज्नुहुन्थ्यो होला पेसाको रूपमा चाहिँ?
1: If I didn't choose यो करियर सायद म हुनु अलिक खासै डिफिकल्ट क्वेसन सोध्नु भयो दाइ तपाईँले मलाई, मेबी म कोरियोग्राफरतिर हुन्थेँ कि, किनभने आई अलवेज लाइक डान्सिङ।
0: अब हामी फायर राउन्डमा जाउँ है तपाईँ
1: के
0: मोडलिङ कि अभिनय?
1: अभिनय।
0: क्यामेराको अगाडि कि स्टेजमा?
1: क्यामेराको अगाडि।
0: मेकअप कि नो मेकअप?
1: मेकअप।
0: टी ओर कफी?
1: टी।
0: एक शब्दमा तपाईँले आफूलाई डिस्क्राइब गर्नुहोस्।
1: जिज्ञासु।
0: अनुसाको एउटा सपना जो चाहिँ अझै पूरा हुन बाँकी छ?
1: अझै मोर मुभीहरूमा काम गर्ने, अझै पनि वर्ल्ड एक्सप्लोर गर्ने अनि लाइफलाई बुझ्ने।
0: फ्यामिलीवाला हुनुभएको छ, अब नेपालमा नै हुनु पर्यो अब तपाईँले आफ्नो करियरलाई कन्टिन्युटी दिनलाई, त्यता बारे चाहिँ के सोच्नु भएको छ तपाईँले?
1: खासमा मैले यो फिल्डमा त्यति धेरै काम नगरिराख्दाखेरि नै मेरो श्रीमान चाहिँ एकदमै सपोर्टिभ हुनुहुन्छ अनि उहाँले नै एकदमै उहाँको साथ सपोर्ट र मायाले गर्दाखेरि नै सायद म अलिक अगाडि आफूले आफूलाई पनि विश्वास गर्दै कामहरू गरेको जस्तो लाग्छ मलाई चाहिँ। सो उहाँहरूलाई चाहिँ म धेरै धेरै धन्यवाद भन्न चाहन्छु। अनि या अभियसली नेपालमा नै छ हाम्रो कामहरू, टिमहरू, मेकर्सहरू, डिफिकल्ट चोइस जस्तो लाग्छ मेरो लागि चाहिँ, तर पनि अब अभियसली हामी वी आर मेन्ट टु बी अनि त्यसपछि हाम्रो पर्सनल लाइफ पनि छ नि त, सधैँ काम काम भनेर कुदिरहँदाखेरि के हामीले बिर्सिन्छौँ कि हाम्रो सक्सेस पछाडिको चाहिँ मान्छेलाई चाहिँ ओभर स्याडोमा पार्छौँ कि भन्ने कुराहरू चाहिँ म सोच्ने गर्छु. सो इट्स रियल इम्पोर्टेन्ट फर मी एज वेल कि मैले मेरो श्रीमानलाई पनि टाइम दिनु, अनि त्यसपछि मेरो परिवार, अनि यहाँ ब्रुनेमा आएर हाम्रो टुआरजिआर परिवारसँग नजिकबाट बस्नु, नजिकसँग निहालेर उहाँहरू सबैजनालाई बुझ्नु चाहिँ मेरो लागि चाहिँ अघि भने जस्तै त एकदम गर्वको कुरा हो जस्तो लाग्छ. सबैजनाले यो अपर्च्युनिटी पाउँदैन नि, मेरो लागि चाहिँ एकदम प्राउड मोमेन्ट पनि हो म यहाँ यसरी बस्नु अनि हजुरसँग यसरी कुरा गर्नु.
0: तपाईँ फेरि छिटै नेपाल प्रस्थान गर्दै हुनुहुन्छ भन्ने उहाँले समाचारलाई पुर्याएको थियो, के प्रोजेक्टकै लागि हो?
1: खासमा चाहिँ सेप्टेम्बर 11 अर्थात् भदौ 26 चाहिँ हाम्रो चलचित्र पेन्सन पट्टा चाहिँ रिलिज हुँदैछ, अनि त्यसको लागि पनि म हाम्रो टिमहरूसँग भेट्नको लागि जाँदैछु, अनि हाम्रो अडियन्सहरूलाई चाहिँ हामीले एकदम नजिकबाट भेट्न पाउँछ नि त, उहाँहरूको फिडब्याक लिनको लागि पनि जाँदैछु. अनि अर्को चाहिँ डिफ्रेन्ट प्रोजेक्ट्सहरू पनि लाइन छ. एक्ज्याक्टली. अर्को थर्ड रिजन चाहिँ मेरो कजन दाई आउँदै हुनुहुन्छ, सो उहाँको वेडिङ पनि लकिली आफ्टर 7 उहाँ नेपालबाट आउँदै हुनुहुन्छ, सो वेडिङ पनि अटेन्ड गर्न लागेको छु. सो इट्स मोर ओभर सबै हुन्छ नि प्याकेज मेरो लागि चाहिँ.
0: हजुर. र अब हामी हाम्रो कुराकानीको अन्त्य अन्त्यमा आइपुग्यौँ. यो बसाइका क्रममा मैले तपाईँलाई सोध्न छुटेका जस्तो लाग्ने केही विषयहरू छन् भने फ्लोर इज योर्स.
1: हजुर दाई, मैले एउटा कुरा चाहिँ मेन्सन गर्न नै बिर्सेछु. हाम्रो चलचित्र पेन्सन पट्टाको दोस्रो गीत ऐना हेरेर भने चाहिँ ओएसआर डिजिटल युट्युब च्यानलमा रिलिज भइसकेको छ, अनि सबैजनाले सुनिदिनु होला, एकदमै राम्रो छ.
0: यो तपाईँको डान्सिङ नम्बर हो अथवा
1: यो चाहिँ एकदमै टी एन्ड कफी केही लिएर बसेर सुन्ने खालको गीत हो दाई.
0: अनुसा बहिनी, तपाईँले समय निकालेर बिएबिएस गोर्खा रेडियोसँग एकैछिन भए पनि भलाकुसारी गर्ने मौका जुराइदिनु भयो, आभार व्यक्त गर्दछौँ. अब हामी छुट्टिने बेला पनि भयो.
1: गफ त साह्रै मिठो हुने दाई है, अब गफ गरिरहँ आफ्नो मनको कुराहरू भनिरहँ जस्तो लाग्ने, तर अब के गर्नु, सबैको टाइम लिमिट हुन्छ. सो फर्स्ट अफ अल थ्याङ्क यू भेरी मच दाई फर ह्याभिङ मी एज अ गेस्ट बिएफबिएस रेडियोमा, अनि हाम्रो सबैजना श्रोतालाई पनि थ्याङ्क यू भेरी मच फर लिसनिङ मेरो स्टोरी, अनि मेरो केही कुराहरू, पर्सनल कुराहरू, मेरो करियरको कुराहरू सेयर गर्नु पाउँदा चाहिँ म आफूले आफूलाई एकदमै भाग्यमानी, एकदमै खुसी छु. So thank you very much for listening dai ani feri pani for the last time September 11 ma chai pension patta release hune so all over Nepal ani worldwide bistari dates haru auncha dai le bhane estai, so sabai jana stay tuned and make sure you watch the movie, ekdamai ramro cha. Dhanyawad.
2: BFBS Gorkha Radio.

0: TBS Gorkha Radio.
1: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ,
2: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि शारीरिक सक्रियता।
1: नियमित कसरतले तपाईँको आत्मविश्वास बढाउँछ, जसबाट तपाईँलाई राम्रो निन्द्रा लाग्छ, शारीरिक तथा मानसिक आनन्द मिल्छ अनि एकाग्रता पनि बढ्छ। कसरतले तपाईँको मस्तिष्क लगायत अन्य महत्त्वपूर्ण अङ्गहरू स्वस्थ राख्छ अनि तपाईँको मानसिक स्वास्थ्यलाई बढावा दिन्छ।
2: विश्वमा प्रत्येक 4 मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ, तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
1: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।
0: यो BFBS गोर्खा रेडियो हो।

हजुर, एकदमै मनपर्ने लभ सङ्ग्सहरू तिजको अवसरमा सुनाउने क्रममा भर्खरै सुनिहाल्नुभयो सोनम ओङमु इथेन्पाको आवाजमा सानो तिम्रो मायामा। हजुर, यसै गरी मेसेन्जरमा सन्देशहरू पढ्ने क्रममा नुतन भूषालजी, हाम्रो सधैँ सुनिरहने श्रोताले हामीलाई नमस्कार, गुड मर्निङ एन्ड ह्याप्पी तिज भन्नुभएको छ। हजुरलाई पनि ह्याप्पी तिज दिदी। हजुर, यसै गरी हाम्रो नियमित श्रोता कैलाश लिम्बू फ्रम ननिटन युकेले पनि आज उहाँले हामीलाई ह्याप्पी तिज बिना दिदी भन्नुभएको छ। र उहाँको अभिरुचि चाहिँ आज मेरै रोजाइमा तिजको कुनै एउटा गीत सुनाइदिनु, आफ्नो अभिरुचिमा आफ्नो आफन्तजन फेसबुक साथीहरू अनि मजेरी कार्यक्रम सुन्नुहुने सम्पूर्ण श्रोताहरूलाई भन्नुभएको छ कैलाशजीले ननिटन युकेबाट। र उहाँको अभिरुचिमा र मेरो छनौटमा सिन्धु मल्लकको यो तिज गीत सुन्नुहोला, चिटिकै भाचु।

हजुर श्रोता, सुन्नुभयो यो निकै नै मिठो गीत सिन्धुमल्लको आवाजमा तीज विशेष गीत रहेको थियो चिटिकै भाछुरे। र गीत आज तीज गीतको अनुरोध धेरैले गर्नुभएको छ, त्यो मध्येमा हाम्रा रिटायर्ड क्याप्टेन बखत बहादुर गुरुङ ननिटनबाट पनि गीत अनुरोध गर्नुभएको थियो र उहाँको लागि भनेर पनि यो गीत मैले सँगै मिलाएँ। आशा छ तपाईँले सुनिदिनु भयो होला बखत बहादुर गुरुङजी। अनि उहाँले चाहिँ सबैजनालाई चाहिँ ह्याप्पी हरितालिका तिज 2026 भनेर शुभकामना पठाउनु भएको छ। धेरै धेरै धन्यवाद। र यो गीतसँगै हामी कार्यक्रमको अन्तमा आइसकेका छौँ र आजको कार्यक्रमलाई भने म यहीँ अन्त गर्न चाहे। श्रोता, अहिलेसम्म सुनेर साथ दिनुभएकोमा सम्पूर्ण श्रोतालाई धेरै धेरै धन्यवाद। देश तथा विदेशमा हुनुभएका सम्पूर्ण नेपाली दिदीबहिनीहरूलाई हरितालिका तीजको धेरै धेरै शुभकामना भन्न चाहन्छु। र अब भने बज्न गइरहेको गीतको बोल रहेको छ यावेश थापाको आँखाले, त्यस लगतै नेपालबाट समाचार सुन्नुहुनेछ।

हजुर श्रोता, गीत रहेको छ यावेश थापाको आँखाले। यो गीतसँगै म कार्यक्रम प्रस्तुता आजको बसाइबाट बिदा चाहन्छु। म तपाईँको कार्यक्रम प्रस्तुता बिना गुरुङ भोलि फेरि कार्यक्रम मजेरीमा उपस्थित हुने बाचाको साथ आजको लागि धेरै धेरै धन्यवाद अनि नमस्कार, शुभ

0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस् प्ले बीएफबीएस। यो बीएफबीएस गोर्खा रेडियो हो। गोर्खा रेडियो हो।
1: आज हरितालिका तीज वैदिक सनातन हिन्दू धर्मावलम्बी नारीहरूले महादेवको पूजा आराधना गरी मनाउँदैछन्। तीजको महत्वबारे धर्मशास्त्रविद प्राध्यापक डाक्टर रामचन्द्र गौतम।
2: भाद्र शुक्ल तृतीया चौथी पञ्चमी यो तीन दिन मनाइने भएको हुनाले तीज भने हो। तर अब अहिले दुई दिन मात्रै छ नानी। अब आज चाहिँ नि शिवजीको उपासना गर्ने तृतीया है, हरितालिका तीज। आज शिवजीको उपासना गर्ने भने आजै हो र भोलि चाहिँ गणेशको उपासना गर्नुपर्ने थियो। गणेशजीको पूजा आज गर्ने दर्शन गर्ने गर्नुपर्नेमा गणेशको पनि आजै गर्नुपर्ने हुन्छ नानी। यसरी चाहिँ नि अब यो तीज चाहिँ नि मनाउने चलन हाम्रो यो मौलिक पर्व हो। यो किन मनाउने त भन्दाखेरिमा जिन्दगी सुखमय हो, शान्तिमय होस्, आनन्दमय होस् भनेर मनाउने हो। यी सार्थक जीवनको लागि मनाउने हो। त्यही भएको हुनाले शिवजीको उपासना गर्ने, पूजा गर्ने, जस्तो कोही मन्दिरमा गएर गर्नुहुन्छ, कोही चाहिँ पशुपति जान्छन्, कोही नजिकमा आफ्नो घर नजिकमा कहाँ छ शिवजीको मन्दिर, गणेशको मन्दिर, त्यहाँ गएर दर्शन पूजा आदि गर्नुहुन्छ। कसैले अब त्यो मन्दिर जान नसक्नेहरूले चाहिँ घरैमा बसेर गर्दा पनि शिवजीको उपासना पूजा अर्चना वन्दना गर्दा हुन्छ नानी। त्यही भएको हुनाले तपाईँको यो शिवजीको व्रत बस्ने यो तीजको तीज साह्रै ठुलो महत्वपूर्ण हाम्रो नेपालको मौलिक पर्व हो क्या यो है। त्यसो भएको हुनाले यो महिलाले मात्रै धेरै मनाउने चलन छ अहिले, अघि व्रत बस्ने चलन छ। हिजो दर खाएर जाने दर भनेको एउटा गरिष्ठ गहकिलो खाना खाएर आज व्रत बस्नु पर्ने भएको हुनाले दर खानु भन्ने पनि हो है। अब दर खाएर आज व्रत बस्ने तपाईँको स्वास्थ्य हेरेर, आफ्नो स्वास्थ्य हेरेर, शरीर हेरेर मात्रै व्रत बस्नु पर्ने हुन्छ नानी। हाम्रो शास्त्रको आदेश चाहिँ के छ भने सकेसम्म निराहार व्रत बस, आज दिनभरि भोकै बसेर भोलि मात्रै शिवजीको चाहिँ पूजा आजा गरेर अर्घ दिएर गणेशको पूजा गरेर खाऊ भन्ने चाहिँ आदेश हो। तर अब त्यो स्वास्थ्य चाहिँ त्यस्तो भोको बस्न सक्ने, दिनभरि चाहिँ निराहार बस्न सक्ने शरीरले त्यहाँ दिँदैन, कसैलाई लाग्ला, रियाटो लाग्ला, त्यस्तो भन्छन् है। त्यसो भएको हुनाले त्यस्तो छ भनेदेखि जलाहार गर, पानी खाएर बस भन्ने हो। अब पानी खाएर पनि भएन भने तपाईँको फलफुल खाऊ भन्ने चाहिँ फल, यो तिन किसिमको व्रत हुन्छ क्या आज। त्यो तिन किसिमको व्रतमा आफ्नो स्वास्थ्य के छ कस्तो छ त्यो हेरेर चाहिँ व्रत बस्ने। अब यस्तो स्वास्थ्य खराब हुने भयो भने व्रत बस भन्दैन। जस्तो छ आफ्नो स्वास्थ्य त्यो अनुसार चाहिँ नि भोकै बस, निराहार केही पनि नखाइकन दिनभरि, र भोलि बिहान मात्रै खाऊ, होइन भने पानी खाएर बस, त्यो पनि भएन भने फलफुल। फलफुलमा पनि तपाईँको यो जौको परिकारलाई पनि फलफुलमा लिन्छ क्या है। जौको पिठो सिठो यस्तोको चाहिँ परिकार खाने, अथवा गहुँको परिकार खाने, अथवा मकैलाई पनि फलफुलमा लिन्छ हाम्रो शास्त्रले। त्यसो भएको हुनाले मकैको परिकार खाएर बस्ने भरि बेलुका त्यसो गर्दा हुन्छ।
1: आजको दिन व्रत बस्दाखेरि कस्तो मन्त्र जप्ने, कसरी भगवान शिवजीलाई पुकार्ने?
2: अब यो शिवजीको मन्त्र छ क्या, ओम नमः शिवाय, घरैमा बसेर जप्दा पनि हुन्छ नानी। ओम नमः शिवाय, ओम नमः शिवाय भनेर शिवजीको चाहिँ उपासना गर्ने, तपाईँको गणेशको गणपतय नमः भनेर गणेशजीको उपासना गर्ने, सम्झना गर्ने, उहाँहरूबाट आशीर्वाद प्राप्त गरेर तपाईँको चाहिँ नि जिन्दगीलाई सुखमय बनाउने, शान्तिमय बनाउनको लागि चाहिँ यो व्रत बस्ने हो।
1: रोयल फोर्स न्यूजले रोयल मारिन्सद्वारा प्रयोग गरिने राइफलको विशेष अवलोकन गर्ने अवसर पाएको छ। रक्षा मन्त्रालयको प्रोजेक्ट क्रेबिन अन्तर्गत राइफललाई विस्थापित गर्न सक्ने सम्भावित विकल्पहरूमध्ये यो पनि एक हो। सियान ग्रेसी मेलबर्नले अमेरिकाको न्यू ह्याम्पसायरको सो बन्दुक निर्माता कम्पनीको मुख्यालयबाट यो रिपोर्ट तयार पार्नुभएको छ।
3: A rare chance to take a look at the variant of the MCX used by the Royal Marines. Adam Agri is Sig Sauer's Director for Technical Sales and Support.
4: I have access to my valve at the front of the handguard instead of in a port inside the handguard. This has a 12.5-inch barrel and it's chambered in 5.56. You'll notice there isn't a lot of violent recoil to the shooter. It's a pretty light recoiling system. So pretty easy, manageable. It doesn't shake me around very much.
3: Adam Agri explains some of the details of the rifle that were bespoke.
4: When they designed the mount for the Romeo 8 and Juliet 4 kit, they also included lashing points because you're a maritime operation unit. Everything has to be tied to your weapon. You can't have an optic go flying overboard, right? So there's lashing points on the mount that can lash to the optics themselves, so you can tie it all together so you won't lose anything accidentally. The configuration of the buttstock, they specified what they wanted. This does give you the ability to fold the stock and stow it for certain operations.
3: It's only when the MOD releases the full details of the requirement to replace the UK's main service rifle, the SA-80, that we'll see which rifles companies put forward. There will, of course, be a long list of companies competing for the contract. The MCX is just one of several rifles that Sig Sauer might throw into the...
1: Namaskar, Iris Samaka, Khabar, Itti Nai, Namaskar, Makrishna.

साइबर सुरक्षा तथा दिगो प्राविधिक क्षेत्रमा काम गर्नको लागि पक्कै पनि निश्चित कौशल एवं दक्षताको आवश्यकता पर्दछ। के तपाईँमा यस्तो कौशल अनि दक्षता छ? टेकभेट्समा हामी सधैँ प्राविधिक कौशल भएका भेटरनहरूको खोजीमा हुन्छौँ। टेकभेटको लक्ष्य भेटरन तथा सेवानिवृत्तहरूलाई दिगो प्राविधिक तथा साइबर सुरक्षाको क्षेत्रमा भविष्य निर्माणको लागि सहयोग पुर्याउनु हो। हामी तपाईँलाई यो क्षेत्रमा प्रवेश गर्न आवश्यक प्रशिक्षण सामग्री उपलब्ध गराउन मद्दत गर्नेछौँ अनि सम्बन्धित व्यक्तिहरूसँग सहकार्य गर्न, आफ्नो दुःख सुख बाँड्न तथा आफ्नो करियर विकासका लागि चाहिने सहयोग जुटाउन पनि मद्दत गर्नेछौँ। हाम्रो सेवा भेटरन्स, रेजर्भिस्ट तथा फौजी सेवाबाट अवकाश लिनेहरूका लागि पूर्ण रूपमा निशुल्क छ। प्राविधिक क्षेत्रमा करियर बनाउन आजै आफ्नो प्रथम कदम चालिहाल्नुहोस्। हेर्नुहोस् टेकभेट्स.com।

नमस्ते, गुड मर्निङ। बिहानको समय छ अहिले 6:37 गयो बेलायतमा, र यो बिहानीको शो नमस्ते युके सुरु पनि भएको छ आज रामचन्द्र काफ्ले अनि जुनु रिजालले गाउनुभएको गीत सँगसँगै। र आज सोमबारको बिहानी शो नमस्ते युकेमा सबै सबैलाई न्यानो न्यानो स्वागत गर्न चाहन्छु। आज कार्यक्रम लिएर म आशा अर्थात् फुलमाया उपस्थित भएको छु यहाँहरूसँगै। आज पनि 9 बजीसम्म रहनेछु एज युजल। नमस्ते युके कार्यक्रम हामी 9 बजीसम्म सञ्चालन गर्ने गर्छौँ बिहानको, र अन्य ठाउँमा अब समय फरक छ, फरक समय अनुसारकै ग्रिटिङ्स न्यानो नमस्कार यहाँहरूलाई टक्राउन चाहन्छु। र आशा गर्छु तपाईँहरूको समय एकदमै राम्रो बित्यो विकेन्डमा, र विकेन्ड तपाईँहरूको धेरै कार्यक्रमहरू थिए, र ती कार्यक्रमको अलावा पनि तपाईँको आफ्नो पर्सनल कार्यक्रमहरू पनि सम्पन्न भयो होला पक्कै पनि। र अब आउने दिनहरू चाहिँ आज फेरि नयाँ विकडे सुरु भएको छ, र यो नयाँ विकडे पनि तपाईँहरूको एकदमै राम्रो रहोस्, शुभ रहोस् यही कामना गर्न चाहन्छु यहाँहरू सबै सबैमा। हाम्रा सम्पूर्ण महिला दिदीबहिनीहरू र उहाँहरूको परिवारलाई ह्याप्पी तिज पनि भन्न चाहन्छु। तिजको लहर अझै पनि छ होइन, तिजको लहर सुरु भएको अब हिजो दर्खाने दिनबाट, हुन त त्योभन्दा अगाडिदेखि नै हो गीत सङ्गीतको हिसाबले त लहर सुरु भएको, र आज चाहिँ हरितालिका तिजको व्रत लिने दिन जो महिलाहरूले मात्रै लिने गर्छन्, र महिलाहरूले आफ्नो परिवारको लागि व्रत बसेपछि परिवारका सदस्यहरूले पनि त उहाँको लागि बस्नु पऱ्यो नि त होइन, परिवारको सदस्यहरूले महिलाको लागि मात्र होइन आफ्नो परिवारको लागिमा पनि बस्ने गर्दछन्। सो तपाईँ पनि सायद आज व्रत बस्नु भएको होला, र आज हरितालिका तिज मात्र होइन श्री गणेश चतुर्थी पनि पर्छ हजुर, र आज चाहिँ एकदमै राम्रो दिन छ भन्नु पऱ्यो। सो तपाईँहरूको लागि एकदमै शुभ शुभ समयको कामना गरौँ होइन, तिजको शुभकामना सबै सबै दिदीबहिनीहरूमा दाजु उहाँहरूको परिवारहरूमा गर्न चाहन्छु। र आज अब तिजको व्रत, भोलि ऋषि पञ्चमी व्रत पनि यहाँहरू बस्ने गर्नुहुन्छ लगातार है, र आज मन्दिर मन्दिरमा पूजा छन्, यहाँ वानरजीहरूको मन्दिरमा पनि पूजा छ, यस्तै अब विभिन्न पल्टनहरूमा रहेका मन्दिरहरूमा आज पूजा छ, तपाईँहरू जानुहुनेछ पक्कै पनि, बाहिर भित्र होइन ब्यारेक बाहिर पनि मन्दिरहरू जहाँ छन् त्यहाँ आज पूजा आज भइरहेको छ, यहाँहरू पूजामा बस्न जान सक्नुहुन्छ पक्कै पनि, आफ्नो आफ्नो ठाउँमा आफ्नो आफ्नो समयअनुसार एरेन्ज भइरहेको होला। अब हामी अगाडि बढ्छौँ, आउनुहोस् अब तिजको गीत छँदैछ, अहिले चाहिँ जगदीश समालको गीत यहाँ हाम्रो लिस्टमा रहेको छ, सो यो गीत अगाडि म राख्छु।

साइबर सुरक्षा तथा दिगो प्राविधिक क्षेत्रमा काम गर्नको लागि पक्कै पनि निश्चित कौशल एवं दक्षताको आवश्यकता पर्दछ। के तपाईँमा यस्तो कौशल अनि दक्षता छ? टेकभेट्समा हामी सधैँ प्राविधिक कौशल भएका भेटरनहरूको खोजीमा हुन्छौँ। टेकभेट्सको लक्ष्य भेटरन्स तथा सेवानिवृत्तहरूलाई दिगो प्राविधिक तथा साइबर सुरक्षाको क्षेत्रमा भविष्य निर्माणको लागि सहयोग पुर्याउनु हो। हामी तपाईँलाई यो क्षेत्रमा प्रवेश गर्न आवश्यक प्रशिक्षण सामग्री उपलब्ध गराउन मद्दत गर्नेछौँ अनि सम्बन्धित व्यक्तिहरूसँग सहकार्य गर्न, आफ्नो दुःख सुख बाँड्न तथा आफ्नो करियर विकासका लागि चाहिने सहयोग जुटाउन पनि मद्दत गर्नेछौँ। हाम्रो सेवा भेटरन्स, रिजर्भिस्ट तथा फौजी सेवाबाट अवकाश लिनेहरूका लागि पूर्ण रूपमा निशुल्क छ। प्राविधिक क्षेत्रमा करियर बनाउन आजै आफ्नो प्रथम कदम चालिहाल्नुहोस्। हेर्नुहोस् techvets.com।

नमस्ते, गुड मर्निङ, वेलकम ब्याक. आज बिहानीको यो सो नमस्ते युकेमा सोमबार बिहानीको कार्यक्रम प्रसारण सुरुवात अघि नै भएको हो र कार्यक्रममा हामीले गीत सुन्दै थियौँ. गीत यतिखेर गाउने कलाकार हामीले सुनेको गीत श्रेयसी चेम्जोङले गाउनु भएको थियो. तिजको गीतहरू पनि छन् भनेको छु होइन. आजको लिस्टमा चाहिँ तिजका गीतहरू अब लहरै फेरि बज्दै जान्छन्. अलिकति यहाँ सुरुमा चाहिँ बजेको छैन, तर पनि केही छैन. आज तिजका व्रत बस्ने दिन, दिदीबहिनीहरू बिहानै उठेर आफ्नो नुहाई धुवाई गरेर होइन आफ्नो नित्यकर्म सकेर पूजापाठ घरमा गरेर कति कामतिर लाग्नु भएको छ, जाँदै हुनुहुन्छ कति, कति मन्दिरतिर जाने प्रोग्राममा हुनुहुन्छ आज, र आज बिहान भ्याउनु भएन भने दिउँसो मन्दिरमा पस्छु भनेर सोचाइ पनि राख्नु भएको होला. र तपाईँहरूको आजको दिन एकदमै तपाईँहरूले भने जस्तै गरिकन सफल रहोस्, शुभ रहोस् यही कामना गर्न चाहन्छु. फेरि पनि वान्स अगेन तिजको सम्पूर्ण नेपालीजनमा शुभकामना व्यक्त गर्न चाहन्छु. बिहानको 6 बजेर अहिले 51 मिनट गएको छ यहाँ बेलायतको समय. 7 बज्न लाग्यो. 7 बजी समाचारभन्दा अगाडि अब फेरि तिजको गीत सुन्ने हो. यहाँ तिजको लहर आयो बरिलै भन्ने गीत छ र यो गीत सुन्दै हामी अगाडि बढ्छौँ र यसलाई विभिन्न भर्सनमा गाइएको छ, त्यो भर्सनहरू पनि हामी सुनौला. आज विक्रम सम्बत 2083 साल भदौ महिनाको 29 गते हो. भदौ महिना सकिनै लाग्यो, अब जम्मा 2 दिन छ भदौ महिना सकिन. अब आज 29 भयो, भोलि 30, पर्सि 31 गतेसम्म छ भदौ महिनाको दिन सकिनको लागि. र आज यता सोमबार पर्यो, सेप्टेम्बर महिनाको चाहिँ 14 तारिक. हजुर, आज 14 सेप्टेम्बर सन् 2026 दिन हो. हरितालिका तिज व्रत महिला दिदीबहिनीहरूको लागि आज. गणेश चतुर्थी पनि परेको छ र बाल दिवस पनि रहेछ है. आज क्यालेन्डरमा हेर्दाखेरि आज बाल दिवस पनि छ नेपाली पात्रमा हेर्दाखेरि. अब यो तिजपछि चाहिँ लगत्तै फेरि अब भोलि ऋषि पञ्चमी होइन, ऋषि पञ्चमी व्रत, विश्वकर्मा पूजा त्यसपछि आउँछ. र त्यसपछि चाहिँ मैले यहाँ देखेछु इन्द्र जात्रा. हजुर, काठमाडौँ उपत्यकामा इन्द्र जात्रा असोज 9 गते पर्छ. अब दसैँ आउन लाग्यो, त्यसभन्दा अगाडि त यो हुन्छ नै. र यसपछि घटस्थापनाको दिन याद गर्न चाहनुहुन्छ, यसो फेरि नोट गराउँ यहाँहरूलाई. असोज 25 गते अर्थात् अक्टोबर 11 तारिक घटस्थापनाको दिन छ. अक्टोबर 11 तारिक घटस्थापना. हजुर, यो छ अब आउने क्यालेन्डरहरूमा हेर्दाखेरि स्थिति. र आज कार्यक्रम नमस्ते युके लिएर म आशा उपस्थित भएको छु. फुलमाया पनि भन्ने गर्नुहुन्छ यहाँहरूले. र मेसेजहरू तपाईँका के छन् पठाउँदै गर्नुहोला. म तपाईँलाई विभिन्न आवाजहरू सुनाउनेछु. ट्रेल वर्कर भएको थियो लास्ट विक भन्दाखेरि पनि हिजोसम्म नै सम्पन्न भयो. अस्ति शुक्रबारदेखि नै ट्रेल वर्करको लागि त्यहाँनिर इभेन्टहरू सुरुवात भएको थियो र साँझ बेलुकाको प्रोग्राम 5 बजे पछिको प्रोग्रामदेखि नै लिएर कार्यक्रमहरू चाहिँ आइतबारसम्म नै ब्राइटन फिनिसिङ त्यो रेस कोर्समा चाहिँ फिनिस हुने गर्छ. 100 किलोमिटरको यो दौड चाहिँ र सहभागीहरूसँग मैले कुरा गरेको छु, यस्तै गरिकन आयोजक टिमसँग पनि कुरा गरेको छु. यहाँहरूले सुन्दै जानुहुनेछ आगामी दिनहरूमा र आज पनि एकजनासँगको कुराकानी सुन्न सक्नुहुन्छ आयोजक टिममध्येकै होइन. र यस्तै यहाँहरूको आवाजहरू म सुनाउँछु, विभिन्न थरी थरीका के नामहरू पनि उहाँको के राख्नु भएको छ कि आफ्नो टिमहरूको नाम. र यसपालिदेखि त नयाँ चिज पनि सुरु बात गरिएको रहेछ. नयाँ कुरा भनेपछि यो चाहिँ रिले भन्ने, हजुर, ट्रेल वर्कर 100 किलोमिटरको त्यो दूरी चाहिँ पार गर्न एकदमै च्यालेन्जिङ हुन्छ नि त, साह्रो पर्छ. त्यसैले गर्दाखेरि बिचमा ब्रेक गर्दै रिले टिम राख्ने अनि उनीहरूले चाहिँ एउटा चेक पोइन्टदेखि सर्टन चेक पोइन्टसम्म चाहिँ एउटा टिमले गर्ने, त्यसपछि फेरि अर्कोलाई पास गर्ने, अर्कोलाई पास गर्ने फिनिसिङ पोइन्टसम्म होइन, त्यसरी चाहिँ उहाँहरूले गर्नुहुँदो रहेछ. सो यो एउटा एक्साइटिङ मोमेन्ट यसपालि निकै आएका थिए यो रिले टिम पनि. उहाँहरूसँग पनि हामी उहाँहरूको बारेमा पनि सुन्नेछौँ. र अब विनर, हजुर, विनरहरूको कुरा गर्नुपर्दाखेरि क्युओजिएलआरले चाहिँ स्वर पटार लगे भनेर भन्नु पर्ला. हजुर, यसपालि क्युओजिएलआरले एकदमै राम्रो गरे. क्युओजिएलआरले रेकर्ड पनि ब्रेक गरे यसपालि क्युओजिएलआरको एउटा टिमले. र उहाँहरू पहिलेको यो ट्रेल वकर 100 किलोमिटरको ट्रेल वकर रेकर्ड चाहिँ 9 घन्टा 23 मिनट थियो भने यसपालिको रेकर्ड चाहिँ 9 घन्टा 13 मिनट. हजुर, 9 घन्टा अलमोस्ट 13 मिनट, 9 घन्टा 12 मिनट 51 सेकेन्ड समथिङ. हजुर,
उहाँहरूले रेकर्ड ब्रेक गर्नुभएको छ, क्यू जेलारले रेकर्ड ब्रेक गरेको छ यसपालि. हजुर, उहाँहरूलाई बधाई. जो जति आउनुभयो अगाडि, पहिलो टिम पनि क्यू जेलारकै, सेकेन्ड टिम चाहिँ वनआरजिआरको होइन, त्यसपछि क्यू जेलारकै टिमहरू धेरै आउनुभएको, अगाडि अगाडि नै अरू टिमहरू पनि आएका थिए. एनिवे, जो जतिले भाग लिनुभयो यहाँहरू सबै सबैलाई बधाई, किन भन्दाखेरि यहाँहरूले त्यो च्यालेन्जलाई स्वीकार गरेर कम्प्लिट गर्नुभयो नि त, होइन. सो आज त उहाँहरूको आराम छ होला, मसाज भइरहेको छ होला, पक्का पनि रेस्ट गर्नुहोस् र नेक्स्ट इयरको लागि फेरि पनि एक्साइटेड हुनुहुन्छ होला पक्कै पनि, होइन, अहिलेको एक्सपिरियन्सले. अब गीत सुनाउ आउनुहोस्, तिजको लहरा आयो भने.

0: Pilain Padi. On air. Atma.
1: Ani smart speaker ma bhanhos.
2: Play BFBS.
0: You, BFBS Gorkha Radio.
1: Radio. Gorkha Radio.
3: जाजरकोट को बबला खोला में गए रात आये बाढ़ी का कारण भेरी करिडोर अंतर्गत जाजरकोट टोल्पा सड़क खंड पूर्ण रूप में अवरुद्ध भएको छ। अविरल वर्षा पछि बबला खोला को बाढ़ी सड़क खंड को कई भाग कटान गर्नका साथ ही बगाए पछि गए रात देखि नै सड़क खंड पूर्ण रूप में अवरुद्ध भएको हो। नलगाड नगरपालिका एक र दुई को सीमा क्षेत्र में पर्ने बबला खोला में आयोग बाढ़ी ने स्थानीय का घर दहरा भत्काउन का साथ ही स्थानीय व्यापार व्यवसाय में क्षति पुर्याएको छ। बाढीले स्थानीय सत्यदेव चनाराको पानी गर्दा पूर्ण रूपमा बगाएर क्षति पुर्याएको जनाइएको छ। बाढीका कारण नलगाड एक बेरौती तालका मनबहादुर विकको तीन कोठे टहरा, पविता मोहराको टहरा र किराना पसल कृष्ण मोहराको एक कोठे टहरा, मेघराज कुमाईको बोइलर कुखुराको दाना रहेको टहरा, नन्दे मोहराको कपड़ा पेल्ने मेसिन सहितका टहरा, बलबहादुर विकको किराना पसल रहेको टहरा, जनक भण्डारीको टहराको फ्रेस हाउस र 100 बोइलर कुखुरा समेत बगाएको छ। तीसको दिन आज सुनचाँदीको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला 1200 रुपियाँ घटेको छ। हिजो प्रतितोला 3,02,200 रुपियाँ रहेको सुन को मूल्य आज 3,01,000 रुपियाँ कायम भएको छ। यस्तै चाँदीको मूल्य आज तोलामा 40 रुपियाँले घटेको छ। हिजो प्रतितोला 4,660 रुपियाँ रहेको चाँदीको मूल्य आज 4,620 रुपियाँ कायम भएको छ। कपिलवस्तुको बाढगंगा नदीमा आएको बाढीमा बेपत्ता भएका बालकको शव भारतमा फेला परेको छ। बाढगंगा नगरपालिका 8 10 वर्षीय बुद्ध लामा पौडी खेल्न बाढगंगा नदीमा गएका बेला अचानक बाढी आएपछि हिजो दिउँसोदेखि बेपत्ता हुनुभएको थियो। उहाँसँगै जानुभएका 16 वर्षीय रिदम लामालाई पनि प्रहरीले शनिबार साँझ बाढीको बीचमा रहेको टापुबाट सकुशल उद्धार गरेको थियो। बाढीमा बेपत्ता भएका बुद्धको शव हिजो नेपाल भारत सीमाबाट करिब 2 किलोमिटर टाढा भारतीय क्षेत्रमा पर्ने बगुलहावा खोलामा फेला परेको प्रहरीले जनाएको छ। भेटिएको शव बुद्धको भएको पुष्टि भएपछि बालकका आफन्त र नेपाल प्रहरीको टोली भारत पुगेर भारतीय प्रहरीको समन्वयमा शव कपिलवस्तु ल्याइएको छ। युक्रेनमा पोल्यान्डको सीमाबाट मात्र 1 माइलको दूरीमा एउटा रेलमाथि गरिएको रूसी ड्रोन आक्रमणले द्वन्द्वलाई अझ चर्काएको चेतावनी दिएको छ। आक्रमणकारीहरूको वास्तविक निशानामा नजिकै रहेको अर्को रेल हुन सक्ने अनुमान गरिएको छ, जसमा युरोपेली सुरक्षा मन्त्रीहरू र पूर्व प्रधानमन्त्री बोरिस जोनसन सवार हुनुहुन्थ्यो। पोल्यान्डका विदेश मन्त्री राडोस्लाभ सिकोरस्कीको बुझाइमा रूसले युद्धको दायरा विस्तार गरिरहेको छ।
4: It's not just some nuisance on the internet. We've had the arson incidents in Poland, we've had attack on the Leipzig airport, and we've had death squads sent by Putin to Britain.
3: रोयल फोर्स न्यूजले रोयल मारिन्सद्वारा प्रयोग गरिने राइफलको विशेषता अवलोकन गर्ने अवसर पाएको छ। रक्षा मन्त्रालयको प्रोजेक्ट ग्रेबिन अन्तर्गत राइफललाई विस्थापित गर्न सक्ने सम्भावित विकल्पहरूमध्ये यो पनि एक हो। सियान ग्रेस्टिक मेलबोर्नले अमेरिकाको न्यू हेम्पसायरको सो बन्दुक निर्माता कम्पनीको मुख्यालयबाट यो रिपोर्ट तयार पार्नुभएको छ।
5: A rare chance to take a look at the variant of the MCX used by the Royal Marines. Adam Agri is Sig Sauer's director for technical sales and support.
6: I have access to my valve at the front of the handguard instead of in a port inside the handguard. This has a 12.5-inch barrel and it's chambered in 5.56. You'll notice there isn't a lot of violent recoil to the shooter. It's a pretty light recoiling system. So pretty easy, manageable. It doesn't shake me around very much.
5: Adam Agri explains some of the details of the rifle that were bespoke.
6: When they designed the mount for the Romeo 8 and Juliet 4 kit, they also included lashing points because you're a maritime operation unit. Everything has to be tied to your weapon. You can't have an optic go flying overboard, right? So there's lashing points on the mount that can lash to the optics themselves, so you can tie it all together so you won't lose anything accidentally.
7: The configuration of the buttstock, they specified what they wanted. This does give you the ability to fold the stock and stow it for certain operations,
5: It's only when the MOD releases the full details of the requirement to replace the UK's main service rifle, the SA-80, that we'll see which rifles companies put forward. There will, of course, be a long list of companies competing for the contract. The MCX is just one of several rifles that Sig Sauer might throw into the mix. Sian Gwescheck, Melbourne, BFBS Forces News, New Hampshire.
3: र सुनुवाकोट सडक खण्डमा वैकल्पिक फड्की तथा त्वी निर्माण गरेर पैदल आवागमन सञ्चालनमा ल्याइएको छ। हवस् त, खबर यति नै। नमस्कार।

वेलकम ब्याक, नमस्ते, गुड मर्निङ। बेलायतबाट सञ्चालन भएको यो नमस्ते युके कार्यक्रम हो र कार्यक्रमको साथमा म आशा छु, फुलमाया पनि भन्नुहुन्छ यहाँहरूले, त्यसैले दुईटै नाम भन्दाखेरि मलाई फरक पर्दैन, एकदम रमाइलो लाग्छ, मलाई मन पर्यो फुलमाया यहाँहरूले नै दिनुभएको नाम। र आज अहिले हामीले प्रवीण बेडवाल अनि अनु चौधरीले गाउनुभएको गीत सँगै यो कार्यक्रमको दोस्रो घन्टालाई हामीले अगाडि बढाइसकेका छौँ। समाचार सुन्नुभयो, अब नेक्स्ट समाचार अर्को घन्टा 8 बजेको समयमा तपाईँले सुन्न सक्नुहुन्छ। र अहिले चाहिँ अब तिजको आज व्रत बस्ने दिन होइन, दिदीबहिनीहरू, दाजुभाइहरू, तपाईँहरू सबैलाई तिजको शुभकामना भन्सकेर भन्न चाहन्छु। तपाईँहरूको मेसेजहरू पनि आइरहेका छन्, शुभकामनाका गुड मर्निङ मेसेजहरू होइन, सो ती मेसेजहरू पनि राख्नेछु। आज तपाईँ कुराकानी पनि सुन्न सक्नुहुन्छ ट्रेल वकर सम्बन्धी 8 बजेपछिको समयमा, र तिजका गीतहरू छँदै नै छन्। तपाईँको मेसेजहरू पनि राख्दै गर्नुहोला, आजदेखि नयाँ प्रश्न पनि सुरु हुन्छ, प्रतीक्षा पनि गर्दै गर्नुहोला है। र आज अब यतिखेर पनि वेदर, मौसमको चर्चा गर्ने गर्छु म। र मौसम हेर्दाखेरि अब यो साता चाहिँ निकै आउँछ, पानी आउँछ, हजुर, मच निडेड पानी भन्नु पऱ्यो, पानीहरू आउनै जाने भइरहन्छ भन्नु पऱ्यो, घाम पनि लाग्छ अलिअलि, तर पानी पनि छ यसो मौसमको चार्टमा हेर्दाखेरि यो साताको लागि। आज चाहिँ दक्षिणी भेगतिरबाट अलि न्यानो न्यानो हावा आइरहेको छ, त्यसैले यता दक्षिणी भेगमा चाहिँ अलि न्यानो हुन्छ। कतिको न्यानो हुन्छ भनेपछि 24 डिग्री सेल्सियस म्याक्सिमम् भनेको, यो चाहिँ कहाँ कहाँ भन्दा लन्डनतिर, बर्मिङहामतिर, नर्वेजतिर, हल एरिया, इङ्ल्यान्डको पूर्वीय भेगतिर भयो होइन, यतातिर 24 डिग्री सेल्सियस हो म्याक्सिमम् भनेको टेम्परेचर, र कार्डिफतिर 22, बेलफास्टतिर 20, र माथि स्कटल्यान्डतिर 16 इभन 19 डिग्री सेल्सियस। अहिले त अलिक चिसो हुनुपर्ने, तर 19 डिग्री सेल्सियससम्म त्यता पनि तापक्रम हुन्छ। र आज प्राय बादल लाग्छ है, अनि इङ्ल्यान्ड र वेल्समा चाहिँ प्राय घाम बादल हुन्छ, र नर्दर्न आयरल्यान्ड, स्कटल्यान्डमा बादल लाग्छ, पानी पनि पर्छ आजको यो वेदर हेर्दा चाहिँ। र भोलि ट्युजडे, भोलि मङ्गलबारको दिन पनि पानी चाहिँ पर्छ, माथि स्कटल्यान्डतिर, नर्दर्न आयरल्यान्डतिर उत्तरी हावा आउँछ, र यता त्यहाँ चाहिँ पानी पनि पर्छ स्कटल्यान्डमा विशेष गरिकन। नर्दर्न आयरल्यान्डमा घाम पानी बादल हुन्छ भने यो इङ्ल्यान्डको अलिकति पूर्वीय भेगतिर, दक्षिण पूर्वी भेगतिर अलिअलि पानी परेको हामी देख्छौँ बिहान पख, तर बिस्तारै बिस्तारै हट्दै जान्छ। र इङ्ल्यान्ड र वेल्समा चाहिँ प्रायः घाम बादल हुन्छ अनि अलिअलि पानी पनि कता कतै पर्ने चाहिँ देखिन्छ। र तापक्रम भने ट्युजडे मङ्गलबारको दिनमा घटेर 22 डिग्री सेल्सियस चाहिँ लन्डनतिर, नर्वेजतिर, र कार्डिफतिर 20, अब बेलफास्टतिर 18 होइन, यस्तै गरिकन माथि स्कटल्यान्डतिर पनि तापक्रम घट्दै जान्छ, 15-17 डिग्री सेल्सियस।

कसको हुन्छ, यो भोलिको कुरा भयो। उत्तरी हावा चल्छ माथि, त्यसले गर्दाखेरि त्यो तातोपना चाहिँ अलिक कम हुन्छ, र अझै उत्तरी हावा चल्ने क्रम जारी हुन्छ। यो बुधबारको दिनमा पनि माथि स्कटल्यान्डतिर, इङ्ल्यान्डको पूर्वी भेगतिर अलिअलि, र बुधबारको दिनमा चाहिँ फेरि सुक्खा हुँदो रहेछ है। सुरुमा घाम बादल पनि हुन्छ, घाम पनि लाग्छ। इङ्ल्यान्ड वेल्समा धेरै घाम लाग्छ, वेल्समा चाहिँ वेल्सको पश्चिम भेगतिर अलिक बादल लाग्छ, बाँकीमा चाहिँ घाम लाग्छ। इङ्ल्यान्डमा अलिक धेरै घाम लाग्छ, यता नर्दर्न आयरल्यान्डतिर प्रायः बादल लाग्छ, स्कटल्यान्डमा पनि बादल लाग्छ, अलिअलि घाम पनि देखा पर्दो रहेछ। पछि चाहिँ इङ्ल्यान्डको स्कटल्यान्डको अलिकति पश्चिमी उत्तर पश्चिमी इलाकातिर पानी पर्ने सम्भावना चाहिँ छ यो बुधबार है। अब तापक्रम चाहिँ घटेर लन्डनमा 20 डिग्री सेल्सियस हुन्छ बुधबार, त्यसपछि माथि स्कटल्यान्डतिर चाहिँ 15 देखि 17 डिग्री सेल्सियससम्म तापक्रम हुन्छ, यो बुधबारको कुरा भयो। त्यसपछि पनि चार्टमा पानी देखिन्छ र यो कस्तो हावाको गति र दिशा चाहिँ फरक फरक भइरहन्छ कि, कहिले उत्तरी हावा घुमिरहन्छ, कहिले अलिअलि दक्षिणी हावा, कहिले सोझै हावा आउने, यस्तै यस्तै। र विन्डी छ है यो आउने थर्सडे बिहिबारको दिन चाहिँ, पक्का विन्डी हावा अलि बढी चल्छ र पानी पनि पर्छ स्कटल्यान्डमा, नर्दर्न आयरल्यान्डतिर अलिअलि, र इङ्ल्यान्डमा पनि अलिअलि होइन, इङ्ल्यान्डको दक्षिणी भेगतिर भयो, मध्य भूभागतिर, पूर्वी भेगतिर पानी नै पर्छ र हावा चाहिँ चल्छ, र पानी पर्न पनि रोकिएर घाम पनि लाग्छ फेरि इङ्ल्यान्ड र वेल्समा, माथि चाहिँ पानी परिरहन्छ। र तापक्रम स्कटल्यान्डतिर घटेर 14 देखि 15 डिग्री सेल्सियस, लन्डनतिर चाहिँ 20 डिग्री सेल्सियस म्याक्सिमम् भनेको यो बिहिबारसम्मको कुरा गर्नुपर्दाखेरि। फ्राइडे त्यस्तै छ, हेर्दाखेरि उत्तरी इलाकातिर पानी नै देखिन्छ, इङ्ल्यान्डको दक्षिणी भेग घमाइलो पनि देखिन्छ, विन्डी चाहिँ विन्डी नै हुन्छ फ्राइडे शुक्रबारको दिन पनि, र अलि बढी घाम चाहिँ लाग्छ फेरि फ्राइडे, हजुर शुक्रबारको दिनमा चाहिँ धेरै ठाउँमा घामै लाग्दो रहेछ। अब गीत सुनाउ आउनुहोस्, मौसमको चर्चा यति नै गरौँ किन, तिजको लहरा आयो बढीलाई फेरि पनि एकचोटि सुनाऊ। यसलाई विभिन्न कलाकारहरूले विभिन्न तरिकाले गाउनु भएको छ, रेखा शाहले गाउनु भएको यो गीत अब छ टेकेन्द्र नेपालीको शब्द रचना र सङ्गीतमा।

0: गोर्खा रेडियो।
1: त्यति बेला एकदमै गाह्रो हुन्छ जब हामी आफ्नो काम सुचारू गर्दै दैनिक जिम्मेवारी पुरा गर्न चाहन्छौँ तर एक प्रकारको तनावले हामीलाई घेरिरहेको हुन्छ,
2: त्यसलाई सहेर नपसौँ।
1: तर यो तनावपूर्ण स्थितिमा पनि मद्दत गर्ने कोही छ भन्ने कुराले भने ठुलो हौसला मिल्दो रहेछ।
2: यदि तपाईँ आफ्नो कार्यालयमा कुनै विवादास्पद स्थितिमा पर्नु भएको छ र यसको समाधान खोज्दै हुनुहुन्छ भने द आर्मी मेडिएसन सर्भिसले तपाईँलाई मद्दत गर्न सक्छ। द आर्मी मेडिएसन सर्भिसका अनुभवी एवं स्वतन्त्र मध्यस्थकर्ताहरूले कसैलाई पनि दोषारोपण नगरी कुनै पनि विवाद सुल्झाउने काम गर्दछन्। सबैभन्दा महत्वपूर्ण कुरो त यो पूर्ण रूपमा गोपनीय एवं चेन अफ कमान्ड रहित हुन्छ।
1: उनीहरूले मलाई मेरो लामो समयदेखि चलिरहेको विवाद सुल्झाउन ठुलो मदत गरे। न मेरो चेन अफ कमान्डले दखल दिनु पर्यो, न अरू कुनै निकायबाट नै मदत दिनु पर्यो। अन्त्यमा सबै कुरो राम्रै ढङ्गबाट सुल्झ्यो। अब भने म आनन्दले आफ्नो काम र जीवनमा अगाडि बढ्न सक्छु।
2: मध्यस्थताको जरुरत तपाईँलाई पनि परेको छ भने बेझिझक सम्पर्क गरिहाल्नुहोस् द आर्मी मेडिएसन सर्भिसलाई, जसको लागि युके नम्बर यस प्रकार छ 3067707691। सहेर बस्नु भन्दा त सुल्झाउनु राम्रो नि होइन।
0: यो BFBS गोर्खा रेडियो हो।

बृजेश श्रेष्ठले गाउनु भएको गीत थियो यो. समय बिहानको 7:26 गइसकेको छ. आज नमस्ते युके कार्यक्रममा फेरि पनि स्वागत गर्छु. हामीले यस्तै मिठा मिठा गीत सुनिरहेका छौँ. तिजको आज त व्रत बस्ने दिन, त्यसैले तिजको गीत पनि हामी सुन्नेछौँ. र तिजको यहाँहरूले मेसेजहरू पठाइसक्नु भएको छ, कतिले शुभकामना भन्नुभएको छ, होइन, गुड मर्निङ. सबै मेसेजहरू आइरहेका छन् थरी थरीका, यहाँहरू पठाइरहनु भएको छ. किप राइटिङ, लेख्दै गर्नुहोला आज भनेर अनुरोध गरौँ. अनि अब फेरि आजको पात्र एकचोटि हेरौँ. आज विक्रम सम्बत 2083 साल भदौ महिनाको 29 गते सोमबारको दिन हो. तदनुसार आज 14 सेप्टेम्बर सन् 2026 दिन हरितालिका तिजको व्रत बस्ने दिन. आज महिला मात्र भनेर ब्राकेटमा लेखिएको छ कि यहाँ, तर महिला मात्र होइन, आज पनि महिला जो जति महिलाको अब श्रीमानहरू हुन्छन् होइन, प्रेमीहरू हुन्छन्, उहाँहरू पनि बस्ने गर्नुहुन्छ. र गणेश चतुर्थी दिन आज, र आज गणेश चतुर्थी पनि परेको र तिज पनि परेको, व्रत लिने दिन होइन, डबल कतिको व्रत सँगै मिलेर गर्दै हुनुहुन्छ. डबल भन्दाखेरि पनि डबल पर्यो नि त, गणेश चतुर्थीको पनि अनि तिजको पनि सँगै. एनिवे, हाम्रो यहाँ केही श्रोताले लेख्नु पनि भएको रहेछ, आज त महिला मात्र होइन दिदी, विनोद सर पनि व्रत बस्नुहुन्छ भनेर हाम्रो दिपेन्द्र प्रजापतिजीले जापानबाट अघि नै लेखिसक्नु भएको छ कि तिज सबै तिजमा गणेश सबैमा तिज र गणेश चतुर्थीको शुभकामना भनेर उहाँले सबैलाई भन्नु पनि भएको छ. हुन त उहाँले मात्र भन्नुभएको होइन, अरू पनि थुप्रै उहाँहरूको यहाँहरूको मेसेज छ, तर हाम्रो विनोद दाईको कुरा गर्नुभएको छ कि उहाँले, त्यसैले हजुर विनोद दाई दिदी सँगसँगै सधैँ हरेक वर्ष व्रत बस्ने गर्नुहुन्छ तिजको, र अब आज पनि व्रतमा व्यस्त हुनुहुन्छ होला. एनिवे, अब आजको वैदेशिक विनिमय दर के छ त्यो हेरौँ. आज चाहिँ पाउन्ड स्टर्लिङ एकको खरिद दर 206.29 रुपियाँ, बिक्री दर 207.11 रुपियाँ. पाउन्ड स्टर्लिङ एकको खरिद दर 206.29 रुपियाँ र बिक्री दर 207.11 रुपियाँ. अनि आजको यो सुन र चाँदीको मूल्य हेर्दाखेरि आज प्रति तोला सुनको मूल्य 301,000 रुपियाँ, 301,000 रुपियाँ प्रति तोला सुनको मूल्य छ आज भने. चाँदी प्रति तोलाको मूल्य रहेको छ 4,620 रुपियाँ. हजुर, चाँदी प्रति तोलाको मूल्य 4,620 रुपियाँ रहेको छ. अब यो भयो आजको हाम्रो एक्सचेन्ज रेट र सुन चाँदीको मूल्य. अब एकछिनमा राशिफल राख्छु अहिलेलाई भने. अब गीतको प्रसङ्गमा अब तिजका गीतहरू छन् थुप्रै नै यहाँहरू समक्ष, त्यो तिजको गीत म सेयर गर्दै जानेछु. तर अहिलेलाई चाहिँ मैले यो एउटा गीत राखेँ, गाउँदै हुनुहुन्छ गाउने कलाकारहरू प्रकाश खरेल अनि मिस्ता भनेर भन्नुभएको रहेछ. मिस्ता के, हजुर, उहाँहरूको गीत अब एकैछिन सुनाऊ.

कति राम्रो गीत हो, भर्खरैको गीत, छोटो मिठो. हामीले प्रकाश खरेल अनि मिस्ता के उहाँको गीत थियो, उहाँहरू दुईजनाले गाउनुभएको गीत हो. क्यारे यो हजुर दुईजना मिलेर गाउनुभएको एउटा ऱ्याप, अर्को चाहिँ उहाँले अर्कोले चाहिँ फेरि गीतै गाउँदै हुनुहुन्थ्यो. एनिवे यो ऱ्याप गीत हामीले सुन्यौँ, अब चाहिँ फेरि तिजको गीत सुन्छौँ एकछिनमा. अहिलेलाई राशिफल सुन्ने बेला भएको छ. राशिफल सुन्न तयार हुनुहुन्छ? आउनुहोस् अब मेष राशिबाट सुरु गरौँ.

मेष राशिको आज घर निर्माण वा ठेक्का पट्टा सम्बन्धी कामबाट लाभ मिल्नेछ। सन्तानको स्वास्थ्यलाई लिएर चिन्ता रहनेछ। कार्यक्षेत्रमा गरिएको कामको उचित प्रतिफल मिल्ला। वृष राशि, कार्यक्षेत्रमा सङ्घर्षपूर्ण समय बित्नेछ। कार्यक्षेत्रमा समयमा कार्य सम्पादन नहुँदाखेरि अलिकति मन पनि खिन्न रहन सक्छ। प्रतियोगी परीक्षामा सफलता मिल्नेछ। व्यापार व्यवसायमा आकस्मिक धन लाभ भने होला। कर्कट राशि, स्वरोजगारको लागि विदेशतिर ताक्नेहरूलाई नयाँ अवसर हात लाग्न सक्छ। कृषि वा पशुधनमा हानि हुने सम्भावना रहेको छ। नोकरी वा पेसामा सकारात्मक सोचले अगाडि बढ्नुहोला, सफलता मिल्नेछ। सिंह राशि, धार्मिक सम्मेलनमा जाने अवसर मिल्ला। आर्थिक कारोबारमा लाभ रहनेछ। व्यापार व्यवसायलाई लिएर दीर्घकालीन निर्णयहरू लिन सकिनेछ। कन्या राशि, नोकरी वा पेसामा उच्च अधिकारीबाट नयाँ जिम्मेवारी पाइएला। कार्यक्षेत्रमा मान सम्मान बढ्नेछ। शेयर बजारको लगानीबाट लाभ पनि मिल्ला। व्यापार व्यवसायमा आयस्रोत पनि बढ्नेछ। तुला राशि, कार्यक्षेत्रमा मित्रको सहयोगले अप्ठ्यारो काम सम्पादन हुनेछ। अरूलाई सोध्दे भन्दा बढी सल्लाह चाहिँ नदिनु ठिक होला। व्यवसायमा लगानी थप्नुपर्ने परिस्थिति आउन सक्छ। वृश्चिक राशिको भने कार्यक्षेत्रमा अरूको जिम्मेवारी वहन गर्नु पर्ला। आज व्यापार व्यवसायमा पैसाको लेनदेनमा अलि धोका हुन सक्छ। व्यवहारमा सरल र परोपकारको भावना लिएर अगाडि बढ्नुहोला, सफलता मिल्नेछ। धनु राशिलाई साहस र पराक्रममा वृद्धि हुनेछ। पारिवारिक मेलजोलमा समय बित्ला। मेहनतले इच्छा र आकाङ्क्षा पूरा हुनेछन्। धर्म कर्मतर्फ रुचि बढ्नेछ। मकर राशि, उद्योग व्यापारमा विशेष फाइदा हुनेछ। विद्यार्थी वर्गको रचनात्मक र कलात्मक क्षेत्रमा विकास पनि हुनेछ। सङ्गीतको क्षेत्रमा विशेष उन्नति मिल्ला। पुरुषार्थले कार्यमा सफलता दिलाउनेछ। कुम्भ राशिलाई आज काम र जिम्मेवारीमा केन्द्रित रहनुपर्ने दिन छ। मेहनतको सानो फल आजैबाट देखिन सक्छ। भावना दुबाएर नराखी व्यक्त गर्नुहोला र अरूको भावनाको पनि कदर गर्नु ठिक होला। अन्तमा मीन राशि, नयाँ विचार र कल्पनाले मन उत्साहित बनाउनेछ। साथीहरूसँग समय व्यतीत गर्दा मानसिक शान्ति मिल्नेछ। अनावश्यक खर्चमा निर्णय यो नियन्त्रण चाहिँ राख्नुहोला। यति नै राशिफल आज हाम्रो पात्रबाट हामीले राशिफल राखिसक्यौँ। यति बेला अब फेरि गीत सुन्न पर्छ। तीजका गीतहरू छन् आज हाम्रो प्लेलिस्टमा प्रशस्तै। अब यो गीत चाहिँ अनु चौधरी अनि बसन्त योगी पुष्कर सुनवार उहाँहरू गाउँदै हुनुहुन्छ।

0: SBS गोर्खा रेडियो हो।
1: कुनै भोजको निम्तोलाई व्यवस्था गर्नुभयो? केही छैन। कुनै विवाह वर्तमानको निम्तोलाई बिर्सनु भयो? अलिअलि अप्ठ्यारो लाग्यो होला, तर पनि ठिकै छ। अनि सर्भिकल स्क्रिनिङको निम्तोलाई चाहिँ के? यो निम्तोलाई व्यवस्था गर्ने वा बिर्सने खतरा मोल्न सक्नुहुन्छ तपाईँ? दि एनएचएस सर्भिकल स्क्रिनिङ प्रोग्राम सन् 1988 सुरु भएको थियो र यसले वर्षेनी 5,000 भन्दा धेरैको ज्यान जोगाउने गरेको छ। तर यसले तब मात्र ज्यान जोगाउन सक्छ जब महिलाहरूले आफ्नो स्क्रिनिङ गराउँछन्। तपाईँले पनि आफ्नो सर्भिकल स्क्रिनिङको निम्तोलाई व्यवस्था नगर्नुहोला। यदि तपाईँले आफ्नो पछिल्लो स्क्रिनिङ छुटाउनु भएको छ भने आजै यसका लागि अपोइन्टमेन्ट मिलाइहाल्नुहोस्। यस सम्बन्धित विस्तृत जानकारीको लागि आफ्नो जीपी प्र्याक्टिसमा सम्पर्क गरिहाल्नुहोस् वा nhs.uk मा गएर सर्भिकल स्क्रिनिङको खोजी पनि।

हजुर, अहिलेको गीत द येल्लो ह्यामरको थियो। बिहानको 7:45 गएछ, 7:45 भएछ अहिले। अब 8 बजे समाचार सुन्नको लागि सायद तपाईँहरू अब 8 बजे समाचारको लागि यताउता आफ्नो फुर्सदको समय मिलाएर चाहिँ रेडी हुँदै हुनुहुन्छ होला। र त्यसपछि पनि 8 बजेपछि पनि फेरि यहाँ बेलायतबाट प्रकाशित भएका पत्र पत्रिकाका खबरहरू म राख्नेछु, त्यो पनि सुन्नुहुनेछ। अनि ट्रेल वर्कर सम्बन्धी कुराकानी पनि आज सुन्नुहुनेछ। यहाँहरूले द क्विन्स गोर्खा सिग्नल्स का एजिडेन्ट हुनुहुन्छ क्याप्टन राज कुमार गुरुङ, हजुर उहाँसँगको कुराकानी यो वर्षको ट्रेल वर्करको बारेमा उहाँले भनिदिनु भएको छ। हुन त अरू थुप्रै व्यक्तिसँग मैले कुरा गरेको छु, तर पनि मेन अर्गनाइजरमा उहाँले चाहिँ धेरै कुरा भन्नुभएको छ। सो त्यो कुरा हुन त अरूले पनि भन्नुभएको छ, माफ गर्नुहोस्, उहाँले मात्र त होइन, तर पनि अर्गनाइजरको तर्फबाट उहाँले केही भन्नुभएको छ, त्यो म सुनाउनेछु। र अहिले अब प्रश्न सुन्ने बेला भयो है, यो साताको लागि राखिएको प्रश्न के छ, एउटा अब त्यस्तो चिज हामीले पत्ता लगाउनुपर्छ है, जुन चिज चाहिँ दिनमा सुत्छ रातमा उठ्छ, के हो प्रश्न? यही नै हो हजुर प्रश्न, भन्दा भन्दै छुट्यो कि क्या अरे अरू दिनमा सुत्ने होइन अनि रातमा चाहिँ उठ्ने मात्रै होइन कि फेरि रुने पनि, हजुर के हो? यही हो प्रश्न, कुन एउटा यस्तो चिज हो जुन चाहिँ दिनमा अब सुत्ने होइन अनि रातमा चाहिँ फेरि रुने, हजुर उठ्ने रातमा उठ्ने होइन जागाउने अनि रुने, के चिज हो त्यो? बस प्रश्न यही नै हो यो साताको लागि राखिएको। अब खोज्दै गर्नुहोस् है, दिमागको एक्सर्साइज गर्दै गर्नुहोस्। अब प्रश्न यही नै हो यो साताभरको लागि, शुक्रबार बिहान सम्ममा, बिहानको 8 बजेसम्म उत्तर पठाइदिनु होला, 9 बजेसम्म चाहिँ अब को लक्की विनर हुनुहुन्छ उहाँले पाउनुहुन्छ बिएफएसको चिन्ह भएको पुरस्कार। शुक्रबार बिहान 9 बजेभन्दा अगाडि चाहिँ लक्की विनरको नाम एनाउन्स हाम्रो सहकर्मी साथीले गर्नुहुनेछ। हजुर, हाम्रो सहकर्मी साथीहरू पालै पालो आउनुहुन्छ कार्यक्रम नमस्ते युके लिएर। अबको आउने दिनहरूमा भन्नु पऱ्यो, अब छुट्टी पालै पालो हामी लिन्छौँ, त्यसले गर्दाखेरि मेरो पालो पनि आइपुगेछ छुट्टी लिने हजुर त्यसैले गर्दाखेरि अब यो आज र भोलिसम्म त साथै रहन्छु, त्यसपछि चाहिँ फेरि हाम्रो सहकर्मी साथीहरू यहाँहरूलाई साथ दिन आउनुहुनेछ बिहानको समयमा। अब गीत सुनाउ आउनुहोस् फेरि अर्को एउटा गीत, यो गीत गाउनुहुन्छ अर्जुन पोखरेल र शान्तिश्री परियार।

अर्जुन पोखरेल र शान्तिश्री परियारले गाउनु भएको यो गीत पनि सुन्यौं, मन पराउनु भयो होला पक्कै पनि। अब तिजको रनको फेरि एकचोटि रननन सुन्नुपर्छ हजुर, आठ बजे समाचारभन्दा अगाडि। अब तिजको रनको छ रनन नै छ होइन, त्यसैले गर्दाखेरि यो गीतहरू सुन्दै जान्छौँ हामी। छ यहाँका लिस्टमा, हाम्रो आज प्लेलिस्टमा यस्ता गीतहरू। ओके, अब मैले प्रश्न राखिसकेको छु, प्रश्न छुटाउनु भएन होला है अघि। प्रश्न गजबको छ। दिनमा सुत्ने, रातमा उठ्ने, उठ्ने मात्र होइन रुने पनि, के हो? हजुर, ओहो, आशा गुरुआमा हजुरको प्रश्नको उत्तर त यस्तो होला भनेर भन्नुभएको छ यहाँहरूले। तर हजुरले सजिलो प्रश्न त सोध्नु नपर्ने जस्तो लागिरहेको छ कि कतै हामीलाई झुक्क्याउने पो लाग्नु भएको हो कि जस्तो लागिरहेछ भन्नुभएको छ। हजुर, झुक्किनुहुन्छ यो प्रश्नमा। एकचोटि तपाईँहरूले मजाले यसलाई चाहिँ होमवर्क गर्नुपर्छ। हजुर, एन्सर जिरो भनेर आइसकेछ है हजुर फेल्थामतिरबाट। एनिवे, तपाईँहरूको मेसेजहरू आइरहेको छ, थरी थरीको मेसेजहरू पठाउँदै गर्नुहोला। किप राइटिङ, हामी तपाईँहरूसँग यो तपाईँहरूको मेसेजहरू अहिले सेयर गर्नेछु म नेक्स्ट आवरमा पनि छ होइन। सबैको मेसेज आइसकेपछि एन्सरहरू त अलिकति ट्राई गर्ने, कतिले जिरो भनिसक्नु भएको छ। प्रश्न यही हो यसपालिको यो हप्ताभरिको लागि। अब आउने दिनहरूमा कार्यक्रमहरू तपाईँहरूको के के छ? 19 सेप्टेम्बर, अब आज त 14 तारिक भयो होइन, 19 सेप्टेम्बरमा यसो देखिरहेको छु पेन्सन पट्टा फिल्म हेर्न सक्नुहुन्छ है 19 सेप्टेम्बरमा। अस्ति 12 तारिक पनि हेर्नुभयो होला यहाँहरूले, सेन्ट माइकल चर्च हलमा बेलुका 5 बजेबाट हुन्छ पक्का, तपाईँहरूले यो हेर्न सक्नुहुन्छ। यस्तै गरिकन 19 सेप्टेम्बरमा चाहिँ एनआरएनए कप रहेछ, फुटबल टुर्नामेन्ट हो, र यो चाहिँ कहाँ हुन्छ भने ओके, यो हुने स्थान चाहिँ स्प्रिङ वेस्ट एकाडेमी बाउल्स लेन फेल्थाममा। यो एकदमै तपाईँहरूको चाहिँ यो कहिलेकाहीँ लिफलेट पठाउनुहुन्छ कि यहाँहरूले, इन्फर्मेसनहरू त्यहाँ प्रशस्त हुन्छ नि, त्यही इन्फर्मेसनभित्र चाहिँ खोज्दाखेरि त्यही हराइन्छ कहिलेकाहीँ। हजुर, अनि भाइ यो आउने दिनको कुरा भयो, र यस्तै गरिकन अर्को चाहिँ तिर्वर्ष नेपाली कम्युनिटी एसोसिएसनले चाहिँ सन्डे यो आउने आइतबार 20 सेप्टेम्बरमा दिउँसो 2 बजेदेखि हिमालयन ओसिस रेस्टुरेन्टमा चाहिँ च्यारिटी आफ्टरनुन गर्दैछ, नेपालको बाढी पीडितहरूलाई सहयोग गर्नको लागि यो गरिँदैछ, गएर सहभागी हुनु त जनाउनुहुनेछ पक्कै पनि। अब हजुर, तिजको रनको सुन्दै अगाडि बढौँ।

0: Pelaajan pari.
1: On air.
0: Appma.
1: Ani smart speaker ma bunhos.
2: Play BFBS.
0: You. BFBS Gorkha Radio Ho.
3: प्रधानमन्त्री बालेन्द्र शाहले रसुवाको भौतिक सिलसिला भएको बाढीपछि विपद संकटग्रस्त क्षेत्र घोषणा गरिएका जिल्ला र स्थानीय तहका जनप्रतिनिधिहरूसँग छलफल सुरु गर्नुभएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सिंहदरबारमा बिहान 11 बजे सुरु भएको छलफलमा नुवाकोटका प्रतिनिधि सभा सदस्यहरू डाक्टर विक्रम तिमलछना र अच्युत लामिछाने तथा नुवाकोट रसुवा थाटिङ गोरखा र तनहुँका बाढी प्रभावित 15 स्थानीय तहका प्रमुखहरू सहभागी छन्। छलफलमा प्रभावित क्षेत्रमा बाढी पहिरोको अवस्था बारे समीक्षा, अहिलेको परिस्थिति, अब चाल्नुपर्ने कदम र पुनरुत्थान लगायतका विषयमा छलफल केन्द्रित रहने प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयले जनाएको छ। रसुवाको भोटेकोसी क्षेत्रमा आएको बाढ़ीका कारण कृषि क्षेत्रमा 1 अर्ब भन्दा बढ़ीको क्षति भएको प्रारम्भिक प्रतिवेदन सार्वजनिक भएको छ। रसुवा र आसपासको भोटेकोसी क्षेत्रमा आएको विनाशकारी बाढ़ीका कारण कृषि क्षेत्रमा ठूलो क्षति पुगेको राष्ट्रिय योजना आयोग र राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले तयार पारेको द्रुत क्षति तथा आवश्यकता मूल्यांकन प्रतिवेदनले देखाएको छ। बाढ़ीबाट विशेष गरी धान, तरकारी र पशु पंक्षी क्षेत्रमा उल्लेखनीय क्षति भएको देखिएको छ। प्रभावित क्षेत्रका विभिन्न स्थानीय तहमा धान खेतीतर्फ 1,669 हेक्टर क्षेत्रफल प्रभावित भएको छ, जसमा 5,843 टन धान उत्पादनमा क्षति पुगेको छ। यसैगरी तरकारी खेतीतर्फ 137 हेक्टर क्षेत्रफल प्रभावित हुँदा करिब 1,843 टन तरकारीमा क्षति पुगेको छ। भौगोलिक रूपमा नुवाकोटको विदुर, लिखु तथा बेलकुटगढ़ी, धादिङका बेनीघाट, ड्रोराङ, गजुरी, सिद्धलेक तथा गल्छी, गोर्खाका गण्डकी र शहीद लखन लगायत स्थानीय तह प्रभावित भएका छन्। नुवाकोटको विदुरमा मात्र 700 हेक्टर धान उत्पादन हुने जग्गा प्रभावित हुँदा 2,450 टन धानमा क्षति पुगेको छ। लिखुमा 230 हेक्टर प्रभावित हुँदा 805 टन धान र बेलकुटगढ़ीमा 200 हेक्टर प्रभावित हुँदा 700 टन धानमा क्षति पुगेको छ। धादिङको बेनीघाट, रोराङमा 25 हेक्टर, गजुरीमा 75, सिद्धलेकमा 58, गल्छीमा 87 हेक्टर धान खेती प्रभावित भएको छ। रसुवाको गोसाईकुण्डमा 140 हेक्टर र उत्तर गयामा 143 हेक्टर धान खेती प्रभावित भएको विवरणमा उल्लेख छ। तरकारीतर्फ विदुरमा 98 हेक्टर तरकारी क्षेत्र प्रभावित हुँदा अनुमानित 1,323 टन तरकारी उत्पादनमा क्षति पुगेको छ। धादिङको बेनीघाट, रोराङमा 9 हेक्टर, गजुरीमा 7 हेक्टर, सिद्धलेकमा 2 हेक्टर र गल्छीमा 14 हेक्टर तरकारी क्षेत्र प्रभावित भएको छ। राष्ट्रिय योजना आयोग र राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले तयार पारेको द्रुत क्षति तथा आवश्यकता मूल्यांकन प्रतिवेदन अनुसार जम्मा 252,445 पशुपन्छी पनि प्रभावित भएका छन्। पशुपन्छीको क्षतिको अनुमानित मूल्य 111,49,39 लाख छ। बाढ़ीबाट सबैभन्दा धेरै करिब 2,14,827 कुखुरा प्रभावित भएका छन्। संख्याका हिसाबले यो जम्मा पशुपक्षीको 85% हो, तर कुखुराको मूल्य हिस्सा भने जम्मा क्षतिको 4.8% मात्र छ। बाढ़ीका कारण 4,572 भैँसी प्रभावित हुँदा 45,72,00,000 क्षति पुगेको अनुमान छ। यो जम्मा पशुधन क्षतिको 41% हो। यस्तै बाख्रा च्याङ्ग्रामा 39,13,00,000 अर्थात क्षतिको 35% र गाई गोरुमा 17,92,00,000 अर्थात 16% क्षति भएको छ। बंगुर बदेलमा 1,96,00,000, भेडामा 25,00,000, कुखुरामा 5,37,00,000 र अन्य चरामा करिब 1,00,000 बराबरको क्षति भएको तथ्याङ्कमा उल्लेख छ। जम्मा पशुधन क्षतिमध्ये भैँसी, बाख्रा, च्याङ्ग्रा र गाई गोरु मात्रैबाट 92.3% क्षति भएको देखिएको छ। नेपाली साहित्यका महाकवि लक्ष्मीप्रसाद देवकोटाको 67 स्मृति दिवस विभिन्न कार्यक्रमका साथ मनाइँदैछ। नेपाल प्रज्ञा प्रतिष्ठानले पहिलो पटक महाकवि देवकोटाको स्मृति दिवस मनाउन लागेको प्राज्ञ परिषद सदस्य नवीन अभिलाषीले जानकारी दिनुभएको छ। आज दिउँसो महाकवि देवकोटा संग्रहालय मैत्रीदेवीमा महाकवि देवकोटा मित्र यथार्थ विषय गोष्ठी गर्न लागि उहाँले बताउनु भएको छ। कार्यक्रममा उहाँका छोरा पद्म देवकोटाले स्मृति पत्र र महादेव अवस्थीले समीक्षा पत्र प्रस्तुत गर्ने कार्यक्रम छ। गुल्मीमा तीज मनाउन जाने क्रममा निस्सी खोलाले बगाउँदा एक महिला बेपत्ता हुनु भएको छ। मुसिकोट नगरपालिका 5 इन्द्रगौडा घर भएकी 29 वर्षीय कल्पना पुन हिजो साँझ माइती घर जाने क्रममा खोलाले बगाउँदा बेपत्ता हुनु भएको हो। खबर यति नै, नमस्कार।
2: यो BFBS गोर्खा रेडियो।

नमस्ते, गुड मर्निङ। फेरि पनि आज बिहानीको यो शो नमस्ते युकेमा पुनः स्वागत गर्छु यहाँहरू सबैलाई। बिहानको 8 बजिसक्यो, 8 बजी समाचार सुनेर हामीले फेरि गीत पनि सुन्यौँ, तिजको सारी फरा र ज्योति मगर अनि योगेश काजी शाह उहाँहरूले गाउनुभएको एउटा सुन्दर गीत थियो तिजकै अवसरमा बनेको। र थुप्रै गीतहरू छन् नयाँ होइन, केही अलि अगाडिका गीतहरू पनि हामी राख्दै छौँ। आज तिजको व्रत बस्ने दिन हाम्रा महिला दिदीबहिनीहरूले र साथसाथमा उहाँ सँगसँगै उहाँहरूको श्रीमानहरूले पनि बस्ने गर्नुहुन्छ आज तिजको व्रत। कतिले बस्ने गर्नुहुन्छ, कतिले बस्नुहुन्न। महिलाहरूले आफ्नो घर परिवार श्रीमानको लागि होइन, परिवारको लागि भनेर व्रत बस्ने गर्दछन्। र आज मन्दिरतिर अब यहाँहरू बिस्तारै जानु पनि हुन्छ पूजाआजाको लागि, अथवा कतिले घरमै, कतिले बेलुकासम्म यसो मन्दिरमा पस्नुहुन्छ, अथवा घरमै कतिले चाहिँ पूजा बसेर गर्नुहुन्छ। यो तिजको अवसरमा तिजका गीतहरू हामी सुनि नै रहन्छौँ आज। र अब एकछिनमा कुराकानी पनि सुन्नेछौँ। आजको कुराकानीमा क्याप्टन राजकुमार गुरुङ हुनुहुन्छ, उहाँ द क्विन्स गोर्खा सिग्नल्सका एजिडेन्ट हुनुहुन्छ हालका, र उहाँसँग ट्रेभल वर्कर सम्बन्धी कुराकानी मैले गरेको छु। त्यो कुराकानी म एकछिनमा सुनाउनेछु, र अन्य व्यक्तित्वसँगको भने भोलि पर्सिका दिनमा यहाँहरूले सुन्न सक्नुहुन्छ। अब आजको पत्र पत्रिकाका हेडलाइनहरू, हजुर, आजको पत्र पत्रिकाका हेडलाइनहरूमा हामीले यो ड्रोनले एट्याक गरेको प्रसङ्ग यो विकेन्डदेखि नै हामीले हुन त हिजो रातिदेखि नै आएको है। र यो एउटा ट्रेन जसमा चाहिँ पूर्व प्रधानमन्त्री बोरिस जोन्सन हुनुहुन्थ्यो, उहाँ लगायत पेसेन्जरहरूमा यो चाहिँ उहाँसँग चाहिँ युके नेसनल सेक्युरिटी एडभाइजरदेखि लिएर सिआइए चिफहरू हुनुहुन्थ्यो ट्रेनमा। चार्टर गरिएको ट्रेन थियो र यो ट्रेनमा नै त होइन, तर पनि मेबी यो ट्रेनलाई टार्गेट गरेर यो एट्याक गरेको हुनसक्छ भन्ने कुरा चाहिँ आएको छ प्रहरीबाट, तर यसको छानबिन भइरहेको छ। र एउटा यो युक्रेनको बोर्डर नजिकै हो रेल स्टेसनमा चाहिँ माफिया स्टाइलको चाहिँ ड्रोनले एट्याक गर्यो, र त्यहाँ घाइते त कोही पनि भएनन्, तर पनि यो अब फरेन डिग्निटरिजलाई लिएर गएको ट्रेन सँगसँगै पछाडि आएको ट्रेनमा चाहिँ यो एट्याक भयो। र ड्रोन अलर्ट आयो अरे के पहिला चाहिँ, कि यो ड्रोन आइरहेको छ भनेर यो अलर्ट आयो, अनि त्यसपछि अब पूर्व प्राइम मिनिस्टर चढेको त्यो चार्टर ट्रेन चाहिँ एकदम स्पिडले चाहिँ अगाडि बढेर उता पोलिस बोर्डरमा पुग्यो होइन, र त्यसको अर्को पछाडि आउने ट्रेन झन्डै 1 घन्टा, त्यो ट्रेन चाहिँ अब टाइममा भन्दा अगाडि चाहिँ छिटो पठाइयो अरे कि यो ड्रेनको, अब हुन्छ नि असुरक्षाको हिसाबले नै त्यो जुन टाइममा उहाँहरू जानुपर्ने त्योभन्दा अगाडि नै उहाँहरूलाई चाहिँ स्पिड गरेर पठाइयो होइन। र त्यस्तै पछाडि 1 घन्टा पछाडि चाहिँ यो सेम रुटमा चाहिँ त्यो आउने ट्रेनहरूलाई चाहिँ इभ्याकुएट गर्न लगाइयो अरे कि, र त्यहाँ भएका यात्रुहरूलाई सबलाई बाहिर निस्कन लगाइयो, र त्यहाँ कोही पनि घाइते भएनन्, र त्यहाँ चाहिँ ड्रोनले चाहिँ आक्रमण चाहिँ गर्यो। सो यो त्यहाँनिर धुवाको मुस्लो आएको हामी देख्न सक्छौँ होइन। र यो प्रसङ्ग चाहिँ आज पत्र पत्रिकाको एकदमै धेरै हेडलाइनहरू पनि भएको छ। र यस्तै गरिकन अर्को प्रसङ्ग भनेको यतातिर प्रधानमन्त्री एन्डी बर्नमलाई कसले के भनेका छन् भन्ने कुराहरू आइरहेको छ। कसले के भन्दाखेरि पनि सजेसनहरू सुझावहरू उहाँलाई आइरहेको, अनि फेरि रिक्वेस्ट पनि। र यसमा चाहिँ झन्डै 800 भन्दा बढी पब अनि रेस्टुरेन्ट होटेल लिडरहरूले चाहिँ साइन गरेर प्रधानमन्त्री एन्डी बर्नमलाई चिठी पठाएका छन् कि त्यसमा चाहिँ लेभी ट्याक्स चाहिँ घटाउनु पर्यो, हामीलाई 20%बाट 10%मा झार्नु पर्यो, जसले गर्दाखेरि चाहिँ हजारौँको यो जागिर चाहिँ जोगिनेछ भनेर चाहिँ उहाँहरूले पत्र लेख्नुभएको रहेछ प्रधानमन्त्रीलाई। र प्रधानमन्त्रीले चाहिँ उहाँ यो ग्रेटर म्यान्चेस्टरको मेयर हुँदा नै उहाँले फेब्रुअरी महिनामा चाहिँ कुरा भन्नुभएको रहेछ कि यहाँ हस्पिटालिटी सेक्टरमा चाहिँ 10%मा झार्नुपर्छ ट्याक्स भिएटी भनेर उहाँले भन्नुभएको रहेछ। र त्यही कुरालाई सम्झाउँदै अहिले चाहिँ यहाँ बेलायतको हस्पिटालिटी सेक्टर, अब रेस्टुरेन्टहरू भए, पबहरू, होटेलहरूले एकदमै सङ्घर्ष गरिरहेको बेलामा चाहिँ उहाँले यसरी भनेअनुसार, पहिले उहाँले बोलेअनुसार चाहिँ काटिदिन पर्यो भनेर
उहाँलाई अनुरोध गरिएको लेटर चाहिँ पुगेको छ र धेरैले चाहिँ यो भनेका छन्, सबै धेरै अब 800 भन्दा बढी भनेपछि एकदमै धेरैले त्यहाँ यो पत्राचार गर्नुभएको रहेछ। र अहिले प्रधानमन्त्रीले अब त्यसपछि अब अहिलेको यो अटम बजेटमा के गर्नुहुन्छ होइन, यो सरकारले के गर्छ भन्ने कुरा त हेर्न बाँकी नै छ, तर बजेट आउनुभन्दा अगाडि चाहिँ यो अनुरोध चाहिँ गएको छ सरकारलाई बिजनेसेसहरूको तर्फबाट, हस्पिटालिटी सेक्टरबाट। र अहिले प्रधानमन्त्रीले फेरि लास्ट विक हामीले भनेका थियौँ लोकल अथोरिटी यहाँको स्थानीय काउन्सिलरदेखि लिएर होइन त्यहाँको लोकल अथोरिटीहरूलाई चाहिँ काउन्सिलरहरूलाई टुरिस्ट ट्याक्स लगाउनको लागि चाहिँ उनीहरूलाई असीमित पावर दिइने भन्ने कुरा गरिएको थियो। लोकल स्थानीय रूपमा नै टुरिस्ट ट्याक्सहरू अब कति लगाउने भन्ने कुरा चाहिँ उहाँहरूले निर्णय गर्नुहुनेछ भनेर, तर स्थानीय काउन्सिलरहरूले काउन्सिलले चाहिँ गर्नेछ भनेर, तर अब कति लगाउने त्यो छैन। अब लोकल अथोरिटीलाई त्यसरी पावर दिएको खबरले चाहिँ टुरिज्म सेक्टर अब होटल बिजनेसहरू फेरि उनीहरूलाई असर गर्ने भयो, त्यसैले यो पत्र उहाँहरूले लेख्नु परेको कारण पनि हो होइन। र यो ट्याक्स चाहिँ 10% भिएटी अब यो सेक्टरलाई 10% मात्रै लगाउने हो, भिएटी झारेर 20 बाट 10 बनाउने हो भने चाहिँ बल्ल युके चाहिँ फ्रान्स स्पेन अनि इटालीको लाइनमा आउँछ अरे कि, हजुर, यो हस्पिटालिटी सेक्टरको भिएटी कलेक्सन गर्ने क्रममा चाहिँ, त्यसैले गर्दाखेरि त्यो अनुरोध गरिएको रहेछ। र अहिले लेबरको सरकारले चाहिँ टुरिस्ट ट्याक्सको प्लान गर्दाखेरि अब यहाँ फ्यामिली रन सिसाइड पिएनबीहरू चाहिँ एकदमै बन्द हुने अवस्थामा पुग्न सक्छन् भनेर एकजना टोरी सिनियर लिडरले पनि भन्नुभएको छ, स्याडो चान्सलर एन्ड्रयू ग्रिफिथले चाहिँ अहिले त्यो पनि सजेस्ट गर्नुभएको छ कि सिसाइडमा भएका सानातिना यस्ता होटेलहरू बिएनबीहरू चाहिँ बन्द हुन सक्छन् होइन। र अब यो ओभरनाइट यस्तो ट्याक्सले गर्दाखेरि प्यारेन्ट्सहरू स्कुल बच्चाहरूलाई लिएर होलिडेमा जान पनि अब रिथिङ्क गर्नुपर्ने, उनले पुनः सोच्न पर्ने अवस्थाहरू आउँछ होइन, त्यसले गर्दाखेरि यतातिर पनि ध्यान दिनु पऱ्यो भन्ने कुराहरू छन्। र अहिले अर्को प्रसङ्ग चाहिँ स्कुलहरूमा त्यहाँ खानेकुराहरू, जो जति खानेकुराहरू स्कुलमा प्रोभाइड गरिन्छ लन्च ब्रेकफास्ट होइन, बच्चाहरूको चाहिँ लन्चलाई सुधार गर्नको लागि अर्थात् हेल्दी बनाउनको लागि अब यसलाई त्यहाँ चाहिँ फ्राइड फुडहरू भए होइन आइसक्रिमहरू भए त्यो चाहिँ एकदम कम राख्ने अरे के त्यहाँनिर भनेर भनिएको छ। अर्थात् आज हो विशेष गरिकन यो नयाँ नियम चाहिँ एनाउन्स हुने, डिपार्टमेन्ट फर एजुकेसनले चाहिँ अहिले यो आज एनाउन्स गर्दैछ, जसमा चाहिँ स्कुल मिलहरूमा स्कुलमा खाने जुन खानाहरू हुन्छ नि बच्चाहरूले हो त्यसमा चाहिँ दाल बढी मिसाउने, गेडागुडीहरू होइन गेडागुडीहरू बढी राख्ने, केराउहरू भयो त्यो चाहिँ हप्तामा एकचोटि एटलिस्ट कम्तीमा पनि एकचोटि चाहिँ त्यहाँ राख्ने, आइसक्रिमहरू पनि एकदम रेस्ट्रिक्ट हुने हप्तामा एकचोटि मात्रै, र फ्राइड फुडहरू भए यो माछाहरू चिप्सहरू हुन्छ नि फ्राई गरिएको हो यो पनि कम गर्ने, यसलाई हटाइने नै पुरै स्क्र्याप गरिने देखि लिएर अब गुलियो कुराहरू डेजर्टहरू पनि त्यहाँ राख्ने, तर त्यो राखिन्छ जसमा चाहिँ अब एकचोटि मात्रै राख्ने, प्राइमेरी स्कुलमा हप्ताको एकचोटि मात्रै राख्ने, सेकेन्डरी स्कुलमा चाहिँ दुईचोटिसम्म राख्ने, फ्रुट सँगसँगै फ्रुट पनि बढी राख्ने त्यहाँ भन्ने कुराहरू आदि इत्यादि आज राम्रोसँग एनाउन्स हुन्छ। सो यो पनि आउँदैछ है, बच्चाहरूलाई चाहिँ अब यो हेल्दी बनाउनको लागि हो। यहाँ बेलायतमा बच्चाहरू चाहिँ 3 जनामा 1 जना चाहिँ प्राइमेरी स्कुलमा नै ओभरवेट हुन्छन् रे कि, उनीहरू मोटोपना बढी भएको हुन्छन् रे, जसले गर्दाखेरि पछिल्लो समयमा चाहिँ उनीहरूलाई अब हस्पिटल जान नपरोस् भनेर यो गरिएको छ। यो एउटा प्रसङ्ग छ भने अर्को चाहिँ यहाँनिर रिफर्म पार्टीको डोनेसनको कुरालाई लिएर धेरै प्रसङ्ग आइरहेको छ, र रिफर्म युकेले चाहिँ झन्डै 72 मिलियन पाउन्ड चाहिँ यो डोनेसन रिसिभ गरेको रहेछ, पाएको रहेछ 2 जनाबाट, हजुर पाएको रहेछ क्रिप्टो करेन्सी बिजनेसेस होल्डरहरूबाट है, र क्रिप्टो मिलियनियरहरूबाट भनौँ न, 72 मिलियन पाउन्ड बराबरको डोनेसन प्राप्त भएको रहेछ, जबकि लेबरले चाहिँ 2023 सालमा अब
यो 2023 सालको हेर्दाखेरि चाहिँ 22 मिलियन मात्रै पाएको रहेछ यो चुनावभन्दा अगाडि. र अहिले चाहिँ यसमा सुधार गरिनुपर्छ है भनेर द कम्युनिटी सेक्रेटरी एन्जेला रायनरले भन्नुभएको छ कि यो डोनेसनहरू जो धनी व्यक्तिहरूले पार्टीहरूलाई दिन्छन् यसमा चाहिँ 2-tier सिस्टम राख्नुपर्छ र यसलाई चाहिँ नियन्त्रण गर्नुपर्छ भन्ने कुरा चाहिँ आएको छ. हजुर, यिनै छन् आजको प्रसङ्गहरू पत्र पत्रिकामा. अब यति नै गरिकन म गीत राखेँ, छोटो गीत यो हजुर सुन्दरी टाइटलको गीत छ. अब हामी सुन्दै अगाडि बढौँ.

0: ஸ்டேட்டஸ், கோர்க்கா ரேடியோ.
1: कसरी पत्ता लाउने होला?
2: के पत्ता लगाउने?
1: कहाँ जाने होला? कोसँग कुरा गर्ने होला?
2: के को बारेमा?
1: फौजी सेवामा रहेकाहरूको पाउनदार के छ, कस्तो छ भन्ने विषयमा पत्ता लाउनु खोजेको. साह्रै गाह्रो हुँदो रहेछ.
2: तपाईँको मतलब भत्ता, सेवा, सुविधा आदि इत्यादि?
1: तिनकै बारेमा जान्न खोजेको.
2: ए, त्यो त सजिलै छ नि. फौजी सेवामा सेवारतका लागि यस्तै यस्तै कुराहरूको बारेमा जानकारी गराउने उद्देश्यले एउटा नयाँ अनलाइन एपको सुरुवात भएको छ नि, जसको नाम हो डिस्कभर माई बेनिफिट्स.
1: यो त अति राम्रो कुरा सुनाउनु भयो.
2: हो त नि, यो एपद्वारा रेगुलर वा रिजर्भ ब्रिटिस फौजी सेवामा हुनेहरूको लागि उपलब्ध सेवा, सुविधा, भत्ता आदि सम्पूर्ण कुराहरूको जानकारी सहजै लिन सकिन्छ. यो एप चलाउन एकदमै सजिलो छ र यसमा भएका जानकारीहरू प्रष्ट तथा निष्पक्ष छन्. यो एपको बारेमा विस्तृत जानकारीको लागि gov.uk मा गएर डिस्कभर माई बेनिफिट्सको खोजी गर्न सक्नुहुन्छ.
0: यो BFBS

0: आज ट्रेल वॉकर 2026 को लागि हामी छौँ ब्राइटनमा. बिहान हामी सबैजना स्टार्टिङ पोइन्टमा थियौँ क्विन्स एलिजाबेथ कन्ट्री पार्क पिटर्सफिल्डमा, भने अहिले चाहिँ ब्राइटनमा आइपुगेका छौँ र ब्राइटनमा फिनिसिङ पोइन्टमा छौँ. र यहाँ चाहिँ क्विन्स गोर्खा सिग्नल्स लगायतका अन्य अरू पल्टनका दाजुभाइ दिदीबहिनीहरूले चाहिँ आफ्नो टिमलाई स्वागत गर्नको लागि ब्राइटन रेस कोर्समा आइसक्नु भएको छ र टिमहरू आउने क्रम जारी छ. यसै सिलसिलामा यसै बेलामा चाहिँ म यो होल ट्रेल वकरलाई अर्गनाइज गर्नुहुने लिड गर्नुहुने टिममध्ये क्याप्टन राजकुमार गुरुङज्यूलाई म निम्त्याउन चाहन्छु. उहाँ द क्विन्स गोर्खा सिग्नल्सको एजिडेन्ट हुनुहुन्छ र उहाँलाई बिएफ बेसमा निम्त्याउँदै यसबारेमा अझै बढी जानकारी लिन चाहन्छु. राजभाइ नमस्ते.
1: दिदी नमस्ते. दिदी सर्वप्रथम चाहिँ लाइक टु टेक दिस अपर्च्युनिटी टु थ्याङ्क एन्ड कङ्ग्रेचुलेट क्युजेलआरको टिमलाई, बिकज दिदीले भने जस्तै वी अलरेडी इन ब्राइटन्स एन्ड दे हेभ अलरेडी वन, नट ओन्ली वन, दे हेभ न्यू रेकर्ड विच इज 9 hours 12 minutes. क्यान यु इमेजिन दिदी?
0: हजुर. नो भाइ, मैले त यो इमेजिन गरेकै थिएन. यहाँ आउँदाखेरि, नजिकै आउँदाखेरि, ल यसपालि त रेकर्ड ब्रेक हुने भयो भनेर भाइ बहिनीहरू एक्साइटेड भएको देखेपछि पक्का त्यहाँ हेर्न गएको, साँच्ची नै रेकर्ड ब्रेक भएको रहेछ है. र 9 hours 13 minutes उहाँहरू आइसक्नुभयो होइन, 9 hours 12 minutes समथिङ सेकेन्ड रहेछ. अनि जे होस्, एकदमै यो पहिलेको रेकर्डलाई आजको यसपालिकोले ब्रेक गर्यो र एकदमै राम्रो पनि उहाँहरू छिटो एकदमै धेरै अगाडि आउनुभयो. यहाँनिर हामी पनि अगाडि नै आएर उहाँहरूलाई स्वागत गरियो र अरू टिम पनि आउँदैछन्. र राजभाइ, यो सब अर्गनाइज यत्रो टिमलाई म्यानेज गर्नुभएको छ, निकै दिन पनि भयो लाग्नु भएको यहाँहरू, र अब यो ट्रेल वकर 2026 अर्गनाइज कसरी भयो, कसरी गर्नुभयो यहाँहरूले?
1: ट्रेल वकर 2026 अथवा अल्दो हामी क्विन्स गोर्खा सिग्नल्स लिड विथ गोर्खा वेलफेयर ट्रस्टले गर्छौँ, तर अब यसमा तपाईँले अब थाहै छ कि हाम्रो ब्रिगेडका अरू युनिटहरूले पनि सपोर्ट गर्छ. यस क्यु सिग्नल्सको अबाउट 70% अब हुन्छ नि वर्क फोर्सहरू प्लस के अरे चेकपोइन्टहरू म्यानेज गर्छ. त्यो म्यानेज कसरी गर्छ, कसरी प्लान गर्छ भन्ने कुरामा दिदी, अब इट स्टार्ट्स अब लेट्स से 2026 चाहिँ तपाईँको अब भोलि सिद्धिन्छ, देन द प्लानिङ स्टार्ट्स द फलोइङ डे फ्रम मन्डे अन वर्ड्समा सुरु हुन्छ. तपाईँको चाहिँ इयर हेड स्टार्टिङ विथ द तपाईँको चाहिँ डेट लिने क्रममा, किनभने ब्राइटनको रेस्ट कोर्स इज भेरी इम्पोर्टेन्ट द भेन्यू फर दि फिनिस पोइन्टको लागि, प्लस मोर इम्पोर्टेन्टली द डेट फर सेप्टेम्बर मन्थ चाहिँ हाम्रो क्युजिङलाई चाहिँ एकदमै बिजी हुन्छ. तपाईँलाई थाहा छ हाम्रो त्यो बेलामा हाम्रो बर्थडे पनि पर्छ. अब कहिले कहिले हाम्रो नेपालीको क्यालेन्डर गर्दा चाहिँ तपाईँको चाहिँ दसैँ पनि तपाईँको चाहिँ सेप्टेम्बर पर्दाखेरि चाहिँ हाम्रो चाहिँ एभ्री विकेन्ड ब्याक टु ब्याक तपाईँको चाहिँ बर्थडे, ट्रेल वकर र दसैँ हुने कारणले चाहिँ वी स्टार्ट यु नो दि एज सुन एज द इभेन्ट कन्क्लुज वी स्टार्ट फर दि लुक फर दि नेक्स्ट इयर, फर इक्जाम्पल 2027 लागि, विच वी अलरेडी स्टार्टेड प्लानिङ अबाउट 2027 मोर इम्पोर्टेन्टली आइडेन्टिफाइङ द डेट्स एन्ड विच वी हामीले पाएको छौँ. हामी चाहिँ अब गोर्खा वेलफेयर ट्रस्टसँग प्लस हाम्रो लिड स्क्वाडन 250 गोर्खा सिग्नल्स स्क्वाडसँग चाहिँ प्लस आरएसकी टिम बसेर चाहिँ हामीले चाहिँ डेट कन्फर्म गर्छौँ एन्ड देन वी स्टार्ट तपाईँको चाहिँ प्लानिङ, विच त्यसमा चाहिँ अब मैले भने चाहिँ 250 अप्स टिम के अरे अन्डरको ओसी साहबकोमा चाहिँ दे गो विथ द रिभर्स प्लानिङ होइन, अब लेजिङ विथ द डिफ्रेन्ट स्टेक होल्डर्स तपाईँको होइन, अब गोर्खा वेलफेयर ट्रस्टसँग मोर इम्पोर्टेन्टली अल द के अरे फार्म ओनर्सहरूसँग तपाईँ चाहिँ गरेर चाहिँ हामीले स्टार्ट गर्छौँ. अनि इट गोज अन एन्ड अल्सो लिङ्किङ विथ दि चाहिँ हाम्रो बिजीको युनिटहरूसँग पनि चाहिँ विच इज दे इक्वली प्ले पार्ट इन दि हाम्रो इन टर्म्स अफ सक्सेसफुल डेलिभरी अफ द हाम्रो एक्साइज ट्रेल वकर. दिदी,
0: र यसलाई एक्जिक्युट गर्ने क्रममा चाहिँ तपाईँहरू पिटर्सफिल्डदेखि यहाँ ब्राइटनसम्मै हुनुहुन्छ, तपाईँहरूको टिमले कहाँ कहाँ के गरिरहेको छ, छुट्याउनु भएको होला, कसले के गर्ने भन्ने कुराहरू होइन, त्यसको बारेमा अलिकति भनिदिनुहोस् न.
1: हजुर दिदी, पक्कै पनि हो. हाम्रो क्यु सिङ्गल्स चाहिँ अब वी आर ग्रोइङ होइन, अब लेग्स एन्ड आर्म्स तपाईँको अब हाम्रो 7th स्क्वाडन अहिलेसम्म खुलिसकेको छ. वी आर नाउ इन टु दि 8th स्क्वाडनमा हुँदैछ, 240 गोर्खा सिङ्गल स्क्वाडन अप इन योकमा. त्यही क्रममा तपाईँको चाहिँ अब कुन कुन स्क्वाडनले चाहिँ पार्ट गर्छ भने हामीले चाहिँ अलरेडी तपाईँलाई चाहिँ हाम्रो चाहिँ अब एउटा डेडिकेट टास्क हामीले चाहिँ सबै स्क्वाडनले चाहिँ दिएको छौँ. फर इक्जाम्पल तपाईँलाई अब हेर्नुभयो भने चाहिँ हाम्रो स्टार्ट पोइन्ट जुन हामी तपाईँ हिजो त्यहाँ चाहिँ अब हाम्रो रिसेप्सन भयो तपाईँको प्रोग्राम, त्यो चाहिँ अलवेज 248 गोर्खा सिङ्गल स्क्वाडनले चाहिँ गर्छ. दे हेभ बिन डुइङ फर मेनी मेनी इयर्स, दे हेभ गट कर्पोरेट नलेज स्किल तपाईँको होइन, एन्ड इट वाज भेरी फ्यान्टास्टिक टु सी हाउ दे डेलिभर यस्टर होइन. सो थ्याङ्क यू टु 248 गोर्खा सिङ्गल स्क्वाडन. त्यसै क्रममा जाँदाखेरि तपाईँ चाहिँ अब चेक पोइन्ट 1 कुरा गरेको चाहिँ हामीले यसपालि 1 आरजीलाई दिएको छौँ होइन, उनीहरूको अब स्मल के कन्टेन्जेन्ट अबाउट तपाईँको दस दुजना वर्कर्स आएर चाहिँ उहाँले डेलिभर गर्नुहुन्छ. त्यही कुरामा जाँदाखेरि चेक पोइन्ट टू आयो, जहाँ चाहिँ फेरि हाम्रै क्विन्स गर्ल सिग्नल्सको अब एउटा स्क्वाडन छ, विच इज 242 गर्खा सिग्नल स्क्वाडन, अनि फलोड बाई 243 गर्खा सिग्नल स्क्वाडनले चाहिँ तपाईँ चाहिँ चेक पोइन्ट थ्री गर्छौँ. त्यसपछि अब आयो चेक पोइन्ट फोरमा दिदी, जहाँ चाहिँ अब हाम्रो 249 गर्खा सिग्नल स्क्वाडन, जो चाहिँ अहिले उनीहरू चाहिँ बेस चाहिँ बुलफोर्डमा छ. अनि अर्को चाहिँ चेक पोइन्ट फाइभ चाहिँ हामीले गर्खा आँख सपोर्टबाट नै दिएको छौँ. उनीहरूले चाहिँ अब लास्ट कपाल अफ इयर्सदेखि चाहिँ त्यो चेक पोइन्टलाई डेलिभर र गर्नु थाल्नु भएको छ. अनि आएर चाहिँ चेक पोइन्ट सिक्स, जहाँ चाहिँ हाम्रो क्विन्स गोर्खा इन्जिनियरको हाम्रो साहब गुजी भाइहरूले चाहिँ गर्छौँ. अनि यसपालि चाहिँ तपाईँ चाहिँ चेक पोइन्ट सेभेनमा, विच इज अब पहिला एकदम ठुलो हुन्थ्यो तर अहिले रिसेन्टली त्यो चाहिँ अलिक अलिक सानो भएको छ. त्यसमा चाहिँ लास्ट इयर हाम्रो 246 गोर्खा सिग्नल स्क्वाडले गरेको थियो, जहाँ चाहिँ केजीको चाहिँ अब एक दुईजना अथवा चार पाँचजना गुरुजीहरू आएर चाहिँ उहाँहरूसँग ट्याग गरेर चाहिँ यहाँ लास्ट सिक्नुभयो. यो वर्ष चाहिँ उहाँहरू आफैले चाहिँ हामी गर्छौँ भनेर चाहिँ यसपालि नयाँ हाम्रो चाहिँ केजेले चाहिँ चेक पोइन्ट सेभेनलाई चाहिँ म्यान गरेको छ. अनि त्यसमा आएर तपाईँ आयो अब चेक पोइन्ट एट, जुन चाहिँ हाम्रो 247 गर्खा सिग्नल स्क्वाडनले म्यानिङ गर्ने प्रभाव गर्छ. अनि त्यसमा चाहिँ 1.1 दे डु द्याट एन्ड गोइङ टु चेक पोइन्ट नाइन, जहाँ चाहिँ अब पहिला हामी त्यसलाई चाहिँ गोर्खा भिलेज पनि भन्ने गर्थ्यौँ. तपाईँलाई थाहै छ होला, G200 बेलामा चाहिँ पक्का भव्य तरिकाले गरेको थियौँ. त्यो चाहिँ अब निरन्तर भइरहेको थियो. यसपालि पनि तपाईँको मैले अघि एउटा ड्रोन फुटेज देखेको थिएँ हाम्रो रोल सिग्नल्सको हाम्रो मिडियाले. आई वाज लुकिङ पक्का ब्युटिफुल तपाईँको, होइन, स्टिल दे आर मेन्सनिङ त्यो तपाईँको त्यो जुन हुन्छ नि तपाईँको यस भिलेज जस्तो, जहाँ चाहिँ अब स्पेसली आज राति जब हाम्रो टिमहरू पार्टिसिपेन्टहरू आउँदाखेरि चाहिँ दे गिभ्स द्याट इनर्जी वाइभ टु मोटिभेसन टु कम्प्लिट द लास्ट लेग फ्रम चेक पोइन्ट 9 to 10 को लागि चाहिँ यति त्यो चेक पोइन्ट 9 ले एकदम इम्पोर्टेन्ट पार्ट खेल्छ, जसमा चाहिँ त्यो चाहिँ 246 गर्खा सिग्नल स्क्वाडले चाहिँ यसपालि गरेको छौँ. र लास्टमा अहिले हामी तपाईँले जुन भन्नुभयो अब ब्राइटन छौँ हाम्रो रेसकोर्समा, यो चाहिँ एज अलवेज के अरे 250 गर्खा सिग्नल स्क्वाडन, जो चाहिँ एउटा वान अफ दि वान होइन एउटा स्क्वाडन हो जसले चाहिँ हि प्लान्स एभ्रिथिङ चाहिँ स्क्वाडनले एन्ड देन लेजिङ विथ दि अल अदर सब युनिट्स के अरे ब्रिगेडको युनिटसँग एन्ड टु डिलिभर द
0: अब यो रिले चाहिँ कसरी गरिने रहेछ भाइ?
1: हजुर दिदी, रिले चाहिँ कसरी सुरु गर्यो भन्ने कुरामा आउँदाखेरि चाहिँ मेनली चाहिँ हाम्रो जति पनि अब हुन्छ नि अब ट्रेल वर्क गर्न मन लागेको, प्लस अब गोर्खा वेलफेयर ट्रस्टलाई चाहिँ उनीहरूको समथिङ केही सपोर्ट गर्न लागेकोहरूले चाहिँ अब कसैले चाहिँ अब 100K इट्स नट अ जोक दिदी, होइन, तपाईँको एकदमै लामो डिस्टेन्स हो, त्योलाई चाहिँ मध्यनजर राख्दै जो चाहिँ एकदम इच्छुक छ र गर्न चाहन्छ र तर सक्दैन 100K नसक्नेहरूलाई चाहिँ एउटा यो रिले भन्ने ल्यायो, होइन, विच इज त्यसले चाहिँ कसो गराउँछ दिदी. अहिले खास ट्रेल वर्कको चाहिँ त्यो फोर मेन टिमको भयो नि तपाईँको, होइन, अथवा मिक्स टिम हुन्छ तपाईँको, तर अहिले चाहिँ रिलेमा तपाईँको चाहिँ 12 चाहिँ टेक पार गर्नु पाउँछ. अनि त्यो 12 तपाईँ चाहिँ यो ओभर द 100 किलोमिटर डिस्टेन्स चाहिँ तपाईँको चाहिँ, होइन, एट अ टाइम 4 चाहिँ गरेर चाहिँ बिटविनमा तपाईँ चाहिँ अब लेट्स से फर एक्जाम्पल अब उसले एउटा चाहिँ 25 गरेर चाहिँ हि वा सी क्यान पास द ब्यारन टु उसको नेक्स्ट टिमलाई एन्ड क्यान डु एन अदर 20K अर 25K 10K हो, त्यसै गरेर चाहिँ टिमले चाहिँ लास्टमा चाहिँ अब चाहिँ ओभर 100 चाहिँ पासको त्यो डिस्टेन्स चाहिँ पार गर्ने हो दिदी, विच इज ए सिम्पल कुरा हो, तर आम स्योर दिस रिले भन्ने यो त्यो चाहिँ पछि फ्युचरमा स्टिल इभोल्भ हुन्छ, किनकि जस्ट स्टार्टिङ हो, जस्ट टु सी हाउ के अरे इज गन गो आउट. यस, अघि भनेर अहिले यसपालि जम्मा 12 टिमले टेक पार्ट गर्यो, तर आम होपिङ द्याट फ्युचरमा चाहिँ वान पिपल अन्डरस्ट्यान्ड द्याट वाट इज के अरे यो रिले भन्ने कुरा को भन्ने कुरा, अनि आम स्योर मोर पिपल विल बी एट्र्याक्टेड एन्ड विल हेल्प टु जेनेरेट मोर मनी फर के अरे गोर्खा वर्कर्स एन्ड टु सपोर्ट दोज हु निड ब्याक इन होम नेपाल. हजुर,
0: यहाँ हुनुहुन्छ द क्विन्स गोर्खा सिग्नल्सका एजिडेन्ट क्याप्टन राजकुमार गुरुङ, उहाँले नै हामीलाई यसपालिको ट्रेल वर्करको बारेमा जानकारी दिनुभयो. उहाँहरूले नै म्यानेज गर्नुभएको हो, लिड गर्नुभएको यो सालको ट्रेल वर्करलाई. हुन्छ राजभाइ, यहाँलाई एकदमै धेरै धेरै धन्यवाद व्यस्त समय हामीलाई दिनुभयो र एकदमै राम्रोसँग कार्यक्रम सम्पन्न भइरहेको छ. यहाँहरूलाई बधाई पनि भन्न चाहन्छु. थ्याङ्क यू.
1: हजुर दिदी, थ्याङ्क यू. तपाईँलाई पनि दिदी थ्याङ्क यू भन्नु पऱ्यो. मलाई चाहिँ यो आज टेलोको बारेमा चाहिँ छोटो कुरा भन्न मौका दिनुभएकोमा वन्स अगेन मेनी कङ्ग्रेचुलेसन टु के अरे हाम्रो क्यु जलाको सम्पूर्ण परिवारलाई. यु नो दे हेभ सेट द न्यू रेकर्ड एन्ड जय प्रिगर गर्कज.
0: थ्याङ्क यू भाइ. हस्.

0: यो BFBS गोर्खा रेडियो हो।
1: के तपाईलाई फोर्सेस डिस्काउन्ट्स को बारेमा थाहा छ? थाहा छैन भने सुनिहाल्नुहोस्। यो विशेष गरी फौजी सेवामा सेवारत सेवानिवृत्त एवं फौजी समुदायका सदस्यहरूको लागि पनि तयार गरिएको विशेष छुटको व्यवस्था हो। योसँग 9,000 भन्दा धेरै डिस्काउन्ट पार्टनरहरू जोडिएका छन्, जसमार्फत हामीले अनलाइन तथा हाई स्ट्रिटका दोकानहरूका साथै थुप्रै रेस्टुरेन्टदेखि लिएर सिनेमाका टिकटहरूसम्ममा छुट पाउन सक्छौँ। अनलाइनको लागि निशुल्क यो सेवा, हाई स्ट्रिटको लागि भने 4.99 पेन्स तिरेर यसबाट धेरै फाइदा लिन सकिन्छ। यसको लागि defensediscountservice.co.uk मा गएर आजै आफ्नो अकाउन्ट दर्ता गराइहाल्नुहोस् अनि थुप्रै छुटहरूको फाइदा उठाउनुहोस्।

विश्व नेपाली अनि दिया पोखरेलले गाउनु भएको यो गीत हामीले सुनिरहेका थियौँ र कुराकानी पनि सुन्यौँ. आज कुराकानीमा हामीले ट्रेल वर्कर सम्बन्धी नै जानकारी लिइरहेका थियौँ क्याप्टन राजकुमार गुरुङज्यूबाट. द क्विन्स गोर्खा सिग्नल्सको जिडेन्ट हुनुहुन्छ उहाँ, र उहाँसँग भेट भएको थियो मेरो उता पिटर्सफिल्डमा अनि ब्राइटनमा पनि, र उहाँसँगको कुराकानी मैले आज राखेँ. भोलि पर्सिका दिनमा पनि यहाँहरूले सुन्न सक्नुहुन्छ आजको यो आजको होइन हिजो अस्तिसम्म भएको ट्रेल वर्कर सम्बन्धी कुराकानी. र आज चाहिँ ह्याप्पी तिज भनेर धेरैले भन्नुभएको छ, र आज तिज मात्रै नभएर यो मङ्गल चौथी पनि पर्यो होइन, र फेरि डेली डे पनि परेको छ आज. त्यसैले गर्दाखेरि सम्पूर्ण लेडिज दिदीबहिनीहरूलाई ह्याप्पी तिज, अनि सिरमुर साथी सेकेन्ड जिआर सबैलाई चाहिँ डेली डेको शुभकामना पनि भनेर भन्नुभएको छ कि 14 सेप्टेम्बरमा एक्चुअल डे होइन. त्यसले गर्दाखेरि हाम्रो रिटायर्ड क्याप्टन बखत बहादुर गुरुङज्यूले नन रिटर्नबाट चाहिँ ह्याप्पी 169th डेली डे भनेर उहाँले विस गर्नुभएको छ सिरमुर साथीहरू सबैलाई. सेकेन्ड जिआरको होइन ग्लोबल्ली संसारभर उहाँ जहाँ जहाँ रहनुभएको छ सेकेन्ड जिआरका सिरमुर साथीहरू सबैलाई चाहिँ डेली डेको शुभकामना भन्नुभएको छ. र एउटा गीत पनि भनेर भन्नुभएको छ उहाँले, झमझम परेली सुनाइदिनुहोस् न है भनेर सबैलाई डेडिकेट गर्दै. हजुर, त्यो झमझम परेली हामी सुन्छौँ अबको क्षणमा.

सकेन्जी अर्का सम्पूर्ण सिरमुर साथीहरू संसारभर जहाँ जहाँ छरिएर रहनु भएको छ यहाँहरू सबै सबैमा डेली डेको शुभकामना टक्राउनु भएको थियो ननिटन वासी रिटायर्ड क्याप्टन बखत बहादुर गुरुङज्यूले. हजुर यहाँहरूको पनि डेली डेका सम्पन्न भइसकेको छ, हिजो नै थियो विभिन्न ठाउँमा कार्यक्रमहरू. यहाँहरूले पनि भेटघाट गरेर सम्झेर सम्झना गरेर मनाउनु भयो त्यो दिनलाई होइन. र अहिले अब तिजको अवसर छ, तिजमा हिजो दर टन्न खाएर आज हाम्रो दिदीबहिनीहरू फेरि व्रत बस्नतर्फ लाग्नु भएको छ, पक्कै पनि व्रत बसिसक्नु भएको छ. हाम्रो आज वानरजियारको मन्दिरमा पनि यो तिजको कार्यक्रम पूजा विशेष गरिकन पूजा छ, र वानरजियारको मात्र होइन मन्दिर मन्दिरहरूमा सबै मन्दिरमा नै तिजको पूजाहरू भएका छन्. यहाँ पल्टन पल्टनका पनि र यहाँ भएका जो बाहिर पनि छन् यहाँ मन्दिरहरू, त्यहाँ पनि आज निकै भिड होला. आज तिजको शुभकामना धेरैले भन्नुभएको छ, आज हामीलाई सबैलाई विस गर्नुभएको छ. हाम्रा यहाँहरूले नै जानुभन्दा अगाडि तपाईँहरूको नाम लिनु पर्छ होइन, सधैँ नै थ्याङ्क यू भन्दै म लिने गर्छु. त्यसैले गर्दाखेरि धेरै धन्यवाद अनि ह्याप्पी तिज यहाँहरूलाई पनि जो जतिले विस गर्नुभएको छ. यहाँहरूको नाम लिउँ है त, नूतन भूषालजी, दिपेन्द्र प्रजापति, खिमबहादुर गुरुङ, सिद्धार्थ थापा, छवि थापा, नारायण सापकोटाजी. भिडियो छ तर मैले आज अलि देखाउन सकिनँ, मलाई माफ गर्नु होला, नेक्स्ट टाइम छँदैछ है. लगनजी अनि वीरबहादुर पुन, माया राणा, ममता पूर्जा, तिलिजा, वीर बलाल, खेलमती हाङमा, अनि होम लक्षम्बा, शेरु घरती, बम गुरुङ, गङ्गा थापा, ओम पूर्जा, कृष्ण चामलिङ लोक, सुब्बा ताराप्रसाद चेमजोङ, अनि तुलपुन, गौरी गुरुङ, धन गुरुङ, धनु गुरुङ, भीम राई, पुष्पकला राई, चामलिङ चामलिङ, ज्ञानु गुरुङ, शोभा गुरुङ, कृष्ण गुरुङ, कृष्ण गुरुङ, मनु राणा, अनि बखतबहादुर गुरुङज्यू पनि भर्खरै आउनुभएको छ. सवानजी थ्याङ्क यू भनेर हजुर, त्यतिखेर उहाँले चाहिँ झमझम परेली सुनाइदिनु भएकोमा धन्यवाद. मलाई रिक्रुट ट्रेनिङ टिडिबिजी सेकङ हङकङको याद आयो भनेर भन्नुभएको छ कि हजुर. टिडिबिजी रिक्रुटमा तपाईँहरूको हुन्थ्यो नि जत्था ग्रुप ग्रुप होइन, आफ्नो आफ्नो प्लाटुन प्लाटुनको हो, क्यारे त्यो विकेन्डमा नाच्ने गाउने गरेको मलाई पनि याद छ अलिअलि हजुर, यसो हेर्नु जाँदाखेरि. एनिवे अब छुट्टिन्छु, यहाँहरूलाई धन्यवाद अनि ह्याप्पी तिज वन्स अगेन. यहाँहरू सबैले जो जति नामले शुभकामना तिजको भन्नुभएको छ है यहाँहरूले सबै सबैलाई. अनि धन लिम्बू पनि हुनुहुन्छ सेवारो भन्दै, उहाँ पनि अघि नै आउनु भएको छ सबैलाई शुभकामना भन्दै डोनकास्टरबाट. लौ त पदम थापा पनि आउनु भएको छ है, पदम थापा बुवा पनि तिजको सबैलाई शुभकामना भन्दै उहाँले चाहिँ इमेल पठाउनु भएको छ. अब तिजको गीत मैले सुरु गरिसकेको छु, लक्ष्मी मल्ल, श्रीकृष्ण बाबु मल्ल, तिजका गीतहरू कस्ता हुन्थे भनेर उहाँहरूले एक्जाम्पल दिनुभएको छ है. हजुर यही गीत सुन्दै छुट्यौँ आजको कार्यक्रम नमस्ते युकेबाट. अब रूपा राणाजी काठमाडौँको सौगात कार्यक्रम लिएर आउनुहुनेछ एकछिनमा. म आशालाई भने बिदा दिनुहोस्, नमस्ते, बाई बाई.

0: Pe Live Buddy.
1: On Air.
0: Acma.
1: Ani Smart Speaker ma bandh host.
2: Play BFBS.
0: You, BFBS Gotha Radio Ho.
3: Gotha Kusi Badi Kuli Tle Gyaas Kaba Aap Bhai Vase Bidu Tiyan Chulo Ra Bidu Tiyan Vahasal Chhut Kuma Aak Garde Sarkar La Patra Pathaya Kasan. Pidit Kuma Aak Pache Sthani Palika Ko Pahal Ma Sarkar La Patra Lekhiye Koha. Unhi Harle Soi Unit Sama Bijuli Sulka Chhut Garna Griha Mantra Lai Marfud Urja Jal Shrut Tatha Sinchai Mantra Lai Ma Patra Pathaya Kasan. स्थानीय पालिका प्रमुख जिल्ला अधिकारी जिल्ला विपद व्यवस्थापन समिति जिल्लाका सुरक्षा निकाय सहितको सामूहिक बैठकबाट सरकारलाई परिपत्र गर्ने निर्णय भएको थियो. पत्रमा गोसाईकुण्ड 4 को 100 किलोवाटको लाङटाङ माइक्रो हाइड्रोको बिजुली खरिद गरेर वडा नम्बर 3 का बाढी पीडित क्षेत्रमा विद्युत सेवा दिन पनि माग गरिएको छ. भोटेकोशी बाढी प्रभावित रसुवाका 4 गाउँपालिकामा हैजा विरुद्धको खोप अभियान जारी छ. बागमती प्रदेश स्वास्थ्य निर्देशनालय र जिल्ला जनस्वास्थ्य कार्यालयले गएको 25 गतेबाट रसुवाका आमा स्वदिङमो गोसाईकुण्ड उत्तरगया र कालिका गाउँपालिकामा हैजा विरुद्धको खोप अभियान चलाएका हुन्. हालसम्म गोसाईकुण्ड गाउँपालिकामा 719 महिला र 655 पुरुषलाई खोप लगाइएको पालिका प्रमुख कैसाङ नोर्प तामाङले जानकारी दिनुभएको छ. 1 वर्षमाथिका बालबालिकादेखि ज्येष्ठ नागरिकसम्मलाई हैजा विरुद्धको खोप लगाइएको छ. बाढी प्रभावित क्षेत्रमा दादुरा रोबेला विरुद्धको र टिडी खोप पनि लगाइएको छ. 6 महिनादेखि 15 वर्ष उमेर समूहका सबैले दादुरा विरुद्धको खोप लिएका छन्. बाढी प्रभावितहरू गाउँपालिकामा पनि खोप अभियान जारी छ. जाजरकोटको बौला खोलाको बाढीले भूकम्प पीडितका अस्थायी टहरा बगाएको छ. बाढीपछि जाजरकोट डोल्पा सडक पनि अवरुद्ध भएको छ. जाजरकोटको नलगाड 1 र 2 बीचमा पर्ने बौला खोलामा गइराति आएको बाढीले भूकम्प पीडितका अस्थायी आवास सहित पसल फ्रेस हाउस र अरू संरचनामा ठूलो क्षति पुर्याएको प्रहरीले जनाएको छ. नलगाड 1 बैरिताल क्षेत्रमा भूकम्पपछि बनाइएको अस्थायी टहरामा ठूलो क्षति पुगेको इलाका प्रहरी कार्यालय दल्लीका प्रहरी निरीक्षक किरण सापकोटाले जानकारी दिनुभएको हो. भेरी करिडोरमा जाजरकोट डोल्पा सडक खण्ड बन्द भएको छ. रसुवाको भोटेकोशी क्षेत्रमा आएको बाढीका कारण 1 अर्ब 11 करोडको पशुधन क्षति भएको छ.
4: राष्ट्रिय योजना आयोग र राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले तयार पारेको द्रुत क्षति तथा आवश्यकता मूल्याङ्कन प्रतिवेदन अनुसार जम्मा 2,52,445 पशुपन्छी प्रभावित भएका छन्. पशुपन्छीको क्षतिको अनुमानित मूल्य 111,39,00,000 छ. बाढीबाट सबैभन्दा धेरै करिब 2,14,827 कुखुरा प्रभावित भएका छन्. संख्याका हिसाबले यो जम्मा पशुपक्षीको 85% हो, तर कुखुराको मूल्य हिस्सा भने जम्मा क्षतिको 4.8% मात्र छ. बाढीका कारण 4,572 भैँसी प्रभावित हुँदा 45,72,00,000 क्षति पुगेको अनुमान छ. यो जम्मा पशुधन क्षतिको 41% हो. यस्तै बाख्रा च्याङ्ग्रामा 39,13,00,000 अर्थात् क्षतिको 35% र गाई गोरुमा 17,92,00,000 अर्थात् 16% क्षति भएको छ. बंगुर बदेलमा 1,96,00,000, भेडामा 25,00,000, कुखुरामा 5,37,00,000 र अन्य चरामा करिब 1,00,000 बराबरको क्षति भएको तथ्याङ्कमा उल्लेख छ. जम्मा पशुधन क्षति मध्ये भैँसी बाख्रा च्याङ्रा र गाई गोरु मात्रैबाट 92.3% क्षति भएको देखिएको छ.
3: प्रधानमन्त्री बालेन्द्र शाहले रसुवाको भोटेकोशीमा आएको बाढीपछि विपद संकटग्रस्त क्षेत्र घोषणा गरिएका जिल्ला र स्थानीय तहका जनप्रतिनिधिसँग छलफल गर्नुभएको छ. प्रधानमन्त्री कार्यालय एसएमए दरबारमा बिहान 11 बजेबाट शुरू भएको छलफलमा नुवाकोटका जनप्रतिनिधि सभा सदस्यहरू विक्रम तिमन सेना र अच्युत लामिछाने तथा नुवाकोट रसुवा धादिङ गोर्खा र तनहुँका बाढी प्रभावित 15 स्थानीय तहका प्रमुख सहभागी छन्। प्रभावित क्षेत्रमा बाढीपछिको अवस्थाबारे समीक्षा, अहिलेको परिस्थिति, अवसाल्नुपर्ने कदम र पुनरुत्थान लगायतका विषयमा छलफल केन्द्रित रहने प्रधानमन्त्री कार्यालयले जनाएको छ. बेलायतका सांसदहरूले कृत्रिम बुद्धिमत्ता एआईबाट उत्पन्न हुन सक्ने जोखिम नियन्त्रण गर्न नयाँ कानूनको माग गरेका छन्। दुवै सदनका सांसदहरूले एआईका जोखिम सम्बोधन गर्न नयाँ विधेयक ल्याउन माग गरेका हुन्. मानवाधिकार सम्बन्धी संयुक्त प्रतिवेदन समितिको प्रतिवेदनले एआईबाट हुन सक्ने सम्भावित जोखिम नियन्त्रण गर्न विद्यमान कानून पर्याप्त नभएको जनाएको छ. एआई नियन्त्रण बाहिर गएमा गम्भीर खतरा निम्तन सक्ने भन्दै पछिल्लो समय विभिन्न क्षेत्रबाट चिन्ता व्यक्त हुँदै आएको छ. सन् 2017 बेलायत सरकारका लागि एआई सम्बन्धी समीक्षा नेतृत्व गरेकी डेम वेन्डी हलले पनि एआईका लागि थप स्पष्ट नियम र सुरक्षा व्यवस्था चाहिने बताउनु भएको छ.
5: I don't think the extinction of the human race, but definitely major catastrophes, you know, unintended maybe or accidental, but we don't want to have our Chernobyl moment for AI. We want to be regulating before we have a major catastrophe.
3: तेजको दिन आज सुन चाँदीको भाव केही घटेको छ. नेपाल सुन चाँदी व्यवसाय महासंघका अनुसार आज सुनको मूल्य तोलाको 1,200 रुपियाँ घटेको छ। हिजो प्रति तलब 3,02,200 रुपियाँ थियो सुनको मूल्य, आज 3,01,000 कायम भएको छ। हवस् त अहिलेसम्मको खबर यति नै, नमस्कार।
0: यो BFBS कुल खबर रेडियो हो।

नमस्कार, सुस्वागतम यहाँहरू सबै सबैलाई प्रभातकालीन प्रस्तुति नमस्ते युके पछि भने अब बीएबीएस गोर्खा रेडियो सन्किलेबाट तपाई हुनुहुन्छ काठमाडौँको सौगातमा। आज विक्रम सम्बत 2083 साल भदौ महिनाको 29 गते, तदनुसार आज सोमबार 14 सेप्टेम्बर सन् 2026 हो। हजुर, यहाँहरूले बिहानदेखि नै नमस्ते युके कार्यक्रममा पनि सुनिराख्नु भएको छ। आजको दिनमा हरितालिका तीज, नारीहरूको आजको दिनमा व्रत, हिजो व्रत बसेर आज व्रत राख्ने दिन हो। हिजो भने दर्खाने दिन थियो श्रोता, र भात्र शुक्ल तृतीयाको दिनमा मनाइने हरितालिका तीज पर्व आज विभिन्न मन्दिरहरूमा पूजा आजा गरेर आजको दिनमा व्रतालुहरूले शिव पार्वतीको विशेष पूजा आराधना गर्दछन्, र यो पूजा आराधनाले नै परिवारमा एक प्रकारको सुख शान्ति अनि कल्याण हुने विश्वास गरिन्छ। यो हरेक मान्छेको विश्वास हो। कुनै कुनै मानिसहरूले कुनै धर्मको विश्वास गर्छन्, कुनैले कुनै धर्मको विश्वास गर्छन्, होइन? सत्य युगमा आजको दिनमा पनि पहिले पहिले अब यो तपाईँ हामीले कथाहरू सुन्दै आइरहेको आजको दिनमा विशेष गरेर निराहार व्रत बसी पार्वतीले महादेव लाई स्वामी पाऊ भनेर व्रत बसेको कथाहरू पनि तपाईँहरूले सुन्नुभएको छ, होइन? र यही विश्वासको साथमा व्रतालुहरूले पनि आज बिहानदेखि नै पशुपतिनाथको मन्दिर लगायत शिवालयहरूमा पनि एकदमै भिड लाग्ने गर्दछ, र त्यसको अवसरमा गोर्खा ब्रिगेडका विभिन्न युनिटहरूका मन्दिरहरूमा पनि पूजा आजा हुँदैछ। र यसै क्रममा आज 1 आरजेआरको सर जोन मुर ब्यारेक्समा पनि बिहानको 10:30 बजेदेखि पूजा

हुनेछ। त्यहाँ विभिन्न व्रतालुहरूले पूजा गर्नेछन् अनि त्यस्तै गरी गोर्खा ब्रिगेडका विभिन्न युनिटहरूमा पनि तपाईँहरू जो हाम्रो दिदीबहिनीहरू हुनुहुन्छ तपाईँहरूले पूजा आजा गर्दै हुनुहुन्छ। यो विश्वास गर्नेहरूको लागि तपाईँहरू सबै सबैलाई तीजको धेरै धेरै शुभकामना त छँदैछ। अनि त्यसै गरी आजको दिनमा तपाईँहरूको लागि श्री गणेश चतुर्थी पनि हो र गणेश चतुर्थी भन्नाले पनि आजको दिनमा तपाईँहरूले आजको यो एकदमै भनौँ न भगवानको रूपमा अलिकता होचो मोटो शरीर हुनुभएका हात्तीको जस्तै अनुहार र लामो पेटमा सुन्दर देखिनुहुने अनि सुगन्धले आकर्षित भनौँ न एकदमै यस्तो गणेशको मूर्तिलाई आज पूजा गर्ने चलन छ श्रोता र विशेष गरेर शोभा धारण गर्नुहुने कामना र सिद्धि प्रदान गर्नुहुने पार्वती पुत्र श्री गणेशलाई हाम्रो पनि नमस्कार छ होइन आजको दिनमा। र यो मंगल चौथी तपाईँहरूले सुन्दै हुनुहुन्छ, श्री गणेश चतुर्थी हो आजको दिनमा अनि गणेशको जन्म भएको बार को विश्वास गर्ने चलन पनि छँदैछ आदि इत्यादि। र भगवान श्री गणेशको प्रसन्नताको लागि मंगल चौथीको दिनमा नियमित रूपमा व्रत राख्ने चलन पनि छ, तर यो व्रत भने तपाईँहरूले मंगलबारको दिनमा राख्नुहुन्छ होइन। र व्रत बस्नु विभिन्न पूजा आजा गर्नुहुन्छ, श्री गणेशको मन्त्र उच्चारण गर्दै फूल अक्षत चन्दन अबीर होइन अनि दुबोको माला प्रसाद अर्पण गर्नुहुन्छ र साँझको समयमा श्री गणेश भगवानलाई लड्डुको भोग लगाउनुहुन्छ होइन। र यसरी पूजा आजा गर्ने चलन छँदैछ श्रोता र चन्द्रमा र मंगल ग्रहको समेत पूजा गरी जसले अर्घ दिनुहुन्छ परिवारका सबै सदस्य जम्मा भई अनि प्रसाद खाने चलन पनि छँदैछ। ओके, यो त भयो आजको दिनमा। त्यसै गरी अर्को कुरा, हामीले आज 14 सेप्टेम्बर हो अनि सेकेन्ड जिआरले डेली डे आजको दिन यो 14 सेप्टेम्बरको दिनमा परेको छ, तर नेरेस्ट विकेन्ड पारेर उहाँहरूले हिजोको दिनमा विभिन्न स्थानहरूमा डेली डे मनाइसक्नु भएको छ, जस्तो कि सेन्ट्रल एरिया अनि नर्थ, यो नर्थ भइहाल्यो अनि मिडल इस्ट अनि मिडल एरियामा बसोबास गर्ने होइन, अनि त्यस्तै गरी अब साउथ इस्ट होइन, हिजो फोक्सटनमा पनि भएको थियो अनि हिजो विभिन्न स्थानहरूमा तपाईँहरूले यो डेली डे मनाउनु भयो श्रोता। र यसै क्रममा आज पनि 14 सेप्टेम्बर परेको छ, तपाईँहरू सबै सबैलाई ज जसले सेकेन्ड जियरमा आफ्नो भनौँ न आर्मी करियरको अनुभवहरू लिनुभएको छ तपाईँहरू सबै सबैलाई डेली डेको पनि हामी धेरै धेरै शुभकामना भन्दछौँ। र यति भन्दै आउनुहोस् आजको यस कार्यक्रममा विभिन्न विषयहरू रहेका छन्। सबैभन्दा पहिला त हामी एक रिपोर्ट सुन्नेछौँ आजको इस्यु अफ डे अन्तर्गत हाम्रा सहकर्मी साथी धनजङ गुरुङले तयार पार्नुभएको एक रिपोर्ट छँदैछ। र त्यसै गरी अन्य रिपोर्टहरू भने लाइभ हुनेछन्, लाइभ रिपोर्टहरूमा हामी बुटोलतर्फ जानेछौँ अनि त्यसै गरी धरानतर्फको रिपोर्ट पनि तपाईँहरूले सुन्न सक्नुहुनेछ। र कार्यक्रमको करिब करिब अन्तिमतिर भने विभिन्न पत्र पत्रिकाको सङ्गालो दैनिक समीक्षा त सधैँछ, यिनै विषयहरू रहेका छन् आजको काठमाडौँको सौगात कार्यक्रममा। आउनुहोस् अहिलेको लागि भने हामी अर्को गीत सुनौँ, उर्दैङ डोङको स्वरमा रहेको यो गीत स्वीकार्नुहोस्।

साइकल चलाउनु तपाईको स्वास्थ्यको लागि धेरै प्रकारले फाइदाजनक छ तर उचित सावधानी नअपनाउँदा कहिलेकाहीँ बेफाइदा पनि हुन सक्छ तपाईलाई यसबाट प्रत्येक साल सयौं साइकल यात्रीहरू दुर्घटनामा पर्दछन् र यसको प्रमुख कारण भनेको उनीहरूलाई अरूले देख्न नसक्नु नै हो यदि तपाईँ पनि साइकल चलाउँदै हुनुहुन्छ भने यस्तो दुर्घटनामा पर्नबाट जोगिनको लागि केही कुराहरूमा ध्यान दिनुहोस् जिसमिसे बिहानी र साँझको समयमा साइकल चलाउँदै हुनुहुन्छ भने हाइवेको अवलम्बन गर्दै अगाडि सेतो र पछाडि रातो बत्ती अनिवार्य रूपमा प्रयोग गर्नुहोस् तथा रेल एवं पेडल रिफ्लेक्टरको प्रयोग गर्न पनि नभुल्नुहोला यसको अलावा हाइविज कपडा लगाउनु पनि लाभदायक रहन्छ अनि साँच्चै हेलमेट सधैँ लगाउनुहोस् अध्यारोमा साइकल चलाउँदै हुनुहुन्छ टाढैबाट देखिनुहोस् सुरक्षित रहनुहोस् थप जानकारीको लागि हेर्नुहोस् think.direct.gov.uk यो पीएफ

0: हजुर, तिजको दर्खानी बेलामा बहिनीले नगरे अबेला, होइन बहिनी छिटै आउनु भन्न खोजिएको थियो यो गीतमा अनु गुरुङले स्वर भरेका थिए। समय बिहानको 9:29 गयो र नेपालमा पनि दिनको 2:14 गएको छ अनि ब्रुनाईमा पनि दिनको 4:29 गयो। हजुर, आज अब यो तिज भन्न बित्तिकै तिजको उत्सव रमाइलो, होइन जताततै रातो सारी र चुल्ठोमा पनि भनौँ न रङ्गी चङ्गी फुलहरू, अहिले यस्तो फ्यासन आएको छ है, सायद यहाँहरूमध्ये धेरैले पनि देख्नु भएको छ होला। र यो महिलाहरूले कपालमा थरी थरीका प्राकृतिक र कृत्रिम फुल सिउरनु नेपाली परम्परा नै हो, संस्कृति हो, सौन्दर्यको एउटा सुन्दर प्रतीक मानिन्छ। र आज हरितालिका तीजको अवसरमा बिहानदेखि नै नेपालको भनौँ न तपाईँहरूलाई पनि विभिन्न सामाजिक सञ्जालमा तपाईँहरूले तस्विरहरू देखिराख्नु भएको छ र पशुपति मन्दिर परिसरमा दर्शनार्थीहरू अनि महिलाहरूको बाक्लो घुइँचो लागेको छ। विशेष गरेर रातो सारी, हरियो चुरा, पोते र कपालमा रङ्गी चङ्गी फुलहरू सजाएर आकर्षक रूपमा सजिएका महिलाहरू अनि पूजा आजा तथा दर्शनको लागि पशुपतिको मन्दिरको सेरोफ यो परिसर वरिपरि रहेका छन्, होइन तपाईँको सोसल मिडियामा पनि त्यस्तै फोटोहरू तपाईँको साथीहरूले पठाइसक्नु भएको छ होला। र यसरी पारम्परिक पहिरनमा सजिएका दर्शनार्थीहरूको बाक्लो उपस्थितिले अहिले पशुपति क्षेत्र एकदमै तीजमय बनेको छ। नेपालमा त यस्तो रमाइलो हुन्छ, तपाईँको आफ्नो लोकल एरियामा चोक चोकमा यो तीजको गीतहरू गाउने र नाच्ने प्रचलन निकै हुने गर्छ र यसपटक भने मलाई अलिकता नौलो लाग्यो। महिलाहरूको कपाल होइन माथिदेखि तलसम्म कतिको त 6-7 समेत फुलहरू कस्तो मजाले सजाएर लगाइएको, यो जुन एउटा अहिले आएको फ्यासन छ यसले पनि एकदमै भनौँ न थरी थरीका फुलहरू सिउरेर व्रतालुहरू पशुपतिनाथको दर्शनको लागि पुगेका छन्। महिलाहरूले चुल्ठोमा थरी थरीका प्राकृतिक र कृत्रिम फुल सिउरनु यो साँच्ची नै एउटा परम्परा, संस्कृति, सौन्दर्य र हेर्दा पनि एकदमै राम्रो र आकर्षक देखिन्छ। ओके, यहाँहरू सबै सबैलाई आजको यस कार्यक्रममा म तीजकै गीत सुनाउँछु, होइन र यो तीजका गीतहरू हामी केवल तीजकै अवसरमा सुन्ने गर्छौँ र आज म तपाईँलाई तीजका गीतहरू सुनाउँदै जानेछु। आउनुहोस् अहिलेको लागि भने हाम्रा सहकर्मी साथी धनजङ गुरुङले गर्नुभएको कुराकानी सुनौ आजको इस्यु अफ द डे अन्तर्गत।
1: बीएबीएस गोर्खा रेडियो नेपालको दैनिक प्रस्तुति कार्यक्रम इस्यु अफ द डेमा हार्दिक स्वागत छ तपाईँ सम्पूर्ण रेडियो प्रेमी तमाम श्रोतामा। यो प्रस्तुता धनजङ गुरुङको तर्फबाट आज कार्यक्रम इस्यु अफ द डेमा कुराकानी गर्दैछौँ। आज हरितालिका तीज, व्रतको शास्त्रीय महत्व र पौराणिक कथा र विधि, यही विषयसँग केन्द्रित रहेर कुराकानी गर्दैछौँ। वाल्मीकि विद्यापीठमा इतिहास तथा पुराण विभागमा कार्यरत र अध्यापन गराउँदै आइरहनुभएका प्राध्यापक प्रेमबद काफ्रेसँग हामी कुराकानी गर्दैछौँ र हामीले धेरै भयो उहाँसँग कुराकानी नगरेको। आज हामी तीजको विषयमा कुराकानी गर्दैछौँ। धेरै बेर नफर्कौँ, कार्यक्रममा स्वागत गरिहालौँ। प्रेमबद काफ्रेज्यू, कार्यक्रममा स्वागत छ यहाँलाई।
2: धन्यवाद,
1: समय दिनुभयो, धेरै धेरै धन्यवाद छ। सर्वप्रथम त आज हरितालिका तीजको धेरै धेरै शुभकामना छ। अब कति त व्रत बस्नुभयो होला, कतिले बस्नु भएको छैन, होइन? अब यो शास्त्रीय मान्यतासँग सांस्कृतिक महत्व पनि छ, होइन, यसको वैज्ञानिक महत्व छ पनि भनिएको छ। खास नयाँ आउने पिँढीलाई बुझाउनु पर्दाखेरि तीजको महत्व, होइन, तीजले दिन खोजेको सन्देश, यसको सांस्कृतिक धार्मिक दुईटै पक्षलाई यसो हेर्दाखेरि कसरी बुझ्ने यसलाई चाहिँ नयाँ आउने पिँढीले चाहिँ? अब पुरानोले त थाहा छ, नयाँ आउने पिँढीहरूको लागि भन्नुपर्दाखेरि चाहिँ
2: यो तीज भनेको एक प्रकारले महिला दिवस भनेर प्रसिद्ध जस्तो भएको छ, होइन? तर अब यसको अन्त हेर बुझ्दा के देखिन्छ भनेदेखि पौराणिक मान्यता अनुसार पार्वती गर्नको निमित्त खास गरी छ यो दाम्पत्य जीवन सुखमय होस् भन्ने उद्देश्यले गरिने व्रत पकाए जस्तो देखिन्छ। किनभनेदेखि पार्वतीले पनि अत्यन्तै प्रेमी शिवजी प्रेम प्रेमका देवता पनि मानिन्छन्। त्यसले गर्दाखेरि प्रेम प्राप्त गर्नको निमित्त शिवलाई आफूले पाउनको निमित्त उनले व्रत तपस्या गरेको सम्झनामा यो तीज चलेको देखिन्छ। त्यस्तै जस्तो महिलाहरूले मात्रै गर्नुपर्ने भन्ने पनि यो देखिँदैन, किनभनेदेखि शिव पार्वतीको पूजा गर्ने शिव पार्वतीको जस्तै हाम्रो पनि आनन्दमय दाम्पत्य जीवन होस् भनेर पति पत्नीले गर्न सकिने अथवा गर्न पर्ने। हाम्रो वैदिक सनातन परम्परामा के छ भने एक्ला एक्लै धर्म कर्म केही पनि काम गर्ने अनुमति पनि छैन। विवाहमै मन्त्रमा के भनेको छ भनेदेखि हामी सबै काम चाहिँ सँगसँगै गर्छौँ भन्ने प्रतिज्ञा हुन्छ। त्यो कुरा अलिकति संस्कृतमा मन्त्र हुने भावनाले धेरैले नबुझेको देखिन्छ र यो एक्ला एक्लै गर्ने पनि चल्यो, महिलाहरू मात्रै धर्मशील भावनाले त्यस्तो चलेको पनि हुन सक्छ। तर चाहिँ यो पति पत्नीले मिलेरै गर्न सकिने व्रतको रूपमा अब लिनुपर्छ नयाँले भन्ने देखिन्छ। एउटा कुरा के छ भनेदेखि महिलाहरूले उत्तम पति अथवा चाहिँ आफ्नो अनुकूलको पति प्राप्त गर्नको निमित्त व्रत तपस्या गरा जस्तै पुरुषले पनि उत्तम पत्नी प्राप्त गर्नको निमित्त आफ्नो अनुकूल आफूलाई प्रेम गर्ने आफू प्रति समर्पित पतिव्रता पत्नी प्राप्त गर्नको निमित्त व्रत तपस्या गर्ने कुरा पनि पुराणहरूमा आएको पाइन्छ। जस्तो कि गृहे गृहे न किम नार्यो रूप लावण्य गर्विता परम विश्वेश भक्तैव लभ्यते स्त्री पतिव्रता। राम्री श्रीमती त सबै घर घरमा हुन्छ, तर पतिव्रता स्त्री आफूमा समर्पित आफूलाई प्रेम गर्ने त्यस्ती पत्नी पाउनलाई त भगवान विश्वनाथको अर्थात् महादेवको तपस्या नगरी पूजा आराधना नगरी सम्भव छैन भनेर पुरुषहरूको लागि पनि भनिएको हुनाले पुरुषहरूले पनि असल पत्नी पाउन र असल दाम्पत्य जीवन बाँच्नको निमित्त अब चाहिँ व्रत तपस्या गर्न पर्ने देखिन्छ। यसै गरेर अब अरू के छ त भन्दाखेरि अब पुरुषले पत्नी प्रति कस्तो व्यवहार गर्ने, पत्नीले पति प्रति कस्तो व्यवहार गर्ने भन्ने कुराहरू यो शास्त्रमा पनि छ। एकअर्कालाई लङ्घन नगर्ने, एकअर्कालाई माया गर्ने, प्रेम गर्ने, सम्मान गर्ने कुराहरू छ। जस्तो खास गरिकन पुरुषले स्त्रीलाई किन चाहिँ गरगहना दिने, तिजमा लगाउने, झकी झकाउ हुने महिलाहरू किन हो त भन्दाखेरि शास्त्रमै लेख्या छ। के लेख्या छ भने भोजनाच्छादन पुष्प भूषण निज स्त्रियम आलापै सरसरी नित्यम तोषयताम सपिन्न च भनेर भनेको हुनाले भोजन राम्रो दिने होइन, लुगाफाटो राम्रो दिने, फुल गजराहरू दिने, गहना गुडियाहरू दिने र आलापै सरसै नित्य सरस वार्तालाप गरेर तोषयत सन्तुष्ट बनाउने, नसपेत नसराप्ने, गाली नगर्ने भन्ने कुराहरू शास्त्रमा भनिएको छ। पुरुषले त्यसरी अत्यन्तै प्रीतिमय तरिकाले आफ्ना पत्नीहरूलाई राख्न पर्ने अनि मात्रै त्यो घरमा लक्षिण हुने, सल सन्तान जन्मिने भन्ने कुराहरू शास्त्रमा भनिएको हुनाले स्त्रीको ठुलो चाहिँ मान सम्मानको विषय, प्रेमको विषय होइन, मधुर व्यवहारको विषय चाहिँ शास्त्रमा उल्लेख गरिएको छ। खास गरी महिलाहरूलाई अत्यन्तै मधुर व्यवहार गर्ने कुराहरू अब अहिलेको नयाँ पुस्ताहरूले कसरी लिने भन्ने कुराहरू छन्। अब अहिले दिनानुदिन महिला हिंसा, बालिका हिंसा, अत्यन्तै साना बालिकाहरूलाई रेप गर्ने, बलात्कार गर्ने र उनीहरूलाई मारि नै दिने यस्ता अपराधीहरू, फेरि उनीहरूलाई खासै कडा दण्ड केही पनि नहुने यो खालको परिस्थिति भावनाले संस्कार र शिक्षा मा हामीले जोड दिन पर्छ। पुरुषहरूलाई संस्कार र शिक्षा नभएको कारणले गर्दाखेरि घर, समाज र राष्ट्र अत्यन्तै विकृतिमा जान थालेको देखिन्छ। त्यो भावनाले मातृवत परदारेषु आमा जस्तै सोच्न पर्छ, सम्मान गर्न पर्छ, मातृशक्ति हुन् भनेर महिलाहरूप्रति सद्भाव राख्न पर्छ भन्ने खालको शिक्षा र संस्कार हामीले दिन आवश्यक छ। पुरुषहरूलाई पनि नीति शिक्षाहरूको पठन पाठन सुरु गर्न पर्छ। अब कतिले चाहिँ शास्त्रमा चाहिँ काम नलाग्ने कुरा छन्, अहिलेको जमाना यस्तो उस्तो भन्छ, तर होइन, सज्जन उत्पादन गर्न वास्तवमै मानवता भएको मान्छे उत्पादन गर्नको निमित्त जति पनि राम्रा राम्रा कुराहरू छन् शास्त्रमा, अहिले पनि उपयोगी कुराहरू छन्, ती कुराहरूलाई संकलन गरेर शिशु कक्षादेखि नर्सरीदेखि नै होइन, श्लोक त सुन्न सक्छ बच्चाले पनि, यसै कश्यप प्रसुतोपि गुणगान पूज्यते नर धनुर्वंश विशुद्धोपि निर्गुण किं करिष्यति, जहाँसुकै जन्मिएको भए पनि गुणवान व्यक्ति चाहिँ सम्मानित हुन्छ, श्रेष्ठ हो, निर्गुण त्यो ठुलो कुलमा जन्मिएको यस्तो फलाना घरानामा जन्मिएको भनेर के गर्नु, गुणहीन छ भने त्यो काम लाग्दैन भनेर शास्त्रमा जुन भनिएको छ त्यो सम्पूर्ण मान्छेलाई काम लाग्छ। सर्वमानव साधारण धर्मका कुराहरू आज पठन पाठनमा समावेश गर्न अत्यन्तै आवश्यक छ। यो तीजको पर्वमा पनि म त्यही भन्छु कि पहिला मान्छे हौ होइन, स्त्री पुरुष दुवैले एक अर्कालाई सम्मान गरेर आदर गरेर बाँच्ने दाम्पत्य जीवन अगाडि बढाउने यो खालको शिक्षा संस्कार हुन पर्यो। त्यसपछि मात्रै अरू कुराहरूले हामीलाई प्रभाव पार्छ। अन्यथा अब ए अहिले टेक्नोलोजीको जमाना यसो उस्तो भनेर के गर्नु, त्यही टेक्नोलोजी त्यही विज्ञानको विकासले चाहिँ पहाडी पहिरो गएर यत्रो विधि हिमाल पग्लिएर भोटेको सीमा त्यो वितण्डा त्यो प्रलय भयो नि त। त्यसले गर्दा फेरि विज्ञान र भौतिकवादको मात्रै उन्नति प्रगतिले मान्छे प्रसन्न हुन्छ खुसी हुन्छ आनन्द हुन्छ भन्ने कुरा त देखिएन नि। सबैको मर्ने त मरेर गए दुर्मरण भयो होइन। आजको दिनमा स्मरण गर्दा फेरि ती दुर्मरण भएकाहरूको पनि सबैको सद्गति होस् उनीहरूलाई सद्गतिको प्राप्ति होस् भनेर हामीले कामना गर्छौँ। र जो चाहिँ बाढीबाट पीडित भएर चाहिँ बाँचेका मान्छेहरू छन् उनीहरूलाई पनि यो सबै दुःख कष्ट सहन सक्ने शक्ति भगवानले प्रदान गरून्, अगाडि बढ्ने एउटा शक्ति प्रदान गरून्। र चाहिँ एउटा कुरा के हो भनेदेखि नाशवान हो सबै चिज भन्ने कुरा बुझेर यो संसारमा चाहिँ त्यस्तो विधि नसिप्किने नटाँसिने कर्कलोको पातको पानी जस्तो संसारमा यो बसोबास गर्दा गर्दै पनि त्यसमा चाहिँ हिरिक्क भएर मन नचुनिने भएर चाहिँ बाँच्न सिक्न पर्यो होइन। यो संसारमा के छ र सबै थोक हामी नाशवान नै हो भन्ने कुरा बुझेर होइन अलिकति धैर्य धारण गर्ने। जब दुःख कष्ट आइलाग्छ विपत्ति धैर्य मथा हृदय क्षमा विपत्तिमा चाहिँ धैर्य धारण गर्नु र विपत्तिमा परेकालाई विपत्तिमा नपरेकाहरूले सहयोग गर्नु यो मानवताको पनि विकास हुन आवश्यक छ। देखावाको लागि होइन कि साँच्चीकै होइन। अब कति त विपत्ति नपरेकाहरूले विपत्ति परेकाहरूको राहत लय भन्ने खबर पनि आउँछ होइन। त्यसरी राह पनि लानु हुँदैन किनभनेदेखि त्यसरी हामीले विपत्तिमा परेका मान्छेहरूको निमित्त छुट्याइएको भाग लियौँ भने भोलि हामी आफै विपत्तिमा पर्छौँ। यो कुरा चाहिँ याद गर्नुपर्छ सबै मान्छेले
1: भनेर हामी हजुर। अब यही प्रसङ्गमै तिजकै चाहिँ पेरिफेरीमा हामीले कुराकानी गर्नुपर्दाखेरि तिजको व्रत बस्ने प्रचलन त यहाँले भनिदिनु भयो कि कसरी बस्नुपर्छ यसको अर्थ के हो भनेर होइन। अब पहिलो पहिला त धेरैले चाहिँ यो व्रतको चाहिँ समयभन्दा अगाडि यो भनौँ न अब दर खाने प्रचलन थियो होइन। अहिले त अब दर पनि दुई तिन महिना अगाडि हो हल्ला गर्थ्यो, यसपटक मात्रै अलिकति कम भयो यो बाढी पहिरोले गर्दाखेरि चाहिँ धेरै राहत त्यो हातहाती भएको कारणले। वास्तवमा चाहिँ यो जुन दरको चाहिँ शाब्दिक त्यसको मुख्य सारत्वलाई भन्नुपर्दाखेरि त्यो गुणयुक्त खानेकुरा खानुपर्ने हो, तर अहिले त मासु पनि खाइदिने अन्य चिज पनि खाइदिने, यो चाहिँ अलिक नबुझिरह्यो कि के हो चाहिँ म्याम यसमा चाहिँ।
2: अब यस्तो छ कस्तो छ भनेदेखि अब हाम्रो देशमा सबै जात जातिका मान्छेहरूको बसोबास छ र अनेक जात जातिहरूका अनेक प्रचलन र परम्परा छन्। भक्षा भक्ष भोजनका विषय पनि त्यस्तै छन्। अब कति जात जातिमा मासु रक्सी कुखुरा सुँगुरहरू पनि देउतालाई चढ्छ उनीहरूको देउतालाई होइन। अब त्यता परम्परा भएका मान्छेहरूले आफ्नो परम्परा अनुसार खान सक्छन्, तर जसले देउताहरूलाई रक्सी चढाउँदैन जसका देउताहरूले मासु खाँदैनन् अथवा भनौँ कसैको देउताहरूले सुगुर कुखुरा चढाइँदैन जुन परम्परामा हामीले चाहिँ देउता पितृलाई चढाउन सक्दैनौँ ती भोजनहरू चाहिँ हामीले व्रत तपस्या उपवास दर आदिमा खान हुँदैन। सामान्यतया चाहिँ सात्विक भोजन गर्ने हो अघिल्लो दिन, भोलि व्रत गर्नु छ भने अघिल्लो दिन सात्विक भोजन गर्ने। अझ शास्त्रीय मान्यता अनुसार त सात्विक भोजन पनि एकछाकी गर्ने अल्प तरिकाले खाने लघु आहार गर्ने र भोलिको निमित्त निरोगी हुने गाह्रो नपर्ने किसिमले बस्ने हो। तर दर भनेर हाम्रोमा कस्तो प्रचलन आयो त भन्दाखेरि अब भोलि भोकै बस्नु पर्ने, हाम्रो त एउटा कृषि प्रधान देश हो, कृषिमा वर्षैभरि बर्खाभरि होइन हिलो माटो धुलो खेतबारीमा काम गर्दा गर्दा जिउको बोसो पनि सबै सकिएको खगारिएको क्षीण भइसकेको शरीरमा त्यो खास गरी हाम्रोतिर लके भुजा घिउको आड लिने चलन छ, त्यस्तो आडिलो भोजन गर्ने चलन छ होइन, दुध दही यस्तो खाने चलन छ। त्यो घिउले आड दिन्छ, त्यो खगारिएको शरीरलाई पनि अलिकति पोषण दिन्छ भन्ने हिसाबले त्यस्ता दिदी बहिनीहरूले खाँदा फरक परेन, गरिष्ठ खान मिल्यो। तर अब वर्षै दिनसम्म होइन एक एक महिना अगाडिदेखि सधैँ चाहिँ देशमा गरिष्ठ भोजन गरिरहेका मान्छेहरूको निमित्त धेरै खानु दर भनेर स्वास्थ्यको निमित्त पनि अनुकूल पर्दैन। आफ्नो शारीरिक अवस्था उमेर होइन रोग व्याधि आदि इत्यादिलाई मनन गरेर होइन सकेसम्म सात्विक। अब धेरै जस्तो त अहिले के पाइन्छ र मासु पनि त गतिलो पाइँदैन, अनेक सुइलाका खसी बोका सुगुर कुखुराहरूको मासु पाइन्छ होला होइन। अब किन चाहिँ त्यो महँगो तिरेर चाहिँ रोग बेसाउने चिजहरू खान परेर होइन, शुद्ध तरिकाले आफ्नो के चाहिँ उपलब्ध छ शुद्ध चिज के उपलब्ध छ र अलिकति हामीले सस्तो पनि हेर्न पर्छ। सस्तो भनेर एकदम खराब क्वालिटीको होइन कि, तर आफ्नो गच्छ अनुसार आफ्नो आय स्रोतले भ्याउने गरेर ठिक्कको तरिकाले हामीले मनाउन पर्छ होइन। अब सामान्यतया चाहिँ कहिलेदेखि हाम्रो तिज र दरको कुरा हुन्थ्यो भनेदेखि त्यो कृष्ण जन्माष्टमीदेखि तिजको गीत पनि गाउने र अब चेलीबेटी माइत आछन् भने दिनदिनै अलिकति यति मिठो मसिनो खाने माइत गर्दछ जहिले पनि खाने नै हो त्यो खाने चाहिँ चलन थियो अब अहिले मान्छेलाई पुगिसरिहाल्छ वर्षैभरि दर जस्तो खाइरहेछन् र एकदम क्विन्टल जत्रा भएर हिँडिरहेछन् मान्छेहरू त्यो अवस्था चाहिँ हो

0: SBS गोर्खा रेडियो हो।
1: तिमी अनलाइन मा हो?
2: अँ हो।
1: के गर्दै गरेको?
2: ए म यतिकै आफ्नो बारेमा थुप्रै संवेदनशील व्यक्तिगत विवरणहरू खोलेको थिएँ अनि अचानक सोचेँ कतै मेरो युनिटको सुरक्षालाई यसबाट असर त पुग्दैन भनेर।
1: ए ल ल हुन्छ हुन्छ।
3: कसैले जानी जानी यस्तो त पक्कै पनि गर्दैनन्, तर अन्जानमा भुलवश यस्तो हुन पनि सक्छ। साइबर जोखिम यस्तो कुरा हो जसको बारेमा फौजी सेवामा सेवारत सबैजनालाई राम्रो जानकारी हुनुपर्दछ। यस्तै खतराहरूबाट तपाईँलाई जोगाउनको लागि साइबर कन्फिडेन्ट टिमले नियमित रूपमा ब्लग, वेबिनार तथा साइबर साउन्ड बाइट्स पोडकास्टहरूको निर्माण गर्दै आएको छ, जसमार्फत तपाईँले कसरी साइबर सुरक्षित रहने भन्ने विषयमा जानकारी पाउन सक्नुहुन्छ। यसको बारेमा विस्तृत विवरणको लागि आफ्नो सेयर पोइन्टमा साइबर कन्फिडेन्टको खोजी गर्न सक्नुहुन्छ वा साइबर साउन्ड बाइट्स पोडकास्टलाई पनि सुन्न सक्नुहुन्छ।

0: हजुर, हाम्रै जोडी छ संसारमा राम्रो, होइन? ओके, यो मिठो गीतलाई म एकैछिन यहीँ रोक्न चाहन्छु, किनभने हामीसँग हाम्रो संवाददाता आइसक्नु भएको छ भुटोलबाट, छवि पाण्डेजी. हामी त्यहाँ भइरहेको विस्तृत विषयमा जानकारी लिनेछौँ. उहाँले भन्नुभएको थियो यो रूपन्देही जिल्लाको भुटोल र भैरवामा रात्रिकालीन बजार सञ्चालन हुँदैछ, अनि एमसिसी अन्तर्गत भुटोल सीमापार प्रसारण लाइन निर्माणको काम, अनि त्यस्तै गरी महिलाहरूको चाड यो आजको दिनमा तिजको रमाइलो के कस्तो छ त हामी छविजीबाट सुन्नेछौँ. हेलो छविजी, नमस्ते.
1: हजुर हजुर, नमस्ते नमस्ते नमस्ते. हजुर
0: हजुर, तपाईँलाई पनि ह्याप्पी तिज है.
1: धन्यवाद हजुरहरूलाई, सबैलाई श्रोता सबैलाई चाहिँ ह्याप्पी तिज.
0: अवश्य, सुरु गर्नुहोस् अब तपाईँको रिपोर्ट.
1: हजुर हजुर, सबभन्दा पहिला चाहिँ म यो तिज सम्बन्धी नै रिपोर्टबाट सुरु गर्न चाहन्छु. महिलाहरूको मान पर्व हरितालिका तिज यो वर्ष चाहिँ रमझम बिनाको भएको छ. विगतका वर्षमा तिजको दिन सार्वजनिक चौपारी, विद्यालय भवन र खोला चौरमा तिज प्रतियोगिताहरू आयोजना हुन्थ्यो, तर यो वर्ष भोटेकोसी बाढीको असर तिजमा पनि परेको छ. त्यसै त यो वर्ष तिजमा औपचारिक कार्यक्रम गरेर तथा पार्टी प्यालेस रेस्टुरेन्टमा तिज पर्व मनाइएको छैन. तिज औपचारिक मात्रै बनेको छ. विगतका वर्षमा यति बेला तिजका नयाँ नयाँ गीतहरू पनि सार्वजनिक हुन्थे. विभिन्न सङ्घ संस्था र आमा समूहहरूले दर खाने कार्यक्रम गर्थे. त्यसै गरी पहाडबाट तराई सहर झरेकाहरूले सम्पर्क समाज मार्फत दर खाने कार्यक्रम गर्थे, तर यो वर्ष तिज खल्लो भएको छ. समष्टिमा भन्दा यो वर्षको तिज भोटेकोसी बाढीमा परि ज्यान गुमाएका, घाइते भएका, बेपत्ता भएकाहरूमा समर्पण गरिएको छ. धेरैले गरिएको तिज प्रतियोगिताको केन्द्र पनि अहिले चाहिँ सबै भोटेकोसी बाढीलाई नै लक्षित गरिएको छ. श्रोताहरू, यो वर्षको मनसुन अब अन्त्यतिर लाग्दैछ. असोज 15 गतेदेखि नेपालबाट मनसुन समाप्त हुनेछ. मनसुन समाप्तिसँगै दसैँ तिहारको समेत अब रमाइलो रौनक नजिक आएको छ. बुटोलमा दसैँ तिहारपछि मेला र महोत्सवको रौनक सुरु हुन्छ. यो वर्ष पनि त्यो रौनक सुरु हुने भएको छ. उद्योग व्यापार सङ्घ बुटवलले पुष 3-13 गतेसम्म बुटवल मण्डपमा राष्ट्रिय व्यापार मेला, कृषि तथा पर्यटन महोत्सव गर्दैछ. त्यसको तयारी सुरु भएको छ. बुटवलमा 2045 सालदेखि हरेक वर्ष मेला र महोत्सव हुँदै आएको छ. यसले नेपालको अर्थतन्त्र बलियो बनाउन सहयोग पुग्दै आएको छ. यो वर्ष 50 करोडको कारोबार र 8 लाख दर्शकले मेला अवलोकन गर्ने अनुमान गरिएको छ. यसै गरी अर्को खुसीको खबर छ, बुटवलमा अब चाहिँ रात्रिकालीन बजार सुरु हुनु भएको छ. बुटवल भैरवा जस्ता ठुला सहरमा रात्रिकालीन बजार सञ्चालनको लागि चाहिँ पहल भएको छ. बुटवल र भैरवमा यसअघि राति 11 बजेसम्म मात्रै बजार सञ्चालन गर्ने अनुमति थियो. अब रातभरि बजार सञ्चालन गर्न पाइने भएको छ, तर त्यसको लागि भने नयाँ मापदण्ड तयार भएको छ. मापदण्ड पुरा गर्ने व्यवसायले बजार सञ्चालन गर्न पाउनेछन्। खास गरी बुटवल र भैरवमा होटल व्यवसायहरूले चाहिँ रात्रिकालीन बजार सञ्चालन गर्न वर्षौंदेखि माग गर्दै आएका थिए, तर सुरक्षाको कारण देखाउँदै प्रशासनले चाहिँ त्यसमा अनुमति दिएको थिएन. बुटवलको कालिका पथ, राजमार्ग चौराहा र हस्पिटल लाइन लगायतका क्षेत्रलाई पूर्णकालीन रात्रि बजारको रूपमा विकास गर्ने तयारी भएको छ. रात्रिकालीन बजारका लागि सुरक्षा निकायले समेत तयारी गरेको छ. रूपन्देहीका प्रहरी प्रमुख एसपी जनक शाहीले जिल्लाको शान्ति सुरक्षा थप प्रभावकारी बनाउन स्मार्ट नियन्त्रण कक्ष स्थापना गरिएको र असोजको पहिलो सातादेखि विशेष सवारी मार्फत निगरानी गर्ने तयारी भइरहेको छ. र यो सबै चाहिँ बुटवल, भैरवा र तिलोत्तमा क्षेत्रमा अब रात्रिकालीन बजार सञ्चालनको तयारीका लागि प्रशासनले समेत चाहिँ यसको आन्तरिक तयारी गरिरहेको छ. अर्को प्रसङ्ग, मिलेनियम च्यालेन्ज कर्पोरेसन एमसिसी परियोजना अन्तर्गत सीमापार जोड्ने प्रसारण लाइन निर्माणको काम यो वर्ष समयमै सम्पन्न भएको छ. 400 केभीएको न्यू बुटवल सब स्टेसनलाई नेपाल भारत सीमासँग जोड्ने सीमापार प्रसारण लाइन 9 महिनामै पुरा भएको छ. पश्चिम नवलपरासीको सुनवल 13 सूर्य बस्तीमा निर्माण भएको सब स्टेसनदेखि भारतको सीमासम्म 18 किलोमिटर खण्डमा 53 टावरको निर्माण काम सम्पन्न भएको छ. अब बुटवल, तिल्तमा, भैरवा लगायत क्षेत्रमा विगतमा जस्तो झिपझिप छिनछिनमा लाइन जाने समस्या अन्त्य हुने यो प्रसारण लाइनबाट विश्वास गरिएको छ. यसै गरी अर्को प्रसङ्ग छ, कपिलवस्तुमा चाहिँ महिलाको अधिकारसँग सम्बन्धित छ. सरकारले महिलाको नाममा जग्गा पास गर्दा 25% छुट दिने जुन व्यवस्था गरेको छ करमा, त्यो पछिल्लो समयको महिलाको नाममा जग्गाको स्वामित्व बढ्दै गएको छ। आर्थिक वर्ष 2082-83 कपिलवस्तु भूमि प्रशासन कार्यालयबाट 7,882 महिलाको नाममा कायम हुने गरी चाहिँ जग्गाको नामसारी भएको छ। यसै गरी अन्तिम प्रसङ्ग छ, पश्चिम तराईका थारू समुदायले अतवारी पर्व अहिले धुमधामका साथ मनाएका छन्। दुई दिन मनाइने यो वर्षको पहिलो दिन पुरुषहरू व्रत बस्छन्, दोस्रो दिन महिलाहरूले चाहिँ दिनभर व्रत बसी साँझ मिठो परिकार बनाएर खाने परम्परा छ। पहिले पहिले थारू समुदायले पुरी पकाएर खान्थे भने पछिल्लो समय सेलरोटी समेत पकाएर खान थालेका छन्। यो वर्ष यो पर्वमा भीमको पूजा गर्ने परम्परा छ। भीमको पूजा गर्दाखेरि चाहिँ शक्ति प्राण हुने विश्वास थारू समुदायमा कायम रहेको छ। बुटवलबाट छवि पाण्डे।
0: हजुर छविजी, तपाईँलाई एकदमै धेरै धेरै धन्यवाद, त्यहाँको विस्तृत रूपमा जानकारी गराइदिनु भयो। थ्याङ्क यू सो मच।
1: हजुर
0: हस्, हामी फेरि अर्को अन्य कार्यक्रमहरूमा अथवा अन्य दिनहरूमा हामी भेट्दै जानेछौँ। अहिलेको लागि तपाईँलाई धन्यवाद। हस्, थ्याङ्क यू।
1: हस्, नमस्ते।
0: हस्, बाई। हजुर आदरणीय श्रोताहरू, अहिलेसम्म यहाँहरूले सुनिराख्नु भएको थियो हाम्रा भुटोलका संवाददाता छवि पाण्डेजीबाट भुटोलको सेरोफेरोको सम्पूर्ण रिपोर्टहरू हामीले सुनिरहेका थियौँ। समय अब भने हामीसँग केही समय बाँकी छ, करिब करिब 4 मिनट बाँकी रहेको छ र यो समयमा हामी अघिकै तीजको गीत सुनौ र कार्यक्रमको दोस्रो घण्टामा पनि हामी फेरि पनि अन्य रिपोर्टहरू तपाईँहरूको साथमा राख्दै जानेछौँ। हामी धरानतर्फ लाग्नेछौँ अनि त्यस्तै गरी विभिन्न पत्र पत्रिकाको सङ्गालो पनि हुनेछ। धरानका दिदीबहिनीहरूले यसपालिको तीज कसरी मनाउँदैछन् त? अघि भुटोलबाट छवि पाण्डेजीले भन्दै हुनुहुन्थ्यो भुटोलमा यसपटक भने कुनै रौनकता छाएन र पनि अब नियमित रूपमा मनाउँदै आएको तीज भने यदा कदा उहाँहरूले ऐनकैन प्रकारण रूपले पनि मनाउँदै हुनुहुन्छ भन्ने विषयमा हामीले थोरै जानकारी लियौँ। अब धरानका दिदीबहिनीहरू, धरानको सेरोफेरोमा बस्नेहरूले कसरी मनाउँदै हुनुहुन्छ यो स्थलगत रिपोर्ट पनि हामी सुन्नेछौँ अनि आजको विभिन्न पत्र पत्रिकाको सङ्गालो दैनिक समीक्षा त के कस्तो छ हामी सुन्ने नै छौ कार्यक्रमको दोस्रो घण्टामा। र मैले अघि बीचमै रोकेको गीत फेरि पनि तपाईँको लागि सुनाउँछु, स्वीकार्नुहोस्।

0: सैन्य समुदायमा
1: बिलाइन भरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्ले बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो
0: गोर्खा रेडियो
3: बलात्कार यौन हिंसा र साइबर बुलिङ अन्त्यका लागि संसदमा संकल्प प्रस्ताव लगिएको छ। नेकपा एमालेकी सचेतक नीता घतानी प्रस्तावक रहेको प्रस्तावमा सांसदहरू श्रद्धा कुमार छेत्री, अम्बिका देवी संग्रौला, रेणुका काउचा, बालावती शर्मा, खुशबू ओली र पार्वती विकास समर्थक हुनुहुन्छ। महिला तथा बाल बालिकामाथि हुने बलात्कार, यौन हिंसा र साइबर अपराध जस्ता घटना निरन्तर वृद्धि भइरहेको भन्दै यसको अन्त्यका लागि उनीहरूले संसदमा संकल्प प्रस्ताव लगेका हुन्। कानूनको प्रभावकारी कार्यान्वयन, शीघ्र न्याय, पीड़ितको सुरक्षा तथा पुनस्थापना र साइबर हिंसा नियन्त्रणका लागि राज्यका संयन्त्रलाई थप जिम्मेवार बनाउन आवश्यक भएकाले प्रस्ताव प्रस्तुत गरिएको सांसदहरूको भनाइ छ। रसुवाको भोटेकोशी क्षेत्रमा आएको बाढ़ीका कारण कृषि क्षेत्रमा 1 अर्ब भन्दा बढ़ीको क्षति भएको प्रतिवेदन सार्वजनिक भएको छ।
4: रसुवा र आसपासको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढ़ीका कारण कृषि क्षेत्रमा ठूलो क्षति पुगेको राष्ट्रिय योजना आयोग र राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले तयार पारेको द्रुत क्षति तथा आवश्यकता मूल्याङ्कन प्रतिवेदनले देखाएको छ। प्रभावित क्षेत्रका विभिन्न स्थानीय तहमा धान खेतीतर्फ 1,669 हेक्टर क्षेत्रफल प्रभावित भएको छ, जसमा 5,843 टन धान उत्पादनमा क्षति पुगेको छ। यसै गरी तरकारी खेतीतर्फ 137 हेक्टर क्षेत्रफल प्रभावित हुँदा करिब 1,843 टन तरकारीमा क्षति पुगेको छ। नुवाकोटको बिदुरमा मात्र 700 हेक्टर धान उत्पादन हुने जग्गा प्रभावित हुँदा 2,450 टन धानमा क्षति पुगेको छ। लिखुमा 230 हेक्टर प्रभावित हुँदा 805 टन धान र बेलकुटगढीमा 200 हेक्टर प्रभावित हुँदा 700 टन धानमा क्षति पुगेको छ। धादिङको बेनीघाट, रोराङमा 25 हेक्टर, गजुरीमा 75, सिद्धलेखमा 58, गल्छीमा 87 हेक्टर धान खेती प्रभावित भएको छ। र सुवाको गोसाईकुण्डमा 140 हेक्टर र उत्तर गयामा 143 हेक्टर धान खेती प्रभावित भएको विवरणमा उल्लेख छ। तरकारीतर्फ बिदुरमा 98 हेक्टर तरकारी क्षेत्र प्रभावित हुँदा अनुमानित 1,323 टन तरकारी उत्पादनमा क्षति पुगेको छ। धादिङको बेनीघाट, रोराङमा 9 हेक्टर, गजुरीमा 7 हेक्टर, सिद्धलेखमा 2 हेक्टर र गल्छीमा 14 हेक्टर तरकारी क्षेत्र प्रभावित भएको छ।
3: आज हरितालिका तीज वैदिक सनातन हिन्दू धर्मावलम्बी नारीहरूले महादेवको पूजा आराधना गरी मनाउँदैछन्। धार्मिक मान्यता अनुसार सतयुगमा पार्वतीले महादेवलाई पति पाउन निराहार व्रत बसेर तपस्या गर्नुभएको थियो। पार्वती हरण भएको दिन भाद्र शुक्ल तृतीया भएकाले त्यही दिनदेखि हरितालिका तीजको व्रत बस्ने परम्परा शुरू भएको धर्मशास्त्रीय मान्यता छ। तीजको महत्वबारे धर्मशास्त्रविद प्राध्यापक डाक्टर रामचन्द्र गौतम।
5: भाद्र शुक्ल तृतीया, चौथी, पञ्चमी, तीन दिन मनाइने भएको हुनाले तीज भने हो। तर अब अहिले दुई दिन मात्रै छन्। अब आज चाहिँ नि शिवजीको उपासना गर्ने तृतीया, हरितालिका तीज। आज शिवजीको उपासना गर्ने भने आजै हो र भोलि चाहिँ गणेशको उपासना गर्नुपर्ने थियो। गणेशजीको पूजा आजा गर्ने, दर्शन गर्ने गर्नुपर्नेमा गणेशको पनि आजै गर्नुपर्ने हुँदैन। यो मौलिक पर्व हो। यो किन मनाउने त भन्दाखेरिमा जिन्दगी सुखमय होस्, शान्तिमय होस्, आनन्दमय होस् भनेर मनाउने हो। सार्थक जीवनको लागि मनाउने हो। त्यही भएको हुनाले शिवजीको उपासना गर्ने, पूजा गर्ने, जस्तो कोही मन्दिरमा गएर गर्नुहुन्छ, कोही चाहिँ नि पशुपति जान्छन्, कोही नजिकमा आफ्नो घर नजिकमा कहाँ छ शिवजीको मन्दिर, गणेशको मन्दिर, त्यहाँ गएर दर्शन पूजा आदि गर्नुहुन्छ। कसैले अब त्यो मन्दिर जान नसक्नेहरूले चाहिँ नि घरैमा बसेर गर्दा पनि शिवजीको उपासना, पूजा अर्चना, वन्दना गर्दा हुन्छ। यो महिलाले मात्रै धेरै मनाउने चलन छ। अहिले अघि व्रत बस्ने चलन छ, हिजो दर्खाएर। हाम्रो शास्त्रको आदेश चाहिँ के छ भने सकेसम्म निराहार व्रत बस, आज दिनभरि भोकै बसेर भोलि बिहान मात्रै शिवजीको चाहिँ पूजा आजा गरेर अर्घ दिएर गणेशको पूजा गरेर खाऊ भन्ने चाहिँ नि आदेश हो। तर अब त्यो स्वास्थ्य चाहिँ त्यस्तो भोको बस्न सक्ने, दिनभरि चाहिँ निराहार बस्न सक्ने शरीरले त्यहाँ दिँदैन, कसैलाई अकवागी लाग्ला, रियाँटो लाग्ला, त्यस्तो भन्छन् है। त्यसो भएको हुनाले त्यस्तो छ भनेदेखि जलाहार गर, पानी खाएर बस भन्ने हो। अब पानी खाएर पनि भएन भने तपाईँको फलफुल खाऊ भन्ने चाहिँ नि फलफुल। यो तिन किसिमको व्रत हुन्छ कि आज। त्यो तिन किसिमको व्रतमा आफ्नो स्वास्थ्य के छ कस्तो छ त्यो हेरेर चाहिँ नि व्रत बस्ने। अब यस्तो स्वास्थ्य खराब हुने भयो भने व्रत बस भन्दैन। जस्तो छ आफ्नो स्वास्थ्य त्यो अनुसार चाहिँ नि भोकै बस, निराहार केही पनि नखाइकन दिनभरि र भोलि बिहान मात्रै खाऊ, होइन भने पानी खाएर बस्छ, त्यो पनि भएन भने फलफुल, फलफुलमा पनि तपाईँको यो जौको परिकारलाई पनि फलफुलमा लिन्छ क्या, जौको पिठो सिठो यस्तो चाहिँ परिकार खाने अथवा गहुँको परिकार खाने अथवा मकैलाई पनि फलफुलमा लिन्छ हाम्रो शास्त्रले, त्यसो भए मकैको परिकार खाएर बस्ने भरि बेलुका त्यसो गर्दा हुन्छ।
4: व्रत बस्दाखेरि कस्तो मन्त्र जप्ने, कसरी भगवान पुकार्ने?
5: अब यो शिवजीको मन्त्र छ क्या, ओम नमः शिवाय, घरैमा बसेर जप्दा पनि हुन्छ नि, ओम नमः शिवाय।
3: अहिलेसम्मका खबर यति नै, नमस्कार। Yeah.

0: हजुर, तिजैको बेलामा नाच्न र गाउन रमाइलो हुन्छ भन्ने सन्देश यो गीतबाट हामीले सुनिरहेका थियौँ। आउनुहोस्, आज डेली डे हो, 14 सेप्टेम्बर होइन, यो सिरमुर राइफल का साथीहरूले मनाउनु हुने यो डेली डेको अवसरमा हामीसँग हुनुहुन्छ क्याप्टेन राजु गुरुङ दाई। हामी उहाँबाट छोटो मिठो सन्देश सुन्नेछौँ। हेलो दाजु, नमस्ते।
1: नमस्कार रूपा बहिनी।
0: हजुर हजुर,
1: सर्वप्रथम त तपाईँको यो बिजी सेजनमा हाम्रो 169 वर्षको डेली डेको यो एउटा छोटो विशेष राख्नलाई समय दिनुभयो, त्यसको लागि म लगायत सम्पूर्ण सिरमौर रेजिमेन्टका दाजुभाइ दिदीबहिनीको तर्फबाट आभार व्यक्त गर्न चाहन्छु बहिनी।
0: हजुर दाजु, यो त हाम्रो खुसीको कुरा हो। यो सिरमौर डे भनेपछि गोर्खा ब्रिगेडमा जति पनि सेकेन्ड जिआरमा आबद्ध हुनुभएका मेम्बर्स अनि उहाँहरूको फ्यामिलीहरूले यो वर्षको लागि हिजो आइतबारको दिनमा विभिन्न स्थानहरूमा मनाइसक्नु भएको छ। दाजु, हजुरले विधिवत रूपमा मनाइसक्नुभयो। आज यो एक्चुअल डे आजको दिनमा परेको हुनाले हजुरको तर्फबाट कुनै सन्देश छ कि दाजु?
1: थ्याङ्क यू बहिनी। आज हाम्रो सिरमौर रेजिमेन्टको 2 इयर्स सिरमौर रेजिमेन्टको 169th डेली डे हो। यो डेली डे हाम्रो गोर्खा बटालियनको सिरमौर रेजिमेन्टको मात्रै नभएर होल गोर्खा बटालियनको लागि पहिलो ब्याटल अनर हो, जसमा हाम्रो पुर्खाहरूले एकदमै धेरै सेक्रिफाई गर्नुभयो, धेरैको ज्यान गयो। यो डेली डे ब्याटल अनर चाहिँ हाम्रो यो आजको दिन एकदम इम्पोर्टेन्ट दिन हो र आज हाम्रो 169 वर्ष कम्प्लिट भयो र अब भोलिबाट 170 लाग्छ। यसको शुभ अवसरमा जति पनि ब्रिगेडका सर्भिस एन्ड एक्स सर्भिस मेन दाजुभाइ दिदीबहिनी र मेरो हाम्रो सिरमौर रेजिमेन्टका 2 इयर सिरमौर रेजिमेन्टका सम्पूर्ण सिनियर अफिसर र दाजुभाइ दिदीबहिनीको तर्फबाट सबैलाई, नेपाली दाजुभाइ दिदीबहिनीलाई बेस्ट विसेस अनि ह्याप्पी डेली डे भन्न चाहन्छु बहिनी। र हिजो बहिनीले भने जस्तै हिजो हाम्रो सेन्ट्रल सेलिब्रेसन चाहिँ अल्डर्सुर अम्पायर हलमा 250 बढी हाम्रो सिरमौर दाजुभाइहरू भेट भएर हामी सेलिब्रेसन गऱ्यौँ। यसको मुख्य अतिथि हाम्रो जेनरल डफल साहब अनि उहाँको मिम साहब आनी मिम साहब हुनुहुन्थ्यो भने विशेष अतिथिमा हाम्रो 2 इयर सिरमौर रेजिमेन्टका प्रेसिडेन्ट ब्रिगेडियर इन्द्रिगेन साहब र स्पेसल गेस्टमा चाहिँ हाम्रो 1 आवर्जलाई रिप्रेजेन्ट गरेर साथै हाम्रो 1 आवर्ज ए डेली कम्पनीका 2 IC क्याप्टन दिपजङ आङबु बाहाङ साहब आउनुभएको थियो। त्यस्तै प्रकारले हाम्रो नेसनी मायालाई एउटा कमान्ड गरेर हाम्रै 1 आवर्जका क्याप्टन साहब शिशिर जीसी साहब आउनुभयो। त्यसको लागि सम्पूर्ण 2 इयर सिरमौर राइफलको मेम्बरको तर्फबाट हाम्रो आरजेलाई

0: सिओ साहब, जिएम साहबले हरेक वर्ष कुन टन्सन अनि हाम्रो क्याप्टन साहबले सधैँ रिलिज गर्नुहुन्छ, त्यसको लागि म आभार व्यक्त गर्न चाहन्छु भन्दै तपाईँको समय एकदमै बिजी हुनुहुन्छ र वान्स अगेन एभ्री वान ह्याप्पी डेली डे भन्न चाहन्छु बहिनी।
1: वस्तु दाजु, हजुरलाई पनि वान्स अगेन ह्याप्पी डेली डे भन्दै, हजुरको हिजोको कार्यक्रम सेन्ट्रल एरिया भन्नाले पनि हजुरहरूले अल्डरसटमा एकदमै रमाइलो र धुमधामसँग मनाउनु भएको रहेछ, यो निरन्तरता कायमै छँदैछ, एभ्री इयर हामी मनाउँछौँ दाजु। र हजुरले आजभन्दा पहिला पनि भन्नुभएको थियो कुनै दिनमा हामी सेन्ट्रल्ली सबै संयुक्त रूपमा मनाउनेछौँ भन्नुभएको छ, हामी त्यो दिनको प्रतीक्षा पनि गर्छौँ। अहिलेको लागि समयको अभावले म दाजुलाई यहीँ रोक्न चाहिँ हजुरको यो मिठो सन्देश पक्कै पनि हाम्रा जति पनि सेकेन्ड जिआरमा डेली डे मनाउने सम्पूर्ण महानुभावहरूले पाउनुभएको छ। थ्याङ्क यू सो मच दाजु हजुरको समयको लागि।
0: थ्याङ्क यू रूपा बहिनी, थ्याङ्क यू।
1: हस्, थ्याङ्क यू दाजु। हजुर आदरणीय श्रोताहरू, हामी अहिलेसम्म क्याप्टेन राजु गुरुङ दाजुसँग कुराकानी गरिरहेका थियौँ, अब भने हामी धरानतर्फ लाग्दैछौँ। तर त्यसभन्दा अगाडि म अर्को गीत तपाईँको लागि सुनाउँछु, इन्जोय गर्नुहोला।

0: मिठो गीत सलिन मगरले गाउनुभएको गीत हो. सलिन मगरको सर्वोच्च प्रस्तुत गीतमा अलिकति डायलग पनि यहाँहरूले सुन्ने मौका पाउनुभयो. समय बिहानको 10:19 गएको छ. आउनुहोस् अब भने हामी धरानतर्फ लाग्दैछौँ. धरानमा पनि दिदीबहिनीहरूले यस वर्षको लागि 30 कसरी मनाउँदै हुनुहुन्छ त? धरानका संवाददाता निलिफा सुब्बाजी हाम्रो टेलिफोन सम्पर्कमा हुनुहुन्छ. हामी त्यसतर्फ लागौँ. हेलो निलिफाजी.
1: हजुर नमस्कार जी. हजुर
0: नमस्कार निलिभाजी, तपाईँ आरामै हुनुहुन्छ?
1: हजुर.
0: अहिले तपाईँ धरानको कुन स्थानमा हुनुहुन्छ?
1: अहिले चाहिँ म धरानको गीता मन्दिर, जहाँ एकदमै धेरै दिदीबहिनीहरू आएर चाहिँ पूजा गर्ने ठाउँ हो यो चाहिँ धरानको. धरानको गीता मन्दिरमा चाहिँ आइपुगेको छु हजुर. यहाँ चाहिँ भव्य रूपमा कार्यक्रम भइरहेको छ. पूजा गर्नेहरू आउनु भएको छ भने उता कार्यक्रम अर्कोपट्टि चाहिँ दिदीबहिनी महिला समूह छ यो धरानमा. एउटा दिदी बहिनी समावेशी समूहले चाहिँ यसपालि कार्यक्रममा आयोजना गर्नुभएको छ. त्यही ठाउँमा चाहिँ आइपुगेको
0: छ. अब सुरु गर्नुभयो हुन्छ निलिफाजी, तपाईँको रिपोर्ट.
1: हजुर, आज चाहिँ विशेष गरी महिला दिदी बहिनीहरूको महान चाड तिजको सम्पूर्ण नेपाली दिदी बहिनीहरूलाई चाहिँ हार्दिक शुभकामना दिन चाहन्छु. सबैभन्दा श्रीमा देश विदेशमा रहनु भएको छ, उहाँहरूले आफ्नो ठाउँमा महिलाहरूको चाड तिज मनाइरहनु भएको छ होला सधैँ होइन. उहाँहरूलाई चाहिँ सबैलाई चाहिँ शुभकामना दिन चाहन्छु म नेपाल धरानको तर्फबाट. त्यस्तै गरी आज चाहिँ यो विशेष गरी यो दिदीबहिनी समावेशी समूह धरानमा छ, उहाँहरूले चाहिँ प्रत्येक वर्ष तिज कार्यक्रमहरू गर्नुहुँदै आउनु भएको छ. धरानमा विभिन्न समूहहरूले चाहिँ तिज गर्नुहुन्छ. आमा समूह, दिदीबहिनी समूह, यस्ता थुप्रै समूहहरू छ उहाँहरूले गर्नुभएको छ आफ्नो आफ्नो ठाउँ ठाउँमा. तर स्पेसली धरानको गीता मन्दिर भनेपछि चाहिँ सबैलाई थाहा छ, विभिन्न ठाउँबाट यहाँ चाहिँ पूजा गर्नु पनि आउनुहुन्छ. पूजा सँगसँगै चाहिँ दिदीबहिनीले आयोजना गरेको कार्यक्रम छ. यो दिदीबहिनी समावेशी समूहले त्यो कार्यक्रममा सहभागी हुनुहुन्छ. र यो कार्यक्रममा चाहिँ यसपालि चाहिँ विशेष गरी यहाँको यो भदौ 10 जुन महा विनाशकारी महाबाढी पहिरोले धेरै व्यक्तिहरूको चाहिँ मृत्यु भएको कारणले गर्दा चाहिँ उहाँहरूले चाहिँ हार्दिक श्रद्धाञ्जली कार्यक्रम पनि राख्नुभयो. र त्यसपछिबाट उहाँहरूले चाहिँ यो शान्तिको लागि विभिन्न गीतहरू नभएर चाहिँ उहाँहरूले भजनको आयोजना गर्नुभएको छ. एउटा भजन सन्ध्या भनेर राख्नु भएको छ. एकदमै राम्रोसँग भजन गर्दै बस्नु भएको छ दिदीबहिनीहरू. अनि विभिन्न ठाउँबाट आउनुभएको छ यो मन्दिरमा. आदि दिदीबहिनीहरू पूजा गरिरहनु भएको छ. कोही दिदीबहिनीहरू भजन गीत गाउँदै बसिरहनु भएको छ. अनि पूजा गर्ने मन्दिर भएको कारणले गर्दाखेरि चाहिँ एकदमै रमाइलो छ वातावरण पनि. यहाँनिर धेरै व्यक्तिहरू विशेष गरी महिला दिदीबहिनीहरूको चाहिँ भिडभाड देखिन्छ. तर प्रत्येक वर्षमा भन्दा यो वर्ष अलिकति कम जस्तो देखिएको छ होइन. म यसै क्रममा चाहिँ यहाँ तिज मनाइरहनु भएको छ. हाम्रो एकजना दिदीलाई भेटेको छु. उहाँ चाहिँ अहिले यो महिलाहरूको कविता पनि एकदमै राम्रोसँग भन्नुभएको छ. म उहाँलाई स्वागत गर्न चाहन्छु. सबैभन्दा दिदी हजुरलाई हाम्रो रेडियोमा स्वागत छ. हजुरको नाम के?
2: मेरो नाम विमिता आचार्य. म चाहिँ स्रोत फाउन्डेसन नेपाल हाम्रो संस्थाको सचिव.
1: हजुर यहाँ कहाँ आउनुभयो, के गर्नुभयो?
2: हजुर हामीले यो दिदीबहिनीहरूको यो तिज मनाउने कार्यक्रमलाई वर्षैदेखि वर्षै पछि हामीले सहयोग गर्दै आइरहेका छौँ हाम्रो संस्थाद्वारा.
1: यहाँ आउनु भएको छ होइन. सबैभन्दा सुरुमा दिदी हजुरले यहाँनिर कविता भन्नुभएको छ, कविताबाट सुरु गरौँ न तिजमा. त्यसरी महिला दिदी बहिनीहरूको लागि चाहिँ कविताबाट तपाईँले एउटा तिजलाई नै विशेष फोकस गरेर होइन शुभकामना दिनुभएको छ. कविता राख्नु भएको छ. यो कविता एकदमै राम्रो पनि लाग्यो. अघि सुनाउनु भएको छ हाम्रो सबैजनाले पनि यो दिदीको कविता सुनिदिउँ. महिला दिदी बहिनीहरूले पक्कै पनि आज तिज मानिरहनु भएको छ. उहाँहरूलाई चाहिँ एकपल्ट हजुरको कविता सुनाइदिउँ.
2: धन्यवाद. मेरो कविताको शीर्षक छ तिजको शुभकामना. सम्पूर्ण महान नारीहरूको, हिन्दू नारीहरूको पर्व वर्षदेखि आउने यो हरितालिका तिजको अवसरमा शुभकामना दिने क्रममा एउटा सानो कविता लिएर आएको थिएँ. मेरो कविताको शीर्षक नै तिजको शुभकामना छ. कविता वाचन गर्न गइरहेकी छु. रातो साडी हरियो चुरा, तिज आयो खुसी बोकेर पुरा, दिदी बहिनी हातमा हात, नाचौँ गाउँ मिलेर साथ, दुःख पीडा सबै भुलौँ, मायाको दीप मनमा बालौँ, नारी शक्ति सधैँ बढोस्, हरेक घरमा खुसी छाओस्, तिजको यो पावन दिन सबैको जीवन बनोस् नवीन, हर्ष उमङ्ग र प्रेम भरियोस्, सबैलाई तिजको शुभकामना रहोस्. धन्यवाद, मेरो कविता यही नै रहेको
1: छ। दिदीले कविता एकदमै राम्रोसँग भन्नुभयो, आज यो कार्यक्रममा पनि कविता सुनाउनु भएको थियो, एकदमै राम्रो छ कविता दिदी। विशेष गरी यसपालि यो दिदी बहिनीले समूहले आयोजना गरेको कार्यक्रम पहिला अलिकति फरक भएको छ, धरानका दिदी बहिनीहरूले चाहिँ कसरी मनाइरहनु भएको छ धरानमा तिज, यसबारे बताइदिनुहोस् न।
2: होइन, यो मलाई लाग्छ धरानमा मात्र होइन, यो चाहिँ नेपालभरि नै मलाई लाग्छ पहिलाको त्यो नृत्य प्रतियोगिता हुने एकदम प्रतिस्पर्धाको कार्यक्रमहरू हुन्थ्यो तिजमा। अहिले चाहिँ नि अलिक विपत्तिको बेला देशै रोइरहेको अवस्था भएकोले गर्दाखेरि अहिले हामीले चाहिँ प्रायः कार्यक्रमहरू प्राय ठाउँमा चाहिँ नगरेको पनि पाएको छौँ यसपालि दुखद घडी भनेर। र हामीले यो जहाँ पनि कार्यक्रम गरिरहेका छौँ त्यस ठाउँमा चाहिँ यस्तै भजन कीर्तन यही कविताद्वारा होइन सन्देशहरू यसरी नै दिइरहेको
1: पाइरहेको छ। यसपालि त अब तिज धरानको दिदी बहिनीहरूले चाहिँ छुट्टै तरिकाले मनाउनु भयो, सधैँ चाहिँ विभिन्न कार्यक्रम गर्नुहुन्थ्यो, नाच गान कम्पिटिसन होइन हुन्थ्यो भने आज चाहिँ भजन मात्रै भइरहेको देखिराख्नु भएको छ होइन, देखिरहेका छौँ। अनि यो कस्तो भइरहेको छ आज चाहिँ यहाँ गीता मन्दिरको माहौल के छ, कस्तो छ, यसबारे पनि बताइदिनुहोस् न दिदी हजुर।
2: विशेष गरी मन्दिर परिसर होइन, त्यसै पनि भजन कीर्तन त अब परिसरभित्र त्यसै पनि रमाइलो हुने नै भयो। र पनि अब प्राय पहिला त अब नृत्यको प्रतियोगिताहरू हुने हुँदा अलिकति फरक छुट्टै जुन त्यो उत्साह उमङ्गले पहिला दिदी बहिनीहरू भेला हुनुहुन्थ्यो त्यो चाहिँ अलिकति यसपालि केही कम हो कि जस्तो सबैलाई महसुस भएको छ, मलाई पनि त्यस्तै भएको छ।
1: यो दिदी बहिनीले आयोजना गरेको छ दिदी बहिनी समावेश समूहले प्रत्येक वर्ष होइन, यो दिदी बहिनी समूहले गरेको कार्यक्रम चाहिँ हजुरलाई कस्तो लाग्छ?
2: एकदमै राम्रो त्यो मन परेर नै हामीले सधैँ अब यो कार्यक्रमलाई साथ दिइरहेको छ हाम्रो संस्थाले। अब त्यहाँ उद्घोषण गर्नुहुने पनि हाम्रो संस्थाको अध्यक्ष हुनुहुन्छ विनय प्रधानज्यू, भजन एकदम उत्कृष्ट, भजन त्यही रूपमा हेर्दाखेरि अत्यन्तै उत्कृष्ट, त्यो पनि मन्दिर परिसरभित्र है। तर अब यहाँ आउने जुन तिजको अवसर पारेर आउने महिला दिदी बहिनीहरूलाई चाहिँ अब पहिलाको रौनक भन्दा अलिकति फरक भएकोले गर्दाखेरि अब केही कम उपस्थिति देख्दाखेरि चाहिँ मलाई त्यस्तो महसुस भएको छ, उहाँहरूलाई अलिक छुट्टै भएर फरक लागेको होला। हजुर हजुर, मान्छेहरू एकदमै कम, एकदम
1: यहाँ सबैभन्दा चाहिँ एकदमै कम देखिराख्नु भएको छ, तर यहाँ भिडभाड हुन्थ्यो भने तर आज चाहिँ त्यति धेरै छैन। यो कम हुनुको कारण चाहिँ के हो दिदी?
2: कम हुनुको कारण त एउटा देशै रोइरहेको अवस्था विपत्ति, अब त्यत्रो हाम्रा देशका नेपाली जनताहरू दुःखको अवस्थामा रहेको हुँदा हामीलाई नै पनि अब त्यति उत्साह उमङ्ग जागेन यसपालि भनौँ न, त्यस्तो भएको छ, त्यही नै होला भन्छु
1: एकदमै।
2: यो त एक त अब आस्था होइन, भगवान्प्रतिको आस्था, फेरि अब यो तिजको अवसरमा चाहिँ हजुरको मन्दिरै जाने भन्ने खालको एउटा हुन्छ नि त, हजुर पिण्डेश्वरी गीता मन्दिरलाई चाहिँ विशेष प्राथमिकतामा राखेर सम्पूर्ण महिला दिदी बहिनीहरूलाई अब मेरो सन्देश त यही नै हो, अब जस्तो अवस्थामा पनि होइन हामी चाहिँ अब रमाउन सिक्नुपर्छ, अब अहिले हामी भजनमा रमाएका छौँ, पहिला नृत्यमा रमाउँथ्यौँ, जे होस् यसरी नै रमाउनु हुने रहेछ, सबैले साथ दिनुभएको छ त्यसरी नै सबैलाई एकदम आनन्द लिनु होला हरेक पल हरेक क्षणमा
1: भन्नुहोस्।
2: हजुर हजुर, तिजको अवसर पारेर अब खुसी हुनुहोस्, रमाइलो गर्नुहोस् होइन, दुःख परेको बेलामा दुःखीहरूलाई पनि साथ दिनुपर्छ, हाम्रै नेपाली दिदी बहिनीहरूलाई जसरी पनि मनाउन दुःख सुख हरेक क्षणमा रमाइलो गरेर साथ दिएर एकअर्कालाई साथ दिएर मनाउनु
1: चाहन्छु। हस् दिदी, धेरै धेरै धन्यवाद विनिता दिदीलाई, उहाँले अहिले धरानमा कसरी मनाइरहनु भएको छ भनेर पनि जानकारी दिनुभयो। सधैँ चाहिँ यस्तो तिज मनाउने क्रम चाहिँ धरानमा एकदमै भव्य रूपले सभ्य रूपले हुन्थ्यो भने यसपालि चाहिँ अलिकति दुःखको क्षणमा छ देश भन्ने हिसाबले पनि दिदी बहिनीहरूले चाहिँ एकदमै सिम्पल तरिकाले साधारण तरिकाले मनाउनु भएको छ। उहाँहरूले भजन कीर्तनको आयोजना गरेर रमाउने तरिका अब यो वर्षमा एकपटक दिदी बहिनीहरूको लागि भएको कारणले गर्दाखेरि चाहिँ उहाँहरूले चाहिँ भजन कीर्तनमै होइन रमाउनु भएको छ, अनि सबै दिदी बहिनीहरू आउनु भएको छ, पूजा गर्ने ठाउँ पनि यही भएको कारणले गर्दाखेरि चाहिँ धरानको सबैभन्दा धेरै जम्मा हुने ठाउँ पनि हो यो गीता मन्दिर. त्यसै गरी धरानको पिण्डेश्वरी मन्दिरमा विभिन्न मन्दिरहरूमा चाहिँ उहाँहरूले चाहिँ तिज मनाउनुहुन्छ. त्यो तिजमा चाहिँ आफ्नो तरिकाले मनाउने, पूजा पाठ गर्ने, त्यसै गरी कसैले भजन गर्ने, कसैले नाच्ने, कसैले चाहिँ यहाँनिर सबैजना मिलेर चाहिँ उहाँहरूको दिदी बहिनीहरूको चाहिँ कामहरू देख्दाखेरि चाहिँ एकदमै खुसी लागिरहेको छ. म पनि भजनमा चाहिँ आज पहिलोपल्ट सहभागी भएको छु. अरू बेला अर्कै तरिकाले हुन्छ भने आज अर्कै एकदमै भिन्न तरिकाको चाहिँ उहाँहरूले यो भजनको ब्यान्ड नै ल्याउनु भएको छ होइन. त्यो भएको कारणले गर्दाखेरि पनि एकदमै राम्रो भएको छ होइन. त्यस्तै दिदी बहिनी समूहको हाम्रो अध्यक्ष पनि आउनु भएको छ. दिदी बहिनी समूहको हाम्रो दिदी हुनुहुन्छ, उहाँहरूले चाहिँ यो कार्यक्रम गर्नुभएको छ होइन. यो कार्यक्रम चाहिँ म अध्यक्ष दिदीलाई सोध्न चाहन्छु. तपाईँ चाहिँ दिदी बहिनी समूहको अध्यक्ष पनि हुनुहुन्छ. दिदी हजुरको नाम के हो?
3: मेरो नाम मधी स्थापित मल्होत्रा हो.
1: हजुर, आज दिदी बहिनी समूहहरूले चाहिँ यहाँ कार्यक्रम कसरी मनाइरहनु भएको छ यसबारे बताइदिनुहोस् न.
3: आज हाम्रो दिदीबहिनी समावेशको कार्यक्रम चाहिँ हाम्रो दिदीबहिनी समावेश कार्यक्रम नगरेर तिजको कार्यक्रम नगरिकन हामीले आज भजन कार्यक्रम राखेको छौँ. किनभने अहिले स्थिति छैन, राम्रो छैन, त्यही भएर हाम्रो भजन कीर्तन कार्यक्रम राखेको छौँ. दिदीबहिनी खुसी भएर रमाइराख्नु भएको छ. हामी दिदीबहिनी मेरो साथीभाइ दिदीबहिनी सबैले मलाई साथ पनि दिनुभएको छ. त्यसलाई मेरो साथीभाइ दिदीबहिनी सबै दिदीबहिनी धन्यवाद दिन चाहन्छु.
1: त्यसै गरी मैले दिदीबहिनी समूहकै अर्को दिदीलाई पनि भेटेको छु उहाँहरूको कार्यक्रममा. सचिव हुनुहुन्छ उहाँ होइन, सुमित्रा राईजी हुनुहुन्छ. यो कार्यक्रमको बारेमा बताइदिनुहोस् न.
4: नमस्ते, मेरो नाम चाहिँ सुमी राई. यो दिदीबहिनी समावेशी समूहले चाहिँ सधैँभरि सालै पछि तिजको प्रोग्राम गरिरहेको थियो, तर योपालि चाहिँ अब तिजको प्रोग्राममा हाम्रो देशको स्थितिलाई देखेर अलिकति मन पनि भावुक भएर हामी के गरौँ कसो गरौँ भन्ने एउटा मनमा सोच विचार सर सल्लाहहरू लिएर चाहिँ हामीले आजको कार्यक्रम चाहिँ भजन कीर्तनलाई लिएर हामीले राखेको छौँ. हाम्रो त मेन उद्देश्य भनेको हाम्रो दिदीबहिनीलाई नै, मन्दिरमा आउने दिदीबहिनीलाई नै उहाँहरूलाई बुलाउने नै हाम्रो सेवा हो. उहाँहरू भोग तिर्खा लागेर मन्दिरमा आएकै हुन्छ. उहाँहरूलाई चाहिँ अब दुई तिन घन्टाको समयमा चाहिँ हामीले उहाँलाई कसरी मनोरञ्जन गरौँ, उहाँहरूलाई भोक प्यासको त्यो फिल नहोस् भनेर चाहिँ हामीले उहाँलाई आज चाहिँ भजन कीर्तनहरू गरेर उहाँहरूलाई रमाउनु दिइराखेको छौँ. उहाँहरू रमाइ पनि राख्नु भएको छ. भित्र हामीले 12 क्षेत्र योगेश गुरुको टिमहरू भजन गर्ने टोलीहरू आउनुभएको छ. उहाँहरूको बाजा गाजा सहित हाम्रो भजनमा अझ बढी रोचक र उत्साहको साथ हाम्रो दिदीबहिनीहरू नाचिराख्नु भएको छ. यसमा यो चाहिँ हामीलाई चाहिँ खुसी लागेको छ. मलाई सदाको भन्दा अलिकति भए पनि मन्दिर यति गर्नु पाएको भए पनि खुसी लागेको छ. यसमा लस धन्यवाद.
1: हुनुहुन्थ्यो हाम्रो दिदी बहिनी समावेशी समूहका सचिव सुनि दिदी. त्यसै गरी अध्यक्ष हुनुहुन्छ हाम्रो मधु स्थापित दिदी. उहाँहरूले चाहिँ एकदमै राम्रोसँग कार्यक्रम गर्नुभएको छ, प्रत्येक वर्ष गर्नुहुन्छ. यो वर्ष पनि धनाङको सबै दिदी बहिनीहरूलाई चाहिँ निमन्त्रणा गरेर उहाँहरूले चाहिँ भव्य रूपले एकदमै राम्रोसँग चाहिँ कार्यक्रम आयोजना गरिरहनु भएको छ. अहिले बेलुकासम्म यो मन्दिरमै प्रत्येक वर्ष मन्दिरमै गर्नुहुन्छ, गरिरहेको पनि छ दिदी बहिनीहरू सबैजनालाई. समावेशी दिदी बहिनी समूहले उहाँहरूलाई पनि धेरै धेरै धन्यवाद दिन चाहन्छु. दिदी हजुरहरूलाई रमाइलो भयो. यति भन्दै म पनि अब धरानको यो तिज कार्यक्रमबाट बिदा लिन चाहन्छु, किनभने अब अर्को कार्यक्रम पनि हेर्न जानुपर्नेछ.
0: धन्यवाद हाम्रो निलिफाजी. अनि निलिफाजी, तपाईँ पनि अब यो भजनमा रमाउनु होला. यस पटक भने विशेष भजन टोली पनि रहेछन् होइन. यो तिजमा विशेष गरेर तिजकै गीत गाउनुपर्छ भन्ने पनि छैन, यो भजन कीर्तन गरेर उहाँहरू सबैले भन्नुभएको छ. यो वर्ष देश रोइरहेको अवस्थामा यो भजन कीर्तन आफैमा नाच्ने, रमाउने, एक आपसमा शुभकामना बाँड्ने र यो भजनको गुन्जायससँगै होइन यो धुनसँगै उहाँहरू एकदमै खुसी हुनुहुनेछ. निलिफाजी तपाईँलाई पनि धेरै धेरै धन्यवाद. हजुर, आदरणीय श्रोताहरू, अहिलेसम्म हामीले सुनिरहेका थियौँ यस वर्ष नेपालमा गएको बाढी पहिरोले विक्षिप्त भएका परिवार अथवा धेरैको धनजन गएको छ. यो अवसरमा बेलायतका विभिन्न स्थानहरूमा पनि तिज कार्यक्रम एकदमै सामान्य तरिकाले दिदीबहिनीहरू भेटघाट गरेर मनाउनु भयो. कति स्थानहरूमा उहाँहरूले पोस्टपोन गर्नुभयो अथवा यो वर्ष मनाउनु भएन होइन. यस्तै यस्तै रहेका छन् र धरानमा पनि विशेष गरेर भजन कीर्तन गरेर नाच्ने रमाउने भजन कीर्तनमा भगवानका स्तुतिहरू गाइन्छ भगवानकै चरित्रहरू भगवानका ज्ञानहरू बाँडिन्छ होइन यस्तै कुराहरू हुन्छन् तर त्यसमा पनि विशेष एउटा भजनको जुन वाद्यवादनहरू हुन्छन् भजन गाउँदा ती सबै बजाउँदा त्यसको झङ्कारमा भजन कीर्तन मैले अघि पनि भनेको थिएँ आफैमा नाच्ने रमाउने गाउने होइन खुसी व्यक्त गर्ने तरिका त सधैँ छ ओके दिदीबहिनीहरू तपाईँहरू जहाँ हुनुहुन्छ जस्तो अवस्थामा हुनुहुन्छ जे हुनुहुन्छ आखिर खुसी व्यक्त गर्ने तरिका तपाईँको मनबाट नै हो खुसी हुनुहोस् जहाँ हुनुहुन्छ सुखी हुनुहोस् खुसी हुनुहोस् तपाईँहरू सबै सबैलाई तीजको धेरै धेरै शुभकामना म रूपा राणाको तर्फबाट पनि भन्दै आउनुहोस् अब भने हामी अर्को एउटा तीजको गीत सुनौ है त यो तीजको गीत प्रायः गरेर यस्तै यस्तै हुन्छ तीजको गीतहरू

0: हजुर, चरीले मेरो सारीले मेरो मैदानै लड्खियो, होइन? यो तिजोको गीतमा विशेष गरेर पहिले पहिलेका हाम्रा हजुरआमाहरूको पालामा भने विशेष गरेर यो तिजमा कस्तो हुन्थ्यो भने अहिलेको जस्तो सुगम तरिका थिएन, होइन? त्यो समयमा अहिलेको जस्तो मोटर बाटोहरू पनि थिएन अनि दिदीबहिनीहरूको बिहे एकदमै टाढा टाढा हुन्थ्यो अनि तिजमा भनेर दाजुभाइहरू दिदीबहिनीहरूलाई लिन जानु पर्थ्यो अनि यसरी लिन जाँदा मात्रै घरकाले पनि छोडिदिने, होइन? यस्तो चलन थियो अनि लिन जानुपर्ने, लिन आएनन् भनेर गुनासो व्यक्त गरिने अनि यस्ता तिजका गीतहरू गाइन्थ्यो पहिले पहिले र दिदीबहिनीहरू तिज भनेको दसैँ तिहार भन्दा पनि एकदमै ठुलो चाड हुन्थ्यो अनि त्यो समयमा गाइने गीतहरू अलि फरक हुन्थे। यस्तै पढ्न पाइएन, स्कुल जान पाइएन, बिहे के अरे मेरो इच्छा नहुँदाहुँदै बिहे भयो, यस्ता धेरै गुनासाहरू हुन्थे है। अनि सासूले अहिले पनि यहाँले सुन्नुभयो गीतमा, सासूले बुहारीलाई अलिकता भनौँ न धेरै दुःख दिएको, घर परिवारमा त्यो सासू नन्द अमाज्यूहरूले दुःख दिएका कुराहरू यस्ता गीतहरूमा सुनिन्थ्यो। तर अहिले समय परिवर्तन भइसकेको छ, होइन? समय परिवर्तन पनि हुनुपर्छ, विकासका बाटाहरू खुल्दै जानुपर्छ, होइन? अहिले अहिलेको समयमा टेक्नोलोजीले पनि कति सजिलो बनाइसकेको छ, होइन? यदि तपाईँहरूलाई कहिलेदेखि नै महिना दिन अगाडिदेखि नै तिजको दर खुवाइन्छ अनि त्यस्तै गरी यो तिजको दर खान पनि विभिन्न स्थलहरूमा साथीहरूसँग तपाईँको आफ्नो चेलीबेटी त घरमा हुनुहुन्छ नै, होइन? तपाईँको कलिगहरू, तपाईँको काम गर्ने साथीहरू, तपाईँहरूको काम गर्ने डिपार्टमेन्टमा भेट हुने सबै मिलेर यसरी महिनौसम्म खाइरहेको हो। तर यसपटक भने भदौको यो दस गते जुन बाढी पहिरोबाट भुटेको सीमा आएको बाढीले धेरैको जन अनि धन सबै विनाश बनाएको छ। यो अवसरमा देश नै एकदमै विक्षुब्ध भइरहेको अवस्थामा धेरै स्थानहरूमा दिदीबहिनीहरूले विभिन्न तरिकाहरूले यो तिज मनाएको कुराहरू हामीले सुन्दै आइरहेका छौँ अनि तपाईँहरूले पनि सुन्नुभएको छ श्रोता, र यस्तै गीतहरू छन्। आउनुहोस्, आजको दिनमा यो तिज त छँदैछ, विशेष गरेर 2GR-ले पनि, यो 2GR-ले मनाउने यो डेली डे हो। 1971 इन्टेकका नम्बरीहरू सबैलाई डेली डेको धेरै धेरै शुभकामना भनेर शुभकामना पठाउनु हुने हाम्रो श्रोता हुनुहुन्छ बीरबहादुर पुनज्यू। उहाँ कहाँदेखि हुनुहुन्छ? ओके, एनिवाई बीरबहादुर पुनदाई ब्ल्यानफोर्डदेखि हुनुहुँदो रहेछ। उहाँले सम्पूर्ण नम्बरीहरू र जति पनि सेकेन्ड जिआरका मेम्बरहरू हुनुहुन्छ उहाँहरू सबैलाई आज 14 सेप्टेम्बरको दिनमा पर्न गएको 169 डेली डेको धेरै धेरै शुभकामना भन्दै एउटा गीत सुनाइदिन हुन अनुरोध गर्नुभएको छ। मास्टर मित्र सेन थापा मगरले गाउनुभएको लाउरेको रेलीमै फ्यासनै राम्रो, अब हामी सुनौ।
1: ए लाहुरे दाई,
2: के हो कान्छी?
1: लाहुरेको फ्यासन कसो रे?
2: आ त्यस्ता जाबा
1: बाबे, कस्तो गम्कियोको हो?
2: ल भनौँ त।
1: ल ल
2: ल, मादले दाई गम्काउनुहोस् त।

0: के टांगे बल्लख लहरे को
1: हजुर ए थियो होइन यो मिठो गीत हामीले सुन्यौँ श्रोता मास्टर मित्रसेन थापाले गाउनु भएको गीत अबको केही समयपछि हामी सुन्नेछौँ खरदोस रमेश गुरुङज्यूले पनि आज उहाँ एचओएर लन्डनबाट हामीलाई सम्पर्क गर्नुभएको छ लेख्नुभएको छ नमस्ते रूपा बहिनी हजुरको बिजी समयमा पनि मलाई एउटा छोटो अनुरोध गर्न मन लाग्यो भन्नुभएको छ आज जति पनि सिरमोरिसहरू सिरमोर साथीहरू हुनुहुन्छ सबैलाई डेली डेको शुभकामना भन्दै उहाँले पनि यो नैनीताल भन्ने बोलको गीत रोज्नु भएको छ म अबको केही समयपछि सुनाउनेछु सम्पूर्ण सेकेन्ड जिआरका सिरमोर साथीहरू आज 169 डेली डे हो यो विषयमा शुभकामना व्यक्त गर्न चाहनु भएको छ उहाँ एचओएर लन्डनबाट खारदोस अथवा रमेश गुरुङजी हुनुहुन्छ उहाँको अनुरोधमा हामी गीत सुन्नेछौँ अनि मिनी कालीकोटे राई पनि आउनुभएको छ उहाँले पनि यो कार्यक्रम सुनिराख्नु भएको रहेछ थ्याङ्क यू सो मच भन्न चाहन्छु अनि वीरबहादुर पुनज्यूले पनि सुन्ने मौका पाउनु भएको रहेछ थ्याङ्क यू यहाँहरू सबैलाई अब हामी खारदोस गुरुङज्यूले रोज्नु भएको गीत सुन्नेछौँ यो पनि डेली डेको अवसरमा तर त्यसभन्दा अगाडि भने छोटो यो विश्राम बच्चाहरूको खेल्ने ठाउँ पिङ चिप्लेटी आदिले भरिएको अनि जताततै बच्चै बच्चाहरूले ओगटिएको तर के तपाईँले आफ्नो सानो बच्चालाई यहाँ एक्लै खेल्न छोड्नुहुन्छ त सानो बच्चालाई कुनै पनि प्रकारको खतरा हुने ठाउँमा एक्लै छाड्नु एक अपराध हो र मिलिट्री ग्यारिजनलाई सुरक्षित स्थान भने पनि यो वास्तविकता होइन समुदायका अन्य भागहरूमा जस्तै यहाँ पनि त्यस्तै खतराहरू भेटिन्छन् त्यसैले आफ्नो बच्चालाई एक्लै खेल्न छाड्नु पूर्व तपाईँको बच्चा कत्तिको समझदार एवं परिपक्व छ भनेर विचार गर्नुहोस् धेरै सानो बच्चाहरूको हकमा त झन् उनीहरूलाई कुनै पनि हालतमा एक्लै छाड्न त मिल्दै मिल्दैन यस सम्बन्धी थप जानकारीको लागि gov.uk मा गएर अनसुपरभाइज चिल्ड्रेनको खोजी गर्न सक्नुहुन्छ
2: यो BFBS गोर्खा रेडियो हो

0: हजुर झम झम परेली आँखैमा गाजलु सम्झन्छु देहरादुन यो मिठो गीत हामीले सुनिरहेका थियौं लन्डन एजवेयरबाट आउनुभएको खारदोस अथवा रमेश गुरुङज्यूले जति पनि डेली डे मनाउनु हुने सिरमोर साथीहरू हुनुहुन्छ उहाँहरू सबै सबैलाई मिठो सम्झना भन्नुभएको थियो अब यो वर्षको डेली डे आजको दिनमा परेको छ तर तपाईँहरूले हिजो आइतबारको दिनमा मनाउनुभयो बेलायतको विभिन्न स्थानहरूमा तपाईँहरू सबै सबैलाई ह्याप्पी डेली डे भन्दै अब भने हामी आजको पत्र पत्रिका दैनिक समीक्षातर्फ लाग्दैछौ कृष्ण खनालजी
1: नमस्कार दैनिक समीक्षामा स्वागत छ उपस्थित छु म कृष्ण खनाल आज मिति 2083 साल भदौ 29 गते सोमबार भाद्र शुक्ल तृतीया अर्थात आजको दिन तीज पर्व पनि हो आज हिन्दू धर्मावलम्बी महिलाहरूले चाहिँ विशेष गरी शिवको पूजा आराधना गरेर व्रत बसेर तीज मनाइरहेका छन् आज शिवालयहरूमा शिव मन्दिरहरूमा महिला व्रतालुहरू महिला भक्तजनहरूको चाहिँ भिड लागेको छ बिहानैदेखि पशुपतिनाथ मन्दिरमा पनि एका बिहानैदेखि श्रद्धालु भक्तजनहरूको भिड छ 3 बजेदेखि 4 ढोका खोलिएको छ र विभिन्न पत्र पत्रिकामा आज तीजको खबर छापिनु पर्ने हो तर विशेष गरी आज तीज भए तापनि देशको परिस्थिति र अहिले जुन हामी अवस्थाबाट गुज्रिरहेका छौँ भदौ 10 पछिको अवस्था जनधनको क्षति भयो जुन किसिमले यो हाम्रा लागि निकै दुःखद छ त्यसकारणले पनि आज तीज पर्व चाहिँ त्यति रौनक पत्र पत्रिकामा पनि देखिँदैन र सामान्यतया विगतका वर्षहरूमा जस्तो अहिले हाम्रो गाउँ समाजमा पनि त्यति तीजका गीतहरू गुन्जिरहेका छैनन् जसरी पहिले गुन्जिन्थे अहिले यो वर्ष चाहिँ अलि कम गुन्जिरहेका छन् र आज तीज सँगसँगै भदौ 29 गते राष्ट्रिय बाल अधिकार दिवस पनि मनाइँदैछ बालापनको रक्षा भविष्यको सुरक्षा भन्ने नाराका साथ बाल दिवस मनाइँदैछ बाल मैत्री वातावरण बाल अधिकार प्रवर्धन गर्न गराउन चाहिँ नागरिक समाज र सबै सरकारवालालाई थप जिम्मेवार र जवाफदेही बनाउने उद्देश्यले प्रत्येक वर्ष यो भदौ 29 गते बाल दिवस मनाइँदै आएको छ यससँग सम्बन्धित विषयहरूमा पनि भोटेकोसीको बाढी पछि आएका परिस्थितिहरूसँग जोडिएर खबर लेखिएका छन् यही भदौ 10 गते भोटेकोसी हुँदै त्रिशुली नदीमा आएको विनाशकारी बाढीका कारण 3 जिल्लाका विशेष गरी बालबालिकाहरू चाहिँ अहिले अभिभावक गुमाएको अवस्था वा बुबाआमा गुमाएको अवस्था र आफै पनि केही बेपत्ता छन् अझै स्वयं घाइते छन् र केहीले ज्यानै गुमाएका छन् बालबालिकाको हकमा पनि आज विशेष गरी 3 जिल्ला नुवाकोट रसुवा धादिङ लगायतका जिल्लामा ती बालबालिकाको अवस्था र ती बालबालिकालाई अहिले अस्थायी संरक्षण र मनोसामाजिक परामर्श लगायतका सेवा उपलब्ध गराउनु पर्छ भनेर चाहिँ बाल अधिकार कर्मीहरूले चाहिँ आवाज उठाउँदै आइरहेका छन् र पत्र पत्रिकाले पनि खबर छापेका छन् 72-73 6,27 अर्ब रहेको सार्वजनिक ऋण 82-83 आइपुग्दा 29,81 अर्ब रुपियाँ पुगेको यो डेटाले देखाएको छ आजको खबर थियो यो नयाँ पत्रिका दैनिकमा त्यसै गरी अर्को खबर छ गोर्खापत्र दैनिकमा कृष्णवीरमा राजमार्ग नै भाँसिएपछि अवरुद्ध रहेको पृथ्वी राजमार्ग 10 दिन आइतबार अर्थात् हिजो परीक्षणका रूपमा सञ्चालनमा ल्याइएको छ भन्ने खबर छ भाँसिएको राजमार्गलाई सँगै रहेको वीरमा डाइभर्सन गरेर पुनस्थापना गरिएपछि राजमार्ग सञ्चालनमा ल्याइएको हो पृथ्वी राजमार्ग नागडुङ्गा मोगलेन सडक योजना पश्चिमखण्ड मोगलेनकी प्रमुख सिनियर डिभिजनल इन्जिनियर सर्जना अधिकारीले कृष्ण मार्गमा आलोपत्र परेका सवारी साधनलाई कृष्णवीर पार गराइएको बताउनु भएको छ यो चाहिँ अहिले परीक्षण जस्तै हो अत्यावश्यक सवारी साधन चाहिँ आज पनि सञ्चालनमा ल्याइने भनेर भनिएको छ पहिलो चरणमा आइतबार हिजो 25+ सवारी साधनलाई राजमार्ग पार गराइएको उहाँले बताउनु भएको छ कृष्णभरमा सवारी साधन सञ्चालनमा आएसँगै सँगै राजधानी काठमाडौँसँग तराईका जिल्लाहरू टुटेको यातायात सम्पर्क फेरि जोडिएको छ अहिले परीक्षणका रूपमा सवारी साधन चलाइएको हो अझै सडकमा ग्राभेल बढाएर स्तरोन्नति गरी राजमार्ग सञ्चालनमा ल्याइने चाहिँ बताइएको छ अहिले 10 मिटर चौडाई र 252 मिटर लम्बाईको भिर काटेर राजमार्ग खुलाइएको हो भनेर यो खबर छ तस्विर सहितको खबर अझै सुरुङभित्र खोजी जारी भनेर शीर्षकमा खबर छापिएको छ भोटेकोसी बाढीपछि रसुवा जलका जलविद्युत आयोजनाका सुरुङ तथा भग्नावशेषमा बेपत्ताको खोजीमा खटिएका विदेशी उद्धार टोली फिर्ता हुन थाले पनि नेपाली सेना र बाँकी विदेशी टोलीले खोज तथा उद्धार कार्यलाई निरन्तरता दिएका छन् जटिल भौगोलिक अवस्था सुरुङभित्र जमेको पानी माटो तथा ठूला चट्टानका कारण चुनौतीपूर्ण बनेको जो खोजीमा चिनिया कोरियाली र संयुक्त अरब इमिरेट्सका टोली फिर्ता भएका छन्। नेपाली सेना भारतीय र अस्ट्रेलियाली टोलीले भने विभिन्न आयोजनामा खोजी कार्य जारी राखेका छन्। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार सुरुङभित्रको खोजीलाई प्राथमिकता दिँदै अन्य भग्नावशेषमा समेत खोज तथा उद्धारलाई निरन्तरता दिने तयारी भइरहेको छ। 22 मेगावटको चिलेमी जलविद्युत आयोजनामा सुरुङमा नेपाली सेनाका 13 र भारतीय टोलीका 11 गरी 24 जना खटिएका छन्। सुरुङभित्र करिब 70 मिटर गेक्रान हटाउने काम भइरहेको छ भनेर अझै पनि सुरुङभित्र खोजी जारी छ भनेर यो शीर्षकमा खबर छापिएको छ। यसै गरी आजको नेपाल समाचार पत्र दैनिकमा खबर छापिएको छ, मिलेनियम च्यालेन्ज कर्पोरेसन एमसिसी अन्तर्गत 18 किलोमिटर प्रसारण लाइन बन्यो भन्ने शीर्षकमा। एमसिसी नेपाल कम्प्याक्ट अन्तर्गत एमसिए नेपालले नवलपरासीको सुनवलदेखि नेपाल भारत सीमासम्मको 18 किलोमिटर प्रसारण लाइन निर्माण सम्पन्न गरेको छ। सुनवल नगरपालिका 13 न्यू बुटवल सबस्टेशनदेखि सीमासम्मको प्रसारण लाइन शिलान्यास भएको 9 महिनामै तयार भएको हो। एमसिसी नेपाल कम्प्याक्ट अन्तर्गत निर्माण सम्पन्न भएको पहिलो प्रमुख पूर्वाधार आयोजना बनेको एमसिए नेपालले जनाएको छ। आयोजना निर्माणका लागि भारतीय कम्पनी ट्रान्स रेल लाइटिङ लिमिटेडसँग 1,23,80,000 अमेरिकी डलरमा 21 महिनाभित्र काम सक्ने गरी सम्झौता भएको थियो। अमेरिकी वैदेशिक सहायता समीक्षाका क्रममा केही समय निर्माण रोकिए पनि पछि काम पुनः अघि बढाइएको थियो र नेपालतर्फको सोखण्ड सम्पन्न भएसँगै बुटवल गोरखपुर सीमा पार प्रसारण लाइनको महत्वपूर्ण हिस्सा तयार भएको छ। यो खबर थियो आजको नेपाल समाचार पत्र दैनिकमा। त्यसै गरी आज हिमालय टाइम्समा अर्को खबर छ, काँग्रेसको आन्तरिक द्वन्द्व स्थानीय तहसम्मै तल्लो तहका अधिवेशन गर्न दुवै पक्षलाई चुनौती भन्ने शीर्षकमा खबर छापिएको छ। काँग्रेसमा पार्टीको 15 अधिवेशनका लागि 2 समानान्तर कार्य तालिका घोषणासँगै आन्तरिक शक्ति संघर्ष जटिल बन्दै गएको छ। संस्थापन र संस्थापनेतर पक्षले अलग अलग महाधिवेशनको कार्यतालिका सार्वजनिक गरेपछि पार्टीभित्रको आन्तरिक समीकरण रोचक मात्र बनेको छैन, राजनैतिक द्वन्द्व पनि स्थानीय तहसम्मै पुगेको छ। पार्टीलाई घटनाबाट जोगाउन केही नेताहरूले दुवै पक्षबाट आएका महाधिवेशनका कार्यतालिका तत्काल स्थगन गर्नुपर्छ भनेर भन्न थालेका छन् भने केहीले चाहिँ एकताका लागि निर्णायक वार्ताको थालनी गर्न माग पनि गरेका छन्। अलग अलग महाधिवेशनको परिस्थितिले पार्टी नै विभाजन हुने जोखिम अब टाढा नरहेको नेताहरूले टिप्पणी पनि गर्न थालेका छन्। र त्यसै गरी अन्तिममा एउटा खबर छ, दिल्लीमा ब्रिक्सको शक्ति प्रदर्शन सार्क मृत्यु संज्ञामा भन्ने शीर्षकमा हिमालय टाइम्समै खबर छापिएको छ। नयाँ दिल्लीमा सम्पन्न 18 ब्रिक्स शिखर सम्मेलनले बदलिदो विश्व व्यवस्थालाई आफ्नो मुख्य सन्देश बनाएको छ। विश्वका विभिन्न भूभागमा युद्ध, व्यापारिक तनाव, एकपक्षीय प्रतिबन्ध, आपूर्ति श्रृङ्खलाको अस्थिरता, ऊर्जा संकट र प्रविधिमाथिको प्रतिस्पर्धा चर्किरहेका बेला दिल्लीमा भेला भएका ब्रिक्सका नेताहरूले एउटा साझा धारणा अघि सारेका छन् जसमा विश्व व्यवस्था केही शक्तिशाली देशले मात्र होइन सबैको सहभागितामा चल्नुपर्छ भन्ने सन्देश दिएको छ भनेर यो छापिएको छ। यो सँगसँगै आजको लागि दैनिक समीक्षा यति नै। दैनिक समीक्षाबाट म कृष्णा पनि आज चाहन्छु। नमस्कार।

हजुर आदरणीय श्रोताहरू, आज यो तीजाको अवसरमा विभिन्न पत्र पत्रिकाले के कस्तो खबरहरू छापेका छन् भनेर दैनिक समीक्षा यहाँहरूले सुन्नुभयो र दैनिक समीक्षा सँगसँगै आजको काठमाडौँको सौगातमा समेटिएका सम्पूर्ण विषयहरू यहीँ आएर पूरा भएका छन् र आज हामीलाई यो दैनिक समीक्षादेखि लिएर भनौँ न आज तीजको विषयमा विभिन्न लोकल एरियाबाट हामी बुटोल र धरानको लाइभ रिपोर्ट पनि सुन्यौँ अनि यसै क्रममा धनजाङजीको रिपोर्ट पनि सुन्यौँ र आज डेली डे पनि परेको हुनाले केही साथीहरूले रिक्वेस्ट गर्नुभएका गीतहरू पनि सुन्यौँ अनि खारधुस रमेश गुरुङज्यूले पनि सुन्ने मौका पाउनु भएको रहेछ र यहाँहरू सबै सबैलाई डेली डेको पनि धेरै धेरै शुभकामना, तीजको पनि धेरै धेरै शुभकामना र आजको दिनमा पर्न गएको श्री गणेश चतुर्थीको पनि तपाईँहरू सबै सबैलाई शुभकामना। अनि त्यसै गरी यो तीज एकातिर छँदैछ अनि तीज सँगसँगै अर्को चाडपर्व पनि छँदैछ, तपाईँहरूले पनि मनाउँदै आइरहनु भएको होला कति स्थानहरूमा, होइन? तपाईँहरू सबै सबैलाई सबै चाडको धेरै धेरै शुभकामना भन्दै अब छुटिनुभन्दा अगाडि हामी एउटा गीत सुन्दै समाचार सुन्नेछौँ। समाचारपछि भने तपाईँले सुन्न सक्नुहुनेछ स्वर्णिम सङ्गम तुलसी बस्नेतजीको प्रस्तुति र त्यसपछि पनि अन्य कार्यक्रमहरू त छँदैछन्, रेडियो सुन्दै गर्नुहोला। हामी भोलि बिहानको यही काठमाडौँको सौगात कार्यक्रममा फेरि भेट्नेछौँ। हौस् त आदरणीय श्रोता, त्यतिन्जेलसम्मको लागि म पनि छुट्टिन्छु। नमस्ते, बाई।

0: Pelaajan padi.
1: On air.
0: Appma.
1: Ani smart speaker ma bunhos.
2: Play BFBS.
0: You, BFBS Gorkha Radio Ho.
1: Gorkha Radio Ho.
3: नेपाली काँग्रेसले युवा समूहले आफ्नै ढंगले पार्टीको 15 महाधिवेशन प्रक्रिया अगाडि बढाउने निर्णय गरेको छ। निवर्तमान सभापति शेरबहादुर देउबाको निवास महाराजगंजमा आज बसेको समूहको बैठकले गगनपक्षीय केन्द्रीय कार्यालयको निर्णय अनुसार महाधिवेशनमा भाग लिन नसकिने निष्कर्षसहित आफ्नै ढंगले महाधिवेशनमा जाने निर्णय गरेको हो। हालै मात्र संस्थापन पक्षको केन्द्रीय कार्य सम्पादन समिति बैठकले 14 महाधिवेशनबाट आएका सबै केन्द्रीय सदस्यलाई केन्द्रीय सदस्यकै हैसियतमा 15 महाधिवेशनमा भाग लिन दिने निर्णय गरेको थियो। इतर समूहले भने आफूहरू कुनै पदका लागि नभएर पार्टी जोगाउने अभियानमा लागेकाले उमाकान्त चौधरीले प्रस्तुत गरेको 15 महाधिवेशनको कार्यतालिका अनुसार चल्ने निर्णय गरेको हो। बैठकपछि नेता प्रकाश शरण महतले संस्थापन पक्षको निर्णयपछि अनौपचारिक छलफल भएको र आजै अपरान्ह पत्रकार सम्मेलन गरेर औपचारिक धारणाबारे बोल्ने जानकारी दिनुभएको छ। संस्थापन इतर समूहले आजै सम्पर्क कार्यालय चुन्देबीमा आकस्मिक बैठक पनि बोलाएको छ। नागरिक बचाउ महाअभियानका संस्थापक दुर्गा प्रसाईलाई आज त्रिभुवन विमानस्थलमा युट्युबरहरूसँग बोल्न रोक लगाइएको छ। आफू युट्युबरसँग बोल्न नपाएपछि प्रसाईले प्रधानमन्त्री र गृहमन्त्रीलाई गाली गर्नुभएको छ। प्रसाईको समूहसँग धक्कामुक्की परेपछि प्रहरीले एकजनालाई पक्राउ पनि गरेको छ। प्रसाई झापाबाट फर्किने थाहा पाएपछि युट्युबरहरू विमानस्थल पुगेका थिए, तर प्रहरीले बोल्न नदिएपछि धक्कामुक्की परेको हो। आफू बोल्न नपाएपछि प्रसाई समर्थक सहित प्रधानमन्त्री बालेन्द्र शाह गृहमन्त्री सुदन गुरुङ विरूद्ध उत्तेजक नारा लगाउँदै भक्तपुरको घरतिर लाग्नु भएको थियो। उहाँले संसद भवन र सिंहदरबार जलाइँदा कहाँ थियौ भन्दै प्रहरीमाथि समेत आक्रोश पोख्नु भएको छ। अभियानका नेता माधव खतिवडाले अभिव्यक्ति स्वतन्त्रता खोसेर प्रहरीले दमन गरिएको र एकजना व्यक्तिमाथि राज्य डराएको भन्दै सरकारको आलोचना गर्नुभएको छ। बलात्कार यौन हिंसा र साइबर बुलिङ अन्त्यका लागि सांसदहरूले संसदमा संकल्प प्रस्ताव लगेका छन्। एमाले सचेतक नीता घतानी प्रस्तावक रहेको संकल्प प्रस्तावमा सांसदहरू श्रद्धा कुवर, अम्बिका देवी संग्रौला, रेणुका काउचा, खुशबू ओली, बलावती शर्मा र पार्वती विक समर्थक हुनुहुन्छ। महिला तथा बालबालिकामाथि हुने बलात्कार, यौन हिंसा र साइबर अपराध लगायतका घटना निरन्तर बढेको भन्दै अन्त्यका लागि उनीहरूले संसदमा संकल्प प्रस्ताव लगेका हुन्। उनीहरूले कानूनको प्रभावकारी कार्यान्वयन, शीघ्र न्याय, पीड़ितको सुरक्षा तथा पुनर्स्थापना र साइबर हिंसा नियन्त्रणका लागि राज्यका संयन्त्रलाई जिम्मेवार बनाउनुपर्ने माग राखेका छन्। भोटेकोशी बाढी पीड़ितले ग्यासको अभाव भएपछि विद्युतीय चूल र विद्युत महसुल छूटको माग गर्दै सरकारलाई पत्र पठाएका छन्। पीड़ितको मागपछि स्थानीय पालिकाको पहलमा सरकारलाई पत्र लेखिएको हो। उनीहरूले 100 युनिटसम्म बिजुली शुल्क छूट गर्न गृह मन्त्रालय मार्फत ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयमा पत्र पठाएका छन्। स्थानीय पालिका प्रमुख जिल्ला अधिकारी, जिल्ला विपद व्यवस्थापन समिति, जिल्लाका सुरक्षा निकाय सहितको सामूहिक बैठकबाट सरकारलाई परिपत्र गर्ने निर्णय भएको थियो। पत्रमा गोसाईकुण्ड 4 को 100 किलोवाटको लाङटाङ माइक्रो हाइड्रोको बिजुली खरिद गरी वार्ड नम्बर 3 का बाढ़ी पीड़ित क्षेत्रमा विद्युत सेवा दिन पनि माग गरिएको छ। रसुवाको भोटेकोशी क्षेत्रमा आएको बाढ़ीका कारण 1 अर्ब 11 करोड़को पशुधन क्षति भएको छ।
4: राष्ट्रिय योजना आयोग र राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले तयार पारेको द्रुत क्षति तथा आवश्यकता मूल्यांकन प्रतिवेदन अनुसार जम्मा 2,52,445 पशुपक्षी प्रभावित भएका छन्। पशुपक्षीको क्षतिको अनुमानित मूल्य 111,39,00,000 छ। बाढ़ीबाट सबैभन्दा धेरै करिब 2,14,827 कुखुरा प्रभावित भएका छन्। संख्याका हिसाबले यो जम्मा पशुपक्षीको 85% हो, तर कुखुराको मूल्य हिस्सा भने जम्मा क्षतिको 4.8% मात्र छ। बाढ़ीका कारण 4,572 भैँसी प्रभावित हुँदा 45,72,00,000 क्षति पुगेको अनुमान छ। यो जम्मा पशुधन क्षतिको 41% हो। यस्तै बाख्रा च्याङ्ग्रामा 39,13,00,000 अर्थात् क्षतिको 35% र गाई गोरुमा 17,92,00,000 अर्थात 16% क्षति भएको छ। बंगुर बदेलमा 1,96,00,000, भेडामा 25,00,000, कुखुरामा 5,37,00,000 र अन्य चरामा करिब 1,00,000 बराबरको क्षति भएको तथ्याङ्कमा उल्लेख छ। जम्मा पशुधन क्षति मध्ये भैँसी, बाख्रा, च्याङ्ग्रा र गाई गोरु मात्रैबाट 92.3% क्षति भएको देखिएको छ।
3: पोटेकोशी बाढी प्रभावित रसुवाका चार गाउँपालिकामा हैजा विरुद्धको खोप अभियान जारी छ। अहिलेसम्मका खबर यति नै। नमस्कार, म निरा।
0: यो BFBS गोर्खा रेडियो हो।

आदरणीय श्रोताहरू, यहाँहरूले काठमाडौँको सौगात कार्यक्रम केही छिन अघिसम्म सन क्लिब स्टुडियो युकेबाट सहकर्मी रूपा राणा दिदीको साथमा सुन्दै हुनुहुन्थ्यो। अब भने चाहिँ यहाँहरू बिएबिएस गोर्खा रेडियोको मानभवन ललितपुरमा अवस्थित यो रेडियो तरङ्गमा जोडिसक्नु भएको छ र आज मैले व्यवसायको उत्थान गीतकार अमर बान्तुको गीत रचना, सन्तोष श्रेष्ठको सङ्गीत अनि सैमा श्रेष्ठ र बसन्ता प्रकृतिको स्वरमा रहेको एउटा तीजको गीतबाट गरिसकेको छु। अब लाग्नुहोस् आजको तिथि मिति कुरा गर्नुपर्दा, आज मिति विक्रम सम्बत 2083 साल भदौ 29 गते तृतीय तिथि सोमबार, नेपाल सम्बत 1146 तदनुसार आज 14 सेप्टेम्बर सन 2026 र आशा छ यो सप्ताहन्त यहाँको सुखदै बित्यो भन्ने। नेपालमा आज सूर्योदय बिहान 5:48 जाँदा भएको थियो भने सूर्यास्त भरे साँझ 6:01 जाँदा हुँदैछ। मौसम भने सामान्य बदलाव देखेछ, कतै कतै वर्षा हुन सक्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। र आज श्रोताहरू राष्ट्रिय बाल दिवस र राष्ट्रिय धर्मसभा दिवसको अलावा आज यस वर्षको हरि तालिका 30 विशेष दिन पनि परेको छ। र श्रोताहरू, 30 यो केवल एउटा पर्व मात्रै होइन, यो त नेपाली चेलीहरूको मन बोल्ने पर्व अर्थात् मन खुल्ने पर्व समेत हो। माइती घरको आँगन सम्झाउने, दिदीबहिनी भेटघाट गराउने पर्व हो। यसको धार्मिक पक्ष शिवजीसँग जोडिए तापनि यथार्थमा दिदीबहिनी र माइतीलाई बाँध्ने एक प्रकारले भन्ने हो भने यति बेला एउटा सङ्गीतमय धुनमय पर्व समेत भइसकेको छ। तिज, हरितालिका तिज, तिजको सबै सबैमा हार्दिक मङ्गलमय शुभकामना भन्दै मन्जु थापाले गाउनुभएको एउटा तिजको भाका पनि राखिहाल्छु। शब्द सङ्गीत रहेको छ सम्भोजित बास्कोटाको, स्वर रहेको छ गायिका मन्जु थापाको।

गायिका मन्जु थापाको स्वरमा रहेको यो सुमधुर तीजको भाका पश्चात बेस गोर्खा रेडियोको यो प्रस्तुति कार्यक्रम सडिम सङ्गममा अब भने आजको बसाई सोमबारको प्रस्तुतिको बारे जानकारी दिने बेला भइसकेछ। र आदरणीय श्रोताहरू, आज हरितालिका तीज समेत परेको हुनाले आज यो बसाईको पहिलो खण्डमा यहाँहरू माझमा म यस्तै यस्तै तीजसँग नजिक भएर लेखेको एउटा गीतिकथा राख्नेछु। जसलाई लेख्नु भएको छ, लेखिका हुनुहुन्छ आशा इलामेली, र यो गीतिकथाको शीर्षक रहेको छ लगिदे चरी मेरो खबर। अब एउटी चेलीको खबर कस्तो हुन्छ पक्कै पनि यहाँहरूले गीतकथा सुनेपछि अनुमान लगाउनुहुनेछ। र कार्यक्रमको दोस्रो खण्डमा चाहिँ तपाईँ आदरणीय श्रोताहरूले लेखेर पठाउनुभएका प्रतिक्रियाहरूलाई कार्यक्रममा समेट्नेछु। अनि तपाईँले सुन्न चाहनुभएका गीतहरू आज भने गीत अनुरोध गर्न सक्नुहुन्छ, र तपाईँले अनुरोध गर्नुभएको गीतलाई चाहिँ म कार्यक्रमको दोस्रो खण्डमा समेट्दै जानेछु। तर पहिलो खण्डमा भने चाहिँ सधैँको सोमबार जस्तै आज पनि म व्यवसायमा गीतकथा राख्नेछु लगिदे चरी मेरो खबर। आशा इलामेलिन लेख्नुभएको कथा हो, र यो कथाको कथावस्तुले कोही कसैको जीवनसँग मेल खान पुगेमा चाहिँ संयोग मात्र ठानिदिनुहोला भन्न चाहन्छु। र यति बेला भने चाहिँ म आज हरितालिका तीज भएको हुनाले हाम्रा दिदीबहिनी चेलीबेटीहरू तीजको रमझममा हुनुहुन्छ होला, धेरै जसो त आज नाच्दै गाउँदै रमाउँदै पनि हुनुहुन्छ होला। तर यस वर्ष धेरै नाच्ने धेरै रमाउने भन्दा पनि यसलाई पर्वको रूपमा मात्रै मनाउने हो कि भन्ने एउटा भावनात्मक भनौँ कुरा पनि गर्न चाहन्छु। किनकि गएको भदौ 10 गते बोटेकोसीले गरेको विनाश र त्यसले दुखाएको मनहरू, नेपाली मनहरू विश्वभरि तङ्ग्रिरहेको अवस्था छैन, अझै पनि हामी दुःखमै छौँ। यद्यपि तीज हो, यसलाई पर्वको रूपमा मनाउनुहोला भन्दै यति बेला भने म अर्को एउटा गीत राख्न चाहन्छु। विदुर तिमिल सिन्हाले लेख्नुभएको गीत हो, यसमा स्वर रहेको छ गायिका जुनु परसाई मनको भने, उहाँलाई साथ दिनुभएको छ राज सागरले।

0: SBS Gorkha Radio.
1: यसले हाम्रो मानसिक स्वास्थ्यमा असर पुर्याउँछ। हाम्रो खुसी, हाम्रो काम, हाम्रो सम्बन्ध यी सबैलाई प्रभावित पार्दछ। यो हाम्रो आँखा अगाडि नै भएर पनि पूर्ण रूपमा लुकेको हुन्छ। उत्पीडन, डर, धम्कीपूर्ण व्यवहार र भेदभाव यी कुराहरू फौजी सेवामा कदापि स्वीकार्य छैनन्। तसर्थ डिफेन्स एन्टी बुलिङ हेल्पलाइन सेवामा हाजिर छ, किनकि सम्मानित र मर्यादित व्यवहारमाथि सबैको समान अधिकार हुन्छ। यो निशुल्क छ, गोपनीय एवं चेयर अफ कमान्डबाट पूर्ण रूपमा स्वतन्त्र छ। यसको मद्दत लिनको निमित्त युके भित्रबाट कुनै पनि समयमा सम्पर्कको लागि नम्बर छ 08007810334, र यदि तपाईँ युके बाहिर हुनुहुन्छ भने सम्पर्कका लागि नम्बर छ 01683025355। साथै डिफेन्स कनेक्टमा गएर बिएसडी हेल्पलाइनको खोजी पनि गर्न सक्नुहुन्छ।
2: हजुर श्रोताहरू, यो छोटो विश्राम पश्चात बिएबिएस गोर्खा रेडियोको प्रस्तुति कार्यक्रम सडेमसँगमा सम्पूर्ण श्रोताहरूलाई कार्यक्रममा स्वागत गर्न चाहन्छु। र अब नै श्रोताहरू, आजको लागि छुट्याएको गीती कथा यहाँहरू माझमा राख्न चाहन्छु। यो गीती कथा लेख्नु भएको छ आशा इलामेले, र उहाँ लेख्नुहुन्छ, तुलसी दाई, तपाईँको बिएबिएस गोर्खा रेडियोमा एउटा गीत मैले सुनेको थिएँ। त्यो गीत एक दुईचोटि सुने, त्यो गीत मेरै लागि पो लेख्नु भएको हो कि अर्थात् हामी जस्तै प्रवासमा रहेको चेलीबेटीकै कथा हेरेर पो गीतकारले लेख्नु भएको जस्तो लाग्यो। गीतकारले राज कामाङले लगिदे चरी मेरो खबर, ठ्याक्कै त्यो गीत चाहिँ हामीसँग, हामी नेपालभन्दा बाहिर बसेको चेलीको जीवनकै कथा जस्तो पनि लाग्यो। तर नेपाल आएको सन्दर्भमा चाहिँ अहिले मैले यो 30 नै भनौँ भनेर एउटा छोटो गीती कथा लेखेको छु, सम्भव भए प्रसारण गरिदिनुहोला भनेर उहाँले लेखेर पठाउनु भएको थियो। र उहाँ चाहिँ नेपालभन्दा बाहिर बस्नुहुँदो रहेछ वैदेशिक रोजगारको सिलसिलामा, र त्यतिखेर बिएबिएस सुन्ने क्रममा लगिदे चौरी अथवा बालुवाको महलमा शान्तिश्री परियारले गाउनुभएको गीत, लिराज कामबाङको गीत रचना, शङ्कर थापा इस्मालको सङ्गीत रहेको गीतले छोएर चाहिँ मैले यो गीती कथा लेखेको भनेर लेख्नु भएको छ। अब नि म आशा इलामेले लेख्नुभएको यही गीती कथा यहाँहरू माझमा राख्न चाहन्छु। र गीती कथाको शीर्षक रहेको छ लगिदे चरी मेरो खबर।

हरेक वर्ष चेली माइतीको सम्बन्ध कसिलो पार्न र वर्षभरिकै मनको भावना पोख्न आइदिन्छ तीज। यसपालि पनि गाउँका आँगनहरू रातम्म भएका छन्। चेलीबेटीहरूका हातमा मेहन्दी र चुरा सजिए। कसैको घरमा दर पाक्दै थियो, कसैको घरमा तीजका गीतहरू यसै गरी बज्दै थिए। तर गाउँदेखि धेरै टाढा एउटी चेली झ्यालको छेउमा बसेर आकाशतिर टोलाइरहेकी थिइन्, यही तीजको सम्झनामा। उनको हातमा रातो साडी थियो, तर लगाउने हिम्मत पटक्कै थिएन। सायद त्यसैले होला उनले साडीलाई छातीमा टाँस्दै बिस्तारै भने, आमा, आमाले आफ्नै हातले किनिदिएको साडी हो यो। आमा, यसपालि पनि तपाईँकी छोरी माइती घर आउन सकेन। उसको आँखाबाट आँसु खस्यो। त्यतिकैमा मोबाइल बज्यो। स्क्रिनमा लेखिएको थियो, आमा। उसको मुटु एक्कासी ढुक ढुक भयो। फोन उठाई, हेलो आमा, छोरी तीज आयो नि, यसपालि कहिले आउँछिस्? छोरी केही बोल्दिनन्। आमाले फेरि बोलिन्, हेलो छोरी, सुनिरहेको छिस् तैँले? जवाफमा छोरीले यति मात्र बोल्छे, सुन्दैछु आमा। अनि कहिले आउँछस् त? तेरो लागि दर राखेको छु, तेरो मनपर्ने अचार पनि बनाएकी छु। छोरीले आँसु लुकाउँदै हाँस्न खोजी र बोलिन्, आमा, यसपालि आउन सक्दिन होला। त्यसपछि एकैछिन फोनको अर्को छेउमा सन्नाटा छाउँछ र त्यो सन्नाटालाई चिर्दै फेरि आमा नै बोल्छिन्, किन र छोरी, के त्यस्तो अप्ठ्यारो पर्यो तँलाई? जवाफमा छोरीले, आमा, घरको काम धेरै छ, फेरि छोराछोरी पनि सासाना छन्, अनि घरमा उहाँ श्रीमान पनि हुनुहुन्न भनेर टार्न खोज्छे। उता आमालाई पनि नमिठो लागेर आउँछ। हामीलाई भेट्न एक दिन पनि निकाल्न नसक्ने भएछ है छोरी, भन्दै गुनासो पोखिन् आमाले। यता छोरीको पनि घाँटी अवरुद्ध भयो। त्यस्तो होइन आमा, मलाई पनि आउन मन छ, तपाईँको काखमा टाउको राखेर एकछिन रुन मन छ, तर परिस्थितिले आउन दिँदैन। उता आमाले लामो सास फेरिन्, छोरी त जहाँ भए पनि खुसी रहनु, तर एउटा कुरा याद राखेस्, माइतीको ढोकातिर लागि कहिल्यै बन्द हुँदैन। उता छोरी रुँदै, आमा, म त तपाईँको घरबाट पो विदा भएकी हुँ त, तपाईँको मनबाट त होइन नि। आमाको आवाज पनि भक्कानियो। त्यही भएर त छोरी, हरेक तिजमा ढोकातिर हेरेर बस्छु, लाग्छ कतै त आइपुग्छिस् कि भनेर। यत्तिकैमा फोन काटियो। छोरीले मोबाइल छातीमा टाँस्दै धेरै बेरसम्म रोइन्। त्यही साँझ श्रीमानको समेत फोन आयो। फोनबाट श्रीमानले तीजको शुभकामना दियो। जवाफमा उनले श्रीमानलाई समेत शुभकामना दिए। उताबाट श्रीमानले उनको गला अवरुद्ध भएको थाहा पाइहाले र सोधिहाले, होइन, तिमी किन रोएकी? जवाफमा बोल्छे, छैन छैन, म रोएको छैन हजुर। फेरि श्रीमानले पुनः प्रश्न गर्छ, होइन, तिमीले किन कुरा लुकाउँदैछौ? मलाई थाहा हुन्न र तिमी रोएको? त्यसपछि उनी मौन बस्छे। उनको त्यो मौनतालाई चिर्दै श्रीमानले भन्न थाल्छ, मलाई थाहा छ तिमीलाई माइती जान मन लागेको छ। मन त लागेको छ, तर मन लागेका सबै कुरा कहाँ पुरा हुँदो रहेछ र? किन, तिमीसँग पैसा छैन र? ल, म पैसा पठाइदिन्छु, तिमी भोलि माइती जानको लागि तयारी गर्नु। श्रीमानको यस्तो कुरा सुनेपछि उनले पनि आफ्नो कुरा सुनाउँछ। पैसाले माइती जाने बाटो त खुल्ला होला, तर मेरो बाध्यता बुझ्नु न, के त्यस्तो बाध्यता पऱ्यो तिमीलाई? यहाँ घरमा बालबच्चाहरू, तपाईँको अनुपस्थितिमा सबै कुरा मिलाएर हिँड्न त्यति सजिलो छ र? उनी केही बेर मौन भए। त्यसपछि त्यो मौनतालाई तोड्दै श्रीमानले गल्ती महसुस गर्छ र सम्झाउन खोज्छ, मलाई माफ गर है, मैले तिमीलाई तीजमा पनि एक्लै पारे, तर यो परिस्थिति र समयको कारण हो।
उनले पनि आँसु पुछ्दै भनिन्, होइन होइन, तपाईँको गल्ती पटक्कै होइन, दुःख त परिस्थितिकै हो, मैले पनि बुझेको छु। फेरि केही छिन् मौन था र त्यसलाई पनि चिर्दै, एक दिन म फर्कनेछु, त्यसपछि तिमीलाई तिजमा माइती जान कसैले रोक्ने छैन, समय तिम्रो हुनेछ त्यति बेला भनेर श्रीमानले उनलाई फकाउन खोज्छ। उनी पनि मुस्कुराउँदै, त्यो दिन चाँडै ल्याइदिनुहोस् है, म त धेरै थाकिसकेँ, अब चाँडै आउनुहोला भन्दै दुवैले फोन राख्छ। फोन राखिसकेपछि उनी फेरि झ्यालछेउमा गइन्। आकाशमा एउटा चरी उडिरहेको थियो। उनले चरीलाई हेर्दै भनिन्, ए चरी, तँ त कति स्वतन्त्र छस् है, न तँलाई घरको चिन्ता छ, न परिवारको, न जिम्मेवारीको बोझ, र त मस्त उडिरहेछस्। भरु सक्सेस भने मेरो एउटा काम गरिदेन, मेरी आमासम्म पुगिँदैन, अनि एउटा खबर लगिँदैन, छोरी आउन नसके पनि उनको मन माइतीमै छ भनेर। त्यसपछि उसको ओठबाट अनायासै एउटा गीत निस्कियो।

0: CFBS Gurkhal Radio.
1: तिमी सोशल मिडिया अपडेटमा व्यस्त हो?
2: हो।
1: के गर्दै गरेको?
2: ए म एक अनजान व्यक्तिलाई आफ्नो बारेमा थुप्रै संवेदनशील व्यक्तिगत विवरणहरू पठाउँदैछु।
1: तपाईँले जानी जानी यस्तो त पक्के पनि गर्नुहुन्न, तर कहिले काहीँ गल्तीवश यस्तो हुन पनि सक्छ। साइबर अपराधीहरूले तपाईँ जस्तै सोसियल मिडिया प्रयोगकर्ताहरूलाई लक्षित गरेका हुन्छन् फिसिङ टेक्निकद्वारा तपाईँको पैसा चोर्नका लागि। यति सम्म कि बीएफबीएसका प्रस्तुता बनेर हाम्रा श्रोताहरूलाई पनि ठग्न खोजेका प्रशस्तै उदाहरणहरू भेटिएका छन्। तर स्मरण रहोस्, बीएफबीएसले कहिले पनि तपाईँको व्यक्तिगत तथा ब्याङ्क विवरण माग्दैन। यदि तपाईँले शङ्कास्पद पोस्ट वा मेसेज देख्नुहुन्छ भने सतर्क भइहाल्नुहोस्, यो एउटा स्क्याम हुन सक्छ भनेर।
2: यसर्थ तिनको उत्तर नदिनुहोस्। आफ्नो आर्थिक विवरण कुनै पनि हालतमा नदिनुहोस्। छिटो भन्दा छिटो सम्बन्धित सोसियल मिडिया प्लेटफर्ममा त्यसको बारेमा रिपोर्ट गरिहाल्नुहोस्। आफ्नो साइबर सुरक्षाको बारेमा सधैँ सतर्क रहनुहोस्। विस्तृत जानकारी एवं ठगीबाट सुरक्षाको लागि डेफनेटमा गएर फ्रड डिफेन्सको खोजी गर्न सक्नुहुन्छ।

यसरी गीत गुनगुनाउँदै गर्दा उनलाई अचानक बाल्यकालको सम्झना आयो। त्यसको दिन आमाले उनलाई रातो साडी लगाइदिन्थिन्। आमाले छोरी अलि राम्रो भएर बसै आज तिज हो भनेर भनेका कुराहरू एकाएक उनको मानसपटलमा आउन थाल्यो। आमा, म पनि तपाईँ जस्तै नाच्न सक्छु भनेका कुराहरू याद आयो। यस्तै आमाले चुरा किनेर ल्याइदिएको अनि फेरि छोरीको हात खाली देख्न मन लाग्दैन भन्दै आमाले लगाइदिएको चुराहरूको सम्झना आयो। त्यो सम्झनाले आज फेरि भुटु चिरियो। उनले आफ्नै हाततिर हेरी, चुरा त थिए तर चुरा लगाइदिने आमा थिएनन्। उनले फेरि बिस्तारै भनिन्, आमा, तपाईँले चुरा लगाइदिएको हात आज पनि त्यही हात हो, फरक यति हो, आज तपाईँको हात मेरो हातमाथि छैन, तपाईँ मभन्दा पर हुनुहुन्छ। उता माइतीको आँगनमा भने आमा एक्लै थिएनन्, दिदी बहिनीहरू जम्मा भएका थिए। एउटी बहिनीले सोधिन्, आमा, खै त दिदी आउनु भएन? आमाले जबरजस्ती मुस्कुराउँदै भने, आउन पाइन छोरी। अनि हजुरले फोन गर्नु भएन र? किन नगर्नु, गरेको थिए। के भन्नुभयो त दिदीले? आमा केही बोलिनन्। बहिनीले आमाको आँखामा आँसु देखि, आमा, तपाईँ पनि पो रुनु भयो त? आमाले आँसु लुकाउँदै भनिन्, होइन होइन, आँखामा धुवा परेको। उनले कुरा बुझिहालिन्। त्यसपछि उनले आमाका हात समात्दै, आमा, आज त तिज हो नि, अब दिदी नआए तापनि दिदीलाई सम्झँदै एउटा गीत गुनगुनाइदिनुहोस् न। आमा चुपचाप बसिन्। फेरि जिद्दी गरिन्, होइन आमा, गाइदिनुहोस् न, आज दिदी नआए तापनि दिदीको सम्झनामा एउटा गीत गाइदिनुहोस् न। अन्तत मादल बज्न थाल्यो। त्यसपछि आमाको कापेको स्वरबाट एउटा भाका गुन्जियो।

यसरी गीत गाउँदा गाउँदै आमाको आवाज रोकियो र भन्न थालिन्, मेरी छोरीहरू, तिमीहरू तिनैजनालाई यो तिजको अवसर पारेर एकपटक सँगै अँगालो हाल्न पाए कति जाती हुन्थ्यो। उता त्यो रात छोरीले पनि सपना देखिन्। ऊ माइती पुगेकी थिइन्। आमाले ढोकामै आएर अँगालो हालेर आइस छोरी भनेको, अनि आए आमा, धेरै ढिलो भएछ है आमा, ढिलो भए के भयो त, कमसेकम आइस नि, म त यही बाटो हेरेर बसेको थिएँ। छोरी आमाको खाखमा टाउको राखेर रुँदै, आमा म धेरै थाकेको छु। रोएर मन हलुका पार छोरी माइती आएपछि छोरीले आफ्नो दुःख लुकाउनु पर्दैन। अनि अचानक उसको निन्द्रा खुल्यो। त्यहाँ आमाको काख थिएन, न त माइतीको आँगन थियो। उसले फेरि झ्यालबाट बाहिर निहाल्यो, आँसु पुस्दै आकाशतिर हेरी। यति बेला उनले त्यो चरीलाई खोज्दै थियो। कतै त्यो चरी फेरि उसै गरी आकाशमा त आउने होइन र अब भने साँच्चै मेरो खबर त्यही चरीले लगिदिन्छे भन्ने एउटा झिनो आशा बोकेर उनले फेरि आकाशतिर हेरी र चरीलाई डाक्न थाली।

यतिन्जेल श्रोताहरू यहाँहरू माझमा राखेँ मैले गीती कथा लगिदे चरी मेरो खबर आशा इलामेली लेख्नुभएको यो गीती कथा। विशेष गरी उहाँले चाहिँ यो अहिले बज्दै गरेको गीत पार्श्वमा बज्दै गरेको गीत लगिदे चरी मेरो खबर उहाँले चाहिँ वैदेशिक रोजगारको सिलसिलामा नेपालभन्दा बाहिर बस्दा बिएमएस रेडियो मार्फत सुनेको थियो। यो गीत चाहिँ हामी चेलीहरूकै लागि लेखेको गीत जस्तो पनि लाग्यो अनि मलाई यो गीतले त्यति बेलैदेखि छोइरहेको थियो तुलसी दाई। अनि यता नेपाल आएको बखत आज तिजकै सन्दर्भ पारेर यो कथा वाचन गरिदिनुहुन्छ कि भनेर उहाँले गीती कथा लेखेर पठाउनु भएको थियो। मैले यो कथा राखिसकेको छु र यो गीत चाहिँ हाम्रा गीतकार लीलाराज कामबाङ जो अहिले बेलायतको अक्सफोर्डमा बस्नुहुन्छ उहाँले लेख्नुभएको गीत थियो र मैले गीती कथा लगिदे चरी मेरो खबर यहाँ माझमा राखेर यो कथाको कथावस्तुलाई बाँध्नको लागि जोड्नको लागि मैले सुरुमा मन्जु थापाको स्वरमा रहेको तीजको रहर आयो बरिराई यो गीत राखेँ। चेतन कार्की लेख्नुभएको गीत थियो मनोहर सिंहको सङ्गीत। अनि त्यसपछि मैले यो गीती कथाको शीर्षक र यही गीत सुनेर लेखेको भनेर पनि उहाँले भन्नुभएको थियो लगिदे चरी मेरो खबर शान्तिश्री परियारको स्वरमा राखे। लीलाराज कामबाङको गीत रचना अनि शङ्कर थापा इस्माइलको सङ्गीत रहेको थियो र त्यसपछि फेरि मैले अर्को एउटा गीत राखेँ चरी जेलैमा विष्णु माझीको स्वरमा। अनि अन्तमा फेरि यो कथा आशा इलामेलीको कथा लगिदे चरी मेरो खबर यो गीती कथालाई बिट मार्ने क्रममा पुनः एकपल्ट एउटी छोरीले सपनामा आमासँग तिजको रमझम तिजको दर खाँदै गर्दा देखेको कुरा र यथार्थमा बिउजिँदा आफू माइत जान नसकेको र एउटी चरी जो चरी खुल्ला आकाशमा उड्दै गरी चरीलाई फेरि खोज्दै गर्दाको प्रसङ्गसँगै पुनः मैले गीतकार लीलाराज कामबाङले लेख्नुभएको यही गीत राखेँ लगिदे चरी शान्तिश्री परियारको स्वरमा। र यो कथाको लागि कथाकारलाई त धन्यवाद दिइहाल्छु र तपाईँका प्रतिक्रिया अनि तपाईँले सुन्न चाहनुभएको गीतहरूलाई चाहिँ म कार्यक्रमको दोस्रो खण्डमा समेट्नेछु। तर यति बेला भने चाहिँ म यशुदा थापा अथवा यशु थापाले लेख्नुभएको एउटा तिजकै भाका राख्न चाहन्छु गायिका अन्जु श्रेष्ठको स्वरमा।

0: आउँदो असोज 7 पोखराबाट दुबईको सिधा उडान हुने भएको छ। असोज 7 गते साँझ 6:15 फ्लाइ दुबईको विमान पोखरा अन्तर्राष्ट्रिय विमानस्थल उत्रने तालिका छ। पोखरा उत्रने दुबईको विमानलाई पानीको फोहरासहित स्वागत गर्ने तयारी छ। पोखरामा यात्रु झारेर यो विमान 7:15 दुबईका लागि उड्नेछ। विमानस्थलका सूचना अधिकारी विनोद सिंह राहोतका अनुसार दुबईले आवश्यकता अनुसार पोखराका लागि आलोपालो उडान गर्नेछ। दुबई पोखरा उडानका लागि नेपाल उड्डयन प्राधिकरणले गएको जेठ 25 गते फ्लाइट दुबईलाई अनुमति दिएको थियो। फ्लाइट दुबईका लागि नेपालका महाप्रबन्धक नवराज शाहीले काठमाडौँ भन्दा पोखराबाट हुने दुबई उडानमा 5,000 टिकट सस्तो पर्ने जानकारी दिनुभएको छ। सञ्चालनमा आएको 3 बित्दा पनि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित अन्तर्देशीय उडान हुन सकेको छैन। भोटेकोशी बाढी प्रभावित रसुवाका 4 गाउँपालिकामा हैजा विरूद्धको खोप अभियान जारी छ। बागमती प्रदेश स्वास्थ्य निर्देशनालय र जिल्ला जनस्वास्थ्य कार्यालयले गएको 25 गतेबाट रसुवाका आमा छोदिङमो, गोसाईकुण्ड, उत्तर गया र कालिका गाउँपालिकामा हैजा विरूद्धको खोप अभियान चलाएका हुन्। हालसम्म गोसाईकुण्ड गाउँपालिकामा 719 महिला र 655 पुरूषलाई खोप लगाइएको पालिका प्रमुख कैसाङ नुर्पु तामाङले जानकारी दिनुभएको छ। 1 बालबालिकादेखि ज्येष्ठ नागरिक समालाई हैजा विरूद्धको खोप लगाइएको छ। बाढ़ी प्रभावित क्षेत्रमा दादुरा रूबेला विरूद्धको र टिडी खोप पनि दिइएको छ। 6 15 उमेर समूहका सबैले दादुरा विरूद्धको खोप लिएका छन्। बाढ़ी प्रभावित अरू गाउँपालिकामा पनि खोप अभियान जारी छ। जाजरकोटको बौलाखोलाको बाढ़ीले भूकम्प पीड़ितका अस्थायी टहरा बगाएको छ। बाढ़ीपछि जाजरकोट डोल्पा सड़क पनि अवरूद्ध भएको छ। जाजरकोटको नलगाड 1 र 2 बीचमा पर्ने बौलाखोलामा गैराती आएको बाढ़ीले भूकम्प पीड़ितका अस्थायी आवास सहित पसल, फ्रेस हाउस र अरू संरचनामा ठूलो क्षति पुर्याएको प्रहरीको भनाइ छ। नलगाड 1 बैरीताल क्षेत्रमा भूकम्पपछि बनाइएका अस्थायी टहरामा क्षति भएको इलाका प्रहरी कार्यालय दल्लीका प्रहरी निरीक्षक किरण सापकोटाले जानकारी दिनुभएको हो। भेरी करिडोरमा जाजरकोट डोल्पा सड़क खण्ड समेत बन्द भएको छ। आज शेयर बजार 25.55 अङ्क बढेको छ। यो वृद्धिपछि बजार परिसूचक नेप्से 2585 अङ्कमा उक्लिएर बन्द भएको छ। अघिल्लो कारोबार दिन पनि नेप्से 27 अङ्क बढेको थियो। आज कारोबार रकम पनि बढेको छ। अघिल्लो दिन 4,35 करोड़को कारोबार भएकोमा आज 4,68 करोड़को भएको छ। आज 226 कम्पनीको मूल्य बढ्दा 47 खटेको छ भने 2 स्थिर छ। सुदूरपश्चिम प्रदेशकी भौतिक पूर्वाधार विकास राज्यमन्त्री जानकी देवी कुँवरले प्रयोग गर्ने सरकारी गाड़ीलाई ट्राफिक प्रहरीले जरिवाना गरेको छ। सार्वजनिक विदाको दिन अनुमति नलिई सरकारी गाड़ी चलाएको पाइएपछि जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीले राज्यमन्त्री कुँवर चढ्ने गाड़ीलाई जरिवाना गरेको हो। जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक रेशम प्रसाद आचार्यले निषेधित समयमा सरकारी गाड़ी प्रयोग गरेको कसुरमा पहिलोपल्ट 500 रूपियाँ जरिवाना गराइएको जानकारी दिनुभएको छ। सार्वजनिक विदाको दिन राज्यमन्त्री समेत सवार नभएको अवस्थामा चालकले सरकारी गाड़ी चलाएको पाइएको प्रहरीको भनाई छ। नागरिक बचाउ महाअभियानका संस्थापक दुर्गा प्रसाईलाई आज त्रिभुवन विमानस्थलमा युट्युबरहरूसँग बोल्न रोक लगाइएको छ। आफू युट्युबरसँग बोल्न नपाएपछि प्रसाईले प्रधानमन्त्री र गृहमन्त्रीलाई गाली गर्नुभएको छ। प्रसाईको समूहसँग धक्कामुक्की परेपछि प्रहरीले एकजनालाई पक्राउ पनि गरेको छ। प्रसाई झापाबाट फर्किने थाहा पाएपछि युट्युबरहरू विमानस्थल पुगेका थिए, तर प्रहरीले बोल्न नदिएपछि धक्कामुक्की परेको हो। आफू बोल्न नपाएपछि प्रसाई समर्थक सहित प्रधानमन्त्री बालेन्द्र शाह र गृहमन्त्री सुदन गुरूङ विरूद्ध उत्तेजक नारा लगाउँदै भक्तपुरको घरतिर लाग्नु भएको थियो। बेलायतका सांसदहरूले कृत्रिम बुद्धिमत्ता एआईबाट उत्पन्न हुन सक्ने जोखिम नियन्त्रण गर्न नयाँ कानूनको माग गरेका छन्। दुवै सदनका सांसदहरूले एआईका जोखिम सम्बोधन गर्न नयाँ विधेयक ल्याउन माग गरेका हुन्। मानव अधिकार सम्बन्धी संयुक्त समितिको प्रतिवेदनले एआईबाट हुन सक्ने सम्भावित जोखिम नियन्त्रण गर्न विद्यमान कानून पर्याप्त नभएको जनाएको छ। एआई नियन्त्रण बाहिर गएमा गम्भीर खतरा निम्तिन सक्ने भन्दै पछिल्लो समय विभिन्न क्षेत्रबाट चिन्ता व्यक्त हुँदै आएको छ। सन् 2017 बेलायत सरकारका लागि एआई सम्बन्धी समीक्षा नेतृत्व गरेकी डेम वेन्डी हलले पनि एआईका लागि थप स्पष्ट नियम र सुरक्षा व्यवस्था चाहिने बताउनु भएको छ।
1: No, I don't think the extinction of the human race, but definitely major catastrophes, you know, unintended maybe or accidental, but we don't want to have our Chernobyl moment for AI. We want to be regulated before we have a major catastrophe.
0: प्रधानमन्त्री बालेन्द्र शाहले भोटेकोशी बाढी प्रभावित क्षेत्रमा राहत र पुननिर्माणका लागि बजेट अभाव नहुने बताउनु भएको छ। अहिलेसम्मका खबर यति नै। नमस्कार।
2: यो BFBS गोर्खा रेडियो हो।

हजुर आदर्श दाजु, यो तिजको निकै नै रमाइलो भाका राखेँ मैले यहाँहरूमा. आजमा श्रीकृष्ण बम मल्लको शब्द सङ्गीत अनि स्वर रहेको थियो लक्ष्मी मल्लको, र यसै गीतको साथ आज मैले कार्यक्रम स्वर्णिम सङ्गमको व्यवसायको दोस्रो खण्डको उठान गरिसकेको छु. व्यवसायमा फेरि पनि सम्पूर्ण आदरणीय श्रोतालाई कार्यक्रममा स्वागत गर्न चाहन्छु. हरितालीका ती श्रोताहरू हाम्रो मौलिक सांस्कृतिक परम्परा र चेलीबेटीहरूको भावनासँग जोडेको चाडपर्व समेत हो, तर पछिल्लो समय तिज आउनु अघि नै महिनौ अगाडिदेखि तिजका गीतहरू गाइने, तिजका कार्यक्रमहरू जमघट गर्ने प्रवृत्तिप्रति यो गीतले मिठो व्यङ्ग हानेको थियो. अनि तिजलाई अझ भनौँ यसलाई भड्किलो बनाउने र त्यौली शैलीमा अत्याधिक भड्किलो मनोरञ्जन अश्लील शब्द र हाउभावलाई प्राथमिकता दिने गरेका गीतहरूप्रति पनि तिज चाहिँ र त्यौली होइन है भन्ने एउटा निकै गहकिलो निकै भनौँ चेतनामूलक सन्देश पनि यो गीतले दिएको थियो. र श्रीकृष्ण

को अलैँचीले पनि राम्रो बजार बजार भाव पाउन सक्थ्यो, कृषकलाई पनि ऊर्जा मिल्थ्यो, कति राम्रो हुने थियो भनेर लेख्नु भएको छ। धन्यवाद दिन चाहन्छु शर्मिला अधिकारीजीलाई। अनि यति कथाको बारेमा चाहिँ लेख्नु भएको रहेछ, अलैँचीको बारेमा लेख्नु भएको छ। अलैँचीको भाव राम्रै छ कृषकहरूलाई पूर्वतिर, यो हाम्रै गाउँको हो, हाम्रै इलाममा, इलामको पनि मेरै गाउँमा टिपेको अलैँचीको तस्विर राखेको छु। अलैँची जङ्गलको सुन पनि भनिन्छ, लाख भन्दा माथि भाव पनि पुगेको थियो गत साल, यसपालि पनि अलैँची राम्रै भाव आउनेछ भने हामी विश्वास गर्नेछौँ। रघु भट्टराईजी लेख्नुहुन्छ, बोस्टन युएसएबाट हुनुहुन्छ, नमस्ते तुजी। आज पढ्न गएको हिन्दू नारीहरूको महान पर्व हरितालिका तिजको सबै सबै महान नारीहरूमा शुभकामना। लगिदे चरी खबर, लगिदे चरी खबर गीती कथा र तीज विशेष गीतहरू सुन्दा यताको बिहानी सुरु भइसकेको छ, अनि सबै सबैका लागि स्वर होस् भनेर लेख्नुहुन्छ। रघु भट्टराईजी हुनुहुन्छ, बोस्टन युएसएबाट हुनुहुन्छ। रघुजीलाई पनि धेरै धेरै धन्यवाद दिन चाहन्छु। अनि यसै गरी नूतन भूषालजी लेख्नुहुन्छ, इजरायलबाट यता इनबक्स गर्नुभएको छ, नमस्ते सर। अनि साह्रै नै मार्मिक कथा गीती कथालाई गीती कथा सुन्नु पाए, यो तिजलाई नै आधार बनाएर लेखेको कथा मिठो रहेछ। गीतकार ज्यू र कथाकार ज्यूलाई शुभकामना, साथै हजुरलाई पनि मा प्रति चाहिँ उहाँले आभार व्यक्त गर्नुभएको छ। अनि हिन्दू नारीहरूको महान पर्व हरितालिका तिजको सबैलाई शुभकामना लेख्नु भएको छ। धन्यवाद दिन चाहन्छु नूतन भूषालजीलाई, उहाँ चाहिँ इजरायलबाट हुनुहुन्छ। नूतनजी यहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। अनि यहाँ हरिराईजी लेख्नुहुन्छ, फाल्तम लन्डनबाट हुनुहुन्छ। तुलसी सर नमस्कार, आज हरितालिका तिजको उपलक्ष्यमा सम्पूर्ण आमा दिदी बहिनीहरूलाई हार्दिक शुभकामना। म पनि यो लोकप्रिय स्वर्णिम सङ्गम कार्यक्रममा मिठा मिठा गीतसँगै सुरुदेखि नै सुनेर मनोरञ्जन लिइरहेछु है। आजको गीती कथा साह्रै नै राम्रो र मर्मस्पर्शी लाग्यो, उस्तै मिठो गीत सङ्गीत, कथाकारज्यूलाई धेरै धेरै साधुवाद यो मर्मस्पर्शी कथाको लागि। हजुरको यस्तो सुन्दर लेखन कार्यले सधैँ निरन्तरता पाइरहेको शुभकामना। अझ तुलसी सरले कथाको भावमा डुबेर आफ्नो जादुमय प्रस्तुतिले नै भाव बिहाल बनाइदिनु भयो। कथाकार ज्यू र प्रसुदा तुलसी सर दुवैजनालाई धेरै धेरै धन्यवाद, साथै शुभकामना। अनि सर मिल्छ भने आज हाम्रा वरिष्ठ गीतकार आदरणीय दिदी नूतन भूषालले लेख्नुभएको तिजको गीत, शान्तिश्रीले गाउनुभएको जुन गीत आफ्नै अभिरुचिमा, अनि तुलसी सर साथै सम्पूर्ण श्रोताहरूलाई सुन्न र सुनाउन चाहन्छु र हरितालिका तिजको पनि शुभकामना यसै गीत मार्फत दिन चाहन्छु भनेर लेख्नु भएको छ हरिराईजीले फेल्तम लन्डनबाट हुनुहुन्छ। हरिराईजीलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। उहाँले चाहिँ नूतन भूषालले लेख्नुभएको एउटा तिजको भाका तिजको गीत अनुरोध गर्नुभएको छ, जुन गीतमा स्वर रहेको छ शान्तिश्री परियारको, अनि सङ्गीत यसमा दीपक राज विश्वकर्माको रहेको छ, र यो गीत म अवश्य राख्ने नै छु। हरिराईजीलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु र नूतन भूषालजीले पनि यहाँ मेरो पनि तिजको गीत छ है सर भनेर लेख्नु भएको छ। ल खुसी लाग्यो नूतनजी, तपाईँकै तिजको यो भाका तिजको गीत चाहिँ यहाँ हाम्रा हरि राईजीले उता बेलायतबाट फल्तम लन्डनबाट अनुरोध गर्नुभएको छ। हरि राईजीलाई चाहिँ एक भारी धन्यवाद दिनुहोस् है भन्न चाहन्छु। त्यो गीत म अवश्य राख्नेछु है त कार्यक्रम सुन्दै जानुहोला। कुलराज दुराजी लेख्नुहुन्छ, नियर स्कटल्यान्ड छेउबाट बेलायतबाट हुनुहुन्छ, नमस्कार सर, ह्याप्पी तिज भन्नुभएको छ। कुलराज दुराजीलाई पनि धेरै धेरै धन्यवाद दिँदै अब भने म यही तिजको भाका राखिहाल्छु। नूतन भूषालले लेख्नुभएको यो गीतमा स्वर शान्तिश्री परियारको रहेको छ, दीपक राज विश्वकर्माको सङ्गीत र गीत अनुरोध गर्नुभएको छ। हरिराईजीले फेल्तम लन्डनबाट अब भने यही गीत

0: नूतन भूषालले लेख्नुभएको यो तीजको भाका मैले यहाँहरू माझमा राखेँ आदरणीय श्रोताहरू। यो गीतको अनुरोध चाहिँ हरिराईजीले फेल्थम लन्डनबाट लेख्नुभएको थियो। हरिराईजीलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। कार्यक्रम सुनिराख्नुहुन्छ सधैँ नै र सुनेर हामीसित यसरी नै जोडिनु छ। हरिराईजी यहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। अनि यहाँ हाम्रो नर्थ क्यारोलिनाबाट एनपी परदेशीजी पनि लेख्नुहुन्छ, ल है आसेङ यताको बिहानी बिएबिएस गोर्खा रेडियोको कार्यक्रम सडिम सङ्गम सुनेर गरिसकेको छु र आजको गीती कथा पनि रमाइलो लाग्यो। एउटा गीतमाथि टेकेर गीतलाई नै आधार बनाएर अनि यता त्यसको प्रसङ्ग जोडेको कथाले मन छोयो र आज गीत माग्ने दिन परेको हुनाले मलाई चाहिँ उता पोखरातिर बस्नु नै तपाईँले कार्यक्रममा पनि ल्याउनु भएको थियो। शान्ति श्रेष मगरले गाउनुभएको यसपालि उहाँले त्यसकै प्रसङ्ग त्यसकै पूर्व सन्ध्यामा त्यसकै प्रसङ्ग जोडेर एउटा गीत लिएर आएकी छिन् शान्ति श्रीस मगरले र त्यही गीत चाहिँ आज मलाई पनि सुनाउन मन लाग्यो। सम्पूर्ण चेलीहरूलाई हरितालिका तिजको पनि शुभकामना भनेर लेख्नु भएको छ र उहाँले चाहिँ शान्ति श्रीस मगर र शान्त रानी परियारले गाउनुभएको गीत माग्नु भएको छ एनपी परदेशजीले नर्थ क्यारोलिना युएसएबाट। एउटा छोटो विश्राम लिन्छु र त्यसपश्चात भने म यो गीत पनि यहाँहरू माझमा राख्ने नै छु। हरितालिका तिजको माहौलमा छौँ अहिलेलाई भने छोटो विश्राम र विश्राम पश्चात नर्थ क्यारोलिना युएसएबाट हाम्रा एनपीजीले अनुरोध गर्नुभयो गीत पनि म यहाँहरू माझमा राख्नेछु।
1: आज प्रत्येक 3.6 सेकेन्डमा कसै न कसैले भेटरन्स आइडी कार्डको लागि आवेदन दिन्छन्। भेटरन्स आइडी कार्ड यो एमओडी तथा अफिस फर भेटरन्सले दिएको एउटा यस्तो सुविधा हो जसले तपाईँको फौजी सेवाको प्रमाण दिन्छ। साथै यसको प्रयोग मार्फत तपाईँलाई एनएचएस स्थानीय आधिकारिक निकायहरू एवं विभिन्न सेवा प्रदायक संस्थाहरूबाट भेटरनले पाउन सक्ने सेवा सुविधा प्राप्त गर्न सजिलो पनि हुन्छ। यसले यो पनि देखाउँछ कि तपाईँ फौजी परिवारको सदस्य रहिसक्नु भएको छ र तपाईँले

सुरेश राणा मगरको शब्द सङ्गीत अनि शान्ति श्री मगर शान्त रानी परियार र विजय पोनको स्वरमा रहेको यो गीत राखेँ मैले नर्थ क्यारोलिनाबाट. एनपी परदेशजीले अनुरोध गर्नुभएको थियो आज हरितालिका तीजको सन्दर्भ पारेर. वास्तवमा यो गीतले बोले जस्तै प्रिय मान्छेको साथ सधैँभरि सबैका लागि जीवनकै मस्तीको क्षण हुनेछ, नत्र त संसारको जुनसुकै ऐस आराम र मखमली खुसीले समेत मन पुलकित बनाउन सक्दैन जब प्रिय मान्छे साथमा छैन भने. यो गीत पश्चात सम्पूर्ण श्रोताहरूलाई कार्यक्रममा स्वागत गर्न चाहन्छु. नूतन भूषालजीले हरिराई भाइलाई हार्दिक धन्यवाद सुनाइदिनुहोस् है भन्नुभएको छ. नूतनजीलाई धन्यवाद दिन चाहन्छु. हरिराईजीले पनि धन्यवाद सर मेरो अनुरोधको गीत राखिदिनु भएकोमा लेख्नुभएको छ. हरिराईजीले पनि धन्यवाद दिन चाहन्छु. मिनी कालीकोटे राईजी लेख्नुहुन्छ, उहाँ अहिले बेलायतबाट हुनुहुन्छ. उहाँले लेख्नुहुन्छ बेलायतबाट, उहाँ चाहिँ क्यान्डबाट हुन्छ. नमस्ते तुलजाई, साथै सम्पूर्ण दिदी बहिनीहरूमा 2026 र 2083 सालको चाहिँ हरितालिका तीजको हार्दिक शुभकामना. आज व्रत बस्नेहरू सबैका मनोकामना पुरा होस् भन्दै तीजको रह र आयुभरिलाई गीत सम्पूर्णको लागि अनुरोध गर्दछ है. दाई अन्तिमसम्म सुनिरहनेछु. तस्विर साह्रै सुन्दर दाई, धन्यवाद भन्ने लेख्नु भएको छ. हाम्रा मिनी कालीकोटी राईजीलाई पनि धन्यवाद दिन चाहन्छु. उहाँले चाहिँ मन्जु थापाले गाउनुभएको गीत तीजको रह र आयुभरिलाई, यो गीत चेतन कार्की लेख्नु भएको वरिष्ठ गीतकार नेपाली चलचित्रमा समेटेको गीत हो. र यो गीत त सुरुमा त लोचन भट्टराई लगायतका अन्य कलाकारले गाउनु भएको थियो, पछि पुनः मन्जु थापाले गाए. पश्चात यो गीतको युट्युबमा भ्युज पनि मन्जु थापाको स्वरमा करोडौँ पुगेको छ श्रोताहरू. उहाँ मन्जु थापा यतिखेर त अस्ट्रेलियामा हुनुहुन्छ, गुल्मीकी चेली हुनुहुन्छ, गुल्मीमा जन्मेकी र काठमाडौँमा हुर्किएकी मन्जु थापाले गाउनुभएको यो गीत चाहिँ भनौँ अर्ग्यानिक भ्युज नै करोडौँ पुगेको छ. यो गीत केही छिनपछि म राख्नेछु है. त अघि मैले गीती कथामा पनि यो गीत समेटेको थिएँ, लगिदी चरी मेरो खबर, यो गीती कथामा पनि यो गीत समेटेको थिएँ. फेरि पनि अब तिजको माहौल छ, अवश्य राख्ने नै छु. यहाँलाई पनि ह्याप्पी तिज भन्न चाहन्छु है त. अनि यहाँ द्वारिका थापा मगरज्यू लेख्नुहुन्छ, जर्मनीको हम्बर्गबाट हुनुहुन्छ. नमस्कार तुलसीजी, साथै आज सोमबारको लोकप्रिय कार्यक्रम स्वर्णिमसँग मार्फत गीती कथा सुनेर रहने सम्पूर्ण श्रोताहरूमा हार्दिक नमन गर्दै आज पढ्न गएको हाम्रा आमा चेलीहरूको हरितालिका तीज पर्वको सबैमा शुभकामना दिन चाहन्छु. तुलसीजी हजुरको वाचनले यो गीती कथा लगिदिए चरी हृदय छुने गरी बनाइदिनु भयो, अनि चेलीहरूको कथालाई समदेजीको गीतले भने जस्तै उजागर गरिदिनु भएको छ. यस कथाका लेखिका जीवलाई पनि नमन गर्दछु. अनि आज भने रेडियो प्रेमी श्रोता साथै अमेरिकामा रहनुहुने कवियत्री शर्मिला अधिकारी, इजरायलमा रहनुहुने गीतकार नूतन भूषाल, हङकङमा रहनुहुने गीतकार जानु काम्बाङ, युकेमा रहनुहुने होमा पायम लिम्बु, धनकुटामा मेरो जन्म थलोमा बस्नुहुने मुगामा रहनुहुने जुनिना राई, यसै गरी सम्पूर्ण बहिनीहरूलाई दिदीहरूलाई अनि तुलसीजी हजुरको रोजाइमा कुनै एउटा तीजको मिठो गीत सुनाइदिनु होला है भन्दै विदा भए. हस्त कार्यक्रम सुन्दै म विदा भए. द्वारिका थापा मगर हाल जर्मनीको हम्बर्गबाट हुनुभएको छ. द्वारिका थापा मगरज्यूलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु. तपाईँको लागि पनि म केही छिनपछि हाम्रा मिनी कालीकोटी राईजीले अनुरोध गर्नुभएको तीजको रहर आयोभरिलाई गीत राख्नेछु है त. यहाँलाई धन्यवाद दिन चाहन्छु. अनि यहाँ शर्मिला अधिकारीले पुनः लेख्नु भएको रहेछ, समय सान्दर्भिक गीती कथा. आजको गीती कथाले रुवायो. वास्तवमा पराई घर गइसकेको चेलीहरूलाई चाडबाडको बेलामा माइती घर चाहिँ एकदमै याद आउने. फेरि गीती कथामा तीन छोरीकै कथा पो रहेछ. दुई दिनी दिदी अनि म कान्छी छोरी. आजको गीती कथाले जन्मी हुर्केको आँगन, आमाले पकाउनु भएको दर, बुबाले दर खान उठ भन्दै उठाउनु भएको, बिहान भएपछि गीत गाउँदै आमासँग खोलामा नुहाउन गएको गाउँघर, दिदीबहिनी साथी सङ्गीहरूको धेरै याद आयो. कान्छी छोरी भएर पनि होला अलिक गाह्रो हुन्छ चाडबाडमा. चाडबाडमा चाहिँ अलिक गाह्रो हुन्छ. अनि आमा बाबु नहुनेलाई त तीज पनि किन आउँछ होला जस्तो लाग्छ मलाई त. आमाले दिनुभएको सारी लाउने शिरफुल अनि बाबाले दिनुभएको पाउजु बरीलाई, आमा र बाबा नहुने छोरीलाई तीज
पनि किन आउँछ भन्देउवारीलाई भनिलेख्नु भएको छ। ओहो, धन्यवाद दिन चाहन्छु हाम्रा शर्मिला अधिकारीज्यूलाई, कान्छी छोरीज्यूलाई। तपाईँहरू पनि तिनजना दिदीबहिनी जस्तो लाग्यो यो कथामा, तिनजना दिदीबहिनी अनि म कान्छी छोरी भन्नुभएको छ। पक्कै पनि यो वास्तवमा चाडबाडको बेला गाउँ सम्झिने, ठाउँ सम्झिने, परिवार सम्झिने अनि साथी सङ्गी सम्झिने सबैलाई भइ नै हाल्दछ। र धन्यवाद दिन चाहन्छु हाम्रा शर्मिला अधिकारी कान्छी छोरीजीलाई। उहाँ अहिले कनेक्टिकट युएसएबाट जोडिनु भएको थियो र उहाँलाई पनि धेरै धेरै धन्यवाद दिन चाहन्छु। र तिजको बिम्ब टिपेको, अझ तिजकै सेरोफेरोमा लेखिएको गीतिकथा लगिदे चरी मेरो खबर मन पराइदिनु हो। विशेष गरी हाम्रो आशा इलामेली चाहिँ वैदेशिक रोजगारको सिलसिलामा बाहिर बसेको बेला गीत सुनेर त्यो गीतबाट प्रभावित भएर कथा लेखेको र अहिले नेपालमा आएको छु भनेर उहाँले इमेल गर्नुभएको यो गीतिकथा अब आज नवाचन गरिदिएको भए, आज नपढेको भए एक वर्ष हामीले यसलाई थाँचिराख्नु पर्थ्यो, किनकि अर्को हप्ता त यो बासी भइहाल्छ। त्यही भएर पनि आजै मैले सुनाएँ है त। शर्मिला अधिकारीजी यहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। ओहो, हाम्रा अर्का स्रष्टा गीतकार कवयत्री जानु कामबाङ लेम्बोज्यूले पनि हङकङबाट सुनिरहनु भएको छ। नमस्कार तुलसीजी, म पनि सुन्दैछु है। सबैलाई तिजको हार्दिक शुभकामना। अनि लीला काकाको गीतलाई आधार बनाएर लेखेको कथा अत्यन्तै मार्मिक लागे, सबैलाई बधाई छ भन्नुभएको छ। ल, धन्यवाद दिन चाहन्छु जानु कामबाङ लिम्बुलाई पनि, यहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। यस्तो पो हो त तिजका गीत, गीतकार नूतनजीको जस्तो तिजको भाका बोकेको वाउ भनेर लेख्नु भएको छ शर्मिला अधिकारीजीले। यहाँलाई फेरि पनि धन्यवाद दिन चाहन्छु। लीलाराज कामबाङ, ओहो, हाम्रा लीलाजी लेख्नुहुन्छ बेलायतबाट हुनुहुन्छ, उहाँ चाहिँ अहिले बेलायतको पनि अक्सोरबाट हुनुहुन्छ। लगिदे चरी मेरो खबर आज तिज विशेष बेबेस गोर्खा रेडियोको स्वर्णिमसँग कार्यक्रममा मेरो सिर्जना मेरो खबर गीतले स्थान पाएकोमा तपाईँ तुलसी बस्नेत सरलाई एक्काइस तोपको सलाम। त्यस्तै गीतको आधारमा कथा लेख्नु नै कथाकार आशा इलामेलीजीलाई पनि एक्काइस तोपको सलाम। कथा र गीतमा समेटिएको वस्तु कथा जस्तो दुःख चेलीहरूलाई आइ नपरोस् भनी प्रार्थना गर्दै, नेपाल र विश्वव्यापी रहनुहुने सम्पूर्ण छोरी चेलीबेटीहरू सबैलाई हरितालिका तिजको हार्दिक शुभकामना व्यक्त गर्दछु। खास गरी चेलीहरू इन्दिरा कामबाङ, यसै गरी जुनिना राई बहिनी, सोना कन्दङबा, हाम्रा अन्तर्राष्ट्रिय चेली जुनिना राई बहिनी भन्नुभएको होला, सोना कन्दङबा, शकुन्तला खत्री, नूतन भुषाल, सुमी लिम्बु, कला च्याम्जुङ, होमा लिम्बु, यसै गरी कमला कामबाङ, जानु कामबाङ लिम्बु, यसै गरी अमृता लिम्बु, मेचु धिमाल, दिपा सुहाङ, सबै सबैलाई सम्झना छ, मुटु फुट्ने गरी माया छ। हजुर तुलसी बस्ने सरलाई पनि धन्यवाद, ह्याप्पी तिज। अन्तिममा सम्पूर्ण नियमित श्रोताहरूलाई पनि सम्झन चाहे भनी लेख्नु भएको छ। आज तिज विशेष भएको हुनाले सम्पूर्ण चेलीबेटीहरूलाई सम्झनु भएको छ, धन्यवाद दिन चाहन्छु हाम्रा लीलाराज कामबाङजीलाई। र लगिदे चरी मेरो खबर, यो गीत, यो गीती कथा तपाईँकै गीतसँगै रिलेटेड भएको हुनाले त्यो गीत चाहिँ हाम्रो लागि लेखेको हो कि भनेर पनि उहाँले भन्नुभएको थियो। सायद तपाईँले परदेशी चेलीकै त्यो दुःखलाई सम्झेर नै गीत लेखेको हुनुपर्दछ। वास्तवमा एउटा स्रष्टाको सफलता भनेको यसलाई पनि लिन सकिन्छ, गीत सुनेर त्यो गीतबाट प्रभावित भएर कथा लेख्नु, यस्तै त्यही गीतमा आधारित बनाएर थेसिस लेख्नु भनेको एउटा स्रष्टाको लागि सफलताको कुरा पनि हो। लीलाराज कामबाङजीलाई झनै धेरै एक्काइस तोपभन्दा बढी कति तोपको सलाम दिनुपर्ने म यतैबाट दिएँ है त। यहाँलाई धन्यवाद दिन चाहन्छु। जुनिना राई बहिनी लेख्नुहुन्छ, धनकुटाबाट हुनुहुन्छ। नमस्ते तुलदाई, मैले पनि सुनिराखेको छु धनकुटाबाट सम्पूर्ण हिन्दू नारीहरूलाई हरितालिका तिजको शुभकामना। गीतिकथा पनि तिज सम्बन्धित मार्मिक लाग्यो। अनि आज सम्झनामा दाईहरू लीलाराज कामबाङ, यसै गरी भट्टराई रघु, एनपी परदेशी, विष्णु गुरुङ, खेम लिम्बु, यसै गरी पूर्ण जिन्दगी, निलम कुमार थापा, मगर हरि राई, नूतन भुषाल, होमा लिम्बु, जानु कामबाङ लिम्बु, कुल दुरा, अनि सुनिल निर्दोषी, पारगरी, द्वारिका थापा मगर, सबै सबै मिठो सम्झनामा लेख्नु भएको छ। हाम्रा जुनिना राई बहिनीलाई
पनि म मिठो सम्झना भन्दै धन्यवाद दिन चाहन्छु। र अब भन्छ मिनी कालीकोटी राईजीले अनुरोध गर्नुभएको एउटा गीत यहाँहरू माझमा राखिहाल्छु, तिजको लहर आयो भरि लै। यो गीत चाहिँ द्वारिका थापा मगरजीले पनि गीत माग्नु भएको थियो, तर गीत छान्ने अभिभार मलाई नै सुम्पिनु भएको थियो। यही गीत यहाँहरू माझमा राखिहाल्छु। गीत लेख्नु भएको छ चेतन कार्कीले, मनोहर सुनामको सङ्गीत अनि मन्जु थापाको स्वरमा, तेजको लहर आयो भरिलाई।

0: SBS गोर्खा रेडियो।
1: 40 वर्ष अगाडि एउटा संस्थाको जन्म भएको थियो। यसको उद्देश्य थियो फौजी परिवारको लागि कल्याणकारी सहायता उपलब्ध गराउने। 40 वर्ष पश्चात आज यो संस्था हाइभ जनसशक्त बनेको छ। फौजी समुदायका हजारौं सदस्यलाई सहयोग पुर्याउँदैछ। प्रत्येक दिनको प्रत्येक क्षण कल्याणकारी जानकारी प्रदान गर्नमा व्यस्त छ र अब यो संस्था MOD सम्बन्ध जानकारीको लागि आधिकारिक माध्यम बनेको छ। वास्तवमै गत 4 दशक एकदमै व्यस्त रह्यो हाइभको लागि र अब अगाडिको अर्को 4 दशक अझ सशक्त रूपमा व्यस्त रहने अठोट छ यसको। हाइभले तपाईँलाई कसरी मदत गर्न सक्छ भनेर जान्नको लागि यसको अनलाइन खोजी गर्न सक्नुहुन्छ। आर्मी हाइभ, RAF हाइभ वा RN फोरममा गएर।
0: BFBS गोर्खा रेडियो।

हजुर श्रोताहरू, रमाइलो यो तिजामा नाचौँ छमछमी यशोदा पराजुली र साथीहरूको स्वरमा रहेको यो तिजको गीत राखेर गीत पश्चात सम्पूर्ण श्रोतालाई कार्यक्रममा स्वागत गर्न चाहन्छु। र आज हरितालिका तिज, विशेष गरी नेपाली हिन्दू नारीहरूको भावना, आस्था, प्रेम र माइतीको सम्झनासँग जोडिएको एउटा विशेष पर्व चाड समेत हो हरितालिका तिज। रातो सारी, हरियो पत्ते, हातभरि चुरा र निधारमा रातो टिका, तिज आउँदा नेपाली चेलीहरूको मुहारमा एउटा छुट्टै खुसी पनि आउने गर्दछ। यी पहिरन र यी चिजहरूले, यी शृङ्गारका सामग्रीहरूले र तिज खुसीको उत्सवको चाड बनोस् भन्ने कामना पनि गर्न चाहन्छु। र बेबेस गोर्खा रेडियोको यो प्रस्तुति कार्यक्रम स्वर्णिम सङ्गममा आज तिजका गीतहरू र तिजकै सन्दर्भ पारेर लेखेको गीत कथा पनि राखिसकेको छु र गीतहरू त राख्ने क्रमलाई फेरि पनि म निरन्तरता दिने नै छु। यति बेला भने ललित गुरुङ दाई र साथी गुरुङ भाउजू लेख्नुहुन्छ बेलायतबाट, डियर तुलसी सर नमस्कार, हजुरको मिठो प्रस्तुति सुन्दैछु हरितालिका तिजको पावन अवसरमा। सम्पूर्ण दिदीबहिनीहरूमा हार्दिक मङ्गलमय शुभकामना। आजको गीती कथाले मन छु, निकै भावुक पनि बनायो, आफ्ना दिदीबहिनीहरूको पनि धेरै सम्झना आयो। आफ्नै वास्तविक घटनालाई यति मार्मिक र हृदय स्पर्शी ढङ्गले लेख्नु भएको मा कथाकारज्यूलाई हार्दिक धन्यवाद र मिठो प्रस्तुतिको लागि हजुरलाई विशेष धन्यवाद भन्ने लेख्नु भएको छ। हाम्रा ललित गुरुङ दाई र सती गुरुङ भाउजूले उहाँहरू दुवैजनालाई धन्यवाद दिन चाहन्छु। खेल मोटे लिम्बू लेख्नुहुन्छ बेलायतबाट हुनुहुन्छ उहाँ। नमस्ते सेवारो तुलसीजी, तिजको शुभकामना तपाईँ लगायत सबै सबैमा पनि मिठो अनि गीती कथा पनि मिठो, तिजको गीत सुनेर पनि इन्जोय गरिरहेछु भन्नुभएको छ। धन्यवाद दिन चाहन्छु ख्याल मते लिम्बुलाई, तपाईँलाई पनि सेवारो भन्न चाहन्छु। तारापुसा च्यामजुङज्यू नानीचन युकेबाट सेवारो तुलसीज्यू, लोकप्रिय कार्यक्रम बेबेस गोर्खा रेडियोको स्वर्णिम सङ्गममा मिठा मिठा गीतका साथै गीती कथा सुनेर बसिरहेको थिएँ, तिज सम्बन्धी गीत कुनै पनि एउटा सुनाइदिनुहोस् है भन्नुभएको छ। धन्यवाद दिन चाहन्छु हाम्रा तारापुसा च्यामजुङज्यूलाई। र यसै गरी हाम्रा अर्का श्रोता हुनुहुन्छ ममता पूर्जा तिलिजाज्यू बेलायतबाट हुनुहुन्छ, अल्सोटबाट। नमस्कार तुलसीदा, बेबेस रेडियो सुनिरहेछ है, सम्पूर्ण दिदीबहिनीहरूमा ह्याप्पी तिज भन्न चाहन्छु। समय मिलेमा तिजको गीत नम्बर राख्ने नै छु है, यहाँलाई धन्यवाद दिन चाहन्छु। उहाँ हुनुहुन्छ ममता तिरिजा अल्सोर्ट युकेबाट हुनुहुन्छ, उहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। बेबेस गोर्खा रेडियोको यो प्रस्तुति कार्यक्रम स्वर्णिम सङ्गम सुनेर अन्य श्रोताहरूको पनि प्रतिक्रियाहरू छन् भने म समेट्दै जानेछु। घनबहादुर थापा मगरज्यूले पनि बेलायतबाट, भाउजू कृष्ण थापा र घनबहादुर थापा मगर दुवैजनाले नमस्कार, बेबेस गोर्खा रेडियो सुनिरहेको छौँ। र सम्पूर्ण महिला दिदीबहिनीहरूमा हरितालिका तिजको पावन उपलक्ष्यमा हार्दिक मङ्गलमय शुभकामना हाम्रो तर्फबाट पनि भनेर लेख्नु भएको छ धनबहादुर थापा मगर र भाउजू कृष्ण थापा मगर। यहाँहरू दुवैजनालाई धेरै धेरै धन्यवाद दिन चाहन्छु, कार्यक्रम सुनिराख्नु भएको छ, सुनेर यसरी प्रत्यक्ष प्रतिक्रियाको माध्यमबाट जोडिनु भएकोमा यहाँहरू दुवैजनालाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। यसै गरी अन्य श्रोताहरूको पनि प्रतिक्रिया देख्दैछु। ओम प्रसाद थापा काउचा दाई बेलायतबाट लेख्नुहुन्छ, नमस्ते तुलसी, यहाँको लोकप्रिय कार्यक्रम नछुटाई सुन्दैछु। आजको गीती कथा अति नै राम्रो थियो, हजुरको हजुरले कथामा जस्तो दुःख चेलीहरू कसैले नपरो नआइदियोस् भन्न पनि चाहन्छु है भन्नुभएको छ। नेपाल र विश्वव्यापी रहनु सम्पूर्ण छोरी चेलीबेटी सबैलाई हरितालिका तिजको हार्दिक शुभकामना व्यक्त गर्दछु। धेरै धेरै धन्यवाद यहाँलाई तुलसीजी, धन्यवाद भन्नुभएको छ, यहाँलाई पनि धन्यवाद दिन चाहन्छु। ओहो तुलसी सर, अनि हजुरको गाउँमा पनि यस्तो चिज फल्दो रहेछ, अब कोसेली चाहियो मलाई, साँच्चै भनेको है, रेडियो सुनेर बस्नुहुने अरू मित्रहरूलाई पनि चाहिन्छ भने तुलसी सरलाई दबाब दिनुहोस् है अलैँची भनेर लेख्नु भएको छ, धन्यवाद दिन चाहन्छु। हाम्रै गाउँ हाम्रै ठाउँमा त फलिहाल्छ नि, इलामको थुप्रै अमध्ये अलैँची एउटा अ, अदुवा अर्को अ, आलु अर्को अ, अदु अम्लिसो अर्को अ, ओलन अर्को अ, थुप्रै अ नै अर्को जिल्ला भन्छ है, यहाँलाई मैले जानकारी गराएँ। होम पाइम लिम्बू लेख्नुहुन्छ, सवारो तुलसीज्यू यहाँहरू सम्पूर्णमा ह्याप्पी तिज भन्न चाहन्छु, मैले पनि साउको मेलाबाटै सुनिरहेको छु, गीती कथाले एकदमै मन छु, मार्मिक थियो, भावुक पनि बनाइदियो, यदि समय मिले एउटा गीत हजुरकै रोजाइमा सुनाइदिनु भए आभारी नै छ हुने थिए, सबैलाई मङ्गल होस् नगेन भन्नुभएको छ, धन्यवाद दिन चाहन्छु होम पाइम लिम्बूलाई। र अब भने म एउटा तिजकै भाका राख्न चाहन्छु सिन्धु मल्लको स्वरमा।

सिन्धु मल्लको स्वरमा रहेको यो गीत राखेँ मैले यहाँहरू माझमा बेबेस गोर्खा रेडियोको यो प्रस्तुति कार्यक्रम सोडिमसँग म फेरि पनि सम्पूर्ण श्रोताहरूलाई कार्यक्रममा स्वागत गर्न चाहन्छु। समयले नेटवर्क काट्न लागिसकेको छ, यहाँ एउटा गीतको अनुरोध पनि आएको छ। ममता पूर्जा तिरिजाजीले एउटा गीत भर र रानीचरी बोलको गीत बिमा कुमारी दुराले गाउनुभएको गीत यो त्यसकै गीत जस्तो लाग्यो, कार्यक्रमको बिसाउनीमा यही गीत राख्न चाहन्छु। यहाँ रघु भट्टराईजीले अखबारै छुट्यो नि भनेर अको बारेमा लेख्नु भएको छ, धन्यवाद दिन चाहन्छु रघु भट्टराईजीलाई। घनबहादुर थापा मगरज्यूले चाहिँ बेलायतबाट ओहो तुलसी सर एउटा अछुट्यो है हाम्रो इलामको अब्बल प्रस्तुता भनेर लेख्नु भएको छ, ल धन्यवाद दिन चाहन्छु यहाँलाई पनि। र यहाँ अन्य श्रोताहरूको प्रतिक्रिया सबैको पढिसकेको छु, सबैलाई म यो कार्यक्रमको पुछारमा बिसाउने भने हरितालिका तिजको फेरि पनि सम्पूर्ण श्रोताहरूलाई शुभकामना दिन चाहन्छु। विशेष गरी आज रेडियो सुनेर बस्नु सम्पूर्ण दिदीबहिनी हाम्रा चेलीबेटी सम्पूर्णलाई हरितालिका तिजको शुभकामना दिँदै पुछारमा बिसाउनेमा बिमा कुमारी दुराले गाउनुभएको एउटा तिजको गीत यहाँहरू माझमा राख्दै बिदा हुन चाहन्छु। तपाईँहरूको बाइक पल शुभ रहोस्, सुरक्षित रहोस्। नमस्ते, ह्याप्पी तिज।

0: Pilain Buddy.
1: On air.
0: Appma.
1: Ani smart speaker ma bhanhos.
2: Play BFBS.
0: You, BFBS Gorkha Radio Ho.
1: Radio. Gorkha Radio Ho.
3: प्रधानमन्त्री बालेन्द्र शाहले भुटेको सिबाडी प्रभावित क्षेत्रमा राहत र पुनर्स्थापनाका लागि बजेट अभाव नहुने दावी गर्नुभएको छ। विपद संकटग्रस्त क्षेत्र घोषणा गरिएका जिल्ला र स्थानीय तहका जनप्रतिनिधिसँगको छलफलमा शाहले राहत र पुननिर्माणका लागि बजेटको अभाव हुन नदिने वाचा गर्नुभएको हो। छलफलमा उहाँले जनप्रतिनिधिसँग बाढीपछिको अवस्था, सरकारले गर्नुपर्ने काम र पुननिर्माण लगायत विषयमा सुझाव लिनुभएको थियो। प्रभावित क्षेत्रका जनप्रतिनिधिले सड़क सञ्जाल नहुँदा समस्या आएको भन्दै तत्काल सड़क खुलाउनु पर्ने बताएका थिए। नुवाकोटका विदुर नगर प्रमुख राजन श्रेष्ठले बस्ती विकास गर्दा सांस्कृतिक, ऐतिहासिक र कृषि परिवेशलाई नबिगारी सुरक्षित ठाउँमा ल्याण्ड पुलिङ मार्फत बस्ती बसाल्न सुझाव दिएको जानकारी दिनुभएको छ। प्रधानमन्त्रीसँगको छलफलमा नुवाकोट, रसुवा, धादिङ, गोर्खा र तनहुँका विपद प्रभावित 15 स्थानीय तहका प्रमुख सहित प्रतिनिधि सभा सदस्य सहभागी थिए। नेपाली सेनासँग मिल्दोजुल्दो पोसाक, दर्जियानी चिन्ह र सैनिक संरचना प्रयोग गरेर ग्रीन आर्मी नामको समूह खोलेको विवादमा सर्वोच्च अदालतले सरकार सहित सेना र प्रहरीलाई समेत छलफलमा झिकाएको छ।
4: ग्रीन आर्मी नेपालको वैधानिकतामाथि प्रश्न उठाउँदै सर्वोच्चमा परेको रिटमा सुनवाईपछि न्यायाधीश नित्यानन्द पाण्डेयको एकल इजलासले छलफलका लागि सरकार, सेना र प्रहरीलाई झिकाएको हो। यो प्रकरणमा आज सुनवाई भएको थियो। सर्वोच्चले अन्तरिम आदेश दिँदै प्रधानमन्त्री कार्यालय, गृह मन्त्रालय, रक्षा, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, जिल्ला प्रशासन काठमाडौँ, ग्रीन आर्मी नेपाल सहितलाई छलफलमा झिकाएको हो। अदालतले सैन्य भेषमा गतिविधि सञ्चालन गरेको ग्रीन आर्मीको दर्ता, सञ्चालन, पोसाक, दर्जा लगायतका विषयमा समेत लिखित जवाफ पेश गर्न आदेश दिएको छ। भोटेको सिबाडी प्रभावितको दारमा पोसाक सहित खटिएपछि ग्रीन आर्मी समूहमाथि प्रश्न उठेको थियो। नेपाली सेनाको भेष र सैन्य संरचना समेत झल्किने गरी गतिविधि गरेको दावी सहित दर्ता नै खारेज हुनुपर्ने माग राखेर अधिवक्ताहरू साम्बराज अरियाल, पूर्णबहादुर साउद, गोविन्दराम परियार र विष्णुवर सिंह थापाले गएको 26 गते रिट हाल्नु भएको हो। आज बहस गर्दै संविधानविद भीमार्जुन आचार्यले ग्रीन आर्मीलाई सैन्य गतिविधि सञ्चालन गर्न दिँदा राष्ट्रिय सुरक्षा, सार्वभौम सत्ता र अखण्डतालाई नै कमजोर बनाउने जिकिर गर्नुभयो। संविधानले नेपाली सेना बाहेक अरू कुनै पनि सैन्य अस्तित्वको परिकल्पना नगरेकाले अन्तरिम आदेश मार्फत गतिविधि रोक्नुपर्ने उहाँको माग थियो। वरिष्ठ अधिवक्ता ध्रुवलाल श्रेष्ठले पनि कम्पनी ऐनलाई हतियार बनाएर राष्ट्रको सुरक्षा संवेदनशीलतामाथि खेलबाड भएको भन्दै निजी वा गैर सरकारी तहका आर्मी राख्नु मुलुकका लागि नै घातक हुन सक्ने दावी गर्नुभएको छ।
3: नेपाली काँग्रेसको शेरबहादुर देउवा समूहले अदालतमा विचाराधीन विषयलाई बेवास्ता गर्दै एकतर्फी रूपमा अगाडि बढ्नु उचित मान्न नसकिने बताएको छ। समूहको महाधिवेशन आयोजक समितिका संयोजक डाक्टर शशांक कोइरालाले पार्टीभित्रको वर्तमान विवाद र जारी विवादित कार्यतालिकाप्रति असन्तुष्टि जनाउँदै नेतृत्वको कार्यशैलीमाथि प्रश्न उठाउनु भएको छ। सम्पर्क कार्यालय चुन्दैबीमा पत्रकार सम्मेलन गर्दै कोइरालाले पार्टी अहिले असहज र चुनौतीपूर्ण परिस्थितिबाट गुज्रिरहेको बताउनुभयो। पद बाँडफाँडलाई मात्र समाधानको आधार बनाउने प्रवृत्तिले काँग्रेसको गौरवशाली इतिहास र लोकतान्त्रिक संस्कारलाई कमजोर बनाउने उहाँले चेतावनी दिनुभयो। राष्ट्रिय स्वतन्त्र पार्टीकी सचेतक क्रान्ति शिखा धिताले जेनजी शहीद स्मृति दिवसको विषयमा दिएको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै जेनजी शहीद परिवार कल्याणकारी समाजले सिंहदरबार गेट अगाडि प्रदर्शन गरेको छ। प्रदर्शनकारीले शहीद परिवारले आयोजना गरेको स्मृति दिवस कार्यक्रमलाई लिएर धितालले गरेको टिप्पणीले शहीद, घाइते तथा परिवारको भावनामा चोट पुगेको भन्दै तत्काल सार्वजनिक माफी माग्नुपर्ने माग गरेका छन्। उनीहरूले रासुपा संसदीय दलको सचिवालयको समेत ध्यानकर्षण गराएका छन्। समाजका अध्यक्ष तथा जेनजी शहीद धीरजका बुबा श्रेष्ठले स्मृति दिवस कार्यक्रमलाई कन्सर्टको संज्ञा दिनु आपत्तिजनक रहेको बताउनु भएको छ। रसुवाको भोटेकोशी क्षेत्रमा आएको बाढीका कारण कृषि क्षेत्रमा 1 अर्बभन्दा बढीको क्षति भएको प्रतिवेदन सार्वजनिक भएको छ।
5: रसुवा र आसपासको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीका कारण कृषि क्षेत्रमा ठूलो क्षति पुगेको राष्ट्रिय योजना आयोग र राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले तयार पारेको द्रुत क्षति तथा आवश्यकता मूल्याङ्कन प्रतिवेदनले देखाएको छ। प्रभावित क्षेत्रका विभिन्न स्थानीय तहमा धान खेतीतर्फ 1669 हेक्टर क्षेत्रफल प्रभावित भयो। भएको छ, जसमा 5,843 टन धान उत्पादनमा क्षति पुगेको छ। यसै गरी तरकारी खेतीतर्फ 137 हेक्टर क्षेत्रफल प्रभावित हुँदा करिब 1,843 टन तरकारीमा क्षति पुगेको छ। नुवाकोटको बिदुरमा मात्र 700 हेक्टर धान उत्पादन हुने जग्गा प्रभावित हुँदा 2,450 टन धानमा क्षति पुगेको छ। लिखुमा 230 हेक्टर प्रभावित हुँदा 805 टन धान र बेलकुटगढीमा 200 हेक्टर प्रभावित हुँदा 700 टन धानमा क्षति पुगेको छ।
3: अहिलेसम्मका खबर यति नै, नमस्कार।
0: यो BFBS गोर्खा रेडियो हो।

हाजिर भएकी छु। यहाँहरू सबैजनाले पक्कै पनि सुनेर साथ दिनुहुन्छ होला भन्ने आशा गरेको छु यतिखेर। त प्रिय श्रोताबिन, सबैभन्दा पहिला चाहिँ नि आज एउटा गीत म तपाईँको लागि तिज विशेष सुनाउन चाहन्छु, किनभने आज तिज हो र आज तिज हरितालिका तिजको गीत सुनेन भने त रमाइलो पनि हुने भएन, होइन? यसर्थमा एउटा तिजको गीत सुनाउँछु म तपाईँलाई, त्यस पश्चात भने फेरि पनि हामी अगाडि बढिहाल्छौँ है। त यतिखेर यो एउटा तिजको गीत सुनेपछि बाँकी रहेका सरसामग्री के कस्ता छन् कार्यक्रम अन्तर्गत त्यस विषयवस्तुमा जानकारी लिएर म आउनेछु। सबैभन्दा पहिला तिज कुरा गरौँ अब, हरितालिका तिजको यस्तै गीतको सुनेर, गीत सुनेर एकैछिन नाच्ने गाउने रमाइलो गर्ने कोसिस पनि गरौँ। ह्याप्पी तिज भन्दै यो गीत सुनाउँछ सबैभन्दा पहिला त।

0: हजुर आदरणीय श्रोता पनि बिएफबिएस गोर्खा रेडियो सुन्दै हुनुहुन्छ यतिखेर र यो बेलामा कार्यक्रम दिवाकुसली तपाईँको श्यामा राख्दैछु म शिरी सनवार रहेकी छु तपाईँको श्यामा यतिखेर एउटा मिठो तिज गीत मैले सुनाएको छ योभन्दा पहिला अरू कुनै पनि कुराकानी नगरिकन किनभने आज तिज हरितालिका तिज होइन आज व्रतालुहरूको लागि चाहिँ नि यस्तै गीत सङ्गीत सुनाएर यो व्रतको समयलाई एकदमै सहज बनाउने हाम्रो तयारी पनि छ हुन त आज सोमबारको दिन अघि मैले तिथिमितिको कुरा गरिसकेँ सोमबार हामी पुरानो गीत सङ्गीतहरू सुन्छौँ तर आज तिज भएको हुनाले बीच बीचमा केही तिजका गानाहरू पनि म समेट्दै जाने तयारी गर्दछु वर्षमा एकपटक आउने यो चाडमा तिजका गीतहरू त सुन्नै पर्यो रमाइलो त गर्नै पर्यो होइन जति पनि तिजमा व्रत राख्नुहुने सम्पूर्ण दिदीबहिनी जो हुनुहुन्छ यहाँहरू सबै सबै सबैलाई यो हरितालिका तिजको हार्दिक हार्दिक मङ्गलमय शुभकामना मैले टक्राउन चाहेँ यहाँहरू सबैजनाको मनोकांक्षा भगवान् शिवजीले पुरा गरिदिनुहोस् मेरो यही नै शुभकामना रहेको छ यहाँहरू सबैलाई त पल्टन घरहरूको मन्दिर मन्दिरमा आज विशेष पूजा आज भइरहेको छ यहाँ हाम्रो चाहिँ मनाजियाको प्राङ्गणभित्र रहेको मन्दिरमा पनि विशेष पूजा भएको छ र त्यो पूजाको तस्बिरहरू पनि हामी फेसबुकमा अपडेट गर्ने नै छौँ हेर्दै गर्नुहोला होइन राम्रो तरिकाले राम्रो ढङ्गबाट सम्पूर्णको पूजा आज सम्पन्न भयो होला र अब निर्जल अनि निराहार आजको व्रत बस्ने गरिन्छ हुन त त्यो सबै चाहिँ आफ्नो आफ्नो स्वास्थ्यको स्थितिलाई ध्यानमा राखेर पनि गर्नुपर्ने रहेछ अहिले आउँदा बुझ्दाखेरि होइन भनिएको पनि छ कि अशक्त अस्वस्थ बालबालिका वृद्धहरूलाई चाहिँ जुन कुनै पनि व्रतको कुनै पनि रिचुअलको जुन एउटा नियम छ त्यो लागू हुँदैन भन्ने कुरा होइन आफ्नो ज्यानले सकुन्जेलसम्म चाहिँ हामीले गर्ने हो तर ज्यानले सकेको छैन भने त्यो गर्नै पर्छ भन्ने चाहिँ छैन त्यो कुरामा चाहिँ छुट छ भनेर चाहिँ नि हामीलाई भनिएको पनि छ त्यो सुन्दै आएको कुरा पनि हो न इट मेक्स सेन्स एक्चुली होइन अब आफ्नो शरीरलाई नै हानि हुने गरेर व्रत बस्नु भनेको त्यो मूर्खता नै हो किनभने शरीर नै हाम्रो मन्दिर हो होइन शरीरभित्रको हाम्रो आत्मा नै भगवान्को स्वरूप हो यसर्थमा मन शुद्ध छ भनेदेखिलाई चाहिँ बाहिरबाट एकदमै व्रत बस्नुको लागि चाहिँ नि नखाई नखाई नपी नपी बस्नुपर्छ भन्ने चाहिँ छैन तर जबसम्म सकिन्छ तबसम्म चाहिँ यो हाम्रो एउटा समर्पण हो होइन भगवान्लाई हामीले चाहिँ सम्झना गर्ने अनि भगवान्को नाम लिने त्यो आफ्नो ठाउँमा छ होइन तर हाम्रो समर्पण कसरी देखाउने त होइन हाम्रो यो एउटा चाहिँ निष्ठा कसरी देखाउने त भन्दा एउटा खानपान होइन एउटा पानी एउटा जल एउटा आहार जुन छ त्यो भनेको हाम्रो जीवनको लागि बडो महत्त्वपूर्ण कुरा हो त्यसलाई नै हामीले त्याग गरेर आफ्नो परम निष्ठा देखाउन सक्छौँ त्यस कारणले गर्दाखेरि खासमा व्रतमा नखानु नपिउनु भन्ने कुरा चाहिँ त्यो हो तर नखाएर नपिएर हाम्रो श्रीमानको आयु चाहिँ पक्का 100 वर्ष हिट गर्छ भन्ने चाहिँ हो जस्तो मलाई चाहिँ लाग्दैन फेरि यो एकदमै नितान्त व्यक्तिगत धारणा हो होइन सबैले त्यो मान्नुपर्छ भन्ने छैन तर त्यो मेरो व्यक्तिगत धारणा हो होइन तर मैले नपिउनुको नखानुको पछाडि के छ त भनेर हामी आफैले सोच्नु पनि पर्ने हुन्छ यो निष्ठाको कुरा हो यो समर्पणको कुरा हो होइन अनि यो एउटा चाहिँ नि डिसिप्लिनको अनुशासनको कुरा हो म यतिसम्म अनुशासित हुन सक्छु भन्ने एउटा चाहिँ भनौँ देखाउने एउटा चाहिँ नि तरिका हो भगवान्प्रति होस् अथवा त्यो कुनै पनि आस्थाप्रति होस् हामीले चाहिँ नि जुन समर्पणको भाव लिएका हुन्छौँ जुन डिभोसन मनमा हुन्छ नि होइन त्यसलाई बाहिर रूपमा दर्शाउनको लागि पनि यो अनुशासनका विषयवस्तुहरू चाहिँ जरुरी छन् यसर्थमा जबसम्म सकिन्छ गर्ने हो सकिँदैन भने भगवान्ले बुझ्नु नै हुन्छ भन्ने कुरा चाहिँ हामीले बिर्सनु हुँदैन है त यदि भन्दै गर्दाखेरि अगाडि बढ्ने बेला भइसकेको छ आज कार्यक्रममा अब एकछिन पछाडि हामी हेल्थ सेगमेन्ट सुन्छौँ त्यस पश्चात भने हाम्रो अगाडि रहने छ 2 बजेको समाचार त्यस पश्चात भने नेपाल दर्पण अनि 3 बजेको समाचार पश्चात कार्यक्रमको अन्तिम चरण रहनेछ कार्यक्रमको अन्तिम चरणमा मिठा मिठा गीत सङ्गीत तपाईँको लागि राख्दै अगाडि बढ्नेछु विशेष गरिकन मैले अघि नै भनिसकेँ आज तिज होइन तिज भनिसकेपछि अब तिजका कुराहरू त गर्नै पर्ने हुन्छ तिजका गीतहरू सुन्नै पर्ने हुन्छ त कार्यक्रमको अन्तिम चरणमा चाहिँ आज हामी पुराना पुराना गीत सङ्गीतहरू भन्दाखेरि पनि तिजकै गीत सङ्गीतहरू चाहिँ सुनेर मनोरञ्जन लिने एकैछिन तिज जस्तो प्रकारको एउटा चाहिँ भनौँ न हामीलाई महसुस गराउने खालका गीत सङ्गीतहरू नै म तपाईँसँग सेयर गर्नेछु सुन्दै गर्नुहोला अन्तिम चरणमा हामी मिठा मिठा तिज गीतहरू सुन्नेछौँ आज यति भन्दै गर्दा अब भने एउटा छोटो विश्राम लिने बेला भएको छ यो विश्राम पश्चात हामी अगाडि लगत्तै बढ्नेछौँ हाम्रो आजको हेल्थ सेगमेन्टतर्फ तर त्योभन्दा पनि अगाडि एउटा म्युजिकल ब्रेक त हुन्छ नै यो विश्राम म्युजिकल ब्रेक हामी लिन्छौँ त्यस पश्चात हेल्थ सेगमेन्टतर्फ लाग्छौँ है त
1: भनिन्छ हामीले जीवनमा जे जति गर्छौँ त्यसमा कोही न कोही त माध्यम बनेकै हुन्छन् त्यसैले आपसी सञ्जाल अति नै महत्त्वपूर्ण छ जसले हामीलाई अन्य मानिस तथा अवसरहरूसँग जोड्ने काम गर्छ मिलिट्री कोवर्किङ नेटवर्क यस्तै एउटा सञ्जाल हो जस मार्फत फौजी जीवन साथीहरूले आफ्नो लागि एक स्वतन्त्र एवं व्यावसायिक जीवनको निर्माण हेतु मदत पाउन सक्छन्। वार्षिक 30 pounds शुल्क तिरेर तपाईँ पनि यसको सदस्य बन्न सक्नुहुन्छ अनि यहाँ उपलब्ध विभिन्न संघ संस्थाहरूसँग जोडिएर आफ्नो व्यावसायिक भविष्य निर्माणको लागि आवश्यक कला कौशल सिक्नुका साथै व्यक्तित्व विकासका अवसरहरूको पनि फाइदा लिन सक्नुहुन्छ। थप विवरण एवं सदस्यताको लागि हेर्नुहोस् militarycoworking.uk।
2: BFBS गोर्खा रेडियो। BFBS गोर्खा रेडियो।

हजुर आदरणीय श्रोता वृन्दीमा कोशीलीमा स्वास्थ्य चर्चाको पालो परेको छ। स्वास्थ्यसँग सम्बन्धित विभिन्न कुराकानीहरूमा चाहिँ नि तपाईँहरूको ध्यान आकर्षण हामी गराउने गर्दछौँ यस यी सिलसिलामा। आजको यो प्रस्तुतिलाई लिएर तपाईँको सेवामा हाजिर भइसकेकी छु। आजको प्रस्तुतिमा चाहिँ हामी एक्जिमाको बारेमा अलिकति कुरा गर्छौँ, किनभने यो चाहिँ विक जुन छ यो चाहिँ नेसनल एक्जिमा विकको रूपमा चाहिँ हामीले यसलाई मनाइरहेका छौँ। युके अन्तर्गत कुरा गर्नुपर्दा यो चाहिँ हाम्रो 12 सेप्टेम्बरबाट सुरु भएको 19 सेप्टेम्बरसम्म चाहिँ नेसनल एक्जिमा विक मनाइँदैछ। र यो चाहिँ एक्जिमा विक परेको हुनाले एक्जिमाको बारेमा कुरा गर्नु पनि एकदमै यो चाहिँ भनौँ समय सान्दर्भिक हुन्छ होइन। यसको उद्देश्य भनेको विशेष गरिकन एक्जिमा जुन चाहिँ छालाको एउटा समस्या हो होइन, चिलाउने, यसमा छाला अलिकति सुन्निएको जस्तो हुने हुन्छ, यसलाई चाहिँ भनौँ यसको विषयमा चाहिँ नि मानिसहरूमा जागरुकता फैलाउनको लागि यो नेसनल एक्जिमा विक चाहिँ हामीले अहिले मनाइरहेका छौँ। र यो अभियान हो एउटा जस मार्फत मानिसहरूलाई चाहिँ एक्जिमा केवल एउटा साधारण सुक्खा छालाको समस्या होइन, बल्कि यो मानसिक स्वास्थ्य, निन्द्रा र दैनिक जीवनलाई पनि प्रभावित गर्न सक्ने स्थिति हो भनेर बुझाउनु पनि हो। त आज चाहिँ यो भनौँ न विकको एउटा दिन परेको छ, 12 सुरु भयो भनेपछि गत शनिबारदेखि सुरु भएको हो यो नेसनल एक्जिमा विक, र यो चाहिँ आउने शनिबारसम्म रहन्छ। र यसै विकलाई चाहिँ नि हामीले मनाइरहँदाखेरि एक्जिमाको बारेमा अलिकति जानकारी लिएर म आएकी छु तपाईँहरू सबैको लागि। पक्कै पनि यो चाहिँ बेनिफिसियल नै हुन्छ होला भन्ने मलाई लागेको छ। आउनुहोस् अब आज हामी एक्जिमाको बारेमा जानकारी सेयर गरौँ। त के हो त एक्जिमा, यसको लक्षणहरू के छन्, कारणहरू के हुन्, उपचार कस्तो हुन्छ र निदान कस्तो हुन्छ, यस विषयवस्तुमा हामी चर्चा पनि चर्चा गरौँ आजको यो हाम्रो हेल्थ सेगमेन्ट अन्तर्गत। त एक्जिमा के हो भन्ने कुराको विषयमा सबैभन्दा पहिला त म अलिकति तपाईँहरूसँग चाहिँ कुरा गर्न चाहन्छु। एक्जिमाबाट धेरै मानिसहरू चाहिँ प्रभावित भएको हुनुपर्छ, धेरै मानिसहरूले यसबाट समस्या भोगिरहेको हुनुपर्छ होइन। त एक्जिमा कुनै कुरा गर्नुपर्दाखेरि यसलाई नर्मली हामी एटोपिक डर्मेटाइटिस भनेर पनि भन्छौँ, एडी भनेर भनिन्छ होइन, यसलाई चाहिँ अङ्ग्रेजी मा भन्नुपर्दाखेरि एट्रोपिक डर्माटाइटिस यानि कि एटी सर्ट फर्ममा एक्जिमा आम रूपमा चाहिँ हामीले यसरी बुझ्छौँ। एक्जिमा भन्दाखेरि चाहिँ नि आम रूपमा चाहिँ हामीले एक्जिमा भन्ने बित्तिकै बुझ्छौँ होइन, यो के हो भन्ने कुरा। यो सामान्य एउटा चाहिँ छालाको स्थिति हो जसमा छाला सुक्खा हुन्छ, चिलाउने हुन्छ अनि सुन्निएको जस्तो छाला हामीले महसुस गर्न सक्छौँ होइन। एक्जिमा शरीरको कुनै पनि ठाउँमा प्रकट हुनसक्छ र यसको गम्भीरता चाहिँ हल्का जलनदेखि लिएर गम्भीर एकदमै पीडादायी लक्षणहरूसम्म हुनसक्छ, जसले कुनै पनि व्यक्तिको जीवनको गुणवत्ता जुन छ क्वालिटी जुन छ यसलाई महत्त्वपूर्ण रूपबाट प्रभावित गर्न सक्छ। एक्जिमाको खास कारण चाहिँ के हो भनेर अहिलेसम्म पूर्ण रूपमा बुझ्न सकिएको त छैन, तर यस्तो मानिन्छ कि यो आनुवांशिक, पर्यावरणीय र प्रतिरक्षा प्रणाली कारक तहरूको चाहिँ एउटा संयोजन हो। एक्जिमा संक्रामक हुँदैन र उचित उपचार अनि जीवनशैलीमा परिवर्तन गर्नाले यसलाई धेरै हदसम्म नियन्त्रणमा पनि राख्न सकिँदो रहेछ। त प्रिय श्रोताबिन, एक्जिमाको कुरा गरिरहँदाखेरिमा यो के हो भन्ने विषयवस्तुमा मैले तपाईँसँग सेयर गरिसकेका छु होइन। र अब यसको लक्षणहरूको अलिकति कुरा गरौँ है, एक्जिमाको लक्षणहरू कस्तो हुन्छ भन्ने विषयवस्तुमा कुरा गर्न चाहन्छु म। र यसको लक्षणको कुरा गर्नुपर्दा अघि नै मैले भने जस्तै नै सुक्खा छाला हुने अनि रातो हुने छाला होइन, अनि एकदमै अलिकति सुन्निएको हो कि जस्तो हुन्छ छाला है, नर्मलभन्दा अलिकति उठेको जस्तो हुन्छ हुनसक्छ है। अनि यसै गरिकन पाप्राहरू पर्न सक्छ छालामा, अनि त्यो पाप्रा निस्किन पनि सक्छ होइन, आउन सक्छ, फुटेको पनि हुनसक्छ हाम्रो छाला। अनि यसै गरिकन चिलाउने, एकदमै चिलाउँछ यो एक्जिमा हुँदाखेरि, अनि जब छाला सुन्निन्छ नि त्यति बेला त्यसमा चाहिँ गोलो गोलो खालको चाहिँ नि दागहरू पनि, दानाहरू पनि हामी देख्न सक्छौँ। अनि यो चाहिँ छाला एक्जिमामा अलिकति मोटो भएर, छालाको परत अलिक मोटो भएर गएको जस्तो पनि महसुस हुनसक्छ, अनि आँखाको
वरिपरिको छालामा चाहिँ एक्जिमा भएको छ भने त्यो कालो भएर जान सक्छ त्यतातिरको छाला. अनि यसै गरी गर्न एकदमै अब त्यसमा अलिकति चिलाउँदाखेरि पनि दुख्ने हुन्छ, एकदमै संवेदनशील हुन्छ, अनि छाला अलिक काँचो जस्तो अलिकति भनौँ. छाला त हाम्रो सुरक्षा परत हो नि होइन, तर यसले चाहिँ हाम्रो शरीरलाई सुरक्षा दिन नसकिरहेको हो कि जस्तो महसुस हुन्छ यो एक्जिमाको लक्षणहरूको कुरा गर्नुपर्दा. अब एक्जिमाको कारणको कुरा गरौँ, किन हुन्छ त एक्जिमा आखिर है. यसमा चाहिँ मैले अघि पनि भने आनुवांशिक हुनसक्छ, यानि कि जेनेटिक, अनि प्रतिरक्षा प्रणालीको कारणले गर्दाखेरि पनि हुनसक्छ, या पर्यावरणीय कारण इन्भाइरोमेन्टल कजेसहरू पनि हुनसक्छ यस प्रकारको समस्या हुनुमा. अब आनुवांशिकी एकदमै सेल्फ एक्सप्लानेटरी नै छ होइन. परिवारका कुनै पनि सदस्यलाई एक्जिमा भएको छ, अथवा बाजे बोजूदेखि लिएर आमा बुवा होइन, अथवा कुनै पनि परिवारका सदस्यहरूलाई एक्जिमा भइरहेको छ भने त्यो परिवारका अन्य सदस्यहरूलाई पनि हुन सक्ने सम्भावना रहन्छ, यो चाहिँ जेनेटिक कारणले गर्दाखेरि. अनि पर्यावरणीय कारक, पर्यावरणीय कारक चाहिँ जस्तो कि मान्छेको जुन प्रयोग गर्ने सरसामानहरू, विभिन्न प्रकारको उत्पादनहरू हामीले प्रयोग गर्छौँ, साबुनहरू, डिटर्जेन्टहरूको व्यक्तिगत उपयोग, यसले पनि एक्जिमालाई निम्त्याउन सक्छ. यसै गरिकन जलवायु प्रदूषण, भोजन वा अन्य एलर्जिक कुराहरूको सम्पर्कमा आउनाले पनि एक्जिमाको लक्षणहरू या ट्रिगरलाई बढाउन सक्छ. अनि प्रतिरक्षा प्रणालीको शिथिलता, यस्तो पनि मानिन्छ कि एक्जिमा चाहिँ उत्तेजक पदार्थहरू वा एलर्जीप्रति अति सक्रिय प्रतिरक्षा प्रणालीको कारणले गर्दाखेरि पनि हुन्छ. सानसानो एलर्जन को लागि पनि इम्युन सिस्टम चाहिँ ब्लक गर्नको लागि उफ्रिहाल्छ भने त्यस्तो बेलामा पनि छाला अलिकति सुन्निने अनि छालालाई अलिकति नोक्सान पुग्ने हुनसक्छ. अनु अर्को चाहिँ रहेको छ एउटा मनोवैज्ञानिक तनाव, तपाईँको त्वचा वा स्वास्थ्य तपाईँको भावनात्मक भलाइसँग प्रभावित हुन्छ है. यसको चाहिँ कारणले गर्दाखेरि यस्तो लक्षणहरू बढ्न सक्छ. यदि उच्च स्तरको तनाव या चिन्ता हामीले लिइरहेका छौँ, त्यसको अनुभव हामीले लगातार गरिरहेका छौँ भने यसले चाहिँ एक्जिमाको प्रकोप अनेक पटक चाहिँ लिएर आउन सक्छ हाम्रो लागि. त मेन चारवटा कारक तत्त्वहरू हुँदो रहेछ, आनुवांशिक, अनि पर्यावरणीय, प्रतिरक्षा प्रणालीको शिथिलता र मनोवैज्ञानिक तनाव. त यति नै गर्छु अहिलेको लागि, अब छोटो विश्राम लिनुपर्ने हुन्छ. विश्राम पश्चात फेरि पनि यही सामग्रीलाई अगाडि बढाउँछु. अहिलेको लागि स्वर सम्राट नारायण गोपाल र मीरा राणाले गाउनुभएको एउटा मेरो मिठो एउटा गीत मेरो प्लेलिस्टमा तयार छ, यो सुनाउँदै तपाईँलाई अगाडि लिएर जान्छु है. त

तपाईको जीवनलाई व्यवस्थित बनाउन तपाईलाई चाहिने जीवन कौशलहरू के हुन सक्छन्? आत्मविश्वास र आत्मसम्मान, लचिलोपन, चिन्ता र तनाव व्यवस्थापन गर्ने क्षमता, लक्ष्य निर्धारण। हजुर, यी सबै जरुरी कुराहरू हुन् जीवनको लागि र भेटरनहरूका लागि। यी अनि यस्ता थुप्रै जरुरी जीवन कौशलहरू सिक्ने थलो हो द वरियर प्रोग्राम। हाम्रो व्यक्तिगत विकासका प्रशिक्षणहरूले तपाईँको जीवनलाई व्यवस्थित बनाउनमा ठुलो मद्दत गर्छ। हामी अनलाइन साथै आवश्यक प्रशिक्षण सञ्चालन गर्छौँ, जस मार्फत तपाईँले विभिन्न जीवन उपयोगी कला कौशल सिक्नुका साथै आफ्नो व्यक्तिगत विकासको लागि चाहिने तालिम पनि लिन सक्नुहुन्छ। 5 आधा दिनको अनलाइन तालिम वा 3 पूरा दिनको आवश्यक तालिम लिएर आफ्नो समग्र व्यक्तित्व विकास गर्नका लागि इच्छुक हुनुहुन्छ भने आजै आफ्नो कदम चालिहाल्नुहोस् द वरियर प्रोग्राम तर्फ। यति मात्र होइन, प्रशिक्षण पश्चात पनि निरन्तर तालिमको अनुगमन हुनेछ अनि 12 महिनासम्म टेलिफोन मार्फत सहयोग उपलब्ध रहने। यस बारे विस्तृत जानकारी तथा आवेदनको लागि हेर्नुहोस् warriorprogram.org.uk। यो PFBS गोर्खा।

सात समंदर पार में तेरे पीछे पीछे आ गए पुरानो चलचित्र विश्व आत्मा को गीत साधना शर्मा को आवाज में सुन्यौ र यसैको साथमा अगाडि बढेका छौं हामी हाईले सुन्दैछौं हेल्थ सेगमेन्ट अन्तर्गत एक्जिमाको बारेमा केही जानकारीहरू म तपाईँसँग शेयर गर्दैछु एक्जिमा को कुरा किन पनि गर्दैछौँ भने यो सप्ताह चाहिँ युकेमा नेसनल एक्जिमा विक हामी चाहिँ अब्जर्भ गर्दैछौँ त्यस कारण गर्दाखेरि यसको विषयवस्तुमा कुरा गर्नु स्वाभाविक पनि हो समय सान्दर्भिक पनि रहन्छ भन्ने जस्तो मलाई लाग्छ होइन मैले अब एक्जिमा भनेको के हो यसको लक्षणहरू के हुन्छन् अनि यसको कागतहरू के हो भन्ने कुरा त गरेँ होइन र अब यो एक्जिमाको सिलसिलामा चाहिँ आफ्नो डक्टरसँग कहिले भेट्ने त भन्ने कुरा पनि आउँछ होइन यदि तपाईँको एक्जिमा चाहिँ एकदमै गम्भीर खालको छ स्पेसली एकदमै धेरै चिलाउँछ एकदमै तपाईँलाई छटपटी हुन्छ भने तुरन्तै डक्टरसँग भेटिहाल्नुपर्छ केही न केही सल्लाह सुझाव लिइहाल्नुपर्छ नर्मली अलिअलि मात्र केही समस्या छ भने आउने जाने त हुन पनि सक्छ तर गम्भीर प्रकारको चिलाउने अथवा छटपटी भएको स्थिति छ भने तुरन्तै आफ्नो जिपीकोमा गइहाल्नुहोस् होइन अनि सङ्क्रमणको लक्षणमा पनि ध्यान दिनुपर्छ होइन जस्तो कि पाप्रा जम्नु पिप जम्नु कहिलेकाहीँ त्यहाँबाट चाहिँ पिपहरू निस्किनु अलिकति त्यहाँबाट फ्लुइडहरू निस्किनु त्यस्तो भयो भने तुरुन्तै तपाईँले चाहिँ जिपीलाई भेटिहाल्नुपर्छ होइन अनि आँखा जस्तो एकदमै संवेदनशील क्षेत्रमा एक्जिमा भएको छ त्यसको वरिपरि एक्जिमा भएको छ भने तुरुन्तै देखाइहाल्नुपर्छ किनभने यसो संवेदनशील अङ्गहरूमा संवेदनशील क्षेत्रहरूमा चाहिँ यो बढी फैलियो भने चाहिँ नि त्यसले चाहिँ त्यो अङ्गलाई चाहिँ नकारात्मक ढङ्गबाट असर पुर्याउन सक्छ होइन अनि यसै गरिकनमा यस्ता खालका लक्षणहरू जसले चाहिँ तपाईँको निन्द्रा बिगारिरहेको छ दिन प्रतिदिनको गतिविधिहरूमा बाधा पुर्याइरहेको छ भने तुरुन्तै तपाईँले यसको उपचारतर्फ लागिहाल्नुपर्ने हुन्छ र तपाईँले चाहिँ आफ्नो राम्रो देखभाल गरिराख्नु भएको छ हाइजिनको सबै कुराहरू युज गरिराख्नु भएको छ अनि घरेलु उपायहरू पनि अपनाउनु भएको छ र पनि यो लक्षण चाहिँ कायमै छ भने पनि तुरुन्त तपाईँले आफ्नो जिपी प्र्याक्टिसमा गएर चाहिँ नि यसको चेक जाँच गराइहाल्नु होला है त एक्जिमाको निदानको कुरा गर्नुपर्दाखेरि तपाईँले तपाईँको चाहिँ अब विशेष गरिकन यो डर्मेटोलोजिस्टसँग तपाईँको चाहिँ अपोइन्टमेन्ट मिलाउनु पर्ने हुन्छ तपाईँको एक्जिमाको लक्षण आदि इत्यादिलाई हेरेर विभिन्न प्रकारको जाँचहरू डक्टरले लिन सक्छ जस्तो कि तपाईँको मेडिकल हिस्ट्रीदेखि लिएर अन्य स्थितिहरूको लागि रक्त परीक्षणहरू पनि गर्ने गर्छन् होइन त्यस पश्चात चाहिँ तपाईँको उपचारको लागि राम्रो एउटा चाहिँ नि उनीहरूले चाहिँ पाथवे बनाउन सक्ने हुन्छन् र यसै गरिकन अब यो एक्जिमाको लागि जुन चिकित्सकीय उपचार विधि त आफ्नो ठाउँमा छँदैछ होइन यसको साथसाथमा चाहिँ हामीले अन्य सामान्य उपचार विकल्पहरूमा चाहिँ नि समय समयमा उपयुक्त क्रिम र मलमको प्रयोग गर्न सकिन्छ राम्रो मोइस्चराइजर अनि कटिको स्टेरोइड्सहरू र अन्य दबाईहरूले चाहिँ त्वचालाई शान्त बनाउँछ अनि हाम्रो जुन सुजन छ यसको यो इन्फ्लामेसन यसलाई कम गर्नमा मद्दत पुर्याउँछ अनि केही स्थितिहरूमा चाहिँ गम्भीर रूपमा लगातार लक्षणहरूको उपचारको लागि चाहिँ तपाईँले चाहिँ ओरल मेडिकेसनहरू पनि लिनुपर्ने हुनसक्छ जस्तो कि एन्टिहिस्टामाइन भयो प्रतिरक्षा दमनकारी र एन्टिबायोटिक्सहरू चाहिँ प्रिस्क्राइब हुन्छन् जीवनशैलीमा बदलावले पनि अलिकति तपाईँलाई हेल्प गर्न सक्छ जस्तो कि हल्का क्लिन्जर भयो अनि मनतातो पानीबाट स्नान गर्ने नियमित रूपबाट चाहिँ दिनको कमसेकम दुई पटक मोइस्चराइजर लगाउने प्रतिदिन स्नान वा सावर लिने नुहाइसके पश्चात छालालाई मुलायम तौलियाले बिस्तारै चाहिँ पुस्ने होइन एकदमै रगड्ने होइन थपथपाउने गरेर चाहिँ पुस्नुपर्ने हुनसक्छ अनि अध्ययनहरूबाट के पनि पत्ता लागेको छ भने आहार सम्बन्धी चाहिँ कुराहरूमा पनि ध्यान दिनुपर्ने हुन्छ र जस्तो कि मिठाई भयो एल्कोहल भयो कफी जुस मासु मांस अनि फ्याट्सहरूको अत्याधिक सेवन गर्नबाट बच्ने होइन अनि यसै गरिकन प्रोसेस्ड खाद्य पदार्थहरू र एडिटिभ्सहरूबाट चाहिँ बच्ने यसले पनि कतिपय अवस्थामा एक्जिमालाई चाहिँ ट्रिगर गर्न सक्ने रहेछ यस्ता जीवनशैलीमा केही परिवर्तनहरू लिएर आएर पनि हामीले धेरै हदसम्म आफ्नो एक्जिमालाई चाहिँ नि घरेलु हिसाब किताबबाट पनि हामीले कन्ट्रोलमा ल्याउन सक्छौँ अथवा केही कम गर्न सक्छौँ भनेर चाहिँ नि यो विज्ञहरूले दिएको जानकारी मैले तपाईँसँग सेयर गरेँ र अब यति भन्दा नभन्दै एउटा गीत अन्तिम रूपमा म सुनाउन चाहन्छु पूर्णकला विशी र भुवन राणाले गाउनु भएको छ तीज गीत छ यो प्रथम चरणको अन्तिम गीत नै भनौँ र यसैको साथसाथमा तपाईँलाई म दुई बजेको समाचारतर्फ अगाडि लिएर जान चाहन्छु त्यस पश्चात कार्यक्रमको दोस्रो चरणमा नेपाल दर्पण सुन्नको लागि तयार रहँदै गर्नुहोला है त

0: सैन्य समुदायमा
1: मिलाइन भरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्लाई बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: नेपाली काँग्रेसको दुबई महाधिवेशन रोक्न माग गर्दै पेश गरिएको रिटलाई सर्वोच्च अदालतले दरपीठ गरेको छ। काँग्रेसको क्रियाशील सदस्य अधिवक्ता मणिराम उपाध्यायले आधिकारिक केन्द्रीय समिति कुन हो भन्ने दुविधा रहेको उल्लेख गर्दै पेश गरेको रिटलाई रजिस्ट्रार भद्रकाली पोखरेलले दरपीठ गर्ने निर्णय गर्नुभएको हो। सर्वोच्चका प्रवक्ता एवं सह रजिस्ट्रार अर्जुन प्रसाद कोइरालाका अनुसार गगन थापा पक्ष र शेरबहादुर देउवा पक्षले महाधिवेशन घोषणा गरेकाले दुबईको अधिवेशन कार्यतालिका रोक्न माग गर्दै रिट पेश भएको थियो। त्यसमा यसअघि भएका आदेशलाई मध्यनजर गर्दै रिटलाई दरपीठ गर्ने निर्णय भएको कोइरालाले बताउनुभयो। नेपाली काँग्रेसले असोज 16 19 गतेसम्म 15 महाधिवेशन गर्दैछ। निवर्तमान सभापति शेरबहादुर देउवा पक्षले मंगसिर 21 15 महाधिवेशन गर्ने गरी कार्यतालिका ल्याएको छ। राष्ट्रिय स्वतन्त्र पार्टीकी सचेतक क्रान्ति शिखा धितालले जेएनजी शहीद स्मृति दिवसको विषयमा दिएको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै जेएनजी शहीद परिवार कल्याणकारी समाजले सिंहदरबार गेट बाहिर प्रदर्शन गरेको छ। प्रदर्शनकारीहरूले शहीद परिवारले आयोजना गरेको स्मृति दिवस कार्यक्रमलाई लिएर धितालले गरेको टिप्पणीले शहीद घाइते तथा परिवारको भावनामा चोट पुगेको भन्दै तत्काल सार्वजनिक माफी माग्नुपर्ने माग गरेका छन्। उनीहरूले रासोपा संसदीय दलको सचिवालयको समेत ध्यानाकर्षण गराएका छन्। समाजका अध्यक्ष तथा जेएनजी शहीद धीरजका बुबा नारायण श्रेष्ठले स्मृति दिवस कार्यक्रमलाई कन्सर्टको संज्ञा दिनु आपत्तिजनक रहेको बताउनु भएको छ। रासोपाले आवश्यक अनुसन्धानात्मक अनुशासनात्मक कार्यवाही अगाडि बढाउनु पर्ने श्रेष्ठको माग छ। माग सम्बोधन नभए रासोपा संसदीय दलको कार्यालय र पार्टी कार्यालय घेराउ लगायत आन्दोलनका कार्यक्रम गर्ने उहाँले चेतावनी दिनुभएको छ। रसुवाको भोटेकोशी क्षेत्रमा आएको बाढ़ीका कारण 1,11,00,000,000 पशुधन क्षति भएको छ।
4: राष्ट्रिय योजना आयोग र राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले तयार पारेको द्रुत क्षति तथा आवश्यकता मूल्यांकन प्रतिवेदन अनुसार जम्मा 252,445 पशुपन्छी प्रभावित भएका छन्। पशुपन्छीको क्षतिको अनुमानित मूल्य 111,39,00,000 छ। बाढ़ीबाट सबैभन्दा धेरै करिब 2,14,827 कुखुरा प्रभावित भएका छन्। संख्याका हिसाबले यो जम्मा पशु पंक्षीको 85% हो, तर कुखुराको मूल्य हिस्सा भने जम्मा क्षतिको 4.8% मात्र छ। बाढ़ीका कारण 4,572 भैँसी प्रभावित हुँदा 45,72,00,000 क्षति पुगेको अनुमान छ। यो जम्मा पशुधन क्षतिको 41% हो। यस्तै बाख्रा च्याङ्ग्रामा 39,13,00,000 अर्थात् क्षतिको 35% र गाई गोरुमा 17,92,00,000 अर्थात 16% क्षति भएको छ। बंगुर बदेलमा 1,96,00,000, भेडामा 25,00,000, कुखुरामा 5,37,00,000 र अन्य चरामा करिब 1,00,000 बराबरको क्षति भएको तथ्याङ्कमा उल्लेख छ। जम्मा पशुधन क्षति मध्ये भैँसी बाख्रा च्याङ्रा र गाई गोरु मात्रैबाट 92.3% क्षति भएको देखिएको छ।
3: भोटेकोशी बाढ़ी प्रभावित रसुवाका 4 गाउँपालिकामा हैजा विरूद्धको खोप अभियान जारी छ। बागमती प्रदेश स्वास्थ्य निर्देशनालय र जिल्ला जनस्वास्थ्य कार्यालयले गएको 25 रसुवाका आमा छोदिङमु गोसाईकुण्ड उत्तर गया र कालिका गाउँपालिकामा हैजा विरूद्धको खोप अभियान चलाएका हुन्। हालसम्म गोसाईकुण्ड गाउँपालिकामा 719 महिला र 655 पुरूषलाई खोप लगाइएको पालिका प्रमुख कैसाङ नुर्पु तामाङले जानकारी दिनुभएको छ। 1 वर्षमाथिका बालबालिकादेखि ज्येष्ठ नागरिकसम्मलाई हैजा विरूद्धको खोप लगाइएको छ। बाढ़ी प्रभावित क्षेत्रमा दादुरा रुबेला विरूद्धको र टिडी खोप पनि दिइएको छ। 6 महिनादेखि 15 वर्ष उमेर समूहका सबैले दादुरा विरूद्धको खोप लिएका छन्। बाढ़ी प्रभावित अरू गाउँपालिकामा पनि अभियान जारी छ। बेलायतका सांसदहरूले कृत्रिम बुद्धिमत्ता एआईबाट उत्पन्न हुन सक्ने जोखिम नियन्त्रण गर्न नयाँ कानूनको माग गरेका छन्। दुवै सदनका सांसदहरूले एआईका जोखिम सम्बोधन गर्न नयाँ विधेयक ल्याउन माग गरेका हुन्। मानव अधिकार सम्बन्धी संयुक्त समितिको प्रतिवेदनले एआईबाट हुन सक्ने सम्भावित जोखिम नियन्त्रण गर्न विद्यमान कानून पर्याप्त नभएको जनाएको छ। एआई नियन्त्रण बाहिर गएमा गम्भीर खतरा निम्तिन सक्ने भन्दै पछिल्लो समय विभिन्न क्षेत्रबाट चिन्ता व्यक्त हुँदै आएको छ। सन् 2017 बेलायत सरकारका लागि एआई सम्बन्धी समीक्षा नेतृत्व गरेकी डेम वेन्डी हलले पनि एआईका लागि थप स्पष्ट नियम र सुरक्षा व्यवस्था चाहिने बताउनु भएको छ।
2: No, I don't think the extinction of the human race, but definitely major catastrophes, you know, unintended maybe or accidental. But we don't want to have our Chernobyl moment for AI. We want to be regulated before we have a major catastrophe.
3: Namaskar.
5: BFBS, Gorkha Radio.

छु बीच बीचमा, र यही सिलसिलामा यो गीत पनि राखेको छु मैले तपाईँलाई अब अगाडि लिएर जान्छु कार्यक्रमको यो दोस्रो चरण अन्तर्गतको सामग्री नेपाल दर्पणतर्फ हाम्रो दिदी सूर्यकुमारी पन्तज्यूले तयार पार्नुभएको सामग्री तपाईँसँग सेयर गर्दैछु। त्योभन्दा अगाडि समयको एकपटक जानकारी गराउँछु, दिउँसोको 2:12 गएको छ र कार्यक्रमको यो चरणमा अब तपाईँलाई आजको नेपाल दर्पणतर्फ त लान्छु नै, त्यसको साथमा चाहिँ नि हाम्रो आज एकजना दिदी हुनुहुन्छ एकदमै नियमित श्रोता दिदी खेलमती लिम्बुजी, उहाँले 30 पुरानो गीत सुनाइदिनको लागि अनुरोध गर्नुभएको छ। सुषमा श्रेष्ठ दिपा झा र साथीहरूको आवाजमा चलचित्र कन्यादानको यो गीत 30 भन्ने बित्तिकै यो गीत नसुनाइकन मजा नै आउँदैन होइन, यो गीत नै उहाँको अनुरोधमा सुनाउँछु। सबैलाई उहाँले चाहिँ ह्याप्पी 30 भन्न चाहनु भएको छ अनि गीत पश्चात लगत्तै हामी नेपाल दर्पणतर्फ लाग्नेछौँ।

फौजी दायरा भन्दा बाहिर कहिल्यै कामको बारेमा सोच्नु भएको छ जो महत्वपूर्ण एवं चुनौतीपूर्ण होस् साथै विविधताले भरिपूर्ण पनि होस् यदि सोच्नु भएको छ भने एउटा सुवर्ण अवसर यस्तो छ द डिफेन्स साइन्स एन्ड टेक्नोलोजी ल्याबोरेटोरी डिएसटिएलले अहिले व्यापार व्यवस्थापन अर्थ वाणिज्य तथा अन्य थुप्रै व्यवसायिक क्षेत्रमा विभिन्न भूमिकामा रहेर काम गर्न इच्छुक नयाँ वा अनुभवी व्यक्तिहरूको खोजी गरिरहेको छ एमओडीको एक प्रमुख हिस्सा हो डिएसटिएल जसले रक्षा तथा सुरक्षा सम्बन्धी समस्याहरूलाई विज्ञान तथा प्रविधिको प्रयोगले सुल्झाउने गर्दछ युकेको रक्षा तथा सुरक्षा प्रणालीको केन्द्रमा रहेर यसले वर्तमानमा भइरहेको एवं भविष्यमा हुन सक्ने हरेक चुनौतीलाई सामना गरिरहेको छ डिएसटिएलको हिस्सा बनेर युकेको सशस्त्र सेना रक्षा मन्त्रालय र युके सरकारले सामना गर्नुपर्ने विविध चुनौतीहरूलाई सम्बोधन तथा समाधान गर्ने काममा आफ्नो सेवा पुर्याउन चाहनुहुन्छ भने आजै आफ्नो आवेदन दिइहाल्नुहोस् यो सुवर्ण अवसरको बारेमा थप जानकारीका लागि फेसबुकमा डिएसटिएलको खोजी गर्न सक्नुहुन्छ वा लिङ्कडइनमा पनि यसलाई भेट्टाउन सक्नुहुन्छ साथै अनलाइन आवेदन दिन चाहनुहुन्छ भने यसको लागि ठेगाना छ civilservicejobs.gov.uk

अनेकतामा एकता समेटिएको नेपाल र नेपालीको चिनारी गराउने नेपाल दर्पण कार्यक्रममा यहाँहरूलाई हार्दिक स्वागत छ। श्रोताहरू, हामी अहिले 30 माहौलमा छौँ। तिथि घटबटको कारणले यसपटक 30 र गणेश चौथी 14 सेप्टेम्बर एकै दिन परेको छ भने 15 सेप्टेम्बरमा ऋषि पञ्चमी परेको छ। 30 पञ्चमी पर्व नेपाली महिलाहरूको वर्षको सबैभन्दा रमाइलो र महत्त्वपूर्ण पर्व हो। धार्मिक, सामाजिक, पारिवारिक, सांस्कृतिक हरेक दृष्टिकोणले यो निकै महत्त्वपूर्ण हो महिलाहरूको लागि। तर यसपटकको तीज खै के तीज भनौँ र श्रोताहरू, एकदम निरस नरमाइलो बनेको छ। त्यसको कारण तपाईँहरूलाई पनि थाहा छ। 83 सालको विक्रम सम्बत 2083 सालको भाद्र 10 गते रसुवाको भोटे कुसीमा आएको यो विनाशकारी यो बाढी हो। रसुवा, नुवाकोट, दादिङ लगायत धेरै क्षेत्रमा अत्यन्त भयानक, कहाली लाग्दो विपदको घटना घटेको छ, जुन तपाईँहरूले पनि सञ्चार माध्यमबाट सुन्दै आइराख्नु भएको छ। त्यो समय अर्थात् भदौ 10 गतेपछि ती सम्बन्धी कुनै चहल पहल भएन, कुनै चर्चा नै यसपटक 30 पर्वको छैन। श्रोताहरू, सुनसान छ घर, गाउँ, सहर, टोल जताततै। हाम्रो टोलमा विक्रम सम्बत 2075 सालदेखि हरेक साल टोलका महिलाहरू मिलेर हामी रमाइलो गर्थ्यौँ, पैसा उठाउँथ्यौँ, अनि त्यहाँ रमाइलो नाच गान गरेर विभिन्न विषयमा प्रवचनहरू दिएर त्यहाँका महिलाहरूले रमाइलो गरेर तीजको दर्खाने गर्दथे। तर यसपटक त्यो पनि भएन। यो प्राकृतिक विपदले सबैजना स्तम्भ छ, स्तब्ध बनेका छौँ, त्रासमा छौँ। देश नै शोकमा डुबेको, विपद परेको बेलामा कसरी तीज मनाउनु? विपदमा परेकाको उद्धारमा देश नै जुटेको छ। तन मन धनले सकेको सबैले सहयोग गरिरहेका छन्, सहभागी बनिरहेका छन्, र हामीले पनि जे जति गर्न सक्छौँ त्यसमा सहयोग गरौँ, जुटौँ, यो अभियानमा हामी पनि लागि परौँ। यसपटकको 30 अवसरमा दरको लागि छुट्याइएको रकम अनि महँगा गर गहना, सौभाग्यका सामान, श्रृङ्गारका सामानमा खर्च गर्ने रकम हामी यस विपदमा परेका परिवारका लागि सहयोग गरौँ। म यो कार्यक्रमबाट सबैलाई यही आह्वान गर्न चाहन्छु। हाम्रो सानो प्रयासले धेरैलाई ठुलो सहयोग पुग्न सक्छ, पुगेको पनि छ। विपदमा परेका आफन्तप्रति हामी हार्दिक समवेदना व्यक्त गर्दछौँ र दिवंगतहरूको स्वर्गवास होस् भन्ने कामना गर्दछौँ। र श्रोताहरू, साँच्चै भनौँ भने यसपटक टोल, घर, अफिस, कार्यालय र आफन्त मिलेर कति रमाइलो हुने गर्दथ्यो। तर यसपटक त महिनौँ अघिदेखि भनौँ हाम्रा होटेल, रेस्टुरा, छि सबै पार्टी प्यालेसहरू खचाखच हुने गर्दथ्यो। धेरै अगाडिदेखि तीजको चहल पहलले बजार छपक्कै ढाकिसकेको हुन्थ्यो। दरखाने कार्यक्रमका लागि होटेल, पार्टी प्यालेस, रिसोर्टहरू धेरै दिन अगाडिदेखि बुकिङ भइसक्थ्यो। यो भोटेकोसीमा आएको बाढी पहिरोले ठुलो जनधनको क्षति भएपछि यी कार्यक्रमहरू सबै प्रभावित बनेका छन्। यति बेला विगतमा जसरी 30 कार्यक्रम कतै भएन, रेस्टुरा र पार्टी प्यालेसमा बुकिङ भएका कार्यक्रम पनि सबै रद्द हुन पुगे र विभिन्न समूह, संस्था, व्यक्तिले मिलेर 30 कार्यक्रमलाई छुट्याइएको रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोगमा लागि जुट्न पुग्यो।
र हाम्रै अफिस रेडियोमा जहाँ म त्यत्रो तिसौँ वर्ष मैले व्यतीत गरेँ त्यहाँ पनि हरेक साल दिदीबहिनी समूह त्यहाँ गठन भएको छ। त्यो दिदीबहिनी समूहले सबैलाई भनौँ त्यहाँबाट अवकाश प्राप्त भएर गइसकेका दिदीबहिनीहरूको लागि पनि उनीहरूले सम्मान गर्थे, बोलाउँथे, त्यहाँ रमाइलो गर्थ्यौँ। हरेक विषय हरेक वर्ष एक एकवटा विषयमा विज्ञलाई बोलाएर महिलाहरूको लागि उपयोगी हुने त्यहाँ कार्यक्रम पनि रहने गर्दथ्यो। जस्तो गत वर्ष हामीले त्यहाँ एउटा विषय हामीले छनौट गरेका थियौँ, तनाव विसर्जन कसरी गर्ने। महिलाहरूको एउटा समस्या हुन्छ घर व्यवहारमा, उनीहरू थाक्छन् र उनीहरूको लागि तनाव हुने गर्दछ। ठुलो परिवार छ भने त त्यसघरका महिलाहरूको लागि चाहिँ नै तनाव हुने गर्दछ र उनीहरूले तनाव भएको वक्तमा कसरी विसर्जन गर्छन्। कुनै वर्ष मासिक धर्मको बारेमा, परारको वर्ष मासिक धर्म रजसोलाको बारेमा त्यहाँ विकेलाई बोलाएर प्रवचन दिन लगाइएको थियो र गएको वर्ष तनाव विसर्जनको बारेमा, अनि कुनै वर्ष चाहिँ विभिन्न विषयहरूमा यस्तै योग ध्यानको बारेमा गर्ने गर्थ्यो। त्यस कार्यक्रम भनेको एउटा खाली धार्मिक मात्र नभएर महिलाहरूसँग सम्बन्धित विभिन्न समस्याहरूलाई लिएर त्यसै विषयमा छलफल विज्ञहरूबाट प्रवचन दिने र आफ्नो धारणा व्यक्त गर्ने एउटा कार्यक्रम बन्ने गर्दथ्यो। तर यस्तो कार्यक्रम यसपटक हुन पाएन। काठमाडौँमा विभिन्न जिल्लाबाट बसोबास गर्दै आएका महिलाहरूले पनि आफ्नो समुदायहरू मिलेर यस्ता तीज कार्यक्रमहरूको आयोजना गर्थे। तर यस वर्ष बाढी प्रभावित परिवारलाई सहयोग गर्ने भन्दै यी सबैले तीज कार्यक्रमहरू रद्द गरे र त्यसमा उठाइसकेको पैसा पनि उनीहरूले यो उद्धार कार्यमा लागोस् भनेर त्यसमा सहभागी भए। यो नेपाली मनको, नेपाली महिलाहरूको एउटा एउटा सद्भाव भन्न पर्दछ। तीज कार्यक्रम स्थगित भएपछि धेरै व्यवसायहरू भनौँ तीजका लागि जति व्यवसाय हुने गर्दथ्यो व्यापारीहरूले पनि निकै नै घाटा बिहोर्नु परेको छ। सुनसान पार्टी प्यालेस रेस्टुरेन्ट त छँदैछन्, टोल गाउँघर त छँदैछ। तीज आउने केही दिन बाँकी हुँदा नै होटल पार्टी प्यालेस दरखाने कार्यक्रमको लागि चहल पहल बत्थ्यो, त्यहाँ बुकिङ भइसक्थ्यो धेरै अगाडि। तर यसपटक बुकिङ भइसकेका यी कार्यक्रमहरू पनि फिर्ता भए। विपदको अवस्थामा तीजमा रमाउने कुरा भएन श्रोताहरू, त्यसैले यस्तो हुन पुगेको हो। म आज तीजको बारेमा त बोलिरहेकी छु तर तीजको रमाइलो कुराकानी गर्न चाहिँ त्यति मन लागेको छैन र म कार्यक्रमको दोस्रो चरणमा तपाईँहरूलाई तीजकै सन्दर्भलाई लिएर कुराकानी गर्नेछु र तीजमा विभिन्न समुदायले आफ्नो प्रकारले तीज मनाउने गर्दथे। अब गणेश चौथी त साँच्चै भनौँ भने गणेश चौथी त आज यसपटक तीज र गणेश चौथी एकै दिन परेको छ र हामी गणेशजीको आराधना गर्छौँ। तीजको दिनमा हामी शिव पार्वतीको साथमा गणेशलाई राखेर पूजा आराधना गर्ने गर्दछौँ। यसपटक त एकै दिन परेको हुनाले यो तिनैवटाको पूजा आराधना हामी एकै दिन गर्ने गर्दछौँ। त श्रोताहरू, आजको यो कार्यक्रममा म यिनै शिव पार्वती गणेश चतुर्थीको अवसरमा पुजिने गणेश अनि सप्तऋषिको लागि पुजिने सप्तऋषिसँग म यी सबैको उद्धार होस् र दिवङ्गतहरूप्रति समवेदना होस्, परिवारहरू जसका परिवारहरू रहेका छन्, जसका आफन्तहरू गुमेका छन्, ती परिवारप्रति समवेदना प्रकट गरिरहेकी छु। आजको नेपाल दर्पणको कार्यक्रममा त प्रथम चरणमा म एकछिन तपाईँहरूलाई एउटा गीत सुनाउँछु र दोस्रो चरणमा पनि म ती सम्बन्धी चर्चा नै लिएर आउनेछु।

0: गोर्खा रेडियो,
1: तपाईँ पर्खाल निर्माण गर्न सक्नुहुन्छ, तपाईँ घर निर्माण गर्न सक्नुहुन्छ, तपाईँ गगनचुम्बी भवन पनि निर्माण गर्न सक्नुहुन्छ। यदि यही निर्माण क्षेत्रमा आफ्नो भविष्य खोज्दै हुनुहुन्छ भने तपाईँको मद्दतको लागि हाजिर छ बिल्डिङ हिरोज। बिल्डिङ हिरोज एक कल्याणकारी संस्था हो र यसले भूपू तथा सेवानिवृत्त फौजी सदस्यहरूका लागि निर्माण क्षेत्रमा काम गर्नको निमित्त आवश्यक पर्ने तालिम उपलब्ध गराउँदै आएको छ। अहिले हामीले स्थानीय शैक्षिक संस्थाहरूसँग मिलेर भूपू तथा सेवानिवृत्त फौजी सदस्यहरू तथा उहाँहरूका निकटका पारिवारिक सदस्यहरूलाई लक्षित गर्दै 5 हप्ते लेभल 1 कन्स्ट्रक्सन कोर्स सञ्चालन गर्दैछौँ र यो पूर्ण रूपमा निःशुल्क छ। तपाईँ पनि यो कोर्स गर्न चाहनुहुन्छ अनि निर्माणको क्षेत्रमा आफ्नो करियरको सुरुवात गर्न चाहनुहुन्छ भने हाम्रो विल्सेयर, वेस्ट ससेक्स, ह्याम्पसेयर, इसेक्स तथा चेसरमा अवस्थित कुनै पनि केन्द्रमा सम्पर्क गर्न सक्नुहुन्छ। यो कोर्स पुरा गरेपछि तपाईँले सिटी एन्ड गिल्ड्स लेभल 1 इन प्रपर्टी मेन्टेनेन्स क्वालिफिकेसन, हेल्थ एन्ड सेफ्टी सर्टिफिकेट लेभल 1 तथा कन्स्ट्रक्सन स्किल सर्टिफिकेट स्किम कार्ड प्राप्त गर्न सक्नुहुन्छ। यसर्थ निर्माणको क्षेत्रमा आफ्नो करियर निर्माण हेतु विस्तृत जानकारीको लागि आजै हेर्नुहोस् buildingheroes.org.uk।
0: BFBS Gorkha Radio।

नेपाल दर्पणको दोस्रो चरणमा श्रोताहरू म अहिले आइपुगेकी छु। हामी नेपालीले जे जस्तो परिस्थिति आए तापनि भोग्ने गरेका छौँ, भोगेका छौँ। कोरोनाको महामारी आयो, 72 सालको महाभूकम्प आयो, यसमा पनि हामीले परिस्थिति अनुसार चल्यौँ र आफ्नो परम्परा रीतिरिवाजलाई जसो तसो साधारण रूपले जसरी सक्छौँ त्यस्तै तरिकाले मान्दै आयौँ। संसारमा यस्ता आपत विपत हरेक देशलाई परेको छ, हाम्रो देशमा पनि परेको छ। यसपटक यो विश्वले भोग्दै आएको कुरा हो, हामी नेपालीले मात्रै होइन यो परिस्थितिबाट छिटो उत्रन सकौँ, यही कामना गर्दै नेपाल दर्पणको दोस्रो चरणमा म विशेष गरेर श्रोताहरू महिलाहरूको तीज कति महत्त्वपूर्ण छ यो बारेमा नै कुरा गर्न चाहन्छु। तीज नेपाली महिलाको महत्त्वपूर्ण चाडपर्वको रूपमा रहेको कुरा मैले हरेक वर्ष व्याख्या गर्दै आएकी छु। तिथि अनुसार भाद्र शुक्ल तृतीया र यो चतुर्थी यसपटक एकै वर्ष परेको छ, अर्थात् एकै दिनमा परेको छ। महिलाहरूले तीजको व्रत बस्ने गर्छन्। परापूर्व कालमा भगवान शिवलाई पति पाऊ भन्दै हिमालय पुत्री पार्वतीले व्रत बसेको कथालाई तीज पर्वसँग जोडेर हेरिने गरेको छ। अहिले जस्तो यातायात र सञ्चारको सुविधा पहिले नभएको समयमा चेलीबेटीहरू वर्ष दिनमा एकपटक मात्रै माइतीको घर आँगनमा पुग्न पाउँथे। अहिले पनि गाउँघरमा जहाँ यातायातको सुविधा छैन त्यहाँ अहिले पनि त्यही नै स्थिति छ। कुना कन्दरा अनाकण्टा ठाउँमा पन्त चेलीबेटीहरू बस्छन्, उनीहरूको अहिले पनि समस्या छ। सानै उमेरमा विवाह हुनाले माइत जानु भनेको ठुलै उपलब्धि हुन्थ्यो, तीज एउटा त्यस्तो अवसर हुन्थ्यो। पीडा पोख्ने, मनको भावना पोख्ने, माइती जाने, मिठो मसिनो खाने रहर तीज पर्वसँग जोडिएको हुने गर्दथ्यो र अहिले पनि छ। तर अहिले परिवेश बदलिएको छ, खुला आकाश छ, अहिलेको तीज चाहिँ महिला सशक्तिकरणले पनि छोएको छ, महिला अधिकारले पनि छोएको छ, महिला सङ्घर्षसँगै जोडिएको छ र अहिले त यस्तै यस्तै प्रसङ्ग तीजका गीतहरूमा पनि जोडिने गरेको हामी पाउँछौँ। समग्रमा हेर्दा तीज एउटा चाड मात्र नभएर यसरी सामाजिक, आर्थिक, सांस्कृतिक र मनोवैज्ञानिक प्रभाव परेको छ तीजमा पनि। त्यसैले यो प्रभाव निकै फराकिलो बन्दै गइरहेको छ। समाजशास्त्रीय दृष्टिले पनि यो पर्व केवल धार्मिक श्रद्धासँग मात्र सीमित छैन, यो नेपाली महिलाको सामूहिक पहिचान, सामूहिक अभिव्यक्तिको पर्याय बन्न पुगेको छ। महिलाको संकल्प र धैर्यलाई सम्मान गर्ने सांस्कृतिक कथा यस पर्वको मुख्य आधार हो। नेपालमा यो पर्व शताब्दीदेखि विशेष गरेर पहाडी क्षेत्रमा प्रचलित रहँदै आएको छ, जसले स्थानीय संस्कृतिसँग मिश्रित भएर आफ्नो विशिष्ट पहिचान पनि स्थापित हुन पुगेको छ। अहिले त पहाड, उपत्यका, तराई सबै ठाउँमा यो व्यापक बन्दै गएको छ र हरेक जातिसँग यो स्थापित हुँदै गएको छ। तीज महिलाहरूको सामूहिक जमघटको महत्त्वपूर्ण अवसर पनि हो। विवाहित महिला आफ्नो माइती घर फर्केर आमा, दिदी, बहिनी, साथीभाइहरूसँग भेटघाट गर्छन्। यो मेलमिलाप केवल आनन्दको लागि मात्र नभएर जीवनका सुख दुःख माइती पक्षसँग बाँड्ने, पारिवारिक र सामाजिक सम्बन्ध सुदृढ गर्ने अवसर पनि हो। ग्रामीण क्षेत्रमा तीजले महिलाको सामाजिक पुँजीलाई बलियो बनाउन सहयोग पुर्याउँदै आएको छ। शहरी क्षेत्रमा तीजको गीत नृत्य कार्यक्रमले महिलालाई व्यस्त जीवनबाट केही समय छुट्याएर साथीभाइसँग समय बिताउने अवसर दिए पनि पछिल्लो समय सहरमा तीज भड्किलो बन्दै गएको पनि हामीले सुन्दै आएका हौँ र यसमा हामी महिला दिदीबहिनीले पनि ध्यान दिनुपर्ने बेला आएको छ। यसपटक त यस्तो केही पनि भएन, सहरमा पनि निकै सुनसान बन्दै गएको छ र तीजमा स्वाभाविक रूपमा महिला केन्द्रित चाड मानिँदै आएको छ। महिलाहरू विशेष गरेर पहिरनमा सज्जन छन्। रातो साडी, हरियो चुरा, हरियो पोते, टिका, यो परम्पराले एकातिर महिला र दाम्पत्य जीवनलाई उच्च मूल्य दिने पितृसत्तात्मक सोचलाई पुष्टि गरेको छ, तर अर्को पाटोबाट केलाउँदा महिलाले आफ्नो सौन्दर्यको उत्सव मनाउने स्वतन्त्रता त्यो दिनमा पाएको छन् भन्न पनि सक्दछौँ। तर यसपटक हामी यस्ता नयाँ चिजहरू भनौँ बजार सुनसान भएबाट यस्तो भएन भन्ने विश्वास हामी गर्न सक्दछौँ।
हामी साधारण हिसाबले हामीसँग जे छ त्यसैबाट यसलाई मनाऊ र यसैमा हामी रमाऊ र यस्ता तीज हरेक साल आउँछन् हामी अरू जुन समयमा अनुकूल हुन्छ त्यो बेलामा मनाऊ र त्यसै गरेर गणेश चतुर्थी चाहिँ श्रोताहरू चन्द्रमालाई पूजा गरेर मनाउने चाड हो यसलाई चथाद्यो अर्थात् चोर देवता पनि भन्ने गर्छन् विशेष गरेर यो नेवार समुदायले राति नेवार समुदायले चथा पर्व मनाउँछन् साथै यो दिनमा गणेशको जन्मोत्सव भएको हुनाले यो पर्वलाई गणेश चतुर्थी भनेर गणेशको विशेष पूजा आराधना गर्ने चलन पनि छ प्रत्येक वर्ष भाद्र चतुर्दशीको दिनमा पर्ने हो तर यसपटक यो तीज र चतुर्थी एकै दिन परेको छ रातमा चन्द्रमा हेरे छोरीको मिथ्या दोष लाग्छ भन्ने परम्पराको एउटा धारणा छ र यो नलागोस् भन्ने कामना गर्दै राति घर कौशीमा चन्द्रमाको पूजा गर्छन् र यो चन्द्रमा विशेष गरी नेवार समुदायमा अझ बढी रूपमा मनाइन्छ उनीहरूले परम्परा अनुसार घर कौशीको एउटा कुनामा लिपपोत गरेर कमलको पात बिछ्याएर त्यसमा कमलको फुल अनि कोचा भुस्या यो उनीहरूले एक प्रकारको यो फुल हो अदुवाको बिरुवा आरूको बिहा लगायत फुटेका गेडागुडी काँक्रो नासपाती अम्बा केरा आदि फलफुल चढाई चन्द्रमाको पूजा गर्छन् पूजा सकिएपछि परिवारका सबै सदस्य एकै ठाउँमा बसेर यसै वर्ष भित्राइएको फसल गेडागुडी फुटेको मकै पटमास केराउ गहुँ चना बकुल्ला अरूको बिहा साथै समय बजी त्यसमा चाहिँ उनीहरूको मासु चिउरा अदुवा भटमास रक्सी सबै हुन्छ यस्तो प्रसादको रूपमा खाने चलन छ यो पर्व राम्ररी मनाएन भने नजिक आएको दसैँ पनि राम्रो मनाउन पाइँदैन भन्ने मान्यता उनीहरूको समाजमा पाइन्छ र दसैँमा जस्तै मासुका टुक्राहरू धूपका रूपमा बाल्ने चलन पनि छ यस बेला जुन मासु राख्छन् नि त्यो एक टुक्रा राख्छन् र उनीहरू दसैँमा धूप बनाएर बाल्ने पनि चलन छ यो पर्वमा चन्द्रमा र गणेशको पूजा गर्ने परम्परा रहेको सम्बन्धमा परापूर्व कालमा एक दिन वैकुण्ठमा देवसभा भइरहेको बेला चन्द्रमाले शिव पार्वती पुत्र गणेशलाई हात्तीको मुख जस्तो भनी धेरै भनौँ गिल्ला गरेका थिए यसरी गिल्ला गरेकोमा गणेश रिसाएर चन्द्रमाले तेरो मुख हेर्ने सबै चोर होस् भनेर श्राप दिएका थिए अरे यसरी श्राप दिएपछि कुनै पनि देवताले चन्द्रमाको अनुहार नहेरेपछि उनीहरू लाजले भुत्क भएका थिए यस्तो यस्तो किंवदन्ती रहेको छ श्रोताहरू अरू धेरै चर्चा नगरौँ यसपटक शिव अनि पार्वती गणेश र सप्त ऋषिले हाम्रा सबै विपदमा परेकाहरूलाई कल्याण गरून् यही कामना गर्दै म कार्यक्रमको अन्त्यमा यो गीत सुनाएर यहाँहरूबाट बिदा चाहन्छु नमस्कार

0: Pe Lime, Buddy.
1: On Air.
0: Atma.
1: Ani Smart Speaker ma bun host.
2: Play BFBS.
0: You, BFBS Gorkha Radio Ho.
1: Radio. Gorkha Radio Ho.
3: नेपाली कांग्रेस देवबास्तव महले आफ्नै ढंगले पार्टीको 15 महाधिवेशन प्रक्रिया अगाडि बढाउने निर्णय गरेको छ। निवर्तमान सभापति शेरबहादुर देउबाको निवास महाराजगंजमा आज बसेको यो समूहको बैठकले गगन पक्षीय केन्द्रीय कार्यालयको निर्णय अनुसार महाधिवेशनमा भाग लिन नसकिने निष्कर्षसहित आफ्नै ढंगले महाधिवेशनमा जाने निर्णय गरेको हो। सम्पर्क कार्यालय चुन्दैबीमा आज पत्रकार सम्मेलन गर्दै देउबा समूहको महाधिवेशन आयोजक समितिका संयोजक डाक्टर शशांक कोइराला
4: पार्टीको आधिकारिकता सम्बन्धी विषय सम्मानित सर्वोच्च अदालत विचाराधीन रहेको अवस्थामा पार्टीको अधिवेशन र महाधिवेशन एकतर्फी रूपमा घोषणा गरिएको कार्यतालिका स्थगन गरेर वार्ता र संवाद मार्फत सहमति पुग्न वा सम्मानित सर्वोच्च अदालतको निर्णयको प्रतीक्षा नगर्ने एकलौटी रूपमा अगाडि बढ्नु कुनै पनि हालतमा उचित मान्न सकिन्न।
3: असोज 3 गतेदेखि शुरू गर्ने भनिएको संस्थापन पक्षको महाधिवेशनमा भाग नलिन पनि डाक्टर कोइरालाले आग्रह गर्नुभएको छ। नेता डाक्टर प्रकाश शरण महतले पार्टीभित्रको विवाद समाधानका लागि ठोस पहल गर्नुभन्दा थप अपमान गरेको आरोप लगाउनु भएको छ।
5: उहाँहरूले गम्भीर सहमतिको प्रयासै गर्नु भएन, खालि मिडियाबाजी मात्रै गर्नुभयो। ठोस पहल न चाहिँ उहाँले शेरबहादुरजीसँग गर्नुभयो, न कसैसँग पनि त्यो ठोस पहल उहाँहरूबाट गरेको हामीलाई थाहा छैन। उहाँले के प्रस्ताव गर्नु कि 3 गते वडा अधिवेशनमा तपाईँहरू चाहिँ भाग लिन आउनुहुन्छ भने 14 अधिवेशनको निर्वाचित नेतृत्व जो बाहिर छ विशेष अधिवेशनमा छैन उहाँहरूलाई त्यो मौका दिइनेछ। योभन्दा अपमानजनक कुरा के हुन सक्दछ? हामी चाहिँ केन्द्रीय सदस्य भयौँ भनेर चाहिँ देखाउनको लागि हामी यो पार्टीमा लागे हौँ।
3: यसैबीच नेपाली कांग्रेसको दुवै महाधिवेशन रोक्न माग गर्दै पेश गरेको रिटलाई सर्वोच्च अदालतले दरपीठ गरेको छ। कांग्रेसको क्रियाशील सदस्य अधिवक्ता मणिराम उपाध्यायले आधिकारिक केन्द्रीय समिति कुन हो भन्ने दुविधा रहेको उल्लेख गर्दै पेश गरेको रिटलाई रजिस्ट्रार भद्रकाली पोखरेलले दरपीट गर्ने निर्णय गर्नुभएको सर्वोच्चका प्रवक्ता अर्जुन प्रसाद कोइरालाले जानकारी दिनुभएको छ। नेपाली सेनासँग मिल्दोजुल्दो पोसाक दर्जानी चिन्ह र सैनिक संरचना प्रयोग गरेर ग्रीन आर्मी नामको समूह खोलेको विवादमा सर्वोच्च अदालतले सरकार सहित सेना र प्रहरीलाई समेत छलफलमा झिकाएको छ।
6: ग्रीन आर्मी नेपालको वैधानिकतामाथि प्रश्न उठाउँदै सर्वोच्चमा परेको रिटमा सुनवाईपछि न्यायाधीश नित्यानन्द पाण्डेयको एकल इजलासले छलफलका लागि सरकार सेना र प्रहरीलाई झिकाएको हो। यो प्रकरणमा आज सुनवाई भएको थियो। सर्वोच्चले अन्तरिम आदेश दिँदै प्रधानमन्त्री कार्यालय गृह मन्त्रालय रक्षा नेपाली सेना नेपाल प्रहरी सशस्त्र प्रहरी जिल्ला प्रशासन काठमाडौँ ग्रीन आर्मी नेपाल सहितलाई छलफलमा झिकाएको हो। अदालतले सैन्य भेषमा गतिविधि सञ्चालन गरेको ग्रीन आर्मीको दर्ता सञ्चालन पोसाक दर्जा लगायतका विषयमा समेत लिखित जवाफ पेश गर्न आदेश दिएको छ। भोटेको सिबाडी प्रभावितको दारमा पोसाक सहित खटिएपछि ग्रीन आर्मी समूहमाथि प्रश्न उठेको थियो। नेपाली सेनाको भेष र सैन्य संरचना समेत झल्किने गरी गतिविधि गरेको दावी सहित दर्ता नै खारेज हुनुपर्ने माग राखेर अधिवक्ताहरू साम्बराज अरियाल पूर्णबहादुर साउद गोविन्दराम परियार र विष्णुवर सिंह थापाले गएको 26 गते रिट हाल्नु भएको हो। आज बहस गर्दै संविधानविद भीमार्जुन आचार्यले ग्रीन आर्मीलाई सैन्य गतिविधि सञ्चालन गर्न दिँदा राष्ट्रिय सुरक्षा सार्वभौमसत्ता र अखण्डतालाई नै कमजोर बनाउने जिकिर गर्नुभयो। संविधानले नेपाली सेनाबाहेक अरू कुनै पनि सैन्य अस्तित्वको परिकल्पना नगरेकाले अन्तरिम आदेश मार्फत गतिविधि रोक्नुपर्ने उहाँको माग थियो। वरिष्ठ अधिवक्ता ध्रुवलाल श्रेष्ठले पनि कम्पनी ऐनलाई हतियार बनाएर राष्ट्रको सुरक्षा संवेदनशीलतामाथि खेलबाड भएको भन्दै निजी वा गैर सरकारी तहका आर्मी राख्नु मुलुकका लागि नै घातक हुन सक्ने दावी गर्नुभएको छ।
3: भोटेकोसी बाढी संकटग्रस्त स्थानीय तहका प्रमुखहरूले प्रधानमन्त्री र मन्त्रीहरूको कुरा सुन्दा आशावादी भएको बताएका छन्। उनीहरूले आउँदो 3 दिनभित्र आफ्ना पालिकाका समस्या बुझाउने निर्णय पनि गरेका छन्। प्रधानमन्त्रीसँगको छलफलमा सहभागी रसुवा उत्तर गया गाउँपालिकाका अध्यक्ष माधव प्रसाद अर्याल
6: आजको बैठक छलफल औपचारिकता मात्रै भयो कि उपलब्धिमूलक पनि भयो?
7: अब उपलब्धि त जे प्रतिबद्धता व्यक्त गरेको छ त्यो कार्यान्वयनको चरणमा पुगेपछि चाहिँ उपलब्धि देखिने हो। हामीले सबै पक्ष समेटेर विषयहरू राख्यौँ। हामीले राखेका विषयप्रति उहाँ अलि कतिपय कुराहरू पनि छुटेको रहेछ। यो क्षेत्र पनि समेट्न पर्ने रहेछ। त्यसलाई समेटेर तपाईँहरूले त्यहाँको आवश्यकताको आधारमा गर्नुपर्ने कामहरू गर्दै जानुहोस्। कुनै स्रोत साधनको अभाव हुँदैन। सरल ढङ्गले हामीले त्यस समाधान गर्दै जानेछौँ भन्ने ढङ्गको उहाँको प्रतिबद्धता हामीले पायौँ।
6: काम चाहिँ तपाईँहरूले गर्दै जाने अनि स्रोत साधन चाहिँ उहाँले जुटाइदिने
7: यस्तो छ। अब त्यो सँगसँगै भौतिक पूर्वाधार मन्त्रालयमा हामी छलफलमा बस्यौँ, विशेषतः कनेक्टिभिटीसँग सम्बन्धित विषय र पूर्वाधारसँग सम्बन्धित विषयहरूमा बढी खानेपानी लगायतका क्षेत्र धेरै डामाडोल भएको स्थिति छ, झोलुङ्गे पुल लगायतका हाम्रा चाहिँ पक्की पुलहरू मोटरेबल पुलहरू ध्वस्त भएर आवतजावतको समस्याहरू भइरहेका छन्, बनेका संरचनाहरू ध्वस्त भएका छन्, ती सबै चिजलाई लयमा फर्काउनको लागि के गर्नुपर्छ। छलफल सकिसकेपछि सचिवको अध्यक्षतामा त्यो मन्त्रालय अन्तर्गत चारवटा विभागका प्रमुखहरू र प्रभावित स्थानीय तहहरू मेयर र अध्यक्षहरू रहेको एउटा कार्यदल बनेको छ। त्यो कार्यदलको पहिलो मिटिङ पनि हामी बसिसक्यौँ। मिटिङले 3 दिनभित्र आफ्नो स्थानीय तहभित्र तत्काल गर्न सकिने र गर्नपर्ने कामहरू के हुन्, नियमित कामलाई लयमा फर्काउन गर्नपर्ने कामहरूको पहिचान गरेर स्थानीय विपद व्यवस्थापन समितिको बैठक बसेर, स्थानीय कार्यपालिकाको बैठक बसेर सिफारिस गरेर 3 दिनभित्र त्यो कार्यदललाई उपलब्ध गराउने र कार्यदलले चाहिँ त्यसको समग्र प्रतिवेदन बनाएर आवश्यक पर्ने बजेटदेखि लिएर सम्पूर्ण एनडीआरएनबाट निर्णय गराएर कार्यान्वयन जाने गरी बाहिर निस्केका छौँ।
6: अनि अलिकति सास पला छ, उत्साह केही थप्यो?
7: अब मैले फेरि पनि भनेको छु, अब हाम्रो चाहिँ निर्णय चाहिँ हुने गरेका छ तर कानुन कुरा चाहिँ अलि बेसी जटिल, अलि अप्ठ्यारो र अलि गाँठो पर्ने गरेका छ। अब उहाँहरूको चाहिँ अलि बेसी हुटुटी चाहिँ देखिन्छ काम गर्ने। अब हाम्रा पनि कतिपय नीतिगत कुराहरू कानुनी कुराहरूका सीमा र दायराहरू छन्। अब यो पक्षलाई सम्बोधन गर्नलाई विशेष व्यवस्था गर्नुपर्छ भन्ने मलाई लाग्छ। सबै कुरा चाहिँ सम्बोधन गर्ने गरी कानुन संशोधन गरेरै नयाँ ढङ्गले जानुपर्ने स्थिति छ। त्यो कुराको हामीले गम्भीर ढङ्गले ध्यान आकर्षण गराएका छौँ
6: र
7: यो कुरालाई सम्बोधन गरेर जाने कुरा चाहिँ प्रधानमन्त्री र मन्त्रीहरूबाट गर्नुभएको छ।
6: अध्यक्षज्यू, अहिले ठ्याक्कै तपाईँको उत्तर गया गाउँपालिकाका बाढी पीडितलाई अहिले तत्काल चाहिहाल्या के छ?
7: तत्काल कुरा त कनेक्टिभिटी नै हो हाम्रो। हामी सडक सञ्जालसँग जोड्न पर्ने कुरा हो, किनभने सबै मान्छेहरू सम्पन्न छैनन्, सबै मान्छेको घरमा अन्न र चिजहरू छैनन्, ग्यासको अभावले खानेकुराहरू पकाएर खाने स्थिति बन्न सकिरहेको छैन। अहिले त 618 जना घरबार विहीन हुनुभएको छ हाम्रो पालिकाका स्थानीय जनताहरू। उहाँहरूको लागि त अर्काको घरमा आश्रय लिनु परेको छ, होल्डिङ सेन्टरमा बस्नु भएको छ, तिनलाई अस्थायी आवास लगायतका ती व्यवस्था गरिसकेपछि चाहिने न्यूनतम कुराहरूको व्यवस्थापनको कुरा नै त्यत्तिकै कठिन छ। बाटोहरू बनाउनु पर्नेछ तर हामीसँग हामी इक्विपमेन्ट लाने बाटै काहीँ पनि छैन। यो महाविपत्तिबाट परिवारका सदस्य गुमाएर गाउँ सबै चाहिँ एकदम स्तब्ध छ, मानसिक ढङ्गले ठुलो आघात परेको छ। त्यो क्षेत्रमा गर्नुपर्ने कामहरू धेरै कुरा छन्। अभिभावक विहीन बालबालिकाहरूको धेरै ठुलो सङ्ख्या छ, तिनीहरूलाई चाहिँ अभिभावकत्व प्रदान गर्ने र सुरक्षित आश्रयको व्यवस्था गर्नुपर्ने छ। यी धेरै क्षेत्रमा यसले प्रभाव पारेको छ। ती प्रभाव परेका क्षेत्रहरूमध्ये कनेक्टिभिटी लगायतका यी चिजहरू जोड्दै अनि हामीले हाम्रो पालिकाभित्रको जनजीवनलाई सामान्यतर्फ उन्मुख गराउनुपर्छ भन्ने हो।
6: अन्तमा आज प्रधानमन्त्री, भौतिक पूर्वाधार मन्त्री उहाँहरूसँगको छलफलपछि मैले मेरो पीडित गाउँवासीलाई यो कुरा लिएर जाँदैछु भन्ने कुरा केही छ तपाईँसँग?
7: विपदको सामना भनेको स्थानीय तह एउटा तह सरकारले मात्रै सम्भव हुने विषय होइन। यस्ता ठुला विपदहरूको नेतृत्व संघीय सरकार मार्फतै हुने हो। संघीय सरकारले जुन प्रतिबद्धता चाहिँ प्रधानमन्त्री र मन्त्रीहरू उहाँले त्यो प्रतिबद्धता जनाएपछि अब कार्यान्वयन हुन्छ भनेर मैले विश्वास गर्नु पर्यो। भएन भने त्यही ढङ्गले हामीले कुराकानी गरौँला। हामीले समस्याहरू जे जे भोगिरहेका छौँ त्यो भोगिरहेका समस्याहरू हल गर्ने दिशातर्फ अघि बढ्छ भन्ने मैले चाहिँ देखे विश्वास गरेको छु। मन्त्रीहरूले बोलेको र उहाँको हुटुटी देख्दा यदि त्यो स्थिति रहेन भने भोलि त्यो समीक्षाको विषय बन्ला र फेरि नयाँ ढङ्गले हामी विषय उत्थान गरेर अघि बढ्छौँ।
3: बलात्कार, यौन हिंसा र साइबर बुलिङ अन्त्यका लागि सांसदहरूले संसदमा संकल्प प्रस्ताव लगेका छन्। एमाले सचेत नेता घतानी प्रस्तावक रहेको संकल्प प्रस्तावमा सांसदहरू श्रद्धा कुँवर, अम्बिका देवी संग्रौला, रेणुका काउचा, खुशबु ओली, बलावती शर्मा र पार्वती विक समर्थक हुनुहुन्छ। महिला तथा बाल बालिकामाथि हुने बलात्कार, महिला तथा बालिकामाथि हुने बलात्कार, यौन हिंसा र साइबर अपराध लगायतका घटना निरन्तर बढेको भन्दै अन्त्यका लागि उनीहरूले संसदमा प्रस्ताव लगेका हुन्। उनीहरूले कानूनको प्रभावकारी कार्यान्वयन, शीघ्र न्याय, पीड़ितको सुरक्षा र पुनस्थापना र साइबर हिंसा नियन्त्रणका लागि राज्यका संयन्त्रलाई जिम्मेवार बनाउनुपर्ने माग राखेका छन्। अब खबर फटाफट।
6: झापाको झापा गाउँपालिका 2 र गौरीगंज 1 जोड्ने कन्काई पुलको काम 14 वर्षसम्म अलपत्र पार्ने ठेकेदारलाई जरिवाना तिराइँदै पुल अलपत्र पारे बापत पप्पू महादेव खिम्ती जेबी कम्पनीलाई 1,99,12,00,000 जरिवाना तिर्न 35 दिने सूचना। गएको आर्थिक वर्षमा मकवानपुरमा 18,200 चालकमाथि कार्यवाही, ट्राफिक नियम उल्लङ्घन गर्ने चालकबाट 1,72,00,000 असुली। बाँदरले हैरान पारेपछि भोजपुरका किसान बेसार खेतीतिर बेसारको उन्नत बिउ प्रविधि र प्रशोधन मेसिनको व्यवस्था गरिदिन स्थानीय तह र कृषि ज्ञान केन्द्रसँग अनुरोध। 2079 फागुनदेखि तनहुँको आँबु खैरेनी तीनमा सुरु भएको शुक्रबारे हाट स्थानीय किसानका लागि कमाईको माध्यम बन्दै गाउँघरमा उत्पादन भएका तरकारी फलफूल अन्नबाली दाल अचार घिउ मह घरेलु परिकारदेखि हस्तकलाका सामग्रीले बजार पाउँदै
3: नमस्कार।
0: BFBS Gorkha Radio.

चट्ट परेर उषा मल्लाह सिमरनको आवाजमा यो गीत हामी सुन्दैथ्यौँ यतिखेर. आज तिजका गीतहरू अब कार्यक्रमको अन्तिम चरणमा सुनाउँछु भनेको थिएँ मैले तपाईँलाई, किनभने आज हरिद्वारीका तिजको व्रत परेको छ. त यहाँहरू सबैजनाले पनि तिजको व्रत लिनुभएको छ होला, ज जसले लिनुभएको छ होइन, उहाँहरू सबैको मनोकाङ्क्षा पुरा होस् मेरो यही शुभकामना. र आज तिज हरिद्वारीका तिज परेको छ र संसारभरिमा नै नेपाली दिदीबहिनीहरूले चाहिँ आफ्नो ठाउँमा आफ्नो इच्छा अनुसार आफ्नो आफ्नो सामर्थ्य अनुसार भनौँ न यो व्रत राख्नु पनि भएको छ होला होइन. र आजको यो दिनमा चाहिँ अब तिज सम्बन्धी यस्तै मिठा मिठा गीत सङ्गीतहरू सुनाएर तपाईँहरूलाई नचाएर तपाईँहरूको यो समयलाई एकदमै मनोरम बनाउने मेरो कोसिस रहेको छ. अहिले विष्णु माझीको आवाजमा अब यो गीत सुनिहालौँ र यसैको साथसाथमा फेरि पनि हामी अगाडि बढ्छौँ है. त आउनुहोस् प्रिय श्रोताबृन्द, यो गीतमा विष्णु माझीको शब्द रचना, माफ गर्नुहोला, विष्णु माझीको आवाज भयो नि शब्द

0: ಸ್ಟೇಟಸ್ ಗೋರ್ಖಾವೈದ್ಯೋ.
1: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ,
2: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि मद्दत माग्नु.
1: यदि तपाईँ समस्यासँग जुझिरहनु भएको छ र त्यसलाई सम्हाल्न गाह्रो भइरहेको छ भने मद्दत माग्न पटक्कै नहिचकिचाउनुहोस्. तपाईँको परिवार वा साथीभाइले तपाईँलाई आवश्यक सहयोग गर्न अनि परामर्श पनि दिन सक्छ.
2: विश्वमा प्रत्येक चार मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ, तसर्थ आफैलाई मद्दत गर्नुहोस्.
1: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk.
0: BFBFBS Gorkha Radio.

हजुर आदरणीय श्रोतावृन्द, मिठो गीत तपाईँले सुन्नुहुन्थ्यो सहिमा श्रेष्ठ अनि सन्दीप नेउपानेको आवाजमा. तिज राम्रो रमझमले इन्जोय गर्नुभयो होला पक्कै पनि. र यही गीतको साथसाथमा कार्यक्रममा हामी अगाडि बढी पनि सकेका छौँ. समय अगाडि घर्किसके दिउँसोको 3 बजेर अहिले 32 मिनट जानै आँटेको छ. अनि आज चाहिँ 30 परेको कारणले गर्दाखेरि यसै विषयवस्तुमा केन्द्रित रहेर हामी यस्तै यस्तै मिठा मिठा गीत सङ्गीत सुन्दैछौँ. 30कै भाकाहरूमा हामी अहिले हराइरहेका छौँ, रमाइलो गरिरहेका छौँ. पक्कै पनि यहाँ सबजनाले चाहिँ नि आजको यो दिनमा तिजलाई इन्जोय गर्दै पनि हुनुहुन्छ होला. निर्जल निराहार व्रत बस्ने गरिन्छ यस दिनमा र श्री शङ्कर महादेवजीको पूजा गर्ने गरिन्छ है. र यो हरितालिका तिजको अवसरमा केही यस्तै मिठा मिठा तिज भाकाहरू म तपाईँसँग सेयर गरिरहेका छु. तपाईँहरू सबैले पनि यसलाई इन्जोय गरेर साथ दिइरहनु भएको छ होला भन्ने आशा गर्दछु. र तिजको आयो लहर, अब यो तिजको लहर त अस्तिदेखि नै आएको र आज यसको मुख्य दिन पनि भइसकेको छ. यस अर्थमा यसैसँग सम्बन्धित मिठा मिठा गीत सङ्गीत र सुन्ने योभन्दा अर्को सुनौलो समय कहाँ हुनसक्छ होइन. यसै कारण गर्दाखेरि शिला आले, लक्ष्मी नेपानी, शर्मिला गुरुङ र देवी घरती मगरले गाउनुभएको अर्को एउटा मिठो तिज भाका तयार छ तपाईँको लागि, सुनाउँछु.

0: यो PFBS गोर्खा रेडियो हो।
1: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ,
2: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि अरूको हेर विचार गर्नु।
1: अरूको हेर विचार गर्नु भनेको उनीहरूसँगको आफ्नो सम्बन्ध सुमधुर बनाउनु हो। यसबाट हामीमा संसारलाई अर्को कोणबाट हेर्न सक्ने क्षमताको विकास हुन्छ, जसबाट हाम्रो आफ्नै समस्यालाई पनि फरक दृष्टिकोण मिल्दछ।
2: विश्वमा प्रत्येक चार मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ। तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
1: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।

मै नाच्छु तिजमा ढल्केर, कतिको ढल्केर नाच्दिनुहुन्छ त प्रिय श्रावण तपाईँ, होइन? तिज भन्ने बित्तिकै नाच्ने गाउने, यो एउटा चाहिँ एकदमै रमाइलो गर्ने खालको पर्व पनि हो। हुन त व्रतको आफ्नो एउटा महिमा छँदैछ, आफ्नो एउटा महत्त्व छँदैछ, र यसको अलावा चाहिँ जुन एउटा सोसियल इम्प्याक्ट यस चाहिँ पर्वको छ हाम्रो माझमा, त्यो पनि अत्यन्तै उच्च कोटिको शब्द, फरक पक्कै पनि नपर्ला। दिदीबहिनीहरू सबजना एक ठाउँमा भेला भएर नाच्ने गाउने अनि आफ्नो मनको कुराहरू पोख्ने, एक प्रकारले मेन्टल हेल्थको लागि पनि यस प्रकारको चाहिँ नि चाडपर्वहरू राम्रो हुन्छ जस्तो लाग्छ मलाई। जहाँ चाहिँ सबजना बसेर, सबजना सँगै आएर हरेक कुराहरू बिर्सेर चाहिँ एकअर्कासँग रमाइलो गर्ने, एकअर्कासँग खुलेर कुरा गर्ने, कतिपय कुराहरू जो मनमा लुकेर बसेका हुन्छन्, गुम्सिएर बसेका हुन्छन्, त्यस्ता कुराहरूलाई पोख्ने, त्यस्तो गाँठोहरू खोल्ने, यस्तो गर्नाले चाहिँ नि मन हल्का पनि हुन्छ अनि मेन्टली पनि हामी एकदमै भनौँ न लाइट भएको महसुस पनि गर्न सक्छौँ। र तिज भन्ने बित्तिकै यो एउटा गाउने नाच्ने जुन एउटा चाहिँ यसको पाटो छ त्यो अभिन्न अङ्ग हो यसको, भन्दा फरक नपर्ला। यद्यपि हुन त नेपालमा अब अहिले जुन बाढीको कारणले गर्दाखेरि एउटा अलग एउटा माहौल छ, अलिकति दुःखदायी माहौल छ, त्यो आफ्नो ठाउँमा छ, तर यस्तो बेलामा आएको चाडबाडहरूलाई पूर्ण रूपमा चाहिँ नि फेरि नजरअन्दाज पनि गर्न नसकिने स्थिति छ नि त, होइन? यसर्थमा नै यी कुराहरूले चाहिँ भनौँ यहाँनिर गीत सङ्गीतहरूले प्रश्रय पाइरहेका छन्। त यो कारण गर्दाखेरिमा चाहिँ नि यहाँहरू सबैजनाले आफ्नो ठाउँमा बसेर चाहिँ नि आफ्नो ढङ्गबाट यसलाई मनाउँदै रहन्छ होला भन्ने लागेको छ। र यसै गरिकन हाम्रो कियोज्यालाका दिदीबहिनीहरूले पनि तिज मनाउनु भएको छ र उहाँहरूले दुःख आफ्नो ठाउँमा छ तर दुःखलाई आत्मसात गर्दै भए पनि हामी दिदीबहिनीहरूसँगै आएर तिज पर्व मनायौँ भनेर उहाँहरूले भन्नुभएको छ। र यसमा यो मौकामा यो एउटा चाहिँ नि जमघटमा उहाँहरूले 501 पाउन्ड पनि उठाउनु भएको रहेछ र यो चाहिँ नेपालको बाढी पीडितहरू प्रति उहाँहरूले समर्पित गर्नुभएको छ, त्यहाँ उहाँहरूले डोनेट गर्दै हुनुहुन्छ। यो कारण गर्दाखेरि एकदम राम्रो कुरा हो, दुःखबाट पनि हामीले चाहिँ नि एउटा भनौँ सकारात्मक कुरा निकाल्न सक्छौँ कुनै पनि कुराबाट, होइन? र हामी यस्तो दुःखहरूमा पर्दाखेरि त्यसबाट चाहिँ थिचिएर, त्यसबाट हारेर हरेस खाएर जीवनमा त्यत्तिकै लड्नुभन्दा बरु एकदमै त्यसबाट चाहिँ हामीले चाहिँ शक्ति र साहस बटुलेर एकदम रिजिलियन्ट भएर फेरि पनि उठेर आफ्नो खुट्टामा चाहिँ हाम्रो आफ्नो जीवनलाई अगाडि बढाउनु, त्यो एउटा चाहिँ चोइस राम्रो हुन्छ जस्तो लाग्छ, होइन? यो दुःखदायी घटना अब जुन घट्यो नेपालमा केही समय अगाडि, केही दिनहरू अगाडि, होइन? र त्यसको इम्प्याक्ट अहिलेसम्म परिरहेको छ। कतिपय हराएका चाहिँ भनौँ न हाम्रो नेपाली दाजुभाइ दिदीबहिनीहरू भेटिनु भएको छैन, कतिको शव भेटियो, कतिलाई शव बिना नै कुशको शव बनाएर दाह संस्कार पनि गरियो, दुःखदायी स्थिति छ। कतिको घर जग्गा जमिन सबै उठाएर लग्यो, जीविकोपार्जन नै भनौँ न होइन बाढीले बगाएर लिएर गयो, त्यो दुःख आफ्नो ठाउँमा छ। तर त्यसबाट चाहिँ हामी होइन सबजना जुटेर एक भएर कसरी मद्दत गर्न सकिन्छ गरेर हामीले चाहिँ उहाँहरूलाई मद्दत गरेर फेरि पनि उहाँहरूको खुट्टामा उभ्याउनको लागि प्रयास गर्नुपर्छ र हाम्रो तौरबाट हुनसक्ने सानो चाहिँ मद्दत पनि त्यो ठुलो हुनसक्छ उहाँहरूको लागि। र त्यस कारण गर्दाखेरि यो जिल्लाको यो एउटा जुन दिदीबहिनीहरूले गर्नुभएको एउटा प्रयास छ, पक्कै पनि अत्यन्तै यो चाहिँ नि सिग्निफिकेन्ट छ, भन्दा फरक नपर्ला जस्तो लाग्छ मलाई। कियो जिल्लाको हाम्रो दिदीबहिनीलाई धेरै धेरै धेरै चाहिँ वेल डन भनेर भन्न चाहे मैले यतिखेर, एकदमै राम्रो उहाँहरूले चाहिँ एउटा काम गर्नुभएको छ है। र यति भन्दै गर्दाखेरि फेरि पनि अब अगाडि एउटा गीत सुनाउँछु म, अनि अब तपाईँहरूसँग बिदा लिने बेला पनि भइसकेको छ, 4 बज्नको लागि मात्र 8 मिनट बाँकी छ। अब म 4 बजेको तपाईँको लागि बिबिसी नेपाली सेवाको कार्यक्रमतर्फ लिएर जान्छु तपाईँहरूलाई, त्यस पश्चात हाम्रो बहिनी सोनिया आउँदै हुनुहुन्छ आजको इभिनिङ सो गोधुली लिएर। अहिले भने तिलक ओली र समीक्षा अधिकारीले गाउनुभएको यो एउटा गीत तिजको अवसरमा म फेरि पनि राख्छु, र वन्स अगेन यहाँहरू सबैलाई ह्याप्पी तिज, हरितालिका तिजको मङ्गलमय शुभकामना टक्राउन चाहेँ। र भोलि दिउँसो 1 बजेको समाचार पश्चात फेरि पनि कार्यक्रम लिएर हाजिर हुन्छु, त्यति बेलासम्मको लागि बिदा दिनुहोस्। हस्त, नमस्ते, बाई बाई।

0: सैन्य समुदायमा
1: बेलायत भरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: फ्लाइ बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो।

0: बीबीसी नेपाली सेवाको साझा पखबाट प्रदीप बस्यालको नमस्कार। आज कार्यक्रममा प्रधानमन्त्रीसँग रसुवा विपद प्रभावित पालिकाका जनप्रतिनिधिहरूको छलफल, छिटो सडक खुलाउन आग्रह,
1: यो अवस्थालाई छिटो समाधान नगर्ने हुँदा सिङ्गो गाउँ भोकमरी हुने सम्भावना बढ्दो छ।
0: हिमनदी भत्किएर आएको बाढीको वेग, बहाव र भिन्न व्यवहार बारे एक वरिष्ठ सरकारी अनुसन्धानकर्तासँग कुराकानी। र उच्च युरोपेली अधिकारीहरू यात्रा गरेको केही बेरमै युक्रेन पोल्यान्ड सीमा नजिकै एउटा युक्रेनी रेलमा रुसी ड्रोन हमला। तर सुरुमा आजका प्रमुख विश्व समाचार।
2: गनी अन्सारीबाट समाचार सुन्नुहोस्। उत्तर एटलान्टिक सन्धि संगठन नेटोका प्रमुखले पोल्यान्डको सीमा नजिकै युक्रेनी रेलमाथि आइतबार गरिएको एउटा रुसी हमलाले राष्ट्रपति भ्लादिमिर पुटिन कति हताश छन् भनी देखाएको टिप्पणी गरेका छन्। नेटो सदस्य राष्ट्रका भूभाग नजिकै गैर सैनिक पूर्वाधारहरूमा मस्कोले जारी राखेका आक्रमणहरूबाट उक्त गठबन्धनभित्रको एकताको कमी र युक्रेनलाई सघाउन नसकेको देखिएको मार्क रुटाले उल्लेख गरे। उनले भने, पुटिनलाई लाग्छ कि उनी युक्रेनलाई समर्थन गर्नबाट हामीलाई रोक्न सक्छन् र हाम्रो एकतालाई कमाक्न सक्छन्, तर उनी गलत छन्। नेटोका प्रमुख मार्क रुटा। ब्रिटेनका पूर्व प्रधानमन्त्री बोरिस जोन्सन र युरोपका अरू वरिष्ठ अधिकारीहरू सवार रेल गएकै रूटमा अर्को रेल हमलामा परेको थियो। पुटिनका प्रवक्ताले युक्रेनभरि मस्कोले सैनिक कारवाही जारी राख्ने बताएका छन्। फ्रान्सको परमाणु अस्त्र प्रतिरोधलाई अरू युरोपेली साझेदार देशहरूमा विस्तार गर्ने पहलकदमीमा फिनल्यान्ड जोडिएको छ। फिनल्यान्डका राष्ट्रपति अलेक्सान्डर स्टुबले फ्रान्सको पहलकदमीले आफ्नो प्रतिरक्षाप्रति युरोपको उत्तरदायित्वमा जोड दिएको र त्यसले नेटोको नीतिलाई प्रतिस्थापन नगर्ने बताए। शान्तिको समयमा फिनिस भूभागभित्र परमाणु अस्त्रहरू राख्ने कुनै मनसाय नरहेको उनले स्पष्ट पारे। फिनल्यान्ड नेटोका सदस्य राष्ट्रहरूमध्ये रुससँग सबैभन्दा लामो सिमाना जोडिएको देश हो। अफ्रिकामा हालसम्मकै सबैभन्दा ठूलो सेयर बिक्री नाइजेरियाका अर्बपति अलीको डाङ्गोटेले सुरु गरेका छन्। उनको तेल प्रशोधन कम्पनीले $4 अर्ब भन्दा बढीको सेयर जारी गरेको छ, जसको बिक्रीबाट विस्तार कार्यका लागि $1.60 अर्ब जुटाउने अपेक्षा गरिएको छ। डाङ्गोटेले त्यसलाई उनकै शब्दमा जनताका लागि आइपिओ भनेका छन्। हालैको विनाशकारी बाढीबाट जलविद्युत क्षेत्रमा व्यापक क्षति बेहोरेको नेपाललाई भारतले अतिरिक्त बिजुली निर्यात गर्ने प्रस्ताव अनुमोदन गरेको छ। यो वर्षको अन्त्यसम्म दैनिक 18 घण्टासम्म नेपाललाई बिजुली आपूर्ति गरिने भारतले जनाएको छ। बाढीका कारण नेपालमा 1300 जना भन्दा बढीको ज्यान गएको छ भने कम्तीमा 5000 व्यक्ति अझै हराइरहेका छन्। भोटेको सी त्रिशुलीको बाढीले 12 जलविद्युत आयोजनामा क्षति पुर्याउँदा नेपालको बिजुली उत्पादन क्षमतामा 10% कटौती भएको छ। र चिनिया विदेश मन्त्रालयले आर्टिफिसियल इन्टेलिजेन्सको क्षेत्रमा आफ्नो देशको दक्षताले अमेरिकाको राष्ट्रिय सुरक्षामा जोखिम निम्त्याउन सक्छ भनी अभिव्यक्ति दिएका अमेरिकी एआई कम्पनी एन्थ्रोपिकका प्रमुखको आलोचना गरेको छ। मन्त्रालयका एक अधिकारीले डारियो आमोडेका अभिव्यक्ति, धम्की, भिडन्त र कसैले पनि फाइदा नपुर्याउने हानिकारक प्रतिस्पर्धाको भाष्य भएको बताएका छन्। गत सप्ताहान्तसम्म 3 एआई कम्पनीका प्रमुखहरूले एआई विकासको गति कम गर्न अपिल गरिसकेका छन्। सुरक्षा सम्बन्धी पर्याप्त कदमहरू नचाली एआईको विकासमा तीव्रता दिइएमा त्यसले मानव जातिलाई खतरा निम्त्याउन सक्ने जोखिम उनीहरूले औँल्याएका छन्। यो बीबीसी नेपाली सेवा हो।
0: साझा पखमा पुनः स्वागत छ। सोमबार दिउँसो प्रधानमन्त्री बालेन्द्र शाहले बाढी प्रभावित स्थानीय तहका जनप्रतिनिधिहरूसँग बैठक गर्दै ती क्षेत्रमा सक्दो चाँडो सडक सञ्जाल पुनस्थापना गर्ने गरी काम भइरहेको बताएका छन्। खास गरी रसुवा जिल्लासँगको मुख्य सडक सञ्जाल अझै टुटेको अवस्थामा त्यहाँका जनप्रतिनिधिहरूले उक्त कामलाई मुख्य प्राथमिकतामा राख्न प्रधानमन्त्रीलाई सुझाव दिएको बताएका छन्। रसुवा बाढीको 20 दिन प्रधानमन्त्रीले सरकारले विपद सङ्कटग्रस्त क्षेत्र घोषित गरेका 15 प्रभावित पालिकाका जनप्रतिनिधिहरूलाई काठमाडौँ बोलाएर छलफल गरेका हुन्। सुनौ थप रिपोर्ट। प्रधानमन्त्रीको सचिवालयका अनुसार शाहले बाढीपछिको पुनर्स्थापनामा कुनै स्रोतको कमी हुन नदिने प्रतिबद्धता समेत जनाएका छन्। बैठकमा सहभागी जनप्रतिनिधिहरूले आफूहरूका पीडा सुनाउनुको साथै सङ्घीय सरकारसँग मिलेर काम गर्नुपर्ने कुरा राखेको बीबीसीलाई बताए। रसुवाको उत्तर गया गाउँपालिकाका अध्यक्ष माधव बर्यालले दैनिक जीवनका गाँसबास सम्बन्धी समस्याहरू यातायात सञ्जाल टुट्दा झन जटिल बनिरहेको बताए।
1: यातायातका सबै सञ्जालहरू भत्किएको छ। खाद्यान्न लगायतका औषधि लगायतका अरू सेवा सुविधाको सर्भिस दिने कुराहरू छन्। यी सबै कुराको बारेमा हामीले भोगिरहेको र चाहिँ सङ्घीय सरकारबाट समन्वय हुँदा ती सम्बोधन हुने विषयहरूको बारेमा सविस्तार हामीले विषयहरू राख्यौँ। ठुलो मासलाई चाहिँ यो यातायातको सञ्जालबाट विच्छेद हुँदाखेरि त्यसले क्षति बिहोर्न परेको छ। बिस्तारै यदि यो अवस्थालाई छिटो रिकभर नगर्ने, छिटो सम्बोधन नगर्ने भने त सिङ्गो गाउँ भोकमरी हुने सम्भावना बढ्दो छ।
0: प्रधानमन्त्रीले डाकेको उक्त बैठकमा बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा समेत सहभागी थिए, जस क्रममा अस्थायी आवास, जग्गा प्राप्ति, लगत संकलन जस्ता कुरामा तीनवटै तहका सरकार मिलेर काम गर्नुपर्ने कुरा उठेको बताइएको छ। रसुवाको आमा छोदिङमो गाउँपालिकाका अध्यक्ष बुचुङ तामाङले प्रधानमन्त्रीले राखेका कुरा बारे भने,
3: प्रधानमन्त्रीले रोड कनेक्ट जोड्नलाई, त्यसपछि विस्थापितलाई अस्थायी सेल्टर बनाउनलाई, पुननिर्माणको लागि कुनै पनि बजेटको कमी हुन दिन्नौ, तपाईँहरू एकदमै तकारुकताका साथ लाग्नु भन्ने चाहिँ प्राप्त भएको छ कुरो। तत्काल पेलिब्रिज, झोलुङ्गे पुल त्यो चाहियो, त्यसपछि उहाँ बन्द आलु सबै कुहियो, कुहिएर गयो, त्यसलाई अब बजार मार्केटमा पुर्याउन सकेन, राहत केही पनि पुर्याउन सकेन, अलिअलि पुग्दैछ हेलीबाट।
0: कतिपय सहभागीहरूले सरकारहरू बीचको कामको प्रष्ट बाँडफाँड हुनुपर्ने कुरा समेत आजको बैठकमा राखे। तिनै मध्येका एक रसुवाको गोसाईकुण्ड गाउँपालिकाका अध्यक्ष कैसाङ नुर्पु तामाङ भन्छन्,
4: यथार्थ विवरण त स्थानीय तहलाई थाहा हुन्छ नि, होइन हो, स्थानीय तहले पठाएको विवरणमा उहाँले सहजीकरण गर्नुभयो भने समस्या आएन। अब होइन, स्थानीय तहले पठाएको विवरण भन्दा नि छुट्टै तरिकाले डाटा कलेक्सन गर्छु भनेर उहाँहरू लाग्नुभयो, त्यहाँ चाहिँ ठुलो समस्या आउँछ भन्नु।
0: रसुवा बाढीको मानवीय क्षतिको प्रष्ट चित्र आउने क्रम अझै जारी छ। सोमबार साँझ 7 बजेसम्मको सरकारी विवरणमा हालसम्म 1,395 जनाको शव फेला परेको छ भने अझै 5,130 जना सम्पर्कविहीन अवस्थामा छन्। भोटेकोशी र त्रिशुली नदीमा आएको बाढीको तीव्रता, स्तर र शक्ति 1,000 वर्षमा एकपटक आउने बाढीभन्दा माथिल्लो स्तरको भएको पाइएको एकजना वरिष्ठ सरकारी अनुसन्धानकर्ताले बताएका छन्। जलविज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रले रसुवा भोटेकोशी बाढीबारे गरेको प्रारम्भिक अध्ययनमा त्यसको गति, प्रवाह र व्यवहार आकलन गरेको छ। यसै विषयमा हामीले केन्द्रका कार्यकारी निर्देशक सञ्जीव बराललाई सम्पर्क गरी सुरुमा उनलाई भदौ 10 को बाढी खासमा कस्तो खालको घटना थियो भनी सोधेका छौँ।
5: हामीले सामान्यत बाढी भनिरहँदाखेरि कुनै पनि इन्फ्रास्ट्रक्चरहरू डिजाइन गर्दा अथवा नदी किनारमा स्ट्रक्चरहरू डिजाइन गर्दाखेरि एउटा सर्टेन रिटर्न ट्रेडको फ्लड भन्ने गर्छौँ। सामान्य स्ट्रक्चरहरूलाई 50 इयर्सको रिटर्न, ब्रिजहरूमा चाहिँ 100 इयर्सको रिटर्न भनेर त्यस्तो गर्छौँ। तर अहिलेको यो भोल्युमको हिसाबले धेरै माथि थियो, त्यस कारण लेभलहरू हामीले कल्पना गर्ने अथवा एउटा डिजाइन लेभलमा लिइने फ्लड भन्दा ज्यादै माथि थियो,
0: मतलब 100 वर्षमा आउने भन्दा पनि
5: अझ धेरै नै बढी थियो, होइन 1,000 इयर्स रिटर्न पिरियडको फ्लड भन्दा पनि यो धेरै माथि थियो। र हाम्रा सामान्यत फ्लडहरू बेसिनमा बिस्तारी पानी पर्दै जान्छ र जलसतह बढ्दै गएर बाढी आउने गर्छ। तर यो चाहिँ कस्तो थियो भन्दा त्यहाँ पानी पनि परेको थिएन, तर हामीले चाहिँ थाहा पाइसकेका छौँ बरफका ढिस्का पनि खस्यो र यसमा चाहिँ अझ सो रकहरू नै फेलियर। यो विषयमा चाहिँ सेकेन्डरी सेटेलाइट म्यापहरूको अध्ययन गर्दाखेरि चाहिँ विभिन्न भोल्युमहरू फरक फरक आकलन भएका छन्। पानी भन्दा पनि यसमा ठुला ठुला घिग्रानहरू, बोल्डरहरू मिश्रित भएको र त्यसले चाहिँ यसको भेलोसिटीको क्रममा पनि धेरै हाई भएको कारणले इरोजन एन्ड डिपोजिट फेनोमिनन चाहिँ यहाँ मिश्रित भएको, यसको प्रकृति चाहिँ अलिकति फरक प्रकृतिको भयो। त भने अलि माथि चाहिँ रिजर्भायर भएर ड्याम ब्रेक हुँदाखेरि आउने फ्लडको प्रकृति पनि सँग केही हदसम्म मिल्न जान्छ, तर त्यसमा पनि यति भोलुम भन्ने आकलन हुन्छ, तर यो चाहिँ कति भोलुमै आयो भन्ने कुराको आकलन गर्न नसकेकोले हामीले अलिकति त्यो पनि भन्न नसक्ने अवस्थाकोले यो चाहिँ हाम्रो कल्पना भन्दा हामीले सोच्ने गरेका रेगुलर फ्लड भन्दा अलिक भिन्न प्रकृतिको यो भयो।
6: अनि तपाईँहरूको प्रतिवेदनमा यसको वेग बहाव चाहिँ असाध्यै तीव्र गतिमा आएको भनेर पनि उल्लेख छ, होइन? त्यहाँ खसेको ठाउँबाट बोर्डरसम्म आइपुग्दा 7 मिनटमा आइपुगेको देखिन्छ, 188 किलोमिटर प्रति घन्टा वा 50-52 किलोमिटर प्रति सेकेन्डमा आइपुगेको छ। त्यहाँबाट स्याप्रोबेसीसम्म 83 किलोमिटर प्रति घन्टामा आएको भनिन्छ, होइन? त्यहाँबाट तल बेत्रावतीसम्म पनि 65 किलोमिटर प्रति घन्टा, त्यो वेग कत्रो हो? हामीले सोच कसरी
5: स्टेसनहरूमा आइपुगेको पिकलाई हामीले लिएर त्यो भेलोसिटी निकालेका हौँ। र मैले अहिले पनि भने त्यसको भोल्युम एकैचोटि र इन्क्लुडिङ डेब्रिज फ्लो एन्ड हो र स्टिप जति माथि स्टिपनेस छ भेलोसिटीहरू हाई छ र बिस्तारी त्यो भेलोसिटी चाहिँ 83 किलोमिटरबाट 65, 29, 23 हुँदै देवघाट पुग्दाखेरि करिब करिब 26 किलोमिटर पर आवरको गतिमा तल गएको देखिन्छ, जुन चाहिँ हाम्रो नर्मल भन्दा धेरै नै बढी भएकै कारणले त्यसै कारणले गर्दा पनि धेरै क्षतिहरू बढेको छ।
6: अब यस्तो खालको यस्तो प्रकृतिको अब नसोचेको घटनाको हामीले पूर्व सावधानी अथवा चेतावनी अब आगामी दिनमा नहोला भन्न सकिन्न होइन, त्यो कसरी दिन सकिएला? यो त एकदम छिटो आउने रहेछ।
5: हाम्रो अहिले नै 6 चाहिँ गेजिङ स्टेसनहरू पुरै वास आउट
6: गरिदिइसकेपछि
5: त त्यो लेभल वार्निङ लेभल त्यो त पुग्नै पाएन। त्यस कारणले चाहिँ पहिलेको एक्जिस्टिङ सिस्टमबाट सिकेर एउटा नर्मल किसिमको फ्लड आउँदाखेरि त्यो वाटर लेभल मोनिटरिङ सिस्टमले काम गर्छ। अब सेकेन्डरी सिस्टमहरू चाहिँ अलिकति एक्सट्रिम फ्लड आउँदाखेरि ती लेभलभन्दा माथि राखेर चाहिँ जानुपर्छ भन्ने एउटा सिकाइ चाहिँ अहिले भएको छ र त्यसलाई अझ क्यामेरा लिङ्क्ड सर्भिलेन्स सिस्टममा चाहिँ जानुपर्छ एउटा वाटर लेभल मोनिटरिङको विषयमा कुरा गर्दाखेरि चाहिँ। दोस्रो चाहिँ अब अलिकति वाटर लेभलले मात्रै पुग्दैन, माथिल्लो हिमालयनहरूमा विभिन्न ग्लेसियर लेकहरू छन्, स्लाइडहरूको पोटेन्सियल छ, ल्यान्डस्लाइडहरू ठुला ठुलाको भने अब सेटेलाइटसँग इन्ट्रिगेट गरेर त्यसको मुभमेन्टहरूलाई मोनिटरिङ गर्ने, अर्को अलिकति अर्थको एक्सिस्मिक एक्टिभिटीसँग चाहिँ मोनिटरिङ गर्ने।
0: उनी थिए जलविज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रका कार्यकारी निर्देशक सञ्जीव बराल, साथी सञ्जय ढकालसँग कुरा गर्दै। रसुवा बाढीसँगै बगेका कयौं पुलहरूमध्ये नुवाकोटको देवीघाट स्थित तादी खोलामा हालै नेपाली सेनाले एकरूप ब्रिज जडान गरेपछि जनजीवन पुरानै लयमा फर्कन सघाउन थालेको स्थानीयवासीहरूले बताएका छन्। यस विपदमा 41 मोटर चल्ने पुल, 45 झोलुङ्गे पुल र करिब 40 किलोमिटर लम्बाईको सडक क्षतिग्रस्त भएको सरकारी विवरण छ। गल्छी विदुर सडक खण्डमा पर्ने तादी खोलामा पुल बनेसँगै भने देवीघाट बजारबाट रातमाटे जिलिङ लगायतका ठाउँहरूबीच टुटेको सहसम्पर्क पुनः सुरु भएको बताउँछिन् नुवाकोटबाट हाम्री साथी शक्तिमाया तामाङ।
7: पुल बनाएसँगै अहिले आवत जावतमा सहज भएको बेलकोटगढी नगरपालिका जिलिङका खुस प्रसाद दाहालले बताए।
8: ग्यासको सहज भइसक्यो, खाद्यान्नको सहज भइसक्यो, पेट्रोलको सहज भइसक्यो।
7: बेलकोटगढी नगरपालिका निवासी कान्छी नेपाली
9: बच्चाहरू लिएर जान नसकिने त्यहाँ को बाटो अलिकति डर पनि हुन्छ, उकालो जान त्यत्र बाटो हिँड्न पर्छ, 3 घन्टा हिँड्न त धेरै टाइम लाग्छ नि, धेरै घुमिएर हिँड्ने कि यो पुल नबन्दाखेरि।
7: 57.9 मिटर लामो र 5.5 मिटर चौडा रहेको पुलले अधिकतम 60 टन सम्मको भार वहन क्षमता रहेको सेनानी चिरञ्जीवी चौला गाईले जानकारी दिए।
10: 35 टन भन्दा बढी लोड भएको गाडीहरू छैन नेपालमा गुड्ने गाडीहरू चाहिँ यसले वान वे भएको कारणले गर्दा

0: दिएको युक्रेनी अधिकारीहरूले बताएका छन्। किएवमा आयोजित एक सम्मेलनबाट फर्किने क्रममा जोन्सन र अन्य युरोपेली राष्ट्रिय सुरक्षा सल्लाहकारहरूले सोही रेलमार्गको प्रयोग गरेका थिए। उनीहरू अर्कै रेलमा चढेका थिए। रुसको रक्षा मन्त्रालयले पश्चिमी युक्रेनमा रेलवे पूर्वाधारहरूलाई निशाना बनाइएको बताएको छ, तर युक्रेनको सरकारी रेलवे कम्पनीले भनेको छ ड्रोनले कूटनीतिज्ञहरू सवार रेललाई निशाना बनाउन सक्थ्यो। वार्सा सेक्युरिटी फोरमकी प्रमुख कातार्जिन पिसास्काले जोन्सन र पावेल भएकै रेलमा आफू पनि रहेको बीबीसीलाई बताइन्। उनका अनुसार पोल्यान्डको सीमाभित्र उक्त रेल पुगेको करिब 30 मिनट पछि ड्रोन हमला भएको थियो।
1: हवस् त, यसका साथै बीबीसी नेपाली सेवाको साँझपख यही सकिन्छ। अब भोलि बेलुकी 9:15 हामी फेरि उपस्थित हुनेछौँ। त्यस बेलासम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।

0: तपाईँ पक्कै पनि ड्रिङ्क ड्राइभिङको बारेमा सचेत त हुनुहुन्छ होला नै, होइन? तर कत्तिको सचेत हुनुहुन्छ त? मानिलिऊ तपाईँ घर बाहिर रमाइलो गर्न जानुभयो, साथीहरूसँग दुई चार पेक पनि लगाउनु भयो, अनि साथीकै घरमा रात पनि बिताउनु भयो, त्यसपछि भोलिपल्ट बिहानै उठेर गाडी चलाउँदै घरतिर लाग्नु भयो। यदि यस्तो हो भने तपाईँ अझै पनि नसामा नै हुन सक्नुहुन्छ, जसको मतलब तपाईँ कुनै घटना बिना नै घर आइपुग्नु भयो भने साँच्ची नै यो पटक तपाईँ बडो भाग्यमानी हुनुभयो। तर अर्को पटक के थाहा, भाग्य सधैँ बलियो कहाँ हुन्छ र? ड्रिङ्क ड्राइभिङ कदापि नगरौ, जीवनलाई भाग्यको सहारामा नछोडौ।
1: यो BFBS, BFBS. Cool Car Radio. Oh.

पीएफपी स्कोरका रेडियो सुन्ने अनुसार अगाडि क्रममा हामी छौँ श्रोता यो समय गुदलीमा र समय हामीसँग 4:26 गइसकेको छ र मिठा मिठा गीत संगीत विभिन्न जानकारीहरूको साथमा हामी प्रवेश गरेका छौँ आजको यो इभिनिङ शो कार्यक्रमको दिल्लीमा मन्डेको दिन रहेको छ श्रोता र आज 14 सेप्टेम्बर 2026 मन्डे यानि कि सोमबारको दिन रहेको छ र कार्यक्रमको दिल्ली हरेक सोमबारदेखि शुक्रबारसम्म युके टाइम 4:15 तपाईँले 7 बजीसम्म सुन्न सक्नुहुन्छ र आजको दिनमा पनि अवश्य पनि तपाईँले भरपूर मनोरञ्जन पाउन सक्नुहुनेछ कार्यक्रम थ्रु आउट अपकमिङ इभेन्ट्सहरू बारेमा पनि म तपाईँको माझमा जानकारीहरू पक्कै पनि राख्दै गर्ने नै छु श्रोता त्यसै गरी कार्यक्रममा तपाईँले हामीलाई 105.4 MHz ट्रेन गरेर सुन्न सक्नुहुन्छ तपाईँको एरियामा रेडियो एक्सेस नभएको खण्डमा सिम्पली बिएफपिएस एप डाउन गर्नुहोस् र विभिन्न स्टेसन्सहरूमध्ये बिएफपिएस गोर्खा सेलेक्ट गरेर सुन्न सक्नुहुन्छ र साथै स्मार्ट स्पिकर मार्फत पनि तपाईँले हामीलाई प्ले बिएफपिएस गोर्खा भनेर सुन्न सक्नुहुनेछ र कार्यक्रममा अहिलेको लागि भने आउनुहोस् हामी अगाडि बढ्ने नै छौँ तपाईँको माझमा यो मिठो गीतको साथमा अगाडि बढ्नेछु आशिष महर र सुनिता टिमको आवाजमा पाहुना हजुर

FB स्कोरकार्ड भिडियो सुन्दै हुनुहुन्छ र कार्यक्रमलाई हामी छौँ श्रोता यो समय गोदलीमा र विषय पनि हामी फर्स्ट आवरमा छौँ यसै क्रममा तपाईँको माझमा केही वेदरको बारेमा पनि चर्चा गर्ने नै छु फोक्सटोन माइली टेम्परेचर भने 21 डिग्री सेल्सियस रहेको छ पार्टली सनी वेदर विन्ड भने 23 किलोमिटर पर आवर ह्युमिडिटी 89% रहेको छ त्यसै गरी अहिलेको समयमा वेदर राम्रै छ पार्टली सनी भएको कारणले गर्दाखेरि भोलिको दिनमा क्लाउडी छ वेदर र वेन्सडे पनि पार्टली सनी छ थर्सडेदेखि चाहिँ पानी पर्न सक्ने सम्भावनाहरू रहेको छ यस अनुसार अवश्य पनि जानकारी लिइरहनु होला भन्न चाहन्छु र लन्डनको सन्दर्भमा पनि अहिले टेम्परेचर 24 डिग्री सेल्सियस पार्टली सनी ह्युमिडिटी 71% विन्ड 14 किलोमिटर पर आवर अनि ट्युजडेको दिनमा चाहिँ अवश्य पनि सनी रहेको छ वेदर र यसै गरी वेन्सडेको दिनमा पनि राम्रो छ वेदर प्रिटी मच लन्डनमा पनि होल विक नै राम्रो देखाएको छ वेदर र यसै अनुसार वेदर फोरकास्ट रहेको छ श्रोता अब पनि आउनुहोस् फेरि पनि लागौँ कार्यक्रममा अर्को एउटा मिठो गीत सुन्ने क्रमतर्फ र अहिलेलाई भनिरहेको छ यो मिठो गीत सधैँ सधैँ इन्जोय गर्न सक्नुहुनेछ मन्त्र ब्यान्ड

0: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ,
1: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि सन्तुलित खान पान।
2: शरीरका अन्य अङ्गहरू जस्तै तपाईँको मस्तिष्कलाई पनि स्वस्थ रही सही ढङ्गबाट काम गर्नको लागि विभिन्न पोषक तत्त्वहरूको आवश्यकता पर्दछ। शारीरिक स्वास्थ्यको लागि उचित हुने सन्तुलित आहार तपाईँको मानसिक स्वास्थ्यको लागि पनि राम्रो हुन्छ।
1: विश्वमा प्रत्येक चार मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ, तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
0: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।

0: EFBS Gorka Radio.
1: FBS Gorka Radio सुन्दै हुनुहुन्छ र कार्यक्रममा हामी छौँ श्रोता. यो समय अहिले गोदलीको फर्स्ट आवरमा र समय हामीसँग पाँच बजेको लागि 11 मिनट बाँकी रहेको छ. त्यसै गरी काफी सन्ध्या 2026 हुन गएको छ. यो समयदेखि पनि सूचना 26 सेप्टेम्बरमा हुनेछ. दिउँसोको समय 1:30 बजेदेखि लिइरहेको छ. स्थान चाहिँ सुशिमोटो अल्टरसर्टमा र यसको चाहिँ आयोजक रहेको छ साहित्य सङ्घालो परिवार बेलायत. यस सम्बन्धी कुनै क्वेरी छन् भने कल गर्नुहोला 07368315065 मा चाहिँ कल गरेर क्वेरिजहरू बुझ्न सक्नुहुन्छ. र अब पनि कार्यक्रममा फेरि पनि पालाएको छ अर्को एउटा मिठो गीत राख्ने क्रम तपाईँको माझमा. श्रोता पक्क पनि राख्ने नै छु अहिलेलाई भनिरहेको छ सज्जन राजवैदीको आवाजमा मुस्कान.

पीएफबी स्कोरका रेडियो कार्यक्रममा हामी छौँ श्रोता गोधुलीको यो पहिलो घण्टामा र समय हामीसँग अब पनि पाँच बजेको लागि बाँकी रहेको छ पाँच मिनट. अब पनि कार्यक्रमको यो फर्स्ट आवर बटन बिदा लिने समय आएको छ. तर यो पहिलो घण्टाबाट जाँदा जाँदै एउटा मिठो गीत पनि म तपाईँको माझमा राख्ने नै छु र त्यसै गरी हामी केही क्षणमा कार्यक्रमको सेकेन्ड आवर पनि भेट्ने नै छौँ. र अहिलेलाई भने तिम्रो मुस्कान एकदेव लिम्बू र समीर श्रेष्ठको आवाजमा यो मिठो गीत इन्जोय गर्नुहोस्.

0: Pilain Padi.
1: On air.
0: App ma.
1: Ani smart speaker ma bandh hos.
2: Play BFBS.
0: You, BFBS Gorkha Radio Ho.
1: Gorkha Radio Ho.
3: विशेष अदालतले बिरगंजका मेयर राजेशमान सिंह सहित सातजनालाई सफाई दिएको छ। विशेष अदालतका अध्यक्ष वासुदेव आचार्य र सदस्यहरू हेमन्त रावल र दिल्ली रत्न श्रेष्ठको इजलासले उनीहरूलाई सफाई दिएको हो। झुटा कागजात पेश गरी नागरिकता दिलाएको आरोपमा हतियार दुरूपयोग अनुसन्धान आयोगले उनी सहित सातजना विरूद्ध मुद्दा दायर गरेको थियो। अर्कैकी छोरीलाई आफ्नो भन्दै कागजात बनाई नागरिकता दिलाएको आरोपमा सिंह सहितमाथि विशेष अदालतमा मुद्दा दायर भएको थियो। अख्तियारले सिन्धुपाल्चोकी रीता भट्टराई, बीरगंज तीनका तत्कालीन वडा सचिव भिखारी राय, तत्कालीन कार्यवाहक वडाध्यक्ष तुफैल अख्तर ठकुराई, गृह मन्त्रालयको छानबिन समितिका संयोजक तत्कालीन उपसचिव पुष्कर राणा र शाखा अधिकृत परशुराम पोखरेललाई पनि प्रतिवादी बनाएको थियो। प्रधानमन्त्री राहत कोषमा आर्थिक संकलन बढ्दै गएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयका अनुसार हाल कोषमा 13,68,73,54,000 बढी रूपियाँ मौजदात छ। कोषमा जम्मा भएको रकममध्ये 9 वाणिज्य ब्याङ्कका खातामा 10,08,43,08,000 बढी रूपियाँ मौजदात छ। यस्तै 2 वाणिज्य ब्याङ्कमा 2,36,12,596 अमेरिकी डलर छ। यसअघि यो कोषबाट बाढ़ी प्रभावित क्षेत्रका लागि 1 अर्ब राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा निकासा गरिएको कार्यालयले जनाएको छ। मिथिलाञ्चलमा चन्द्रमाको विशेष पूजा आजा गरी आज चौठ चन्द्र पर्व मनाइँदैछ। जनकपुरबाट लक्ष्मण राधा।
4: चन्द्रमाको श्रद्धा र विधिपूर्वक पूजा गर्दै मिथिला क्षेत्रमा आज चौरचन अर्थात चौठ चन्द्र पर्व मनाउँदैछ। भदो शुक्ल पक्षको चतुर्थीका दिन मिथिला क्षेत्रमा खास गरी मधेसी समुदायले यो पर्व मनाउने गरेका छन्। यस वर्ष तिथि फरक भए पनि हरितालिका तीज र चौठ चन्द्र पर्व आज एकै दिन मनाउँदैछ। दिनभरि उपवास बसेका परिवारका महिला सदस्यहरूले साँझ पख यो पर्व मनाउने गरिएको साहित्यकार एवं पत्रकार नित्यानन्द मण्डलले बताउनु भयो।
5: मिथिलामा चाहिँ यो खेतीपाती सकिसकेपछि लासको रूपमा मनाउने गर्छन् र त्यसै क्रममा यो चौथ चन्द्र पनि हो र यो चौथ चन्द्र चाहिँ चन्द्रमालाई पूजा गरी साँझ पख चाहिँ मनाउने उत्सव हो।
4: सूर्यास्त पछि आँगनमा तयार गरेको अरिपनमा दीप प्रज्वलन गर्दै फलफूल र मिष्टानको परिकारलाई प्रसादका रूपमा चन्द्रमालाई अर्पण गरी यो पूजा गरिन्छ। मिथिलामा यो समय खास गरेर किसानहरूको लागि फुर्सदिला हुने गरेको हुन्छ। किसानहरूले खेतबारीमा उत्पादन गरेको सामग्रीहरू यो पर्वमा प्रसादको रूपमा प्रयोग गरेको पाइन्छ। चन्द्रमाको पूजा हुने यो पर्वमा नयाँ माटोको भाँडोमा जमाइएको दही, मिठाई, नरिवल, केरा, पुरी लगायतका सामग्री प्रसादका रूपमा राखेर चन्द्रमालाई पूजा गर्ने गरिन्छ। तर केही वर्ष यता यो पर्वमा पनि माटोको सट्टा स्टील र पित्तलको भाँडो प्रयोग गर्न थालिएको हो। यसले यो पर्व पनि बढ्दो आधुनिकताबाट अछुन्न नरहेको व्रती चाँदनी झाको भनाइ छ।
6: माटोको बर्तन शुद्ध होइछ त्यहीद्वारे अमनिया चलते सेहो मतलब ओहिमे लोक पौरै छ। लेकिन किछ समय सँ आधुनिकीकरण कही जे मतलब अखनके समयमे जे बहुत चीज जे से बदलाव भ चुकल अछि। जखन आदमी पित्तल मे जे छै से विश्वास मतलब करय लगलै जे स्टील सबके बर्तन मे जे छै से दही सब पौड़ा लगलै ओहि समय अर्घ जे छै से उठऽ लगलै कतौ ने कतौ जाकर जे छै बहुत चीज बदलाव आबि चुकल छै।
4: जनकपुर धाम सहित मधेसका कयौं स्थानीय तहहरूले चौठचन्द्रको अवसरमा सार्वजनिक बिदा घोषणा गरेको छ।
3: नेपाली सेनासँग मिल्दोजुल्दो पोसाक, दर्जानी चिन्ह र सैनिक संरचना प्रयोग गरेर ग्रीन आर्मी नामको समूह खोलेको विवादमा सर्वोच्च अदालतले सरकार सहित सेना र प्रहरीलाई समेत छलफलमा झिकाएको छ।
7: ग्रीन आर्मी नेपालको वैधानिकतामाथि प्रश्न उठाउँदै सर्वोच्चमा परेको रिटमा सुनवाईपछि न्यायाधीश नित्यानन्द पाण्डेयको एकल इजलासले छलफलका लागि सरकार, सेना र प्रहरीलाई झिकाएको हो। यो प्रकरणमा आज सुनवाई भएको थियो। सर्वोच्चले अन्तरिम आदेश दिँदै प्रधानमन्त्री कार्यालय, गृह मन्त्रालय, रक्षा, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, जिल्ला प्रशासन काठमाडौँ, ग्रीन आर्मी नेपाल सहितलाई छलफलमा झिकाएको हो। अदालतले सैन्य भेषमा गतिविधि सञ्चालन गरेको ग्रीन आर्मीको दर्ता, सञ्चालन, पोसाक, दर्जा लगायतका विषयमा समेत लिखित जवाफ पेश गर्न आदेश दिएको छ। भोटेकोशी बाढी प्रभावितको दारमा पोसाक सहित खटिएपछि ग्रीन आर्मी समूहमाथि प्रश्न उठेको थियो। नेपाली सेनाको भेष र सैन्य संरचना समेत झल्किने गरी गतिविधि गरेको दावी सहित दर्ता नै खारेज हुनुपर्ने माग राखेर अधिवक्ताहरू साम्बराज अरियाल, पूर्णबहादुर साउद, गोविन्दराम परियार र विष्णुवर सिंह थापाले गएको 26 गते रिट हाल्नु भएको हो। आज बहस गर्दै संविधानविद भीमार्जुन आचार्यले ग्रीन आर्मीलाई सैन्य गतिविधि सञ्चालन गर्न दिँदा राष्ट्रिय सुरक्षा, सार्वभौम सत्ता र अखण्डतालाई नै कमजोर बनाउने जिकिर गर्नुभयो। संविधानले नेपाली सेना बाहेक अरू कुनै पनि सैन्य अस्तित्वको परिकल्पना नगरेकाले अन्तरिम आदेश मार्फत गतिविधि रोक्नुपर्ने उहाँको माग थियो। वरिष्ठ अधिवक्ता ध्रुवलाल श्रेष्ठले पनि कम्पनी ऐनलाई हतियार बनाएर राष्ट्रको सुरक्षा संवेदनशीलतामाथि खेलबाड भएको भन्दै निजी वा गैर सरकारी तहका आर्मी राख्नु मुलुकका लागि नै घातक हुन सक्ने दावी गर्नुभएको छ।
3: अहिलेसम्मका खबर यति नै। नमस्कार।

FBI's Gorkar Media Sunday Anunsara, Karikrama Lami Chonsrata, Yo Same, Godeliko Dostrogantama, Same Hammer Sanga, Pans Bazira, Pandra Minute Kaikusa. कार्यक्रम गोदोली सुन्न सक्नुहुन्छ यो पनि हरेक सोमबारदेखि शुक्रबारसम्म युके टाइम रहेको छ 4:15 देखि 7 बजेसम्म 3 घण्टाको कार्यक्रम र मिरा मिरा गीत संगीत विभिन्न जानकारीको साथमा हुन सक्नुहुनेछ र कार्यक्रमको यो आवरमा पनि अपकमिङ इभेन्ट्सहरू बारेमा म प्रशस्त मात्रामा जानकारी राख्दै गर्नेछु श्रोता र अहिलेलाई भने लागौं स्वप्न सुमन र त्रिशला गुरुङको आवाजमा मायलु

0: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ।
1: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि शारीरिक सक्रियता।
2: नियमित कसरतले तपाईँको आत्मविश्वास बढाउँछ, जसबाट तपाईँलाई राम्रो निन्द्रा लाग्छ, शारीरिक तथा मानसिक आनन्द मिल्छ अनि एकाग्रता पनि बढ्छ। कसरतले तपाईँको मस्तिष्क लगायत अन्य महत्त्वपूर्ण अङ्गहरू स्वस्थ राख्छ अनि तपाईँको मानसिक स्वास्थ्यलाई बढावा दिन्छ।
1: विश्वमा प्रत्येक 4 मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ। तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
0: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।

बीएफपीएच गोर्खा रेडियो सुन्दै हुनुहुन्छ र कार्यक्रमले हामी छौँ श्रोता यो समय गुदलीमा र समय हामीसँग 5:28 गइसकेको छ. यसै क्रममा अपकमिङ इभेन्ट्सहरूको बारेमा फेरि पनि केही जानकारी राख्न चाहन्छु. टिटवर्थ नेपालीज कम्युनिटी दसैँ सेलिब्रेसन पार्टी हुन गइरहेको छ. यो चाहिँ स्याटरडेको दिन 17 अक्टोबरमा प्लेस एट टिटवर्थ सिभिक सेन्टरमा हुनेछ. साँझको समय 4 बजेदेखि बेलुकी 11:30 र यसैमा चाहिँ कुनै क्वारी छन् भने तपाईँले देवबहादुर गुरुङ मामालाई सम्पर्क गर्न सक्नुहुन्छ. र कार्यक्रममा रद्द गर्नु सब भने फेरि पनि पालाएको छ. तपाईँको माझमा अर्को एउटा मिठो गीत राख्ने क्रम रहेको छ. स्पर्श सङ्गीत रहेको छ पूर्ण राईको आवाजमा.

साइबर सुरक्षा तथा दिगो प्राविधिक क्षेत्रमा काम गर्नको लागि पक्कै पनि निश्चित कौशल एवं दक्षताको आवश्यकता पर्दछ। के तपाईँमा यस्तो कौशल अनि दक्षता छ? टेकभेट्समा हामी सधैँ प्राविधिक कौशल भएका भेटरनहरूको खोजीमा हुन्छौँ। टेकभेट्सको लक्ष्य भेटरन्स तथा सेवानिवृत्तहरूलाई दिगो प्राविधिक तथा साइबर सुरक्षाको क्षेत्रमा भविष्य निर्माणको लागि सहयोग पुर्याउनु हो। हामी तपाईँलाई यो क्षेत्रमा प्रवेश गर्न आवश्यक प्रशिक्षण सामग्री उपलब्ध गराउन मद्दत गर्नेछौँ अनि सम्बन्धित व्यक्तिहरूसँग सहकार्य गर्न, आफ्नो दुःख सुख बाँड्न तथा आफ्नो करियर विकासका लागि चाहिने सहयोग जुटाउन पनि मद्दत गर्नेछौँ। हाम्रो सेवा भेटरन्स, रेजर्भिस्ट तथा फौजी सेवाबाट अवकाश लिनेहरूका लागि पूर्ण रूपमा निशुल्क छ। प्राविधिक क्षेत्रमा करियर बनाउन आजै आफ्नो प्रथम कदम चालिहाल्नुहोस्। हेर्नुहोस् techvets.com।

0: सैन्य समुदायमा
1: बेलायत भरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्ले बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो।
0: गोर्खा रेडियो
3: पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले हिमबाडी प्रभावित क्षेत्रका सडक असोजभित्र सञ्चालनमा ल्याइने बताउनु भएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयमा हिमबाडी प्रभावित क्षेत्रका जनप्रतिनिधिसँग मन्त्री लम्सालले विषयगत 8 कार्यदल निर्माण गरी सडक र पुल निर्माणलाई गति दिएको बताउनु भएको हो। मन्त्री लम्सालले पूर्वाधार पुनर्निर्माणमा दोहोरो बनाउन नदिनका लागि स्थानीय जनप्रतिनिधिलाई सघाउन आग्रह गर्नुभएको छ। उहाँले बाढी प्रभावित क्षेत्रमा तत्काल वैकल्पिक सड़क सञ्चालन तुइन र झोलुङ्गे पुल जडानलाई गति दिइरहेको स्पष्ट पार्नु भएको छ। अब पक्की सड़क र पुलको निर्माणलाई छिटो सक्ने गरी काम गर्ने उहाँको भनाइ छ। चिलिमे सुरुङभित्र उद्धारको काम नरोकिएको उद्धारकर्मी सांसदले बताएका छन्। प्रतिनिधि सभा सांसदहरू श्रीराम नेउपाने र सागर ढकालले गएको रातभर जाग्राम बसेर काम गरिएको बताउनु भएको छ। अपरेटर र श्रमिकको मनोबल बढाउने र कामलाई गति दिने गरी काम भइरहेको भन्दै छिटै नतिजाको पर्खाइमा रहेको सांसद ढकालले उल्लेख गर्नुभएको छ। सरकारी निकायले भोटेकोसी त्रिशुली बाढीको अकल्पनीय वेग अस्वाभाविक भाव र भिन्न व्यवहारका कारण ठूलो जनधनको क्षति भएको निष्कर्ष निकालेको छ। जल विज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रले गरेको अध्ययन अनुसार यो बाढी 1000 वर्षमा एकपटक आउने बाढीभन्दा पनि विकराल स्तरको थियो। वर्षाका कारण नभई लाङताङ लिरुङ र छाङबुरीको भिरालो भूगोलबाट खसेको विशाल हिम पहिरोका कारण यो बाढी उत्पन्न भएको केन्द्रको भनाइ छ। ढुङ्गा बरफ र माटोसहितको लेउदो तीव्र वेगमा खोलामा खसेपछि केही मिनटभित्रै तल्लो तटमा भीषण विनाश सुरु भएको अध्ययनले देखाएको छ। भक्तपुरको चाँगुनारायणमा राति 3 अवधिमा 100 पानी परेको छ। चाँगुनारायणको वर्षाले मनोहरा खोलामा बाढी आउँदा किनारका बस्ती बाढीमा परेका छन्। प्रहरी परिसर भक्तपुरका एसपी सूर्य खड्काले बाढीमा डुबेका घरका स्थानलाई सुरक्षित स्थानमा सारिएको जानकारी दिनुभएको छ। कंग्रेसको दुवै महाधिवेशन रोक्न माग गर्दै पेश गरेको रिटलाई सर्वोच्च अदालतले दरपिट गरेको छ। कंग्रेसको क्रियाशील सदस्य रहनुभएका अधिवक्ता मणिराम उपाध्यायले आधिकारिक केन्द्रीय समिति कुन हो भन्ने दुविधा रहेको उल्लेख गर्दै पेश गरेको रिटलाई रजिस्ट्रार भद्रकाली पोखरेलले दरपिट गर्ने निर्णय गर्नुभएको हो। सर्वोच्चका प्रवक्ता एवं सह रजिस्ट्रार अर्जुन प्रसाद कौरलाका अनुसार गगन थापा पक्ष र शेरबहादुर देवा पक्षले महाधिवेशन घोषणा गरेकाले दुवैको अधिवेशन कार्यतालिका रोक्न माग गर्दै रिट पेश भएको थियो। त्यसमा यसअघि भएका आदेशलाई मध्यनजर गर्दै रिटलाई दरपिट गर्ने निर्णय भएको कोरेलाले बताउनु भएको छ। कंग्रेसले असोज 16 19 गतेसम्म 15 महाधिवेशन गर्दैछ। निवर्तमान सभापति शेरबहादुर देवा पक्षले मङ्सिर 21 15 महाधिवेशन गर्ने गरी कार्यतालिका ल्याएको छ। भारत सरकारले नेपालले आउँदो डिसेम्बरसम्ममा दैनिक 654 MW बिजुली उपलब्ध गराउने भएको छ।
4: भारतको ऊर्जा मन्त्रालयले विज्ञप्ति जारी गर्दै यही सेप्टेम्बर 13 आउँदो डिसेम्बर 31 तारिकसम्म प्राधिकरणलाई राति 12 साँझ 6 विद्युत उपलब्ध गराउने निर्णय भएको जनाएको छ। विज्ञप्ति अनुसार मुजफ्फरपुर ढल्केबर 400 KV डबल सर्किट प्रसारण लाइन मार्फत अधिकतम 600 MW र टनकपुर महेन्द्रनगर 132 KV सिंगल सर्किट प्रसारण लाइन मार्फत 54 MW विद्युत उपलब्ध गराइनेछ। भोटेकोसी बाढीका कारण जलविद्युत आयोजनाका पूर्वाधारमा असर परेको छ। भारतले कठिन परिस्थितिमा नेपाललाई सहयोग गर्न तथा ऊर्जा क्षेत्रमा दुई देश बीचको द्विपक्षीय सहकार्यलाई थप सुदृढ बनाउन प्रतिबद्ध रहेको पनि उल्लेख गरेको छ।
3: विशेष अदालतले वीरगंज महानगरका प्रमुख राजेशमान सिंह सहित 7 सफाई दिएको छ। विशेष अदालतका अध्यक्ष वासुदेव आचार्य र सदस्यहरू हेमन्त रावल डिलीरत्न श्रेष्ठ समेतको इजलासले सफाई दिएको हो। झुट्टा कागजात पेश गरी नागरिकता दिलाएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिंहसहित 7 विरुद्ध मुद्दा दायर गरेको थियो। अर्कैकी छोरीलाई आफ्नो भन्दै कागजात बनाई नागरिकता दिलाएको आरोप सिंहमाथि लगाइएको थियो। युक्रेनको सड़क दुर्घटनामा सशस्त्र फौजका एकजना सदस्यको निधन भएको भन्दै बेलायतको रक्षा मन्त्रालयले गहिरो दुःख प्रकट गरेको छ। मन्त्रालयले मृतकका परिवारलाई खबर भइसकेको भन्दै विस्तृत जानकारी पछि सार्वजनिक गर्ने जनाएको छ। थप जानकारी स्काईका रक्षा संवाददाता डेबोरा हाइनेसबाट।
2: There is a small group of service personnel in the country, obviously involved in things like protecting embassy staff. It's understood that this death was not the result of hostile action.
3: अहिलेसम्मका खबर यति नै. नमस्कार, म महेन्द्र.

पीएफबीएच गोर्खा रेडियो सुन्दै हुनुहुन्छ र कार्यक्रमले हामी छौँ श्रोता. यो समय गुदुलीको तेस्रो घण्टामा र तपाईँ सम्पूर्णलाई फेरि पनि स्वागत छ. म सिरेको तर्फबाट समयले 6:09 गएको छ र समयको साथी तपाईँले हामीलाई 105.4 मेगाहर्ज ट्युन गरेर सुन्न सक्नुहुन्छ र यसै गरी तपाईँले यो समय आफ्नो तपाईँको एरियामा चाहिँ रेडियो एक्सेस नभएको खण्डमा सिम्पली बिएफबिएस एप डाउन गर्नुहोस् र विभिन्न स्टेसन्सहरूमध्ये बिएफबिएस गोर्खा सेलेक्ट गरेर सुन्न सक्नुहुन्छ र साथै स्मार्ट स्पिकर मार्फत पनि तपाईँले हामीलाई प्ले बिएफबिएस गोर्खा भनेर सुन्न सक्नुहुनेछ. र कार्यक्रमको अवश्य पनि हामी यो अहिले आखिरी घन्टामा छौँ. आजको दिनमा चाहिँ भरपूर मनोरञ्जनको क्रम नै तपाईँको माझमा रहेको छ श्रोता. यो अनुसार म जानकारी अवश्य पनि राख्ने नै छ तपाईँको माझमा. र अब पनि आउनुहोस् कार्यक्रममा हामी आउने जानेछौँ अब फेरि पनि अर्को एउटा मिठो गीतको साथमा. अहिलेको लागि भने तपाईँको माझमा राख्ने नै छु. इन्जोय गर्न सक्नुहुनेछ यो मिठो गीत पनि. र अहिलेलाई भने यो मिठो गीत क्या राम्री रहेको छ एकदेव लिम्बूको आवाजमा. इन्जोय गर्नुहोला.

PFP's Gorkha Video, Karikramele Amichon Shrata, Yusami Godeli Mara, Tabadera Sotra Minel Gai Sagigusam, Risigramano, Samavani Piribiniki Sutanaru, Tabigoma Samaraki, Hallo, Abgum Even Sarkopari Maraikusa, Risigari, Yusami, Jankari Rakna Chansa, Tabigoma Samavani, Hunagariku, you even say, which is Kari 19th of September Mahonagarekusa, Pension Podcast, Yusikurum Sanskar, Sanskriti Masi Adari Chala Chitra Raikusa, Ra London Protection Raikusa, 19 September ma tapai pani janna saknuhuncha Stanley St Michael's Church Hall East Wickham Lane ma huna gareko cha beluki 5 baje khireko cha ra ticket paunu ko lagi cha Stanley Milsa Store Plumstead ma raheko cha kunai query chan bhane cha tapai le Kamal Gurung wala samparka garna hola कार्यक्रम आउनुहोस् अब भने हामी फेरि पनि अगाडि बढ्ने नै छौँ तपाईँको माझमा फेरि पनि अर्को एउटा मिठो गीत राख्ने क्रम आएको छ गीत सङ्गीतहरूको साथमा पनि भरपूर मनोरञ्जन लिइरहनु भएको छ श्रोता जन राईको आवाजमा अलिकको लागि कोचरा

0: त्यति बेला एकदमै गाह्रो हुन्छ जब हामी आफ्नो काम सुचारू गर्दै दैनिक जिम्मेवारी पुरा गर्न चाहन्छौँ, तर एक प्रकारको तनावले हामीलाई घेरिरहेको हुन्छ।
1: त्यसलाई सहेर नबसौँ।
0: तर यो तनावपूर्ण स्थितिमा पनि मद्दत गर्ने कोही छ भन्ने कुराले भने ठुलो हौसला मिल्दो रहेछ।
1: यदि तपाईँ आफ्नो कार्यालयमा कुनै विवादास्पद स्थितिमा पर्नु भएको छ र यसको समाधान खोज्दै हुनुहुन्छ भने द आर्मी मेडिएसन सर्भिसले तपाईँलाई मद्दत गर्न सक्छ। द आर्मी मेडिएसन सर्भिसका अनुभवी एवं स्वतन्त्र मध्यस्थकर्ताहरूले कसैलाई पनि दोषारोपण नगरी कुनै पनि विवाद सुल्झाउने काम गर्दछन्। सबैभन्दा महत्वपूर्ण कुरो त यो पूर्ण रूपमा गोपनीय एवं चेन अफ कमान्ड रहित हुन्छ।
0: उनीहरूले मलाई मेरो लामो समयदेखि चलिरहेको विवाद सुल्झाउन ठुलो मद्दत गरे। न मेरो चेन अफ कमान्डले दखल दिनु पर्यो, न अरू कुनै निकायबाट नै मद्दत दिनु पर्यो। अन्त्यमा सबै कुरो राम्रै ढङ्गबाट सुल्झ्यो। अब भने म आनन्दले आफ्नो काम र जीवनमा अगाडि बढ्न सक्छु।
1: मध्यस्थताको जरुरत तपाईँलाई पनि परेको छ भने बेझिझक सम्पर्क गरिहाल्नुहोस् द आर्मी मेडिएसन सर्भिसलाई, जसको लागि युके नम्बर यस प्रकार छ 3067707691। सहेर बस्नु भन्दा त सुल्झाउनु राम्रो नि होइन।
2: यो BFBS गोर्खा रेडियो हो।

BFB Scorecard Radio सुनने अनुसार अगाडि क्रममा हामी छौँ श्रोता यो समय गुदलीमा हामीहरूसँग अहिले समय 6:29 गइसकेको छ र यसरी अपकमिङ इभेन्ट्सहरू बारेमा पनि म तपाईँको माझमा केही जानकारीहरू राख्दै गर्नेछु अब भने हुन गइरहेको इभेन्ट सेप्टेम्बर महिनामा फ्यु रहेको छ थर्ड NRNA कप हुन गइरहेको छ फुटबल टुर्नामेन्ट 2026 स्प्रिङ वेस्ट एकाडेमी फाल्टममा हुन गइरहेको छ र स्याटरडेको दिन बिहानको 8 बजीदेखि रहेको छ र यहाँ विभिन्न क्याटेगोरिजहरू रहेको छ टुर्नामेन्टको लागि र यसैमा चाहिँ तपाईँले विस्तृत रूपमा जानकारी परेको खण्डमा भने कन्ट्याक्ट गर्नुहोला निशान लिम्बू उहाँको फोन नम्बर रहेको छ 07078897999 चाहिँ कल गरेर क्वाइजहरू बुझ्न सक्नुहुन्छ र कार्यक्रममा आउनुहोस् अब भने फेरि पनि हामी अर्को एउटा मिठो गीतको साथमा अगाडि बढ्ने नै छौँ अहिलेको यी समयमा रहेको छ तपाईँको माझमा राख्दै गर्नेछु यो मिठो गीत पेरिस आर्टिस्ट रहेको छ माइला एन्जोय गर्नुहोला

BFBS कोरका रेडियो सुन्दै हुनुहुन्छ र कार्यक्रमले हामी गोतुलीमा छौँ श्रोता र समय हामीसँग सात बजेको लागि 25 मिनट बाँकी रहेको छ। यसैगरी आज यो तीजको दिन पनि रहेको छ, यसै कारणले गर्दाखेरि विभिन्न ठाउँहरूबाट सम्पूर्ण हिन्दू नारीहरू उहाँहरू चाहिँ आज तीज पनि सेलिब्रेट गरिरहनु भएको छ होला। र यसै तीजको क्रममा म एउटा तीजको गीत तपाईँको माझमा राख्ने नै छु। अब अस्तिको दिनदेखि नै निकै नै तीजहरू सेलिब्रेट गरिरहनु भएको थियो र यहाँ वान अजियादेखि लिएर हाम्रो विभिन्न आउटसाइड कम्युनिटीहरू देश विदेशमा रहेको नेपाली हिन्दू नारीहरूले सेलिब्रेट गरिरहनु भएको छ। यसै गरी अहिलेको समयमा आउनुहोस् फेरि पनि एउटा तीजको गीत म राख्ने नै छु तपाईँको माझमा मिलिना राईको आवाजमा रहेको छ यो तीजको महिना।

0: हो।
1: कुनै भोजको निम्तलाई व्यवस्था गर्नुभयो, केही छैन। कुनै विवाह वर्तमानको निम्तलाई बिर्सनु भयो, अलिअलि अप्ठ्यारो लाग्यो होला, तर पनि ठिकै छ। अनि सर्भिकल स्क्रिनिङको निम्तलाई चाहिँ के, यो निम्तलाई व्यवस्था गर्ने वा बिर्सने खतरा मोल्न सक्नुहुन्छ तपाईँ? दि एनएचएस सर्भिकल स्क्रिनिङ प्रोग्राम सन् 1988 सुरु भएको थियो र यसले वर्षेनी 5,000 भन्दा धेरैको ज्यान जोगाउने गरेको छ। तर यसले तब मात्र ज्यान जोगाउन सक्छ जब महिलाहरूले आफ्नो स्क्रिनिङ गराउँछन्। तपाईँले पनि आफ्नो सर्भिकल स्क्रिनिङको निम्तोलाई व्यवस्था नगर्नुहोला। यदि तपाईँले आफ्नो पछिल्लो स्क्रिनिङ छुटाउनु भएको छ भने आजै यसका लागि अपोइन्टमेन्ट मिलाइहाल्नुहोस्। यस सम्बन्धित विस्तृत जानकारीको लागि आफ्नो जीपी प्र्याक्टिसमा सम्पर्क गरिहाल्नुहोस् वा NHS.UK मा गएर सर्भिकल स्क्रिनिङको खोजी पनि गर्नुहोस्।

एफबिएस गोर्खा रेडियो कार्यक्रमले हामी छौँ श्रोता गोदोलीमा र अब पनि हेर्दा हेर्दै कार्यक्रमबाट बिदा लिने समय पनि आइसकेको छ र जाँदा जाँदै जसरी आज तिजको दिन पनि रहेको छ त्यसै कारणले गर्दाखेरि यो एउटा तिज सङ्ग तपाईँको माझमा राख्ने निश्चय गर्न सक्नुहुनेछ श्रोता त्यसै गरी कार्यक्रम गोदोलीबाट बिदा लिँदा लिँदै जानकारी गराउन चाहन्छु वेन्सडेको दिनमा पनि हामी अवश्य पनि कार्यक्रम गोदोलीमा भेट्ने नै छौँ र भोलिको दिनमा तपाईँले कार्यक्रम योगदायको साथमा पाउन सक्नुहुनेछ र अहिलेलाई पनि यो गीत रहेको छ तिज सङ्ग चरी चालेमा विष्णु माझीको आवाजमा छ एन्जोय गर्नुहोला भन्दै म सुने पनि अर्को लागि बिदा लिनेछु नमस्ते बाई

0: कंग्रेस सभापति गगन थापाले रसुवाको हिमबाडीमा बेपत्ता व्यक्ति भेटिएमा नियमित जीवनमा फर्कन सक्ने गरी कानून संशोधन गर्न आग्रह गर्नुभएको छ। सभापति थापाले बेपत्ताका परिवारले कुशको प्रतिमा बनाएर अन्त्येष्टि गरिसक्दा पनि कानूनले मृत घोषणा गर्न 12 वर्ष कुर्नुपर्ने अवस्था परिवर्तन गर्न भन्नुभएको हो। मृत प्रमाणित हुने व्यक्ति कुनै दिन जीवितै फर्किएमा निजको कानूनी स्थिति, सम्पत्तिको हक र पहिचानको समेत रक्षा हुने प्रावधान पनि संशोधित व्यवस्थामा प्रश्न पार्न उहाँको आग्रह छ। बाढीको 3 शता बित्दा पनि आधिकारिक तथ्याङ्क सार्वजनिक नहुँदा र राज्यका निकायका फरक फरक तथ्याङ्कले पीड़ितहरू थप अन्यलमा परेका थापाले बताउनु भएको छ। कानूनी अन्यलले गर्दा वडाबाट मृत्यु दर्ता प्रमाणपत्र लिने नसकिने, पैतृक सम्पत्ति तथा बैंक खाता नामसारी गर्न बाटो बन्द हुने, बिमा दावी, राहत र पेन्सन सुविधाबाट वञ्चित हुनुपर्ने तथा मृत्युको न्यायिक घोषणाका लागि अदालत आउनुपर्ने लामो कानूनी अवस्था उत्पन्न हुन सक्नेतर्फ उहाँले ध्यान आकर्षण गर्नुभएको छ। मिथिलाञ्चलमा चन्द्रमाको विशेष पूजा आजा गरी चौथ चन्द्र पर्व मनाइएको छ। जनकपुरबाट लक्ष्मण यादव।
1: भदौ शुक्ल पक्षको चतुर्थीका दिन मिथिला क्षेत्रमा खास गरी मधेसी समुदायले यो पर्व मनाउने गरेका छन्। यस वर्ष तिथि फरक भए पनि हरितालिका तीज र चौठ चन्द्र पर्व आज एकै दिन मनाउँदैछ। दिनभरि उपवास बसेका परिवारका महिला सदस्यहरूले साँझ पख यो पर्व मनाउने गरिएको साहित्यकार एवं पत्रकार नित्यानन्द मण्डलले बताउनु भयो।
2: मिथिलामा चाहिँ यो खेतीपाती खटिसकेपछि लाजको रूपमा मनाउने गर्छन् र त्यसै क्रममा यो चौठ चन्द्र पनि हो र यो चौठ चन्द्र चाहिँ चन्द्रमालाई पूजा गरी साँझ पख चाहिँ मनाउने उत्सव हो।
1: सूर्यास्त पछि आँगनमा तयार गरिएको अरिपनमा दीप प्रज्वलन गर्दै फलफूल र मिष्टानको परिकारलाई प्रसादका रूपमा चन्द्रमालाई अर्पण गरी यो पूजा गरिन्छ। मिथिलामा यो समय खास गरेर किसानहरूको लागि फुर्सदिला हुने गरेको हुन्छ। किसानहरूले खेतबारीमा उत्पादन गरेको सामग्रीहरू यो पर्वमा प्रसादको रूपमा प्रयोग गरेको पाइन्छ। चन्द्रमाको पूजा हुने यो पर्वमा नयाँ माटोको भाँडोमा जमाइएको दही, मिठाई, नरिवल, केरा, पुरी लगायतका सामग्री प्रसादका रूपमा राखेर चन्द्रमालाई पूजा गर्ने गरिन्छ। तर केही वर्ष यता यो पर्वमा पनि माटोको सट्टा स्टिल र पित्तलको भाँडो प्रयोग गर्न थालिएको हो। यसले यो पर्व पनि बढ्दो आधुनिकताबाट अछुन्न नरहेको व्रति चाँदनी झाको भनाइ छ।
3: माटोको बर्तन शुद्ध होइ छ, त्यहीद्वारे अमनिया चलते सेहो मतलब ओहिमे लोक पौरै छ। लेकिन किछ समय सँ आधुनिकीकरण कही जे मतलब अखनके समय मे जे बहुत चीज जे छै से बदलाव भ चुकल अछि। अखन आदमी पित्तल मे जे छै से विश्वास मतलब करय लगलै, जे स्टील सबके बर्तन मे जे छै से दही सब पौरा लगलै, ओहि समय अर्घ जे छै से उठ लगलै, कतौ ने कतौ जाकर जे बहुत चीज बदलाव आबि चुकल छ।
1: जनकपुर धाम सहित मधेसका कयौं स्थानीय तहहरूले चौठ चन्द्रको अवसरमा सार्वजनिक बिदा घोषणा गरेको छ।
0: अब खबर फटाफट।
4: झापाको झापा गाउँपालिका 2 र गौरीगंज 1 जोड्ने कन्काई पुलको काम 14 वर्षसम्म अलपत्र पार्ने ठेकेदारलाई जरिवाना तिराइँदै पुल अलपत्र पारे बापत पप्पु महादेव खिम्ती जेबी कम्पनीलाई 1,99,12,00,000 जरिवाना तिर्न 35 दिने सूचना। गएको आर्थिक वर्षमा मकवानपुरमा 18,200 चालकमाथि कार्यवाही, ट्राफिक नियम उल्लङ्घन गर्ने चालकबाट 1,72,00,000 असुली। बाँदरले हैरान पारेपछि भोजपुरका किसान बेसार खेतीतिर बेसारको उन्नत बिउ प्रविधि र प्रशोधन मेसिनको व्यवस्था गरिदिन स्थानीय तह र कृषि ज्ञान केन्द्रसँग अनुरोध। 2079 फागुनदेखि तनहुँको आँबु खैरेनी 3 सुरु भएको शुक्रबारे हाट स्थानीय किसानका लागि कमाईको माध्यम बन्दै गाउँघरमा उत्पादन भएका तरकारी, फलफूल, अन्नबाली, दाल, अचार, घिउ, मह, घरेलु परिकारदेखि हस्तकलाका सामग्रीले बजार पाउँदै। सुदूरपश्चिमका 8 जिल्लामा 6 शीत भण्डार निर्माण सम्पन्न, दार्चुला, बैतडी र डडेलधुरामा शीत भण्डार बन्दै डोटीको राजपुर र जोरायलमा पनि आलु र तरकारी भण्डारणका लागि 20 टन क्षमताका कोल्ड स्टोर तयार हुँदै। र ताप्लेजुङको फक्ताङडुङ गाउँपालिकामा कृषि एम्बुलेन्स सेवा सुरु, पालिकाका ठाउँ ठाउँमा संकलन केन्द्र राखेर कृषि उपज कृषि एम्बुलेन्सबाट बजारसम्म पुर्याउने तयारी।
0: क्षयरोग टिबी विरुद्धका नयाँ खोपहरूले 1 दशकभित्र 70,00,000 भन्दा बढी जीवन बचाउन सक्ने विश्वखोप सञ्चालक गाविले जनाएको छ। सन् 2029 उपलब्ध हुने अपेक्षा गरिएका खोपहरू रोग प्रतिरक्षण उपकरण बन्न सक्ने क्षमता राख्ने गाविका प्रमुख सानिया निस्तारले बताउनु भएको छ। विश्व स्वास्थ्य संगठनको पछिल्लो तथ्याङ्क अनुसार क्षयरोग वा टिबी अझै पनि विश्वको प्रमुख संक्रामक रोग हो। यो रोगले सन् 2024 अनुमानित 12,30,000 जीवन लिएको थियो। रोगबाट जोगाउन हाल लाइसेन्स प्राप्त एकमात्र खोप ब्यासिल क्लाइमेट गेरिन बिसिजी हो, जुन 100 वर्षभन्दा पुरानो अभ्यास हो। खबर यति नै, नमस्कार।
5: रेडियो डीएफबीएस कुल घरमै।

बीएफबीएस गोर्खा रेडियो नेपालको दैनिक प्रस्तुति कार्यक्रम नेपाल कलिङमा हार्दिक स्वागत छ। तपाईँ सम्पूर्ण रेडियो प्रेमी तमाम श्रोतामा यो प्रस्तुता धनुजङ गुरुङको तर्फबाट आज विक्रम सम्बत 2083 साल भदौ महिनाको 29 गते तदनुसार सेप्टेम्बर महिनाको 14 तारिक सन् 2026 कार्यक्रममा हुनुहुन्छ र आज तृतीया पनि हो र हरितालिका 30 र महिलाहरूलाई आज बिदा दिएको छ तर कतिपय ठाउँमा पुरुषहरू पनि भिन्दामा बसेको पनि देखिन्छ तर विशेष गरेर 30 चाहिँ महिला दिदी बहिनीहरूलाई बिदा दिने प्रचलन रहेको छ र सप्ताहन्त दुई दिनको बिदा पछिको यो पहिलो कार्यक्रम हो र सोमबार तपाईँले सधैँ जस्तो म धनजङ गुरुङका साथमा सुन्दै आइरहनु भएको छ र कार्यक्रमको शुभारम्भमा तपाईँले तीसँगै जोडिएको विषयमा गाइएको गीतलाई सुन्नुभयो। यसमा शब्द रहेको थियो क्षेत्र कार्कीको, संगीत मनोहर सिंहको र यसमा आवाज रहेको थियो सुषमा श्रेष्ठ, दिपा झा र यसमा निर्देशक भने प्रकाश थापा र डान्स डाइरेक्टरको रूपमा बसन्त थापा बसन्त श्रेष्ठ हुनुहुन्थ्यो भने चलचित्र कन्यादानको निकै नै लोकप्रिय भएको यो गीत हो र विशेष गरेर तीजको समयमा यो गीत नबज्ने कहीँ छैन। हामीले धेरै तीजका गीतहरू सुन्छौँ तर यो गीत सुनिसकेपछि भने यसको छुट्टै रौनक रहेको छ र यो तीजसँग जोडिएको गीत सँगसँगै आजको बसाइमा हामीसँग रहेका विषयवस्तुहरू के छन् त लागौँ विषयवस्तुतर्फ। कार्यक्रम नेपाल कलिङमा संस्था हामीले समावेश गर्ने विषयवस्तुमा इस्यु अफ द डे रहेको छ। इस्यु अफ द डेमा तीजसँगै जोडिएको विषयमा प्राध्यापक प्रेम बदा काफेसँग कुराकानी गरेका छौँ। उहाँ वाल्मीकि विद्यापीठमा इतिहास तथा पुराण विषय अध्यापन गराउनुहुन्छ र तीजको महत्वसँग जोडिएको विषयमा कुराकानी गरेका छौँ र सुन्न सक्नुहुनेछ र त्यसै गरी अन्य विषयवस्तुमा सम्पादकीय रहेको छ। सम्पादकीय दैनिक पत्र पत्रिकाहरूले समसामयिक र जनचासोसँग सरकार रहेका विषयहरूमा चाहिँ सम्पादकीय विचारबाट सार्वजनिक गर्दछन् आफ्नो विचार सम्पादकीय धारमा र आज भने हामीले यी कान्तिपुरको अनलाइन संस्करणमा प्रकाशित सम्पादकीयलाई स्थान दिएका छौँ भने साथमा मिठा मिठा गीत सङ्गीत छँदैछ सा।

महेन्द्र कपूरको आवाजमा रहेको यस गीत सँगसँगै कार्यक्रमलाई थप अगाडि बढाऊ। तपाईँ अहिले गोर्खा रेडियो बीएबीएस नेपालको दैनिक प्रस्तुति कार्यक्रम नेपाल कलिङ सुन्दै हुनुहुन्छ, म धनजन गुरुङको साथमा। अब भने लागौ सधैँ त हामीले कार्यक्रम समावेश गर्ने विषयवस्तुमा, सम्पादकीय तर्फ यहाँले जोड्न चाहन्छौ। विषय रहेको छ मलेसियासँग तत्काल प्रभावकारी कूटनीतिक संवाद बढाऊ, यो शीर्षकमा यी कान्तिपुरले सम्पादकीयमा लेख्दछ। मलेसिया अध्यक्ष श्रमिकका लागि सबैभन्दा पहिलो रोजायो, जबसम्म अध्यक्ष श्रमिकले मलेसियाको रोजगारी पाउँछन् तबसम्म उनीहरूले अन्य वैकल्पिक श्रम बजार खोज्दैनन्। मलेसियाले आप्रवासी श्रमिकलाई स्थानीय नागरिक सरहने न्यूनतम तलब निर्धारण पनि गर्छ, जुन सामान्यतया हरेक दुई दुई वर्षमा पुनरावलोकन हुन्छ। अहिले यो तलब 1700 रिङ्गेट नेपाली रुपियाँ करिब 63,000 पुगेको छ। मलेसियामा जस्तो खाडीमा कतार बाहेक अरू देशले न्यूनतम तलब तोकेका छैनन्। कतारले पनि केवल 1000 रियाल मात्रै निर्धारण गरेको छ। अहिले खाडीको बजारमा एकदमै न्यून तलब 600 देखि 1000 रियलकै वरिपरि नेपाली युवा काम गर्न बाध्य छन् भन्दै यी कान्तिपुरले सम्पादकीयमा लेख्दछ। अर्कोतर्फ मलेसियाको कार्यस्थल सहज हुनुका साथै सामाजिक सुरक्षाको प्रत्यावधि पनि गरिएको छ। खाडीमा जसरी अधिकांश समय 45 देखि 50 डिग्रीको चर्को गर्मीमा घोटिनु पनि पर्दैन, युरोपमा जस्तो तापक्रममा माइनसमा पनि झर्दैन, उद्योग कारखाना भित्रै काम हुन्छ, मौसम करिब करिब नेपालको जस्तै छ, श्रमिकको जीवनशैलीमा कुनै किसिमको रोकटोक वा बाधा छैन। नेपालका लागि यी महत्वपूर्ण मानिएको रोजगारी फेरि बन्द हुने डिलमा आइपुगेको छ। यसपटक बन्दको प्रमुख कारण हो म्यान पावर कम्पनीको छनौटसँग सम्बन्धित विवाद। गत 5 भदौमा मलेसियाको मानव संसाधन मन्त्रालयले नेपाल सहित 10 स्रोत मुलुकबाट श्रमिक ल्याउने निश्चित संख्यामा म्यान पावर कम्पनीलाई आधिकारिकता दियो। नेपालका तर्फबाट छानिएका 25 वटा प्रमुख म्यान पावर कम्पनीलाई मात्रै मलेसियाको विदेशी श्रमिक र केन्द्रीकृत व्यवस्थापन प्रणाली FWCMS मा सूचीकृत गरेको सूचना सार्वजनिक भयो। अब मलेसियाले छनौट गरेका 25 वटा म्यान पावर नेपालको हक प्रमुख भए। मलेसियाले नेपाल सरकारलाई पठाएको पत्र अनुसार सूचीकृत प्रमुख म्यान पावर कम्पनीलाई मात्रै FWCMS अन्तर्गतका सम्पूर्ण आधिकारिक भर्ती कार्य, प्रशासनिक प्रक्रिया तथा प्रविधिमा पहुँच दिएको छ भन्दै यी कान्तिपुरले सम्पादकीयमा लेख्दछ। अर्कोतर्फ प्रमुख म्यान पावर कम्पनीको माधातमा थप 250 वटा म्यान पावर कम्पनी छोड गर्न पाइने मलेसियाको पत्रमा उल्लेख छ। त्यसरी एउटा प्रमुख म्यान पावरको माताहतमा बढीमा 10 वटा म्यान पावर रहन सक्नेछन् जसलाई सहायक सहयोगी मानिएको छ। यस्तो सहायक म्यान पावरलाई अनुमति दिने, छनौट गर्ने तथा जिम्मेवारी तोक्ने निर्णय नेपालको आन्तरिक नीति, प्रचलित कानून तथा नियामक व्यवस्था अनुसार नेपाल सरकारको एकल विवेक निर्णय र अधिकार क्षेत्रभित्र रहने भनिएको छ। तर ती सहायक म्यान पावरको छनौट पनि नेपालको तर्फबाट नभई मलेसिया आफैले छानिसकेको छ भन्दै यी कान्तिपुरले सम्पादक लेख्दछ। मलेसियाको म्यान पावर कम्पनीको छनौट विधि प्रति नै नेपालको असहमति छ, अर्थात मलेसिया आफैले छानेका म्यान पावर कम्पनीको सूचीलाई नेपालले मान्यता दिएको छैन। नेपालले मलेसिया सामु 3 वटा विषयमा प्रश्न उठाएको छ, जसमा छनौट गरिएको म्यान पावर कम्पनीलाई FWCMS को सूचीबाट हटाइनु पर्ने, श्रम आप्रवासन सम्बन्धी दुई देशका मुद्दा आपसी द्विपक्षीय छलफल, परामर्श र सहमतिका आधारमा मात्र अगाडि बढाइनु पर्ने र संयुक्त प्राविधिक

0: समितिको बैठक तत्काल राख्नुपर्ने, नेपालले अवलम्बन गरेको श्रम तथा रोजगार सम्बन्धी नीति, वैदेशिक रोजगार ऐन तथा नियावली, द्विपक्षीय सन्धि सम्झौता र अन्तर्राष्ट्रिय कानूनको परिधिमा रही इजाजत प्राप्त सबै म्यान पावर कम्पनीले मलेसियाको श्रम बजारमा स्वतन्त्र रूपमा प्रतिस्पर्धा गरी श्रमिक भर्ना गर्न पाउनुपर्ने पक्षमा नेपाल छ। म्यान पावर व्यवसायीहरूको छाता संगठन नेपाल वैदेशिक रोजगार व्यवसायी संघ पनि मलेसियाको निश्चित संख्यामा छनौट गरेको विषय एकाधिकार भएको भन्दै इजाजत प्राप्त सबै म्यान पावर कम्पनीलाई समान अवसर, समान प्रतिस्पर्धा र पारदर्शी सहितको व्यवसाय गर्ने अधिकार सुनिश्चित गर्नुपर्ने पक्षमा उभिएको छ भन्दै एकान्तिपुरले सम्पादकीयमा लेख्दछ। युवा श्रम तथा रोजगार मन्त्रालयले मलेसियाको सूचीमा राखिएका 25 प्रमुख र 250 सहायक म्यान पावर कम्पनीमाथि छानबिन थालेको छ। साथै 6 भदौ यता ती म्यान पावर कम्पनीले ल्याएको माग पत्र प्रमाणीकरणमा रोक लगाउनुका साथै पूर्व स्वीकृति नदिने सरकारको निर्णय छ। दुवै पक्ष आफ्नै अडानमा रहँदा फेरि अर्को पटक मलेसियाको श्रम बजार घुम्ने वा बन्द हुने संशय पैदा भएको छ। अहिले 6 भदौ अगाडि मलेसियाले जारी गरेको कोटामा मात्रै श्रमिक भर्ना प्रक्रिया अगाडि बढिरहेको छ। नयाँ प्रणाली मार्फत श्रमिकको भर्ना प्रक्रिया अहिले अगाडि बढेको छैन भन्दै एकान्तिपुरले सम्पादकीयमा लेख्दछ। दुवै पक्षले पत्र मार्फत नै आफ्नो पोजिसन राखेका छन्। यस्तो बेलामा पत्रचारको माध्यम मात्रै प्रयोग गरेर पुग्दैन। पूर्व स्वीकृति, माग पत्र, प्रमाणीकरण फाइल बन्द गरेर बसेर हुँदैन। मलेसियाको उच्च तहमा नेपालले उठाएको सवाललाई पुर्याउन, लबिङ गर्न र विश्वस्त पार्न प्रभावकारी कूटनीतिक सक्रियताको खाँचो जरुरी भइसकेको छ। नेपाल र मलेसिया बीच श्रम सम्झौता छ। जबसम्म एक पक्षले श्रम सम्झौता तोड्ने निर्णय गर्दैन, तबसम्म यो श्रम सम्झौता कायम रहेको मानिनेछ। यसको कार्यान्वयन गर्न दुवै पक्ष उत्तिकै एकअर्काप्रति जिम्मेवार हुनुपर्छ। श्रमिक श्रम मामिलासँग गाँसिएका, जेलिएका गाँठाहरू फुकाउन दुई देश बीच औपचारिक संयन्त्र छ। संयुक्त प्राविधिक कार्य समिति यो संयन्त्रमा दुई देशका श्रम, पराष्ट्र, गृह, कानून मन्त्रालयका प्रतिनिधि छन्। अप्ठ्यारो परिस्थिति सृजना भइरहेको अवस्थामा यस्तो संयन्त्रको महत्व दिइएको छ। फेरि यसपटक बैठक आयोजना गर्ने पालो नेपालकै हो। यो विषयलाई सुझाइनु पर्छ किनभने पश्चिम एसियाको तनावले गत वर्ष मात्रै खाडीमा 1,00,000 नेपालीको रोजगारी कटौती भयो। एकातर्फ खाडीमा रोजगारीको संकुचन भएको अवस्थामा मलेसियाको रोजगारी जोगाउनु पर्छ भने अर्कोतर्फ व्यवसायको माग अनुसारको समान अवसर, समान प्रतिस्पर्धा र पारदर्शिता सहितको व्यवसाय गर्ने अधिकार सुनिश्चित गर्नुपर्ने दायित्व पनि सरकारको काँधमा आइपरेको छ। यस्तो चुनौतीको सामना बलियो र प्रभावकारी कूटनीतिका माध्यमबाट यथाशीघ्र टुङ्ग्याउनु नै सबैको हितमा हुनेछ। नेपाललाई यति महत्वपूर्ण श्रम बजार गुमाउने कुनै छुट छैन। तत्काल कूटनीतिक पहल थाल्नुपर्छ भन्दै एकान्तिपुरले सम्पादकीयमा लेख्दछ। शीर्षक थियो मलेसियासँग तत्काल प्रभावकारी कूटनीतिक संवाद बढाओ। अब यो सम्पादकीय पछि भने लागौ छोटो विश्राम तर्फ।
1: तपाई पक्कै पनि ड्रिंक ड्राइभिङको बारेमा सचेत त हुनुहुन्छ होला नै, होइन? तर कत्तिको सचेत हुनुहुन्छ त? मानिलिऊ तपाईँ घर बाहिर रमाइलो गर्न जानुभयो, साथीहरूसँग 2-4 पेक पनि लगाउनु भयो अनि साथीकै घरमा रात पनि बिताउनु भयो, त्यसपछि भोलिपल्ट बिहानै उठेर गाडी चलाउँदै घरतिर लाग्नु भयो। यदि यस्तो हो भने तपाईँ अझै पनि नसामा नै हुन सक्नुहुन्छ, जसको मतलब तपाईँ कुनै घटना बिना नै घर आइपुग्नु भयो भने साँच्ची नै यो पटक तपाईँ बडो भाग्यमानी हुनुभयो। तर अर्को पटक के थाहा, भाग्य सधैँ बलियो कहाँ हुन्छ र? ड्रिंक ड्राइभिङ कदापि नगरौं, जीवनलाई भाग्यको सहारामा नछोडौं।

0: स्वर्गीय लता मंगेशकरको आवाजमा रहेको यस गीतमा शब्द भने हसरत जयपुरीको थियो र संगीत भने रामलालको र यो चलचित्र सन् 1963 रिलिज भएको हो र सहरा चलचित्रको गीत रहेको छ र यो सांगीतिक कोशी सँगसँगै अब भने लागौ सुन्दैछ हामीले कार्यक्रम समावेश गर्ने विषयवस्तुमा यसो हप्ता डे तर्फ बीएबीएस गोर्खा रेडियो नेपालको दैनिक प्रस्तुति कार्यक्रम इस्यु अफ द डेमा हार्दिक स्वागत छ तपाईँ सम्पूर्ण रेडियो प्रेमी तमाम श्रोतामा यो प्रस्तुता धनुजङ गुरुङको तर्फबाट आज कार्यक्रम इस्यु अफ द डेमा कुराकानी गर्दैछौ आज हरितालिका तीज व्रतको शास्त्रीय महत्व र पौराणिक कथा र विधि यही विषयसँग केन्द्रित रहेर कुराकानी गर्दैछौ वाल्मीकि विद्यापीठमा इतिहास तथा पुराण विभागमा कार्यरत र अध्यापन गराउँदै आइरहनुभएका प्राध्यापक प्रेमबदा काफ्रेसँग हामी कुराकानी गर्दैछौ र हामीले धेरै भयो उहाँसँग कुराकानी नगरेको आज हामी तीजको विषयमा कुराकानी गर्दैछौँ धेरै बेर नफर्कौ कार्यक्रममा स्वागत गरिहालौँ प्रेमबाजा काफ्रेजी कार्यक्रममा स्वागत छ यहाँलाई
1: धन्यवाद
0: समय दिनुभयो धेरै धेरै धन्यवाद छ सर्वप्रथम त आज हरितालिका तीजको धेरै धेरै शुभकामना छ अब कति त व्रत बस्नुभयो होला कतिले बस्नु भएको छैन होइन अब यो शास्त्रीय मान्यतासँग सांस्कृतिक महत्व पनि छ होइन यसको वैज्ञानिक महत्व छ पनि भनिएको छ खास नयाँ आउने पिँढीलाई बुझाउनु पर्दाखेरि तीजको महत्व होइन तीजले दिन खोजेको सन्देश यसको सांस्कृतिक धार्मिक दुईटै पक्षलाई यसो हेर्दाखेरि कसरी बुझ्ने यसलाई चाहिँ नयाँ आउने पिँढीले चाहिँ अब पुरानोलाई त थाहा छ नयाँ आउने पिँढीहरूको लागि भन्नुपर्दाखेरि चाहिँ
1: यो तीज भनेको एक प्रकारले महिला दिवस भनेर प्रसिद्ध जस्तो भएको छ होइन तर अब यसको अन्त हेर बुझ्दा के देखिन्छ भनेदेखि पौराणिक मान्यता अनुसार पार्वती गर्नको निमित्त खसगरी छ यो दाम्पत्य जीवन सुखमय होस् भन्ने उद्देश्यले गरिने व्रत पकाए जस्तो देखिन्छ किनभनेदेखि पार्वतीले पनि अत्यन्तै प्रेमी शिवजी प्रेमका देवता पनि मानिन्छन् त्यसले गर्दाखेरि प्रेम प्राप्त गर्नको निमित्त शिवलाई आफूले पाउनको निमित्त उनले व्रत तपस्या गरेको सम्झनामा यो तीज चलेको देखिन्छ त्यस्तै जस्तो महिलाहरूले मात्रै गर्नुपर्ने भन्ने पनि यो देखिँदैन किनभनेदेखि शिव पार्वतीको पूजा गर्ने शिव पार्वतीको जस्तै हाम्रो पनि आनन्दमय दाम्पत्य जीवन होस् भनेर पति पत्नीले गर्न सकिने अथवा गर्न पर्ने हाम्रो वैदिक सनातन परम्परामा के छ भने एक्ला एक्लै धर्म कर्म केही पनि काम गर्ने अनुमति पनि छैन विवाहमै मन्त्रमा के भनेको छ भनेदेखि हामी सबै काम चाहिँ सँगसँगै गर्छौँ भन्ने प्रतिज्ञा हुन्छ त्यो कुरा अलिकति संस्कृतमा मन्त्र हुने भावनाले धेरैले नबुझेको देखिन्छ र यो एक्ला एक्लै गर्ने पनि चल्यो महिलाहरू मात्रै धर्मशील भावनाले त्यस्तो चलेको पनि हुन सक्छ तर चाहिँ यो पति पत्नीले मिलेरै गर्न सकिने व्रतको रूपमा अब लिनुपर्छ नयाँले भन्ने देखिन्छ एउटा कुरा के छ भनेदेखि महिलाहरूले उत्तम पति अथवा चाहिँ आफ्नो अनुकूलको पति प्राप्त गर्नको निमित्त व्रत तपस्या गरे जस्तै पुरुषले पनि उत्तम पत्नी प्राप्त गर्नको निमित्त आफ्नो अनुकूल आफूलाई प्रेम गर्ने आफूप्रति समर्पित पतिव्रता पत्नी प्राप्त गर्नको निमित्त व्रत तपस्या गर्ने कुरा पनि पुराणहरूमा आएको पाइन्छ जस्तो कि गृहे गृहे नकिम नार्यो रूप लावण्य गर्विता परम विश्वेष भक्तैव लभ्यते स्त्री पतिव्रता राम्री श्रीमती त सबै घर घरमा हुन्छन् तर पतिव्रता स्त्री आफूमा समर्पित आफूलाई प्रेम गर्ने त्यस्तै पत्नी पाउनलाई त भगवान विश्वनाथको अर्थात् महादेवको तपस्या नगरी पूजा आराधना नगरी सम्भव छैन भनेर पुरुषहरूको लागि पनि भनिएको हुनाले पुरुषहरूले पनि असल पत्नी पाउन र असल दाम्पत्य जीवन बाँच्नको निमित्त अब चाहिँ व्रत तपस्या गर्न पर्ने देखिन्छ यसै गरेर अब अरू के छ त भन्दाखेरि अब पुरुषले पत्नीप्रति कस्तो व्यवहार गर्ने पत्नीले पतिप्रति कस्तो व्यवहार गर्ने भन्ने कुराहरू यो शास्त्रमा पनि छ एकअर्कालाई लङ्घन नगर्ने एकअर्कालाई माया गर्ने प्रेम गर्ने सम्मान गर्ने कुराहरू छ जस्तो खास गरिकन पुरुषले स्त्रीलाई किन चाहिँ गरगहना दिने तीजमा लगाउने झकी झकाउ हुने महिलाहरू किन हो त भन्दाखेरि शास्त्रमै लेख्या छ के लेख्या छ भने भोजनाच्छादन पुष्प भूषण निज स्त्रियम आलापै सरसरी नित्यम तोषयताम सपिन्न त भनेर लेखिए भनेको हुनाले भोजन राम्रो दिने होइन लुगाफाटो राम्रो दिने फुल गजराहरू दिने गहना गुडियाहरू दिने र आलापै सरसै नित्य सरस वार्तालाप गरेर तोषयत सन्तुष्ट बनाउने नसपेत नसराप्ने गाली नगर्ने भन्ने कुराहरू शास्त्रमा भनिएको छ पुरुषले त्यसरी अत्यन्तै प्रीतिमय तरिकाले आफ्ना पत्नीहरूलाई राख्न पर्ने अनि मात्रै त्यो घरमा लक्षिण हुने सल सन्तान जन्मिने भन्ने कुराहरू शास्त्रमा भनिएको हुनाले स्त्रीको ठुलो चाहिँ मान सम्मानको विषय प्रेमको विषय होइन मधुर व्यवहारको विषय चाहिँ शास्त्रमा उल्लेख गरिएको छ खास गरी महिलाहरूलाई अत्यन्तै मधुर व्यवहार गर्ने कुराहरू अब अहिलेको नयाँ पुस्ताहरूले कसरी जिम्मेवारी लिने भन्ने कुराहरू छन्। अब अहिले दिनानुदिन महिला हिंसा, बालिका हिंसा, अत्यन्तै साना बालिकाहरूलाई रेप गर्ने, बलात्कार गर्ने र उनीहरूलाई मारि नै दिने यस्ता अपराधीहरू, फेरि उनीहरूलाई खासै कडा दण्ड केही पनि नहुने यो खालको परिस्थिति भावनाले संस्कार र शिक्षा मा हामीले जोड दिन पर्छ। पुरुषहरूलाई संस्कार र शिक्षा नभएको कारणले गर्दाखेरि घर, समाज र राष्ट्र अत्यन्तै विकृतिमा जान थालेको देखिन्छ। त्यो भावनाले मातृवत परदारेषु आमा जस्तै सोच्न पर्छ, सम्मान गर्न पर्छ, मातृशक्ति हुन् भनेर महिलाहरूप्रति सद्भाव राख्न पर्छ भन्ने खालको शिक्षा र संस्कार हामीले दिन आवश्यक छ। पुरुषहरूलाई पनि नीति शिक्षाहरूको पठन पाठन सुरु गर्न पर्छ। अब कतिले चाहिँ शास्त्रमा चाहिँ काम नलाग्ने कुरा छन्, अहिलेको जमाना यस्तो उस्तो भन्छ, तर होइन, सज्जन उत्पादन गर्न, वास्तवमै मानवता भएको मान्छे उत्पादन गर्नको निमित्त जति पनि राम्रा राम्रा कुराहरू छन् शास्त्रमा, अहिले पनि उपयोगी कुराहरू छन्, ती कुराहरूलाई संकलन गरेर शिशु कक्षादेखि, नर्सरीदेखि नै होइन, श्लोक त सुन्न सक्छ बच्चाले पनि, यसै कश्यप प्रसुतोपि गुणगान पूज्यते नर धनुर्वंश विशुद्धोपि निर्गुण किं करिष्यति, जहाँसुकै जन्मिएको भए पनि गुणवान व्यक्ति चाहिँ सम्मानित हुन्छ, श्रेष्ठ हो, निर्गुण त्यो ठुलो कुलमा जन्मिएको, यस्तो फलाना घरानामा जन्मिएको भनेर के गर्नु, गुणहीन छ भने त्यो काम लाग्दैन भनेर शास्त्रमा जुन भनिएको छ त्यो सम्पूर्ण मान्छेलाई काम लाग्छ। सर्वमानव साधारण धर्मका कुराहरू आज पठन पाठनमा समावेश गर्न अत्यन्तै आवश्यक छ। यो तीजको पर्वमा पनि म त्यही भन्छु कि पहिला मान्छे हौ होइन, स्त्री पुरुष दुवैले एकअर्कालाई सम्मान गरेर आदर गरेर बाँच्ने, दाम्पत्य जीवन अगाडि बढाउने यो खालको शिक्षा संस्कार हुन पर्यो। त्यसपछि मात्रै अरू कुराहरूले हामीलाई प्रभाव पार्छ। अन्यथा अब अहिले टेक्नोलोजीको जमाना यसो उस्तो भनेर के गर्नु, त्यही टेक्नोलोजी त्यही विज्ञानको विकासले चाहिँ पहाडी पहिरो गएर यत्रो विधि हिमाल पग्लिएर भोटेको सीमा त्यो वितण्डा त्यो प्रलय भयो नि त, त्यसले गर्दाखेरि विज्ञान र भौतिकवादको मात्रै उन्नति प्रगतिले मान्छे प्रसन्न हुन्छ, खुसी हुन्छ, आनन्द हुन्छ भन्ने कुरा त देखिएन नि। सबैको मर्ने त मरेर गए, दुर्मरण भयो होइन, आजको दिनमा स्मरण गर्दाखेरि ती दुर्मरण भएकाहरूको पनि सबैको सद्गति होस्, उनीहरूलाई सद्गतिको प्राप्ति होस् भनेर हामीले कामना गर्छौँ। र जो चाहिँ बाढीबाट पीडित भएर चाहिँ बाँचेका मान्छेहरू छन् उनीहरूलाई पनि यो सबै दुःख कष्ट सहन सक्ने शक्ति भगवानले प्रदान गरून्, अगाडि बढ्ने एउटा शक्ति प्रदान गरून्। र चाहिँ एउटा कुरा के हो भनेदेखि, नाशवान हो सबै चिज भन्ने कुरा बुझेर यो संसारमा चाहिँ त्यस्तो विधि नचिप्किने, नटाँसिने, कर्कलोको पातको पानी जस्तो संसारमा यो बसोबास गर्दा गर्दै पनि त्यसमा चाहिँ हिरिक्क भएर मन नचुनिने भएर चाहिँ बाँच्न सिक्न पर्यो होइन। यो संसारमा के छ र सबै थोक हामी नाशवान नै हो भन्ने कुरा बुझेर होइन, अलिकति धैर्य धारण गर्ने, जब दुःख कष्ट आइलाग्छ विपत्ति धैर्य मथा हृदय क्षमा, विपत्तिमा चाहिँ धैर्य धारण गर्नु र विपत्तिमा परेकालाई, विपत्तिमा नपरेकाहरूले सहयोग गर्नु, यो मानवताको पनि विकास हुन आवश्यक छ। देखावाको लागि होइन कि होइन, अब कति त विपत्ति नपरेकाहरूले विपत्ति परेकाहरूको राहत लय भन्ने खबर पनि आउँछ होइन, त्यसरी राह पनि लानु हुँदैन, किनभनेदेखि त्यसरी हामीले विपत्तिमा परेका मान्छेहरूको निमित्त छुट्याइएको भाग लियौँ भने भोलि हामी आफै विपत्तिमा पर्छौँ। यो कुरा चाहिँ याद गर्न पर्छ सबै मान्छेले
0: भनेर हामी हजुर। अब यही प्रसङ्गमै तिजकै चाहिँ पेरिफेरीमा हामीले कुराकानी गर्नु पर्दाखेरि, तिजको व्रत बस्ने प्रचलन त यहाँले भनिदिनु भयो कि कसरी बस्नु पर्छ, यसको अर्थ के हो भनेर होइन। अब पहिला त धेरैले चाहिँ यो व्रतको चाहिँ समयभन्दा अगाडि यो भनौँ न अब दर खाने प्रचलन थियो होइन, अहिले त अब दर पनि दुई तिन महिना अगाडि हो हल्ला गर्थ्यो, यसपटक मात्रै अलिकति कम भयो यो बाढी पहिरोले गर्दाखेरि चाहिँ धेरै राहत त्यो हातहाती भएको कारणले। वास्तवमा चाहिँ यो जुन दरको चाहिँ शाब्दिक त्यसको मुख्य सारत्वलाई भन्नुपर्दाखेरि त्यो गुणयुक्त खानेकुरा खानुपर्ने हो, तर अहिले त मासु पनि खाइदिने अन्य चिज पनि खाइदिने, यो चाहिँ अलिक नबुझिरह्यो कि के हो चाहिँ म्याम यसमा चाहिँ।
1: अब यस्तो छ भनेदेखि अब हाम्रो देशमा सबै जात जातिका मान्छेहरूको बसोबास छ र अनेक जात जातिहरूका अनेक प्रचलन र परम्परा छन्, भक्षा भक्ष भोजनका विषय पनि त्यस्तै छन्। अब कति जात जातिमा मासु, रक्सी, कुखुरा, सुँगुरहरू पनि देउतालाई चढ्छ, उनीहरूको देउतालाई होइन, अब त्यता परम्परा भएका मान्छेहरूले आफ्नो परम्परा अनुसार खान सक्छन्। तर जसले देउताहरूलाई रक्सी चढाउँदैन, जसका देउताहरूले मासु खाँदैनन् अथवा भनौँ कसैको देवताहरूले सुगुर कुखुरा चढाइँदैन जुन परम्परामा हामीले चाहिँ देवता पितृलाई चढाउन सक्दैनौँ ती भोजनहरू चाहिँ हामीले व्रत तपस्या उपवास दर आदिमा खान हुँदैन सामान्यतया चाहिँ सात्विक भोजन गर्ने हो अघिल्लो दिन भोलि व्रत गर्नु छ भने अघिल्लो दिन सात्विक भोजन गर्ने अझ शास्त्रीय मान्यता अनुसार त सात्विक भोजन पनि एकछाकी गर्ने अल्प तरिकाले खाने लघु आहार गर्ने र भोलिको निमित्त निरोगी हुने गाह्रो नपर्ने किसिमले बस्ने हो तर दर भनेर हाम्रोमा कस्तो प्रचलन आयो त भन्दाखेरि अब भोलि भोकै बस्नु पर्ने हाम्रो त एउटा कृषि प्रधान देश हो कृषिमा वर्षैभरि बर्खाभरि होइन हिलो माटो धुलो खेतबारीमा काम गर्दा गर्दा जिउको बोसो पनि सबै सकिएको खँगारिएको क्षीण भइसकेको शरीरमा त्यो खास गरी हाम्रोतिर लपे भुजा घिउको आड लिने चलन छ त्यस्तो आडिलो भोजन गर्ने चलन छ होइन दुध दही यस्तो खाने चलन छ त्यो घिउले आड दिन्छ त्यो खँगारिएको शरीरलाई पनि अलिकति पोषण दिन्छ भन्ने हिसाबले त्यस्ता दिदी बहिनीहरूले खाँदा फरक परेन गरिष्ठ खान मिल्यो तर अब वर्षै दिनसम्म होइन एक एक महिना अगाडिदेखि सधैँ चाहिँ बेसकमा गरिष्ठ भोजन गरिरहेका मान्छेहरूको निमित्त धेरै खानु डर भनेर स्वास्थ्यको निमित्त पनि अनुकूल पर्दैन आफ्नो शारीरिक अवस्था उमेर होइन रोग व्याधि आदि इत्यादिलाई मनन गरेर होइन सकेसम्म सात्विक अब धेरै जस्तो त अहिले के पाइन्छ र मासु पनि त गतिलो पाइँदैन अनेक सुइलाका खसी बोका सुगर कुखुराहरूको मासु पाइन्छ होला होइन अब किन चाहिँ त्यो महँगो तिरेर चाहिँ रोग बेसाउने चिजहरू खान परेर होइन शुद्ध तरिकाले आफ्नो के चाहिँ उपलब्ध छ शुद्ध चिज के उपलब्ध छ र अलिकति हामीले सस्तो पनि हेर्न पर्छ सस्तो भनेर एकदम खराब क्वालिटीको होइन कि तर आफ्नो गच्छ अनुसार आफ्नो आय स्रोतले भ्याउने गरेर ठिक्कको तरिकाले हामीले मनाउन पर्छ होइन अब सामान्यतया चाहिँ कहिलेदेखि हाम्रो तिज र दरको कुरा हुन्थ्यो भनेदेखि त्यो कृष्ण जन्माष्टमीदेखि तिजको गीत पनि गाउने र अब चेलीबेटी माइत आछन् भने दिनदिनै अलिकति मिठो मसिनो खाने माइत गर्दछ जहिले पनि खाने नै हो त्यो खाने चाहिँ चलन थियो अब अहिले मान्छेलाई पुगिसरिहाल्छ वर्षैभरि दर जस्तो खाइरहेछन् र एकदम क्विन्टल जात्रा भएर हिँडिरहेछन् मान्छेहरू त्यो अवस्था चाहिँ हो
0: धर्म संस्कृति अलिकति ओझेलमा परेको अलिक विकृति बहिरी फैलिएको जस्तो पनि देख्यो अब अन्तमा बिट मार्नु पर्दाखेरि म्याम अब यो पौराणिक कथा अनुसार नै सतयुगमा हिमालय पुत्री पार्वतीले गौरीघाटमा कठोर तपस्या गरी महादेवलाई पतिको रूपमा पाउने वरदान पाएकी थिइन् त्यसैले स्मरण गरेर अहिले सम्म पनि हामीले त्यसको अनुसरण गरेको कुराहरू भने अब शास्त्रीय विधिको महत्त्व पौराणिक कथाको विधि कुरा यहाँले अघिले पनि बताइदिनु भयो अन्तमा बिटमान प्रति जो जो रेडियो सुनेर बसिरहनु भएको छ जहाँ जहाँ हुनुहुन्छ हाम्रा महिला दिदी बहिनीहरू जसले चाहिँ आज यो तिजको व्रत बसेका होलान् कसैले बसेका छैनन् होला होइन उहाँहरूको लागि चाहिँ अन्तमा तपाईँले भन्नुपर्ने केही छन् यसमा चाहिँ
1: अन्तमा परम्परा प्राप्त हरितालिका व्रतमा पार्वती महादेव लाई ध्यान गर्ने मन्त्र म बताउँछु।

0: सम्यहम भएनेर वायन दान गर्ने विधान छ, त्यसपछि व्रत समाप्तिमा व्रत पारायण गर्ने पनि अरू लामो मन्त्रहरू छन्। अब आज हरितालिका तिजमा हल्का तरिकाले होइन आफ्नो गच्छ अनुसारका लुगा कपडा गरगहना लाएर प्रसन्नतापूर्वक दाम्पत्य जीवनलाई अत्यन्त प्रसन्न राख्ने ढङ्गले पति पत्नीको पढ्ने तरिकाले चाहिँ सबै दिदी बहिनीहरूले मनाउनु हुन म हार्दिक शुभकामना सबैलाई दिन्छु यहाँको रेडियो मार्फत।
1: यतिन्जेल कुराकानीमा हुनुहुन्थ्यो प्राध्यापक प्रेम बद काफ्ले। उहाँसँग गरिएको यो संवाद सँगसँगै अब भने लागौ छोटो विश्रामतर्फ।
2: तिमी सोशल मिडिया अपडेटमा व्यस्त हो?
3: हो।
2: के गर्दै गरेको?
3: ए म एक अनजान व्यक्तिलाई आफ्नो बारेमा थुप्रै संवेदनशील व्यक्तिगत विवरणहरू पठाउँदैछु।
2: तपाईँले जानी जानी यस्तो त पक्के पनि गर्नुहुन्न, तर कहिले काहीँ गल्तीवश यस्तो हुन पनि सक्छ। साइबर अपराधीहरूले तपाईँ जस्तै सोसियल मिडिया प्रयोगकर्ताहरूलाई लक्षित गरेका हुन्छन् फिसिङ टेक्निकद्वारा तपाईँको पैसा चोर्नका लागि। यतिसम्म कि BFBS का प्रस्तोता बनेर हाम्रा श्रोताहरूलाई पनि ठग्न खोजेका प्रशस्तै उदाहरणहरू भेटिएका छन्। तर स्मरण रहोस्, BFBS ले कहिले पनि तपाईँको व्यक्तिगत तथा ब्याङ्क विवरण माग्दैन। यदि तपाईँले शङ्कास्पद पोस्ट वा मेसेज देख्नुहुन्छ भने सतर्क भइहाल्नुहोस्, यो एउटा स्क्याम हुन सक्छ भनेर।
3: यसर्थ तिनको उत्तर नदिनुहोस्। आफ्नो आर्थिक विवरण कुनै पनि हालतमा नदिनुहोस्। छिटो भन्दा छिटो सम्बन्धित सोसियल मिडिया प्लेटफर्ममा त्यसको बारेमा रिपोर्ट गरिहाल्नुहोस्। आफ्नो साइबर सुरक्षाको बारेमा सधैँ सतर्क रहनुहोस्। विस्तृत जानकारी एवं ठगीबाट सुरक्षाको लागि डेफनेटमा गएर फ्रड डिफेन्सको खोजी गर्न सक्नुहुन्छ।

तीजको रहरा आयो बरीलाई, यसमा शब्द भने चेतन कार्कीको रहेको थियो र सङ्गीत छ मनोहरी सिंहको र यसमा आवाज दिनुभएको थियो यो गीतमा मन्जु थापा र साथीहरूले र यसमा करिश्मा मानन्दर लगायत वसुन्धरा भूषाल लगायत धेरै चाहिँ पुराना कलाकारहरूले यसमा अभिनय गर्नुभएको छ र यो साङ्गीतिक कोसिली सँगसँगै कार्यक्रमलाई थप अगाडि बढाऊ। तपाईँ अहिले गोर्खा रेडियो बिएबिस नेपालको दैनिक प्रस्तुति कार्यक्रम नेपाल कलिङ सुन्दै हुनुहुन्छ र आज हरि तालिका तीज र विशेष गरेर हिन्दू धर्मावलम्बी महिला दिदी बहिनीहरू विशेष गरेर जो जहाँ हुनुहुन्छ स्वदेश विदेशमा रहनुभएको आज तीजको व्रत बसेर आफ्नो पतिको दीर्घायु र जसले विवाह गरेका छैनन् उहाँले चाहिँ राम्रो पतिको कामना सहित देवाधिदेव महादेवको पूजा गर्ने परम्परा रहेको छ र यही प्रसंगमा आज तपाईँले कुराकानी पनि सुन्नुभयो प्राध्यापक प्रेमबदा काप्रेसँग गरिएको कुराकानी र साथमा मिठा मिठा गीत संगीत छँदैछ भने लागौं अर्को एउटा साङ्गीतिक विश्राम तर्फ। तीजसँगै जोडिएको यो गीतलाई तपाईँहरूको सेवामा समर्पित गर्दै कार्यक्रमलाई अगाडि बढाऊ।

हस्त हिने गीत संगीत र कुराकानी सँगसँगै आजको यो बसाइबाट बिदालिन बेला पनि भइसकेको छ। पार्श्वमा यो तीजसँग जोडिएको गीत तपाईँहरूको सेवामा समर्पित गर्दै म पनि बिदा हुन्छु। तपाईँको बाँकी समय शुभमयसँग बितोस्। नमस्कार।

0: Pilain Buddy.
1: On air.
0: Atma.
1: Ani smart speaker ma panhos.
0: Play BFBS. You, BFBS Gorkha Radio.
1: Gorkha Radio.
2: Duan ma parekasan. प्रहरी परिसर भक्तपुरका एसपी सूर्य खड्काले बाढीमा डुबेका घरका स्थानीयलाई सुरक्षित स्थानमा सारिएको जानकारी दिनुभएको छ। राष्ट्रिय आर्थिक गणना 2082 अन्तर्गत सङ्कलन गरिएका तथ्याङ्कको प्रशोधन कार्य तीव्र रूपमा अघि बढेको छ। राष्ट्रिय तथ्याङ्क कार्यालयले प्रश्नावलीको कोडिङ, डाटा इन्ट्री र तथ्याङ्क परीक्षणको कामलाई एकैसाथ अघि बढाएको हो। सुदूरपश्चिम कर्णाली र लुम्बिनी प्रदेशबाट संकलन गरिएका प्रश्नावलीको कोडिङ र 93,000 भन्दा बढी प्रतिष्ठानको डेटा एन्ट्री सम्पन्न भएको कार्यालयका प्रवक्ता ढुण्डिराज लामिछानेले बताउनु भएको छ। उहाँका अनुसार उत्तरदातालाई फोनबाट पनि सोधिएको छ।
3: करिब करिब हामीले हाम्रा प्रतिष्ठानहरूसँग 5-10,000 जस्तो चान्दन प्रतिष्ठानहरूलाई हामीले फोन गरिरहेको छौँ। यहाँ हामी साथ फोन गर्ने मोबाइलबाट पनि फोन सिस्टमहरू छ, तर एकदमै राम्रो रेस्पोन्सहरू हामीले गणकलाई गुरु उत्तर दिएको छैन होला। राष्ट्रिय तथ्याङ्क कार्यालयबाट फोन आइसकेपछि चाहिँ खुसी पनि व्यक्त गर्नुभएको छ। एकदमै तथ्याङ्क कार्यालय जस्तो संस्थाले चाहिँ फोन पनि गरेर प्रतिष्ठानहरूको बारेमा पूर्ण जानकारी शङ्का लागेको विषयहरूमा सोध्नु रहेछ। हामीलाई एकदम खुसी लाग्यो, राष्ट्रिय तथ्याङ्क कार्यालय राम्रो काम गर्नुहुन्छ भनेर यस्तो किसिमको रेस्पोन्स पनि आएको छ र हामीले त्यसलाई चाहिँ अझ स्पिड अप पनि गर्दैछ। कतिले साना साना कुरा पनि शङ्का लाग्यो भने चाहिँ फोन गर्ने, उनीहरूले नबुझेर पनि उत्तरदाताहरूले फरक ढङ्गले दिएको हुनसक्छ। त्यो किसिमले हामीले चाहिँ कामलाई चाहिँ अगाडि बढाइरहेको छ।
2: यसपटकको आर्थिक गणनाबाट नेपालभर 13,67,000 प्रतिष्ठान रहेको प्रारम्भिक तथ्याङ्क सङ्कलन गरिएको छ। विक्रम सम्बत 2075 पहिलो आर्थिक गणनामा 9,23,000 प्रतिष्ठान भेटिएका थिए। कोडिङ र डाटा एन्ट्री 3 महिनाभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ। कार्यालयले करिब 6 महिनाभित्र प्रारम्भिक नतिजा सार्वजनिक गर्दै आगामी फागुनको अन्तिमसम्म राष्ट्रिय आर्थिक गणनाको पहिलो राष्ट्रिय प्रतिवेदन तयार गर्ने लक्ष्य लिएको छ। अर्थ मन्त्रालयले पुँजी बजारको सुदृढीकरण तथा पुनरुत्थानका लागि तयार गरिएको 21 मध्ये कार्ययोजना जारी गरेको छ। अर्थमन्त्री डाक्टर स्वर्णिम बग्रेले गरेको घोषणा अनुसार मन्त्रालयले कार्ययोजनालाई औपचारिक रूपमा सार्वजनिक गरेको हो। कार्ययोजनामा पुँजी बजारको सुदृढीकरण र पुनरुत्थानका लागि अघि बढाइने विषयलाई 21 बुन्दमा समेटिएको छ। योजनाअनुसार आइपिओ जारी गर्न चाहिने योग्यता तत्काल जारी गर्ने, गैरआवश्य नेपालीलाई दोस्रो बजारमा सहभागी हुन पाउने गरी कानून संशोधनका लागि आगामी महिनाभित्र ऐन अगाडि बढाइनेछ। सरकारी निकायले भोटेको श्री त्रिशुलीपाडीको अकल्पनीय वेग, अस्वाभाविक भाव र भिन्न व्यवहारका कारण ठूलो जनधनको क्षति भएको निष्कर्ष निकालेको छ। जल विज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रले गरेको अध्ययन अनुसार यो बाढी 1,000 वर्षमा एकपटक आउने बाढीभन्दा पनि विकराल स्तरको थियो। वर्षाका कारण नभई लाङताङ, लिरुङ र छाङबुरीको भिरालो भूगोलबाट खसेको विशाल हिमपहिरोको कारण यो बाढी उत्पन्न भएको केन्द्रको भनाइ छ। भोटेकोशी बाढी सङ्कटग्रस्त स्थानीय तहका प्रमुखहरूले प्रधानमन्त्री र मन्त्रीहरूको कुरा सुन्दा आशावादी भएको बताएका छन्। उनीहरूले आउँदो 3 दिनभित्र आफ्ना पालिकाका समस्या बुझाउने निर्णय पनि गरेका छन्। प्रधानमन्त्रीसँगको छलफलमा सहभागी रसुवा उत्तरका गाउँपालिका अध्यक्ष माधव प्रसाद अर्याल,
4: आजको बैठक छलफल औपचारिकता मात्रै भयो कि उपलब्धिमूलक पनि भयो?
5: अब उपलब्धि त जे प्रतिबद्धता व्यक्त गरेको छ त्यो कार्यान्वयनको चरणमा पुगेपछि चाहिँ उपलब्धि देखिने हो। हामीले सबै पक्ष समेटेर विषयहरू राख्यौँ। हामीले राखेका विषयप्रति उहाँले कतिपय कुराहरू पनि छुटेको रहेछ, यो क्षेत्र पनि समेट्न पर्ने रहेछ, त्यसलाई समेटेर तपाईँहरूले त्यहाँको आवश्यकताको आधारमा गर्नुपर्ने कामहरू गर्दै जानुहोस्। कुनै स्रोत साधनको अभाव हुँदैन, सरल ढङ्गले हामीले त्यस समाधान गर्दै जानेछौँ भन्ने ढङ्गको उहाँको प्रतिबद्धता हामीले पायौँ।
4: काम चाहिँ तपाईँहरूले गर्दै जाने अनि स्रोत साधन चाहिँ उहाँले जुटाइदिने,
5: यस्तो छ। अब त्यो सँगसँगै भौतिक पूर्वाधार मन्त्रालयमा हामी छलफलमा बस्यौँ। विशेषतः कनेक्टिभिटीसँग सम्बन्धित विषय र पूर्वाधारसँग सम्बन्धित विषयहरूमा बढी खानेपानी लगायतका क्षेत्र धेरै डामाडोल भएको स्थिति छ। झोलुङ्गे पुल लगायतका हाम्रा चाहिँ पक्की पुलहरू, मोटरेबल पुलहरू एकदमै ध्वस्त भएर आवाजावको समस्याहरू भइरहेका छन्। बनेका संरचनाहरू ध्वस्त भएका छन्। ती सबै चिजलाई लयमा फर्काउनुको लागि के गर्नुपर्छ? छलफल सकिसकेपछि सचिवको अध्यक्षतामा त्यो मन्त्रालय अन्तर्गत 4 विभागका प्रमुखहरू र प्रभावित स्थानीय तहहरू, मेयर र अध्यक्षहरू रहेको एउटा कार्यदल बनेको छ। त्यो कार्यदलको पहिलो मिटिङ पनि हामी बसिसक्यौँ। मिटिङले 3 दिनभित्र आफ्नो स्थानीय तहभित्र तत्काल गर्न सकिने र गर्नुपर्ने कामहरू के हुन्, नियमित कामलाई लयमा फर्काउन गर्नुपर्ने कामहरूको पहिचान गरेर स्थानीय विपद व्यवस्थापन समितिको बैठक बसेर, स्थानीय कार्यपालिकाको बैठक बसेर सिफारिस गरेर 3 दिनभित्र त्यो कार्यदललाई उपलब्ध गराउने र कार्यदलले चाहिँ त्यसको समग्र प्रतिवेदन बनाएर आवश्यक पनि बजेटदेखि लिएर सम्पूर्ण एनडीआरएनबाट निर्णय गराएर कार्यान्वयन जाने गरी बाहिर निस्केका छौँ।
2: युक्रेनको सड़क दुर्घटनामा सशस्त्र फौजका एकजना सदस्यको निधन भएको भन्दै बेलायतको रक्षा मन्त्रालयले गहिरो दुःख प्रकट गरेको छ। खबर यति नै। नमस्कार, म महेन्द्र।
0: यो PFBS गोर्खा रेडियो हो।

सुकमित गुरुङका आवाजमा रहेको यस गीतमा शब्द भने नरेन्द्र राज प्रसाईको रहेको थियो भने संगीत बोलु मुकारुङको। तपाईँ अहिले बिएबिएस गोर्खा रेडियो सुन्दै हुनुहुन्छ। नमस्कार सम्पूर्ण श्रोतामा म धनजङ गुरुङको तर्फबाट र अब भने लागौं रेडियो कान्तिपुरको सौजन्यमा प्राप्त भएको कार्यक्रम तर्फ तपाईँलाई जोड्न चाहन्छु।

0: एस गोर्खा रेडियो
1: यसले हाम्रो मानसिक स्वास्थ्यमा असर पुर्याउँछ। हाम्रो खुसी, हाम्रो काम, हाम्रो सम्बन्ध यी सबैलाई प्रभावित पार्दछ। यो हाम्रो आँखा अगाडि नै भएर पनि पूर्ण रूपमा लुकेको हुन्छ। उत्पीडन, डर, धम्कीपूर्ण व्यवहार र भेदभाव यी कुराहरू फौजी सेवामा कदापि स्वीकार्य छैनन्। तसर्थ डिफेन्स एन्टी बुलिङ हेल्पलाइन सेवामा हाजिर छ, किनकि सम्मानित र मर्यादित व्यवहारमाथि सबैको समान अधिकार हुन्छ। यो निशुल्क छ, गोपनीय एवं चेयर अफ कमान्डबाट पूर्ण रूपमा स्वतन्त्र छ। यसको मद्दत लिनको निमित्त युके भित्रबाट कुनै पनि समयमा सम्पर्कका लागि नम्बर छ 08007810334 र यदि तपाईँ युके बाहिर हुनुहुन्छ भने सम्पर्कका लागि नम्बर छ 01683025355। साथै डिफेन्स कनेक्टमा गएर बिएचडी हेल्पलाइनको खोजी पनि गर्न सक्नुहुन्छ।

0: तिमी अनलाइनमा हो?
1: अँ हो।
0: के गर्दै गरेको?
1: ए म यतिकै आफ्नो बारेमा थुप्रै संवेदनशील व्यक्तिगत विवरणहरू लेख्थेँ अनि अचानक सोचेँ कतै मेरो युनिटको सुरक्षालाई यसबाट असर त पुग्दैन भनेर।
0: ए ल ल हुन्छ हुन्छ।
2: कसैले जानी जानी यस्तो त पक्कै पनि गर्दैनन्, तर अन्जानमा भुलवश यस्तो हुन पनि सक्छ। साइबर जोखिम यस्तो कुरा हो जसको बारेमा फौजी सेवामा सेवारत सबैजनालाई राम्रो जानकारी हुनुपर्दछ। यस्तै खतराहरूबाट तपाईँलाई जोगाउनको लागि साइबर कन्फिडेन्ट टिमले नियमित रूपमा ब्लग, वेबिनार तथा साइबर साउन्ड बाइट्स पोडकास्टहरूको निर्माण गर्दै आएको छ, जसमार्फत तपाईँले कसरी साइबर सुरक्षित रहने भन्ने विषयमा जानकारी पाउन सक्नुहुन्छ। यसको बारेमा विस्तृत विवरणको लागि आफ्नो सेयर पोइन्टमा साइबर कन्फिडेन्टको खोजी गर्न सक्नुहुन्छ वा साइबर साउन्ड बाइट्स पोडकास्टलाई पनि सुन्न सक्नुहुन्छ।

0: सैन्य समुदायमा
1: बेलायत भरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्ले बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो
0: गोर्खा रेडियो
3: अनुसार हाल विभिन्न होल्डिङ सेन्टरमा बस्नेको संख्या 2418 छरेको छ। विगतमा यो संख्या 3000 माथि थियो। प्राधिकरणले रसुवा, नुवाकोट र दार्जिलिङका विभिन्न होल्डिङ सेन्टरमा स्थानीयले आश्रय लिइरहेका जनाएको छ। सबैभन्दा बढी नुवाकोटका होल्डिङ सेन्टरमा 1499 जनाले आश्रय लिएका छन्। प्राधिकरणले नुवाकोट र दार्जिलिङका अस्थायी आवास बनाउनका लागि ठाउँ छनौट पनि गरिसकेको जनाएको छ। क्षति भएका 18 विद्यालयमा पढ्ने 9500 विद्यार्थीलाई अस्थायी सिकाइ कार्यक्रममा सहभागी गराउन सुरु भएको छ। प्राधिकरणले जलविद्युत आयोजनाका 6 ठाउँमा उद्धार कार्यलाई निरन्तरता दिएको बताएको छ। नेपाल र अमेरिका सहित 6 देशका फोरेन्सिक विज्ञको सहयोगमा हालसम्म 3100 बढीको नमुना सङ्कलन गरेर डिएनए परीक्षणका क्रममा रहेको उल्लेख गरिएको छ। नुवाकोटको बेत्रावती बाहेक सबै ठाउँ, धादिङको सबै ठाउँ र रसुवाका 80% भागमा विद्युत आपूर्ति नियमित गरिएको छ। चिलिमे सुरुङभित्र उद्धारको काम नरोकिएको उद्धारकर्मी सांसदले बताएका छन्। प्रतिनिधिसभा सांसदहरू श्रीराम नेपाने र सागर ढकालले गएको रातभर जागराम बसेर काम गरिएको बताउनु भएको छ। अपरेटर र श्रमिकको मनोबल बढाउने र कामलाई गति दिने गरी काम भइरहेको भन्दै छिट्टै नतिजाको पर्खाइमा रहेको सांसद ढकालले उल्लेख गर्नुभएको छ। भक्तपुर मनोहरा खोलामा बाढी आउने त्रासले राति केही बेर नदी किनारका बासिन्दाको भाका भाका भएको छ। चाँगुनारायणमा राति 3 घण्टाका अवधिमा 100 मिलिमिटर पानी परेपछि खोला बढेको भन्दै स्थानीय सुरक्षित स्थानमा गएका हुन्। चाँगुनारायणको वर्षाले मनोहरा खोलामा बाढी आउँदा किनारका केही घर बाढीमा परेका थिए। बाढी आउँदा सिराहाका मनोज सापकोटा मनोहरा नदीसँग पुग्दा स्थानीयले भिडियो खिचेर बसेका थिए।
4: खोला देखाएँ, खोला त निकै ठुलो आइसकेछ, यो खोला अलि ठुलै बढेको छ बिहान भन्दा। अनि त्यहाँ बस्तीमा पसेको पानी चाहिँ के हो त?
5: होइन, योभन्दा ठुलो आएको थियो पहिला।
4: त्यही त हो नि, बस्तीमा त्यहाँ मजाले पानी पसिरहेको छ त घुँडा घुँडा।
5: होइन, बस्तीमा त पहिला नि पसेको थियो।
4: त्यति तर्सिहाल्नु पर्ने, डराइहाल्नु पर्ने, यसरी पुल माथि गएर बसिहाल्नु पर्ने अवस्था चाहिँ होइन। तर भर्खरै भोटे कोसीले ल्याएको वितण्डाले मान्छेहरू आत्तेका डराएका पनि हुनसक्छ, होइन सर?
3: पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले हिमबाडी प्रभावित क्षेत्रका सडक असोजभित्र सञ्चालनमा ल्याइने बताउनु भएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयमा हिमबाडी प्रभावित क्षेत्रका जनप्रतिनिधिसँग मन्त्री लम्सालले विषयगत 8 कार्यदल निर्माण गरी सडक र पुल निर्माणलाई गति दिएको बताउनु भएको हो। मन्त्री लम्सालले पूर्वाधार पुनर्निर्माणमा दोहोरोपना हुन नदिनका लागि स्थानीय जनप्रतिनिधिलाई सघाउन आग्रह गर्नुभएको छ। उहाँले बाढी प्रभावित क्षेत्रमा तत्काल वैकल्पिक सडक सञ्चालन, तोइन र झोलङ्गे पुल जडानलाई गति दिइरहेको स्पष्ट पार्नुभएको छ। अब पक्की सडक र पुलको निर्माणलाई छिटो सक्ने गरी काम गर्ने उहाँको भनाइ छ। भारत सरकारले नेपाललाई आउँदो डिसेम्बरसम्ममा दैनिक 654 मेगावाट विद्युत उपलब्ध गराउने भएको छ।
6: भारतको ऊर्जा मन्त्रालयले विज्ञप्ति जारी गर्दै यही सेप्टेम्बर 13 आउँदो डिसेम्बर 31 प्राधिकरणलाई राति 12 साँझ 6 विद्युत उपलब्ध गराउने निर्णय भएको जनाएको छ। विज्ञप्ति अनुसार मुजफ्फरपुर ढल्केबर 400 केभी डबल सर्किट प्रसारण लाइन मार्फत अधिकतम 600 मेगावाट र टनकपुर महेन्द्रनगर 132 केभी सिंगल सर्किट प्रसारण लाइन मार्फत 54 मेगावाट विद्युत उपलब्ध गराइनेछ। भोटेकोसी बाढीका कारण जलविद्युत आयोजनाका पूर्वाधारमा असर परेको छ। भारतले कठिन परिस्थितिमा नेपाललाई सहयोग गर्न तथा ऊर्जा क्षेत्रमा दुई देश बीचको द्विपक्षीय सहकार्यलाई थप सुदृढ बनाउन प्रतिबद्ध रहेको पनि उल्लेख गरेको छ।
3: महाकवि लक्ष्मीप्रसाद देवकोटाको स्मृति दिवस पहिलो पटक भव्यताका साथ मनाइएको छ। नेपाल प्रज्ञा प्रतिष्ठानले देवकोटाको 67 स्मृति दिवसका अवसरमा देवकोटा संग्रहालय मैत्री देवीमा महाकवि देवकोटा मित्र यथार्थ विषय गोष्ठी आयोजना गरेको हो। कार्यक्रममा उहाँका छोरा पद्म देवकोटाले स्मृति पत्र र प्राध्यापक डाक्टर महादेव अवस्थीले समीक्षा पत्र प्रस्तुत गर्नुभएको थियो। कार्यक्रममा प्रतिष्ठानका कुलपति कुमार नगरकोटीले महाकवि देवकोटाको स्मृति दिवसलाई प्राथमिकतामा राखिने प्रतिबद्धता जनाउनु भएको छ। देवकोटाको जन्म विक्रम सम्बत 1966 कार्तिक 27 भएको थियो। अहिलेसम्मका खबर यति नै। नमस्कार, म महेन्द्र।
2: यो BFBS गोर्खा रेडियो हो।

हेलो नमस्ते, मुभी एन्ड मोरको अर्को एउटा एपिसोड लिएर म संगीता श्रेष्ठ आइसकेको छु। र आजको मेरो एपिसोडले पनि तपाईँलाई बताउनेछ नेपाली सिनेमा इन्डस्ट्रीको पछिल्लो दिनहरूको अपडेट। नेपाली सिनेमालाई पछिल्लो हप्ताहरूलाई खास गरी फर्केर हेर्ने हो भने हामीले कति कुराहरू देख्छौँ, कति कुराहरू थाहा पाउँछौँ, होइन? किनकि हामीले कल्पना गरेका हुन्छ यस्तो हुन्छ तर नहुनसक्छ, कहिले कहीँ कल्पना नगरेको कुराहरू पनि हुनसक्छ। ती कुराहरू, ती कलेक्सनहरू के होला त हामी कुरा गर्नेछौँ आजको हाम्रो मुभी एन्ड मोरमा। र मुभी एन्ड मोर यति बेला तपाईँहरू सुन्दै हुनुहुन्छ BFBS गोर्खा रेडियोमा, म संगीता श्रेष्ठको साथमा। र कार्यक्रमको सुरुवात भइसकेको छ, आउनुहोस् म गीत सुनाउँछु तपाईँलाई सुरुवातमा। त्यसपछि मात्रै म आजको मेरो कलेक्सनहरूको बारेमा तपाईँहरूसँग अफकोर्स कुराकानी गर्नेछु।

आउनुहोस् आजको कार्यक्रमको सुरुवातमा हामी कुरा गरौँ मास्टरनीको बारेमा, किनकि मास्टरनी आएर पनि गइसक्यो. किन आज म कुरा गर्दैछु भने, तपाईँले यदि सम्झिनु भएको छ भने, मैले लास्ट टाइम के भनेको थिएँ भने, कुनै पनि सिनेमा रिलिज हुने बित्तिकै त्यसको बारेमा कुरा गर्नु, फिल्म राम्रो छ छैन यो त्यो भनेर कुरा गर्नुले त्यो सिनेमा लागिराखेको बेलामै इफेक्ट गर्छ, होइन? सो हामीले तुरुन्तै जज गरिहाल्नु पनि हुँदैन जस्तो लाग्छ, तर केही समय पश्चात या फिल्म उत्रिसकेपछि त हामी कुरा गर्न सक्छौँ नि त, होइन? सो आज मलाई मास्टरनीको कुरा गर्न मन लाग्यो यस कारणले, किनकि मैले तपाईँहरूसँग प्रमिस गरेको थिएँ. कुरा गरौँ सुरुवातको भने, मास्टरनीको पहिलो पोस्टर जुन बेला सार्वजनिक गरियो त्यो पोस्टरमा के लेखेको थियो भने, बिगेस्ट ब्लकबस्टर अफ 2026 भनेर लेखिएको थियो मास्टरनीको बारेमा. यसले के बुझाउँछ भने, मास्टरनी सिनेमाको पहिलो पोस्टर सार्वजनिक गरे लगतै या पोस्टरसँगै प्रियङ्का कार्कीले, जो यो सिनेमाकी एक्ट्रेस पनि हुन्, प्रड्युसर पनि हुन्, होइन, उनले चाहिँ के अनाउन्स गरेकी हुन् भने, मेरो सिनेमा 2026 ब्लकबस्टर फिल्म हुनेछ भनेर त्यो अनाउन्स गरेकी थिइन् जानी नजानी. फर्केर हेर्नुहोस् त, वर्ल्डको कुनै पनि सिनेमाले आई थिङ्क है आफ्नो सिनेमाको पहिलो पोस्टर सार्वजनिक गर्दै यो सिनेमा चाहिँ अबको वर्षको ब्लकबस्टर मुभी हुनेछ भनेर भन्दैन पक्कै पनि, किनकि प्रायः जस्तो ब्लकबस्टर भइसकेको सिनेमाको टिमले अर्को सिनेमा बनाउँदा चाहिँ

हिट पनि टाढाको कुरा, सेमी हिट पनि हुन सकेन। यो सिनेमाको कमाई यो सिनेमाले प्रदर्शनमा आइसकेपछि लगभग लगभग 17-18 दिन त सिनेमा चलेकै हो सिनेमा हल, तर यतिका दिनसम्म चल्दा पनि सिनेमाले जम्मा 40,15,000 रुपियाँ मात्रै ग्रस कमाई गरेको छ। सो त्यो अनुसार हामी भन्न सक्छौँ कि प्रियङ्का कार्कीले जति पनि इन्भेस्ट गरिन् यो सिनेमामा उनले रिटर्न पाउने भनेको लगभग लगभग 17-18 लाख मात्रै हो, त्योभन्दा धेरै छैन। भनेपछि जुन दाबीको साथमा उनले सिनेमालाई उतारिन् त्यो कुनै पनि पुरा हुन सकेन। मैले यो जुन आँकडा तपाईँहरू माझ सेयर गरेँ होइन 40,15,000 त्यो चाहिँ चलचित्र विकास बोर्ड जसले हरेक सिनेमाको कमाइको बारेमा चाहिँ होइन सार्वजनिक गर्ने गरेको छ डाटा, त्यो डाटा अनुसार भने। तर फिल्म रिलिजको केही हप्ता अगाडिलाई सम्झिने हो भने स्पेसियली सिनेमाको एउटा गीत सार्वजनिक गरियो जुन दुर्गेश थापाको साथमा, त्यो गीत पछि चाहिँ धेरैले सिनेमालाई नहेर्ने, बाइकट गर्ने, यस्तो किन गर्यो होइन भनेर धेरैले गाली पनि गरेको प्रियङ्का कार्कीलाई। हालको कुरा गर्ने हो भने त यति बेला उनी बाढी पीडितलाई होइन राहत बाँड्नमा व्यस्त छिन्, तर पनि यो मास्टरनीको कुरा हामीले यति बेला गऱ्यौँ किनकि सिनेमाको व्यावसायिक जुन एउटा विवरण छ त्यो सार्वजनिक भयो। तर यसो हेर्ने हो भने मास्टरनीको एक हप्ता पछाडि रिलिज भएको पार्वतीले बरु राम्रो कमाइ गरेको देखिन्छ यदि मास्टरनीसँग कम्पेयर गर्ने हो भने। यो सिनेमा पार्वती अटिजम बेस्ड थियो एउटा कुरा, अर्को कुरा चाहिँ निता ढुङ्गानाको पर्फर्मेन्सलाई अवार्ड दिइनुपर्छ भनेर पनि कुराहरू चल्यो, किनकि निता ढुङ्गानाले सिनेमामा त्यो लेभलको अभिनय गरेको देखियो। प्रियङ्का कार्कीको मास्टरीको कुरा गर्ने हो भने मैले बताइसकेँ किन पनि यो सिनेमा रिजेक्ट भयो, एउटा त गीतको कारणले, अर्को चाहिँ सिनेमा रिलिज भइसकेपछि बलिउडको एकदमै चर्चामा आएको सिनेमा दृश्यमको हुबहु कपी गरिएको सिनेमा भनेर पनि यो सिनेमालाई रिजेक्ट गरियो। बलिउडको कुनै पनि सिनेमा जुन सिनेमा सेमी हिट होइन, हिट होइन, सुपर हिट भएको छ भने त्यस्तो सिनेमाको कपी गरेर नेपाली सिनेमा बनाउनुको अर्थ के हो? हेर्नेहरूले त त्यही सिनेमा हिन्दी भाषामै बलिउडकै सिनेमा हेर्छ नि होइन, नेपालीमा किन हेर्छ? सो यो कुराहरूले गर्दाखेरि पनि भनौँ न यो मास्टरनीले सोचेको जस्तो व्यापार गर्न सकेन मात्र होइन, धेरै नेगेटिभ कमेन्टहरू पनि पाउनु पर्यो। यो त्यो पछिल्लो हप्ताको कुराकानी मैले तपाईँहरूसँग सेयर गरेँ मुभी एन्ड मोरमा। यसपछि अब म तपाईँहरूलाई गीत सुनाउँछु, गीतपछि पनि म तपाईँहरूलाई फेरि पनि यस्तै किसिमको अर्को जानकारी दिनेछु हाम्रो मुभी एन्ड मोरमा।

0: कसरी पत्ता लाउने होला?
1: के पत्ता लगाउने?
0: कहाँ जाने होला? कोसँग कुरा गर्ने होला?
1: के को बारेमा?
0: फौजी सेवामा रहेकाहरूको पाउनदार के छ, कस्तो छ भन्ने विषयमा पत्ता लाउन खोजेको। साह्रै गाह्रो हुँदो रहेछ।
1: तपाईँको मतलब भत्ता, सेवा, सुविधा आदि इत्यादि?
0: तिनकै बारेमा जान्न खोजेको।
1: ए, त्यो त सजिलै छ नि। फौजी सेवामा सेवारतका लागि यस्तै यस्तै कुराहरूको बारेमा जानकारी गराउने उद्देश्यले एउटा नयाँ अनलाइन एपको सुरुवात भएको छ नि, जसको नाम हो डिस्कभर माई बेनिफिट्स।
0: यो त अति राम्रो कुरा सुनाउनु भयो।
1: हो त नि, यो एपद्वारा रेगुलर वा रिजर्भ ब्रिटिस फौजी सेवामा हुनेहरूको लागि उपलब्ध सेवा, सुविधा, भत्ता आदि सम्पूर्ण कुराहरूको जानकारी सहजै लिन सकिन्छ। यो एप चलाउन एकदमै सजिलो छ र यसमा भएका जानकारीहरू प्रष्ट तथा निष्पक्ष छन्। यो एपको बारेमा विस्तृत जानकारीको लागि gov.ukमा गएर डिस्कभर माई बेनिफिट्स को खोजी गर्न सक्नुहुन्छ।
2: Movie and more. नेपाली सिनेमामा अत्यन्तै रुचाइएकी नायिका हुन् निरुता सिंह, जसले दर्पण छाया जस्तो सुपर डुपर हिट सिनेमा मात्र होइन अनि थुप्रै सिनेमाहरू दिइन् जसमा धेरै जसो उनलाई चाहिँ अबला नारीको रूपमा प्रेजेन्ट गरिन्थ्यो। एउटा यस्तो इनोसेन्ट फिमेल जसले चाहिँ धेरैको अन्याय अत्याचारहरू सहने गरेको छ, टाइप्सको रोल चाहिँ धेरै गरिन् भन्दा चाहिँ फरक पर्दैन। लामो समय बितिसकेको छ निरुता सिंहलाई हामीले त्यसरी सिनेमामा ब्याक टु ब्याक आजभोलि देख्दैनौँ पनि, धेरै ग्याप पनि भएको छ, तर फटाफट कहिले काहीँ उनलाई हामी म्युजिक भिडियोमा देख्छौँ होइन, जुन म्युजिक भिडियोले उनलाई चाहिँ निरुता सिंह अझै पनि अभिनयमा छिन् है भन्ने कुरा चाहिँ जानकारी दिने गरेको छ दर्शकहरूलाई। तर यति बेला मलाई निरुता सिंहको कुरा यस कारणले गर्न मन लाग्यो किनकि तिजको माहौल चलिरहेको छ र यो तिजको माहौलमा प्रायः जसो गायक गायिकाहरूले आफ्नो गीतहरू सार्वजनिक गर्छन्। मैले गायक पनि भने तिजको बेलामा, किनकि आजभोलि त्यो ट्रेन्ड पनि देखिएको छ, तिजलाई टार्गेट गरेर गायकहरूले पनि आफ्नो गीत निकाल्ने। यति बेला भने गायिकाको कुरा गर्छु म, जसको नाम निशा सुनार। निशा सुनारको थुप्रै गीतहरू हामीले सुनेका छौँ रिमिक्समा, उनको आफ्नै आवाजमा, उनको ओरिजिनल भर्जनमा पनि सुनेका छौँ होइन। तर निशा सुनार अनि निरुता सिंह यो मिक्स्ड मैले जुन कुरा गर्दैछु यस कारणले हो किनकि निशा सुनारले तिजलाई टार्गेट गरेर सार्वजनिक गरेको उनको एउटा गीत लाली लपक्कै सारी सपक्कै, र यो गीतको म्युजिक भिडियोमा पनि हामीले निरुता सिंहलाई देखेका छौँ धेरै पछि। लास्ट इयरलाई तपाईँले सम्झिनु भएको छ भने लास्ट इयर एउटा गीतको म्युजिक भिडियो सार्वजनिक भएको थियो निरुता सिंहले अभिनय गरेको, यो जुनी यस्तै भयो भनेर होइन। त्यो गीतपछि अहिले आएर उनलाई यो गीतको म्युजिक भिडियोमा देख्यो, हुन त्यो बिचमा उनलाई थुप्रै म्युजिक भिडियोहरू पनि चाहिँ अफर भएकै हो, तर उनले ब्याक टु ब्याक म्युजिक भिडियो भने गर्न चाहेनन् जस्तो देखिन्छ। सो यो गीत जुन म कुरा गर्दैछु लाली लपक्कै, यो गीत तिजलाई टार्गेट गरेर रिलिज गरेको, जसमा चाहिँ निरुता सिंहलाई डान्स गर्दै गरेको हामी देख्न सक्छौँ, रातो साडीमा, हरियो पोतेमा होइन, पुरा तिजको गेटअपमा चाहिँ थुप्रै अरू दिदीबहिनीहरूको साथमा डान्स गर्दै गरेको देख्छौँ हामीले। दिदीबहिनी त दिदीबहिनी भइहाले तिजलाई लिएर होइन, तर यो गीतको म्युजिक भिडियोमा हामीले प्रकाश सपूतलाई पनि देख्छौँ। प्रकाश सपूतको प्रेजेन्सले पनि यो गीतलाई, यो गीतको म्युजिक भिडियोलाई अलिकति विशेष बनाएको छ भन्दा फरक नपर्ला। निशा सुनारको गीत, सुनिल विकको निर्देशन होइन, गम्भीर विष्टको कोरियोग्राफी रहेको यो गीतको म्युजिक भिडियोमा हामीले धेरै पछि भए पनि निरुता सिंहलाई देख्यौँ र मन परायौँ पनि। र एउटा रमाइलो कुरा चाहिँ के भने, यो म्युजिक भिडियोमा फर्स्ट टाइम निरुता सिंह र प्रकाश सपूत चाहिँ जोडी बनेका छन् होइन, तर यो जोडीलाई म्युजिक भिडियोमा देखिसकेपछि यति बेला एउटा अर्को किसिमको डिमान्ड चाहिँ आइरहेको छ मार्केटमा। त्यो के हो भने, तपाईँलाई म्युजिक भिडियोमा त हामीले एकसाथ देख्यौँ निरुता सिंह र प्रकाश सपूतलाई, तर फिल्ममा कहिले देख्नेछौँ? सो तपाईँहरूलाई फिल्ममा पनि हामी चाँडै देख्न चाहन्छौँ भन्ने कुराहरू पनि चलिरहेको छ। सो दर्शकहरूको डिमान्ड हो भने आई थिङ्क फुलफिल पनि होला, चाँडो ढिलो जहिले भए पनि होइन। तर यति बेला भने म यो गीत जुन लालीले पकेको मैले कुरा गरेँ तिजको माहौलमा, यो गीत म तपाईँलाई सुनाउँछु मुभी।

आजको कार्यक्रमको सुरुवातमा हामीले मास्टरनीको कुरा गर्यौँ, कसरी फिल्मले सोचेसो व्यापार गर्न सकेन र फिल्म सुपर फ्लप रह्यो भनेर, होइन? मैले सार्वजनिक बजेट पनि तपाईँहरूमा आज राखेको थिएँ, तर यति बेला पनि मलाई कुरा गर्न मन लाग्यो एउटा अर्को सिनेमा जुन भनौँ न मास्टरनीभन्दा केही समय अगाडि रिलिज भएको थियो, हाम्रै नेपाली गाउँघरको कथालाई बुनिएको कथा थियो। सिनेमाको नाम गौँथली, अब त भन्नु पनि पर्दैन किनकि यो सिनेमा सुपरहिट सिनेमाको लिस्टमा परिसकेको छ। सिनेमालाई निर्देशन गर्नुभएको थियो कपिल रिजालले, जो डाक्टर भोला रिजालका छोराको रूपमा चिनिनुहुन्छ। उहाँले निर्देशन गर्नुभएको सिनेमा गौँथलीले व्यावसायिक रूपमा असाध्यै राम्रो पर्फर्म गर्यो। श्रावणको 1 गतेबाट रिलिजमा आएको सिनेमा अहिले पनि थुप्रै हलहरूमा प्रदर्शनमै छ। पछिल्लो समयको डाटालाई हेर्ने हो भने सिनेमाले 25 करोड पनि नागिसकेको छ, 25 करोड 80 लाख होइन नागिसकेको छ। त्यो देख्दाखेरि खुसी लाग्छ, सिनेमाले 25-26 करोड कमाउने, थोरै बजेट इन्भेस्ट गरेको तर राम्रो कमाइ गर्ने, त्यो देख्दाखेरि खुसी लाग्छ होइन। नेपाली सिनेमाहरूको यसो समय जर्नीलाई फर्केर हेर्ने हो भने कुनै बेला एक्सन मुभीले यो किसिमको कमाइ गरिरहेको हुन्छ, कुनै बेला कमेडी फिल्मले, कुनै बेला सोसल स्टोरिज, र यति बेला भने आई थिङ्क सोसल स्टोरिजहरूको ट्रेन्ड चलिरहेको कारणले पनि होला। फर्केर हेर्ने हो भने पूर्णबहादुरको सारङ्गीको कुरा गरौँ, परानको कुरा गरौँ, गौँथलीको कुरा गरौँ होइन, यस्तै यस्तै किसिमको सिनेमाहरूले कमाइ गरिरहेको देखिन्छ। सो हामीले यो टिम, यो सिनेमाको टिमलाई धेरै धेरै धेरै बधाई नदिइ रहनै सक्दैनौँ कि। एकदमै आफ्नै फ्लोमा कमाइ गर्दै अगाडि अगाडि अगाडि बढिरहेको यो बेला पनि जुन हाम्रो भदौ 10 गते भोटेकोसी नदीमा जुन बाढी आयो होइन, विनाशकारी बाढी, त्यो बाढीले धेरैको धनजनको क्षति भएको छ, भौतिक संरचनाहरूको क्षति भएको छ, मानव क्षति भएको छ, सबै हामीलाई थाहा छ होइन यो कुरा। सो यो अवस्थामा यो बाढी पीडितहरूलाई पनि होइन प्रभाव भएको क्षेत्रमा पनि आर्थिक सहयोग पनि गरेको छ यो सिनेमाको टिमले। केही दिन अगाडि मात्रै कुरा गर्ने हो भने फिल्मको टिम, विशेष गरी फिल्मका निर्देशक कपिल रिजाल स्वयं नै अर्थ मन्त्रालय पुगेर डाक्टर सोर्नी वाग्लेलाई चाहिँ, अर्थमन्त्री जो हुनुहुन्छ, उहाँलाई 14 लाख रुपियाँ चाहिँ चेक हस्तान्तरण पनि गरेका छन्, यानि सहयोग गरेका छन्। फिल्मको कुरा गर्नुपर्दा हामीले कलाकारहरू अरुण छेत्री, सिमरन खड्का, मदन कृष्ण श्रेष्ठ, प्रकाश घिमिरे होइन, यी सबै कलाकारहरू कुरा गरौँ, लुनी बातुलादरको रविन्द्र झा, ईश्वरी बराल, सबैको पर्फर्मेन्स यति राम्रो बनेको छ, सायद त्यसै कारणले गर्दा पनि फिल्म यसरी सुपरहिट भएको छ। एनिवेज, हाम्रो तर्फबाट, मुभी एन्ड मोरको तर्फबाट गौँथली टिमलाई यो अचिभमेन्ट्सको लागि धेरै धेरै धेरै बधाई।

प्राय जस्तो कुनै पनि एउटा परिवारमा झै झगडा भयो, लडाई भयो, अझ त्यसमाथि देउरानी जेठानीको बिचमा कपाल भुत्ला भुत्ली भयो भने छिमेकीहरूको अवस्था कस्तो हुन्छ, कहिले सोच्नु भएको छ? प्राय जस्तो परिवारमा छरछिमेकमा यसरी झगडाहरू हुँदाखेरि चाहिँ के गरिन्छ भने एउटा चाहिँ ओहो उसको घरमा त यस्तो भयो नि भनेर कुरा गर्ने विषय पनि बन्छ। एउटी आमा, दुई छोराहरू, गाउँको घर, सबै कुरा राम्रो चलिरहेको, एकदमै सुख, सबै कुराले सुखी, सबै कुराले। तर जब त्यो घरमा बुहारी भित्रिन्, त्यो पनि एक होइन दुई दुईजना, देउरानी जेठानी, दुवैको बिचमा हुने गरेको लडाई झगडा कपाल भुत्ला भुत्ली, यो कुराले चाहिँ वरिपरिको छिमेकीहरूलाई चाहिँ हुन्छ नि यो घरमा के भएको भनेर एक किसिमले रमाइलो पनि, मजा पनि र क्युरियोसिटी पनि, र जुन घर घरमा हुन्छ, गाउँ घरमा हुन्छ होइन, त्यो कुरा, त्यो कथालाई चाहिँ उतारिएको सिनेमा हो झिङ्गे दाउ। झिङ्गे दाउ हेर्दाखेरि हामीले धेरै कुरामा आफूलाई पनि रिलेट गऱ्यौँ, धेरै कुराहरूलाई लिएर चाहिँ हो यो हामीले त देखेको सुनेको थाहा पाएको कुराहरू हो जस्तो पनि हामीले अनुभव गऱ्यौँ। स्पेसियली आचल शर्मा र केकी अधिकारी दुवैजनाको बिचमा देउरानी जेठानीको जुन टसन देखाइएको थियो त्यो सबभन्दा धेरै मन पराइयो। र यति बेला यो सिनेमाको कुरा म यस कारणले गर्दैछु किनकि झिङ्गे दाउको निकै सफलतापछि चाहिँ अब आएर झिङ्गे दाउ 2 पनि रिलिज हुने तयारीमा छ। यो कुरा त मैले सेयर गरिसकेको छु तपाईँहरूलाई कि संविधान दिवसको अवसर पारेर असोजको 2 गते यो सिनेमा रिलिज हुँदैछ, पार्ट 2, झिङ्गे दाउको पार्ट 2। र यो पार्ट 2 रिलिज हुने डेट सँगसँगै सिनेमाको एउटा गीत पनि सार्वजनिक गरियो जुन तिजसँग रिलेटेड थियो, तिजको बारेमा थियो, तिजको छेकोमा रिलिज गरिएको थियो होइन, र गीतलाई पनि मन परायो र गीत हेरेर सबैजनाले झिङ्गे दाउ पार्ट 1 रिलेट पनि गरे। पार्ट 2 अझ धेरै कुराहरू देखिनेछ पक्कै पनि, डाउट छैन। तर सिनेमामा हामीले के अधिकारी, आचल शर्मा मात्रै होइन, सिनेमाका योभन्दा अगाडिका कलाकारहरू महेश त्रिपाठी, कुशल विष्ट, हिउँबाला गौतम, आर्यन सिग्देल, वसुन्धरा भूषाल, चैतन्य देवी, सरोज खनाल, सङ्गम मण्डारी, अभयराज बराल, अंशु महर्जन, विजय देवजा सबैलाई देख्नेछौँ फेरि पनि सिनेमामा। ज्ञानेन्द्र देउजाद्वारा निर्देशन गरिएको यस सिनेमाको पार्ट 1 जति रेस्पोन्स पाएको थियो, पार्ट 2 पनि त्यति नै रेस्पोन्स पाउनेछ भनेर अपेक्षा गरेको छ। सो हामी आशा गरौँ पार्ट 1 छोडेको इफेक्टलाई कन्टिन्यू पार्ट 2 पनि अगाडि लैजानेछ।

0: ಎಸ್ ಗೋರ್ಖಾ ರೇಡಿಯೋ.
1: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ,
2: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि सन्तुलित खानपान.
1: शरीरका अन्य अङ्गहरू जस्तै तपाईँको मस्तिष्कलाई पनि स्वस्थ रही सही ढङ्गबाट काम गर्नको लागि विभिन्न पोषक तत्त्वहरूको आवश्यकता पर्दछ. शारीरिक स्वास्थ्यको लागि उचित हुने सन्तुलित आहार तपाईँको मानसिक स्वास्थ्यको लागि पनि राम्रो हुन्छ.
2: विश्वमा प्रत्येक चार मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ, तसर्थ आफैलाई मद्दत गर्नुहोस्.
1: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk.
0: EFBS Gorkha Radio. Movie and more.

आउनुहोस् अब हामी एकैछिन कुरा गरौँ एउटा यस्तो सिनेमाको बारेमा जुन सिनेमाले नेपाल मात्र होइन, नेपाली सिनेमा मात्र होइन, नेपालीहरू सबै र नेपाल स्वयंलाई लिएर इन्टरनेसनली एउटा जुन छाप छोड्न सफल रह्यो त्यो सिनेमाको बारेमा कुरा गर्दैछु म। विश्व प्रतिष्ठित कान्स फिल्म फेस्टिभलमा अनसर्टन रिगार्ड विधातर्फको दोस्रो ठुलो पुरस्कार जसलाई मानिन्छ जुरी प्राइज, यो जुरी प्राइज जित्न सफल पहिलो नेपाली फिल्म हो एलिफेन्ट्स इन द फग है, तिनीहरू भन्ने नाम दिएको छ नेपालीमा चाहिँ। यो सिनेमाले जब कान्स फिल्म फेस्टिभलमा यो लेभलको अवार्ड जित्यो अनि समथिङ 8 मिनट्सको स्ट्यान्डिङ ओभिएसन पायो, त्यो हेर्दाखेरि हामीले अलिकति कोसिस गर्ने हो भने त राम्रो सिनेमा बनाउन सक्छौँ या यस्तो सिनेमा बनाउन सक्छौँ जसले चाहिँ दर्शकहरूको मन मस्तिष्कमा आफ्नो लागि ठाउँ बनाउन सक्छ भनेर सोच्न सक्छौँ नि त होइन। र यो सिनेमाको कुरा मैले यस कारणले गरेँ किनकि इन्टरनेसनली एउटा राम्रो छाप छोडिसकेको यो सिनेमा यति बेला नेपाली सिनेमा हलहरूमा छ, प्रदर्शनमा आएको छ यो सिनेमा कृष्ण जन्माष्टमीदेखि। सिनेमाले सुरुवातमै लगभग 100 बढी सोहरू पाएर रिलिजमा आएको, नहोस् पनि कसरी कान्स फिल्म फेस्टिभल जस्तो ठाउँमा स्ट्यान्डिङ ओभिएसन पाउनु भनेको सानो कुरो होइन, कान्स फिल्म फेस्टिभल जस्तो ठाउँमा अवार्ड लिनु भनेको सानो कुरो होइन, त्यो पनि जुरी प्राइज। सो यो सिनेमा जुन सिनेमालाई प्रिमियर पनि गरियो, यहाँ प्रिमियर गरेपछि प्रदर्शनमा ल्याइयो, जुन सिनेमामा हामीले कलाकारको रूपमा पुष्पा थिङ, लामा, दीपिका यादव, जस्मिन विश्वकर्मा, एलिज घिमिरे, गौरी मल्ल, माओत्से गुरुङ जस्ता नयाँ अनुहारहरू होइन, गौरी मल्ल बाहेक अन्य कलाकारहरू प्रायः चाहिँ नयाँ अनुहार भन्छौँ, तर यिनै नयाँ कलाकारहरू राखेर बनाइएको सिनेमाले जुन लेभलको प्राइज जित्यो त्यो जति कुरा गरे पनि कम छ। फिल्मलाई प्रिमियर गर्दा पनि लगभग नेपाली सिनेमाका प्राय कलाकारहरू, चाहे मनिषा कोइराला भनौँ, करिश्मा मानन्दर, दिया मास्के, ऋचा शर्मा, केकी अधिकारी, गरिमा शर्मा, उषा रजक, नजिर हुसेन या अन्य सबैले सिनेमालाई खुलेर तारिफ गरेको देखियो। अविनाश विक्रम शाहको लेखन अनि उनीको निर्देशनमा बनेको यो सिनेमा एलिफेन्ट्स इन द फग यति बेला नेपाली सिनेमा हलमा लागिरहेको छ, मैले तपाईँलाई बताएँ, सेयर गरेँ होइन। जुन सिनेमाको बारेमा बलिउडका एकदमै नाम चलेका निर्देशक कलाकार अनुराग कश्यपले पनि नेपालले अब यो सिनेमाको साथमा ठुलो फड्को मार्नेछ नेपाली सिनेमा इन्डस्ट्रीमा भनेर भनेका छन्। सो हामीले के भन्न सक्छौँ भने एउटा सानो बजेटमा बनाएको सिनेमाले चाहिँ एउटा त्यो लेभलको इफेक्ट दिन सक्दैन भन्ने चाहिँ होइन है, भनेर एउटा त्यो इक्जाम्पल सेट गरेको सिनेमा हो एलिफेन्ट इन द फग, जसको बारेमा मैले तपाईँहरूसँग सेयर गरेँ। सिनेमा हलहरूमै छ, तपाईँहरूको नजिकै हामीले यस्तो सिनेमा हललाई हेरिदिनुपर्छ, हेर्नुपर्छ, हेरिदिनुपर्छ भन्दा नि हेर्नुपर्छ हाम्रो आफ्नै लागि पनि, हाम्रो आफ्नै लागि पनि अफकोर्स, कि नेपालमा कस्तो सिनेमा बनेछ त जसले यो लेभलको अवार्ड जित्यो भनेर पनि हेर्नुपर्छ, नेपाली सिनेमालाई सपोर्ट गर्नुपर्छ, माया गर्नुपर्छ। मैले यो जानकारी पछि मुभी एन्ड मोरमा फेरि पनि म तपाईँलाई गीत सुनाउँछु किनकि यो कार्यक्रममा हामी कुराकानी मात्र होइन गीत पनि सुन्ने गर्छौँ।

मुभी एन्ड मोरको आजको एपिसोड यति नै, आजको लागि यति नै, किनकि मैले लिएर आएको कलेक्सनहरू जसमा जानकारी थियो, गीत सङ्गीत थियो, सबै कुरा तपाईँलाई दिइसकेको छु, सुनाइसकेको छु, र अब पनि बिदा माग्नुपर्ने समय भइसकेको छ। जाँदा जाँदै एउटा अर्को गीत छोड्छु है तपाईँहरूको लागि, यो गीत पनि सुन्नुहोस् अनि सुन्दै गर्नुहोस् बिएफबिएस गोर्खा रेडियो। तपाईँहरूको समय शुभ रहोस्। नमस्ते।

0: सैन्य समुदायमा
1: बेलायत भरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: फ्लाई बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो।
0: गोर्खा रेडियो
3: बहादुर थापा र उहाँका समकक्ष जिम एस लिप्पेले सम्बन्ध स्थापना सम्बन्धी पत्र आदान प्रदान गर्नुभएको नियोगले जनाएको छ। यो सँगै नेपालले द्वितीय सम्बन्ध स्थापना गरेका मुलुकको संख्या 185 पुगेको छ। कांग्रेसको देउबा पक्षले पार्टीको लेटर हेडमा अपिल जारी गर्न थालेको छ। संस्थापनी इतर पक्षका डाक्टर शशाङ्क कोरलाले सभापति गगन थापाको नेतृत्वमा हुन लागेको महाधिवेशनमा सहभागी नहुन भन्दै देशभरका कार्यकर्तालाई आग्रह गर्नुभएको हो। देउवा पक्षका महाधिवेशन आयोजक समिति संयोजक डाक्टर कोरलाले असोज 3 गतेबाट विधि प्रक्रिया मिची सुरु गर्ने भनिएको महाधिवेशनमा भाग नलिन आग्रह गर्नुभएको हो। डाक्टर कोरलाले 14 महाधिवेशनबाट निर्वाचित समितिले गर्ने महाधिवेशनमा सहभागी हुन आग्रह गर्नुभएको छ। आफ्नो पक्षले मङ्सिर 21-23 गतेसम्म केन्द्रीय महाधिवेशन गर्ने अपिलमा उल्लेख छ। थापा नेतृत्वको विशेष महाधिवेशनबाट आएको समितिले असोज 3 गतेदेखि वडा अधिवेशन सुरु गर्दैछ। डाक्टर कोरला नेतृत्वको समितिले असोज 15 गतेदेखि वडा अधिवेशन गर्ने तय गरेको छ। कंग्रेस सभापति गगन थापाले रसुवाको हिमबाडीमा बेपत्ता व्यक्ति भेटिएमा नियमित जीवनमा फर्कन सक्ने गरी कानून संशोधन गर्न आग्रह गर्नुभएको छ। सभापति थापाले बेपत्ताका परिवारले कुशको प्रतिमा बनाएर अन्त्येष्टि गरिसक्दा पनि कानूनले मृतक घोषणा गर्न 12 वर्ष कुर्नुपर्ने अवस्था उहाँले परिवर्तन गर्न भन्नुभएको हो। मृत प्रमाणित व्यक्ति कुनै दिन जीवित फर्किएमा निजको कानूनी स्थिति सम्पत्तिको हक र पहिचानको समेत रक्षा हुने प्रावधान पनि संशोधित व्यवस्थामा स्पष्ट गर्न उहाँको आग्रह छ। बाढीको 3 साता बित्दा पनि आधिकारिक तथ्याङ्क सार्वजनिक नहुँदा र राज्यका निकायका फरक फरक तथ्याङ्कले पीडितहरू थप अन्यमा परेका थापाले बताउनु भएको छ। कानूनी अन्यले गर्दा वडाबाट मृत्युदर तथा प्रमाणपत्र लिन नसकिने, पैतृक सम्पत्ति तथा ब्याङ्क खाता नामसारी गर्न बाटो बन्द हुने, बिमा दाबी राहत र पेन्सन सुविधाबाट वञ्चित हुनुपर्ने तथा मृत्युको न्यायिक घोषणाका लागि अदालत आउनुपर्ने लामो कानूनी अवस्था उत्पन्न हुन सक्नेतर्फ उहाँले ध्यान आकर्षण गर्नुभएको छ। भोटेकोशी बाढी सङ्कटग्रस्त स्थानीय तहका प्रमुखहरूले प्रधानमन्त्री र मन्त्रीहरूको कुरा सुन्दा आशावादी भएको बताएका छन्। रसुवा उत्तरगाया गाउँपालिकाका अध्यक्ष माधव प्रसाद अर्याल,
4: आजको बैठक छलफल औपचारिकता मात्रै भयो कि उपलब्धिमूलक पनि भयो?
5: अब उपलब्धि त जे प्रतिबद्धता व्यक्त गरेको छ त्यो कार्यान्वयनको चरणमा पुगेपछि चाहिँ उपलब्धि देखिने हो। हामीले सबै पक्ष समेटेर विषयहरू राख्यौँ। हामीले राखेका विषयप्रति उहाँ अलि कतिपय कुराहरू पनि छुटेको रहेछ, यो क्षेत्र पनि समेट्न पर्ने रहेछ। त्यसलाई समेटेर तपाईँहरूले त्यहाँको आवश्यकताको आधारमा गर्नुपर्ने कामहरू गर्दै जानुहोस्। कुनै स्रोत साधनको अभाव हुँदैन, सहज सरल ढङ्गले हामीले त्यस समाधान गर्दै जानेछौँ भन्ने ढङ्गको उहाँको प्रतिबद्धता हामीले पायौँ।
4: काम चाहिँ तपाईँहरूले गर्दै जाने अनि स्रोत साधन चाहिँ उहाँले जुटाइदिने,
5: यस्तो छ। अब त्यो सँगसँगै भौतिक पूर्वाधार मन्त्रालयमा हामी छलफलमा बस्यौँ। विशेषतः कनेक्टिभिटीसँग सम्बन्धित विषय र पूर्वाधारसँग सम्बन्धित विषयहरूमा बढी खानेपानी लगायतका क्षेत्र धेरै डामाडोल भएको स्थिति छ। झोलुङ्गे पुल लगायतका हाम्रा चाहिँ कक्की पुलहरू, मोटरेबल पुलहरू एकदमै ध्वस्त भएर आवतजावतको समस्याहरू भइरहेका छन्। बनेका संरचनाहरू ध्वस्त भएका छन्। यी सबै चिजलाई लयमा फर्काउनुको लागि के गर्नुपर्छ? छलफल सकिसकेपछि सचिवको अध्यक्षतामा त्यो मन्त्रालय अन्तर्गत 4 विभागका प्रमुखहरू र प्रभावित स्थानीय तहहरू मेयर र अध्यक्षहरू रहेको एउटा कार्यदल बनेको छ। त्यो कार्यदलको पहिलो मिटिङ पनि हामी बसिसक्यौँ। मिटिङले 3 दिनभित्र आफ्नो स्थानीय तहभित्र तत्काल गर्न सकिने र गर्नुपर्ने कामहरू के हुन्, नियमित कामलाई लयमा फर्काउन गर्नुपर्ने कामहरूको पहिचान गरेर स्थानीय विपद व्यवस्थापन समितिको बैठक बसेर, स्थानीय कार्यपालिकाको बैठक बसेर सिफारिस गरेर 3 दिनभित्र त्यो कार्यदललाई उपलब्ध गराउने र कार्यदलले चाहिँ त्यसको समग्र प्रतिवेदन बनाएर आवश्यक पर्ने बजेटदेखि लिएर सम्पूर्ण एनडीआरएनबाट निर्णय गराएर कार्यान्वयन जाने गरी बाहिर निस्केका छौँ।
4: अनि अलिकति सास पला छ, उत्साह केही थप्यो?
5: मैले फेरि पनि भनेको छु, अब हाम्रो चाहिँ निर्णय चाहिँ हुने गरेका छ तर कानुनी कुरा चाहिँ अलि बेसी जटिल, अलि अप्ठ्यारो र अलि गाँठो पर्ने गरेका छ। अब उहाँहरूको चाहिँ अलि बेसी हुटुटी चाहिँ देखिन्छ काम गर्ने। अब हाम्रा पनि कतिपय नीतिगत कुराहरू, कानुनी कुराहरूका सीमा र दायराहरू छन्। अब यो पक्षलाई सम्बोधन गर्नलाई विशेष व्यवस्था गर्नुपर्छ भन्ने मलाई लाग्छ।
3: बेलायतका प्रधानमन्त्री एन्ड्री बर्नहामले पिताको निधनपछि दैनिक कामबाट केही समय विश्राम लिनुहुने भएको छ। बर्नहामका पिता रोय गहिरो अल्जाइमर्स रोगबाट पीडित हुनुहुन्थ्यो, यसको अर्थ उहाँले आफ्नो छोरा प्रधानमन्त्री भएको चेत थिएन भनिएको छ। केही समयदेखि हेरचाह केन्द्रमा बसेका रोयले भोगेको जीवनबाट सिकेर सामाजिक सेवा पुनः संरचना गर्न प्रेरणा मिल्ने गरेको प्रधानमन्त्री बर्नहामले बताउने गर्नुभएको छ।
2: catch them caring for someone else's dad or someone else's mum.
6: यो BFBS गोर्खा रेडियो हो।

जिन्दगीमा यो गरौँला त्यो गरौँला कति कति रहर बल्ल बल्ल एउटा रहर पुरा भए अर्को जन्मिने कति खुसी त्यो रहर पुरा हुँदा अब यो गर्नुपर्छ अब त्यो गर्नुपर्छ मानिसका महत्वपूर्ण महत्वपूर्ण रहरहरू त्यही दुई चाडा त हो नि काठमाडौँमा एउटा राम्रो जागिर जागिर भएपछि बस्नका लागि छत भए कति राम्रो हुन्थ्यो अनि घरको आवश्यकता र घरको सपना घर पनि दुःख सुख केही वर्षमा बन्छ घर बनेपछि एउटा गाडी भए सुनमा सुगन्ध हुन्थ्यो कतै यसो जानु आउनु पर्यो भने कति सुख हुन्थ्यो पुरै परिवार एउटै गाडीमा बस्न पाइन्थ्यो त्यो रहर फेरि बल्ल बल्ल पुग्न नपाई अर्को एउटा रहर जन्मिन्छ रहरहरू एकपछि अर्को जन्मिँदै जान्छन् त्यति भएपछि लगभग जिन्दगीमा सबै कुरा पुगे जस्तो लाग्छ दुई चार पैसा भए मिठो खाने राम्रो लाउने घुमघाम गर्ने अनि छोराछोरीका लागि राम्रो स्कुल अलिकति जग्गा जमिन जोडिदिन पाए हुन्थ्यो वा छोराछोरीको पढाइका लागि अलिकति बचत गरिदिन पाए बुढेसकाल ढुक्क हुने थियो यस्तै सपना व्यक्तिले सजाउने गर्दछ र हामीले पनि त्यही सपना सजाएका थियौँ तर त्यो सपना हो आज म त्यो सपनाको कुरा गर्छु आज म मेरो जिन्दगीको कुरा गर्छु आज म हामी दुवैले देखेको त्यो सपना अनि हाम्रा पुरा भएका सपना अनि हामीले हाम्रा सन्तानका लागि देखेको सुखद सुखद सुन्दर सपना यी सबै सबै मेरो जीवनको कथा म तपाईँलाई आज सुनाउँछु भनेर हामीलाई कल्पितजीले लेखी पठाउनु भएको छ कल्पितजीको सपना के थियो भोगाई के भयो जीवनको कथाले कुन मोड लियो अथवा जीवनको त्यो सुन्दर सपना पुरा भयो वा बीचमै रोकियो के हुन्छ त यो जीवनको कथामा यात्रा जिन्दगीकोमा कल्पितजीले लेखी पठाउनु भएको उहाँको जीवनको कथा म तपाईँलाई अवश्य आज पढेर सुनाउँछु जुन कथा उहाँले हामीलाई लेखी पठाउनु भएको छ र कल्पितजीको जीवनको कथालाई अगाडि बढाउनु भन्दा पहिला आउनुहोस् यात्रा जिन्दगीकोलाई अगाडि बढाउँ यात्रा जिन्दगीकोमा यहाँहरू सम्पूर्णलाई हार्दिक स्वागत तथा अभिवादन गर्दछु रेडियो स्टेशन BFBS गोर्खा रेडियो र तपाईँको छेउमा हाजिर छु मन्दिरा

हजुर, यात्रा जिन्दगीको सुनिरहनु भएको छ BFBS गोर्खा रेडियोमा। तपाईँको छेउमा मन्दिरा छु र आज हामीलाई कल्पितजीले उहाँको जीवनको कथा लेखी पठाउनु भएको छ। कल्पितजी यसरी आफ्नो जीवनको कथा अगाडि बढाउनुहुन्छ। हामी काठमाडौँका बासिन्दा हौ। मैले थाहा पाएसम्म हामी 4 पुस्तादेखि काठमाडौँमै छौ। त्यो भन्दा अगाडि हाम्रा पुर्खाहरू नुवाकोटबाट काठमाडौँ झरेका रे। जिजुमुवाहरूले यही भनेको मैले सुनेको हुँ। त्यसपछि जिजुबुवा, हजुरबुवा, बुवा, हामी 4 छोरा 2 छोरी, ठ्याक्कै आधा दर्जन मेरो 12 आमाको सन्तानहरू। खै के सोचले हो, 4 छोरै छोरा भएपछि सायद अरूहरू छोराप्रति लालाहित भएर छोरी छोरी जन्माएर छोरा जन्माउँछन्, तर हाम्रो घरमा ठ्याक्कै उल्टो भए जस्तो छ। 4 भाइ छोरा भएपछि अब त पुग्यो सबैले भनिरहेका थिए रे, तर बुवालाई छोरीको रहर। त्यसपछि जेठी बहिनी जन्मी, जेठी जन्मिसकेपछि अब पुग्यो भन्दा भन्दै खै कान्छी पनि जन्मिएकी रे। हजुरआमाले ठट्यौली गर्दै यस्तै कथा हामीलाई सुनाउने गर्नुहुन्थ्यो। जे भए पनि जेठो दाई, माइलो दाई, साइलो दाई अनि म कान्छो, अनि म पछि 2 बहिनीहरू। खासमा भन्ने हो भने सबैजना त्यही 2 वर्षको फरक, 2-2 वर्षको फरकमा कति गाह्रो

तला भाडामा दिइएको थियो। हाम्रो ठुलो आँगन थियो, हामी त्यहीँ खेल्थ्यौँ। हजुरआमा आँगनमा सुकुल ओछ्याएर बत्ती काट्ने, तरकारीहरू केलाइदिने, घाम ताप्ने काम गर्नुहुन्थ्यो। हामी त्यतैतिर खेलिबस्थ्यौँ। हजुरबा र आमाले करेसा बारीमा राम्रो तरकारी रोप्नु भएको थियो। बुवाले भने छुट्टीको दिनमा अलिकति व्यवस्थित गरिदिने काम गर्नुहुन्थ्यो। हामी त्यतै खेल्थ्यौँ, उफ्रिन्थ्यौँ, साथीभाइहरूसँग घुम्थ्यौँ अनि स्कुल गएर आउँथ्यौँ। यसरी हामीले आफ्नो शिक्षालाई पनि अगाडि बढाउँदै रमाइलोसँग हामीले बालापन बिताएका हौँ।

बुवाले पनि पढेको हजुरबाले नि पढेको भएर छोराछोरीलाई पढाउनु पर्छ भन्ने त्यो चेतना हाम्रो घरको परिवारमा थियो। त्यसैले पनि हामी चार भाइ पनि स्कुल जान्थ्यौँ र बहिनीहरू पनि स्कुल जान थाले र हामीले यसै गरी बिस्तारै बिस्तारै जेठो दाई, माइलो दाई, साइलो दाई अनि म अनि त्यसपछि बहिनीहरूले एसएलसी पास गरेका हौ। बिस्तारै बिस्तारै दाईहरू कलेज जान थाल्नुभयो, जागिर खान थाल्नुभयो, विवाह भयो। तीन दाजुहरूको विवाह भएपछि एक एक वर्ष डेढ डेढ वर्षपछि एउटा एउटा बहानामा घरमा कुरो नमिलेपछि थुप्रै जहान भएपछि भाउजूहरूको चित्त नबुझेपछि नचाहँदा नचाहँदै पनि घर भागबण्डामा बाँडियो अनि अन्तमा मेरो विवाहपछि दुई बहिनीहरूको विवाहको कुरा आयो। मेरो विवाह भएको लगभग दुई वर्षपछि बहिनीहरूको विवाह एउटै घरमा भयो। जुम्ल्याहा दाजुभाइको कुरा आयो। आमा बुवाले अब सबैजना छुट्टिएपछि हामीहरू छौन्जेल त हो नि, हामीहरू नभएपछि यिनीहरूको माइती पनि खोइ के हुन्छ के हुन्छ। दुवैजना एउटै घरमा भयो भने एकले अर्कोलाई साथ दिन्छन्। त्यही भएर जुम्ल्याहा युवकहरूको कुरो आयो। त्यसपछि धेरै घर सल्लाह भएपछि घर परिवार पनि राम्रो छ, पढे लेखेको पनि हो, काठमाडौँमै घर किन रोक्नुपर्ने कुरा छ र बहिनीहरूले पनि मन पराएका छन् भनेपछि एउटै घरका जुम्ल्याहा दाजुभाइलाई हाम्रा बहिनीहरू विवाह गरेर दिएका हौ। अनि बहिनीहरूको विवाह पश्चात त्यो घर बिक्यो जुन घरमा हामी बसेका थियौँ। नबेची नहुनु पर्ने अवस्था आइलाग्यो। त्यो घर बेच्दा आमा रुनु भएको थियो। पुस्तेनी घर कति सञ्चित गरेर, कति माया, कति कथा व्यथा छ यो घरमा, कति तिमीहरू

को बालापनको सम्झना छ यो घरमा। हजुरबा हजुरआमाले कति दुःखले बनाउनु भएको, नबेचौँ भन्दा दाजु भाउजूहरू मान्नु भएन। दाजु भाउजू नमानेपछि मेरो श्रीमतीले पनि छोडिदिनुहोस् है, फेरि बनाउँला, आमा बुवालाई बरु हामी पालौँला भनेकी थिए। मैले उसको वचन हुन्छ भनेर मानेर मन्जुरी पनि दिएको थिएँ। अन्तत घर बिक्यो। त्यत्रो ठुलो आँगन, करेसा बारी, घर र करेसा बारी सबै गर्दा 1.5 रुपियाँ थियो। त्यो बेचेपछि त्यसको 5 भाग लाग्यो। 5 भागमा 3 भाग दाजुहरूले लिएर आ आफ्नो भागको जग्गा जमिन किनेर छुट्टै छुट्टै घर बनाउनु भयो।

0: कुनै भोजको निम्तोलाई व्यवस्था गर्नुभयो, केही छैन। कुनै विवाह वर्तमानको निम्तोलाई बिर्सनु भयो, अलिअलि अप्ठ्यारो लाग्यो होला तर पनि ठिकै छ। अनि सर्भिकल स्क्रिनिङको निम्तोलाई चाहिँ के यो निम्तोलाई व्यवस्था गर्ने वा बिर्सने खतरा मोल्न सक्नुहुन्छ तपाईँ? दि एनएचएस सर्भिकल स्क्रिनिङ प्रोग्राम सन् 1988 सुरु भएको थियो र यसले वर्षेनी 5,000 भन्दा धेरैको ज्यान जोगाउने गरेको छ। तर यसले तब मात्र ज्यान जोगाउन सक्छ जब महिलाहरूले आफ्नो स्क्रिनिङ गराउँछन्। तपाईँले पनि आफ्नो सर्भिकल स्क्रिनिङको निम्तोलाई व्यवस्था नगर्नुहोला। यदि तपाईँले आफ्नो पछिल्लो स्क्रिनिङ छुटाउनु भएको छ भने आजै यसका लागि अपोइन्टमेन्ट मिलाइहाल्नुहोस्। यस सम्बन्धित विस्तृत जानकारीको लागि आफ्नो जीपी प्र्याक्टिसमा सम्पर्क गरिहाल्नुहोस् वा nhs.uk गएर सर्भिकल स्क्रिनिङको खोजी पनि गर्न सक्नुहुन्छ।
1: कथा तिम्रो पनि र मेरो पनि,
2: यात्रा तिम्रो पनि अनि मेरो पनि।

हजुर, यात्रा जिन्दगीको सुनिरहनु भएको छ BFBS गोर्खा रेडियोमा। तपाईँको छेउमा मन्दिरा छु र आज हामीलाई कल्पितजीले उहाँको जीवनको कथा लेखी पठाउनु भएको छ। कल्पितजी यसरी आफ्नो जीवनको कथा अगाडि बढाउनुहुन्छ। आमा बुवाको भाग चाहिँ जसले आमा बुवालाई पाल्छ उसैको हुने भन्ने कुरो भयो। सबैजनाले मुखामुख गरे। आमा बुवाको भाग देखेर सबैलाई लोभ त लाग्यो, तर आमा बुवालाई पाल्नु पर्ने भन्ने कुराले सबैजना पन्छिए। अनि बुवाले भन्नुभयो, ठिक छ, तिमीहरूलाई हामी बोझ छौँ भने तिमीहरू एक्लै एक्लै बस। जति भागमा तिमीहरूको आएको छ त्यति हाम्रो पनि छ। तिमीहरू आफ्नो स्वास्नी छोराछोरी पाल्न सक्छौ त्यति भागले भने हामी पनि त बाँच्न सक्छौ नि। तिमीहरू कोही चाहिएको छैन, हामी एक्लै बस्छौँ। बा कड्किनु भयो। साइलो दाई पनि चुपो लागेर भित्र पस्नुभयो। अनि मैले भने, बा किन चिन्ता गर्नुहुन्छ, म छँदैछु नि। बहिनीहरू भोलि माइती भनेर आउँदा कहाँ जाने, काहीँ न काहीँ त तपाईँहरू चाहियो नि। हजुरआमा हुनुहुन्छ, त्यो पितृ भएको हजुरआमालाई छोडेर कहाँ जाने। हामी सानो घर यतै बनाउँला। मैले हिजो अस्ति नै विक्रमको बुवासँग कुरा गरेको छु। विक्रमको बुवाले त्यो बाटो छेउको चारना जग्गा बेच्छु भन्नुभएको छ, त्यही किन्ने विचार गरेको छु। आमाले भन्नुभयो, बाबु बाटो छेउको जग्गा महँगो हुन्छ, अलि भित्रको भयो भने सस्तो हुन्छ नि। अनि बुवाले भन्नुभयो, चार आना होइन छोरो, छ आना किन, म कुरा गरौँला। छ आना भयो भने यसो आँगन साँगन पनि हुन्छ, चार आनाले के गर्नु, घरै मात्रै भन्छ। तिन आनामा घर बनाउला, तिन आना आँगनबारी हुन्छ। सहर बजारको घर जग्गा राम्रो पैसा आयो, अलिअलि दाजु भाउजूले जम्मा गरेको, अनि जग्गा र घर किन्नलाई त पुगिहाल्यो। हामीलाई आमा बुवाको र हाम्रो गरेर झन् मनज्ञ पुग्यो। अलिअलि आफूले जम्मा गरेको छँदै थियो, अलिअलि ससुरालीबाट पनि सहयोग भयो र हामीले छ आना भनेको आठ आना जग्गा किन्यौँ। आठ आनामा साढे तिन आनामा घर बनायौँ। अरू फेरि जस्तो पहिला थियो त्यस्तै गरी करेसा बारी पनि बन्यो, आँगन पनि बन्यो, फुल बगैँचावाला पनि बन्यो। साढे दुई तलाको घर बनाइयो। माथिको डेढ तला आफूलाई राखियो, तल भाडामा दिइयो। जस्तो पहिलाको घर थियो त्यस्तै त्यस्तै तरिकाले मैले घर बनाएँ। बुवाले पुरै साथ दिनुभयो। फेरि सुखका दिनहरू फर्किए, मेरा सन्तान भए, एक छोरा एक छोरी। घरमा असाध्यै सुख शान्ति भयो। हजुरआमा पनि दङ्ग पर्नु भएको थियो। बुवा आमा हजुरआमा म मेरी श्रीमती र दुई बच्चाहरू। कहिलेकाहीँ बहिनीहरू आउँथे, एकछिन खुसी दिएर उनीहरू जान्थे। आमा बुवा दाईहरूले बोलाए पनि नबोलाए पनि के छ हो तिमीहरूको हालखबर, आज हामी तिमीहरूकैमै आएको भनेर महिना महिना दिनमा उहाँहरूले नबोलाए पनि आमा बुवा तिनजना दाजुहरूकोमा एक दिन दुई दिन बसेर आउनुहुन्थ्यो, ताकि नाति नातिनाहरूले नबिर्स्युन् भनेर। अनि चाड पर्वमा सबैजना हाम्रै घरमा जम्मा हुन्थे। यसरी फेरि एउटा परिवार एकै ठाउँमा जम्मा हुने भेला हुने वातावरण जुर्यो। साना साना मनमुटावहरू बिस्तारै बिस्तारै हट्दै गए। अनि आमा बुवा हजुरआमाले सबै कुरा बिर्सिदिएपछि दाजुहरूलाई झ्याउ भएन, आमा बा र हजुरआमालाई पाल्नु परेन, त्यसैले पनि उहाँहरू खुसी हुनुभयो। चाडबाडमा हाम्रै घरमा सबैजना आएपछि त्यति खर्च पनि गर्नु परेन। यसरी हाम्रो घर व्यवहार चलिरहेको थियो। बहिनीहरूको विवाह गरेपछि हजुरबालाई ठुलै रोग लाग्यो र हजुरबा पनि रोगसँग जुद्दा जुद्दै उहाँको हार भयो, मृत्युले जित्यो र हजुरबाको निधन भयो। त्यसपछि हजुरआमा आमा बुवा म मेरो श्रीमती र दुई बच्चा हामीले त्यो नयाँ घरमा आफ्नो जीवनयापन अगाडि बढाएका

जिन्दगीमा रमाइलो भइरहेको थियो, किनकि पढियो बढियो, राम्रो जागिर खान पाए हुन्थ्यो, जागिर पनि राम्रै पाइयो। त्यसपछि राम्री श्रीमती, सुशील श्रीमती भित्रिए कति आनन्द हुन्छ भन्ने थियो। र श्रीमती पनि आफूले रोजे जस्तै प्रेम विवाह भएको हो मेरो। हामी एउटै कलेजमा पढ्थ्यौं, पछि जागिर पनि एकै ठाउँमा खायौं। मन मिल्यो, हितचित्त मिल्यो, सपना मिल्यो, जिन्दगीमा सँगसँगै यात्रा गर्ने तय भयो। पहिला प्रेम अनि मागी विवाह गरेर विवाह भएको हो मेरो रमिलासँग। कति रमाइलो थियो जिन्दगी, किनकि घर बेचिसकेपछि अब एउटा घर बनाउन पाए हुन्थ्यो भन्ने कुरा थियो। त्यो घर पनि आमा बुवाको सहायताले राम्रो जग्गामा राम्रो घर बन्यो। अब एउटा गाडी किन्न पाए हुन्थ्यो, सपना थियो। छोराछोरीलाई राम्रो स्कुलमा पढाउने भनेर हामीले भर्ना पनि गरेका थियौँ। सबै कुरा राम्रै थियो। अबको दसैँमा एउटा सानो गाडी किन्ने किस्ताबन्दीमा हाम्रो सपना थियो। त्यसपछि अर्को वर्ष हामी घुम्नको लागि जाने, आमा बुवा हजुरआमा घरमा बसिहाल्नुहुन्छ, बच्चाहरूलाई लिएर यसो घुम्न जानु पर्ला, सपना थियो। गाडी एउटा किनेपछि पोखरा चितवन जाने, बच्चाहरू पनि रमाउँछन्, आफ्नो पनि कत्रो सपना। सबै साथीभाइहरूले यहाँ गए त्यहाँ गए भन्छन्, यस्तै यस्तै हामीले पनि सपना देखेका थियौँ। अब त जिन्दगीले अलिकति रङ्गीन सपना देखाएको छ। आफ्नो परिवार छ, आमा बुवा र हजुरआमाले हामीलाई घच्चा पार्नु भएको थिएन। किन भन्दा हजुरआमा एउटा कोठामा, बुवा आमा एउटा कोठामा, अनि भान्सा माथिको फ्ल्याटमा थियो, अरू बाँकी कौसी। बुढाबुढीलाई घाम लाग्न साथै कौसी प्यारो हुन्छ, घाम प्यारो हुन्छ। अनि भान्सा कोठा र दुईटा कोठा भएपछि हजुरआमा अनि आमा बुवा र भान्सा, त्यति भएपछि कौसीमै सबै कुरा हुने भयो। तलमाथि धेरै गर्नु परेन। उहाँहरू माथि भएपछि हामीलाई एउटा बैठक, एउटा छोराछोरीको लागि कोठा, एउटा हाम्रो लागि, अनि एउटा पाहुना पासा आउँदा अथवा एक्स्ट्रा सामानहरू राख्नको लागि एक किसिमले भन्ने हो भने स्टोर जस्तै भएभरको सामानहरू त्यहाँ थन्क्याएका थियौँ। हामीले पाहुना आउँदा सुत्न पनि मिल्ने अनि एक्स्ट्रा सामान पनि मिल्ने। यसरी जिन्दगी एकदमै सुखमय तरिकाले बितेको थियो। मेरी श्रीमती जागिरे भएको हुनाले आमा बुवा र हजुरआमाले घरको काम सबै सिद्ध्याउनु हुन्थ्यो। मेरी रमिलाले त्यस्तो धेरै घरको चिन्ता लिनु पर्दैन थियो, यतिसम्म कि छोराछोरीको पनि चिन्ता लिनु पर्दैन थियो। हामीले मिलेर बस्न जाने अभिभावकहरू भएको, आमा बा भएको घर कति सुव्यवस्थित। अलिकति मनलाई फराकिलो पारे, उहाँहरू कति खुसी हुने नाति नातिना छोराछोरीसँग बस्न पाएर। जे होस्, सुखको सास फेरिरहेका थियौँ हामीले। दसैँ आउँछ अनि गाडी किन्ने, बच्चाहरू उफ्रिरहेका थिए। यसै गरी खुसी खुसीमा, रमाइलो रमाइलोमा जिन्दगी बितिरहेको थियो।

जिन्दगी यसै गरी बित्छ, अझ आज भन्दा भोलि खुसी आउँछ, यसो गरौँला उसो गरौँला, अब छोरीको गुन्यु चोलो गर्नुपर्छ, छोराको व्रत बन्द गर्नुपर्छ, यति मान्छेलाई बोलाउने यस्तरी गर्ने रमिलाको रहर थियो। म पनि उसको रहरमा रोमाञ्चक हुन्थे, हो नि गर्नुपर्छ, एउटा छोरा र एउटा छोरी त छन्। म पनि उसको हामा हाँ मिलाउँथे र सुन्दर सपना पनि बुन्ने गर्थे। अनि हामी भन्थ्यौँ, छोरीको 24 वर्षमा छोराको 26 वर्षमा बिहा गर्नुपर्छ है, मैले ज्योतिषीलाई देखाएको यही बेलामा गर्दा राम्रो भनेको छन्, रमिला भन्थे। म भन्थे, विवाहको कुरा किन अहिले गर्नु पर्यो, उनीहरू विदेश जान्छन् कि, जहाँ जहाँ गए पनि 24 र 26 वर्षमा विवाह गरिदिने हो, समयमा गरे भने नाति नातिना हेर्न पाइन्छ, नभए नाति नातिनीको मुख हेर्न पाइँदैन नि फेरि, अनि उनीहरूलाई उनीहरूकै सुरमा छोडिदियो भने त तिनीहरूले कहिले बिहा गर्छन् कहिले बिहा गर्छन्। तपाईँ र मेरो पनि हाम्रो खुसीले विवाह भएको हो र, हामी त अझै 2-4 वर्ष यसै बस्न चाहेको होइन र, आमा बुवाको करबलले भएको होइन र, रमिलाले उल्टो प्रश्न गरे। मैले भने, हो बाबा हो, तिमीले भनेको ठिक हो, ल तिम्रो ज्योतिषी बाले जे भन्नुभएको छ त्यही गरौँला, अब अहिले विवाद नगर। म यसरी उनको कुरामा सहमति जनाउने गर्थेँ। रमाइलो थियो दिनहरू, त्यति ठुस्का ठुस्की हामीमा हुँदैन थियो। मानिसहरू भन्थे, लोग्ने स्वास्नीको झगडा परालको आगो हो, जति झगडा भए पनि केही हुँदैन, तर प्राय हाम्रोमा भने झगडा हुँदैन थियो। अहिले यसो सम्झिँदाखेरि सायद त्यही नै नियति थियो, किनकि भागमा अरू केही कुरा लेखिदिएको। त्यही भएर जति दिन हामी सँगै भयौँ, एकदमै प्रेमले हामी बस्यौँ, जिए भने पनि एकअर्काको कुरा काट्दैनथ्यौँ, सुखमा दुःखमा हरेक पल हामी मुस्कुराएर बाँच्ने गर्थ्यौँ। यति खुसीको परिवार थियो हाम्रो, तर यो खुसी धेरै दिन टिकेन। आज पनि मलाई झलझली याद छ, त्यो दिन शनिबार थियो, अरू दिन अफिस जानुपर्ने भएकाले रमिलाले त्यति धेरै घरको काम गर्दिनथे, आमा बुवा हजुरआमाले सबै घरको काम गर्नुहुन्थ्यो, बाहिरको किनमेलदेखि लिएर करेसा बारीसम्म बुवाले हेर्नुहुन्थ्यो, आमाले करेसा बारीमा सघाउने काम गर्नुहुन्थ्यो, पूजा गर्ने केलाई कुलाई गर्ने सबै तरकारी सरकारी काटिदिने काम हजुरआमाले गर्नुहुन्थ्यो, बसी बसी कुटु कुटु पकाइदिनुहुन्थ्यो, आमाले तरकारी बारी घर सरसफाई गर्नुहुन्थ्यो भने बुवाले किनमेलदेखि लिएर अरू सबै सम्हाल्नुहुन्थ्यो। हाम्रो घरमा प्राय तरकारी त किन्नै पर्दैन थियो, बुवा र आमाले करेसा बारीबाटै पुर्याउनुहुन्थ्यो। अनि शनिबार चाहिँ रमिला तलदेखि माथिसम्म घर बढार्थिन् अनि पुस्थिन्, उनलाई सरसफाई अत्यन्तै मनपर्ने भएकोले अत्यन्तै घर सफा सुग्घर राख्थिन्। शनिबार उनको बिहानीको दिनचर्या नै त्यही हुन्थ्यो, घर बढार्ने र पुस्ने, झ्यालहरू पुस्ने, सबै माथिदेखि तलसम्म टाक टाक टुकटुक पारेर सफा गर्थिन्। आमाले भात पकाएपछि ल खाना आऊ भनेपछि बल्ल हामी 11-12 बजीतिर शनिबार खाना खान्थ्यौँ। त्यो दिन पनि त्यही क्रम चल्यो, आमाले कतिचोटि बोलाउँदाखेरि पनि रमिला माथि नै आइनन्। अनि आमाले भन्नुभयो, बाबु कल्पित, रमिला कति बेर भयो बोलाएको, पुस्दै तल गएकी थिए अहिलेसम्म आइन, तल केही गर्न थाले कि जान बाबु, भात चिसो भइसक्यो, आमाले कराउनु भयो। बच्चाहरूले खाना खाइसकेका थिए, बुवाले खाइसक्नु भएको थियो, हजुरआमाले पनि खाएर घाम ताप्दै हुनुहुन्थ्यो, म रमिला र आमा मात्रै बाँकी थियौँ। धेरै बेर भइसकेपछि पनि नआएपछि म रमितालाई खोज्न तल गएँ, तल देखेर मैले टेकेको जमिन भासियो, मलाई रनन्न रिङ्गाटा लागेर म थुच्चुक्कै बसेर चिच्याउन थालेँ, आमा आमा लौ न अनर्थ भयो, छिटो आउनु न बुवा, छिटो आउनु, म चिच्याउन थालेँ। जब मैले तल्लो खुड्किलामा गएर रमिला हेर्दा ऊ रगत छादेर त्यहीँ घोप्टो परेर लडिरहेकी रहेछ, कति बेला लडी कसैले देखेनन् थाहै भएन, हतार हतार ट्याक्सी बोलाएर अस्पताल पुर्याइयो, जसै अस्पताल पुर्याइयो डाक्टरले भनिदिए उहाँ त अघि नै बितिसक्नु भएको रहेछ, उहाँ त हुनुहुन्न। त्यसपछि मेरो संसार उजाडियो, त्यसपछि मेरो खुसी लुटियो,
त्यसपछि मेरो जिन्दगी अधुरो अपुरो भयो, आँसुमा डुब्यो मेरो खुशी, मेरो उत्साह, मेरो उमङ्ग, मेरो मनको सबै रहर रमिलासँगै गयो। बस निरस निरस जिन्दगी, दुई छोरा छोरीलाई हेर्छु, आमालाई हेर्छु, हजुरआमा छाती पिटी पिटी रुनुहुन्छ, यो बुढीलाई छोडेर त्यो कलकला आउँदी मेरी बुहारीलाई किन लगिस् नि हे दैव भनेर, बस आँसु भन्दा अरू

0: साइकल चलाउनु तपाईको स्वास्थ्यको लागि धेरै प्रकारले फाइदाजनक छ, तर उचित सावधानी नअपनाउँदा कहिलेकाहीँ बेफाइदा पनि हुन सक्छ तपाईलाई यसबाट। प्रत्येक साल सयौं साइकल यात्रीहरू दुर्घटनामा पर्दछन् र यसको प्रमुख कारण भनेको उनीहरूलाई अरूले देख्न नसक्नु नै हो। यदि तपाईँ पनि साइकल चलाउँदै हुनुहुन्छ भने यस्तो दुर्घटनामा पर्नबाट जोगिनको लागि केही कुराहरूमा ध्यान दिनुहोस्। जिसमिसे बिहानी र साँझको समयमा साइकल चलाउँदै हुनुहुन्छ भने हाइवे कोडको अवलम्बन गर्दै अगाडि सेतो र पछाडि रातो बत्ती अनिवार्य रूपमा प्रयोग गर्नुहोस् तथा रेड एवं पेडल रिफ्लेक्टरको प्रयोग गर्न पनि नभुल्नुहोला। यसको अलावा हाई भिज कपडा लगाउनु पनि लाभदायक रहन्छ। अनि साँच्चै हेलमेट सधैँ लगाउनुहोस्। अध्यारोमा साइकल चलाउँदै हुनुहुन्छ, टाढैबाट देखिनुहोस्, सुरक्षित रहनुहोस्। थप जानकारीको लागि हेर्नुहोस् think.direct.gov.uk।
1: कथा तिम्रो पनि र मेरो पनि,
2: यात्रा तिम्रो पनि अनि मेरो पनि,
1: केही आँसु केही हाँसो,
2: शायद यही नै हो जिन्दगी, शायद यही नै हो जिन्दगी।
1: यात्रा जिंदगी को BFBS गोरखा रेडियो मा।

यात्रा जिन्दगीको जसलाई तपाईँले यति बेला सुनिरहनु भएको छ BFBS गोर्खा रेडियोमा, कल्पितजी अझ अगाडि लेख्नुहुन्छ, यसरी जिन्दगीले कोल्टे फेर्यो, दुःखका दिनहरू सुरु भए, एक दिन दुई दिन तीन दिन गर्दा गर्दै आँखाबाट आँसु सुके, दिनचर्या अगाडि बढ्दै गयो, आलो घाउ खाटा लाग्न थाल्यो, कोठामा पस्यो, उसका सामान, उसका लुगा, उसको बोली सबै झलझली याद आउन थाल्यो, याद सम्झना मनमा भए पनि दिन बित्दै गयो, उमेर ढल्किँदै गयो, लगभग 14 वर्ष बित्यो रमिला बितेको। यो बीचमा आमा बुवाले कैयौँ पटक छोरा अर्को विवाह गर भन्नुभयो, त्यो कलिला छोराछोरीलाई। सौतेनी आमाको व्यवहार जति नै गरे पनि सौतेनी आमा भनेको सौतेनी आमा नै हुन्छ, म त्यो व्यवहार हेर्नै सक्दिनथेँ, त्यसैले मैले आमा बुवाले भनेको पनि मानिनँ। रमिलाको मृत्युको लगभग 4 वर्षपछि हजुरआमाको पनि निधन भयो। घरमा बुवा, आमा, 2 सन्तान अनि म, हामी 5 जना भयौँ। नियमित जागिर खाने, आउने, छोराछोरीलाई पढाउने, आवश्यक चिज गरिदिने, त्यति मात्रै भयो। सबै रहर, सबै उमङ्ग हरायो, बस रमिलाको यादले मनभित्र बिझाइरह्यो, उसको अभाव खड्किरह्यो। यही बीचमा मेरो अफिसमै काम गर्ने एक सहकर्मी सुजिता, जो 4 वर्ष यतादेखि हाम्रो अफिसमा नयाँ आएकी हुन्, कुराको सिलसिला दुःख सुख सार्दा बाँड्दा उसका कुरा मैले थाहा पाएँ, मेरा कुरा उनले थाहा पाइन्। रमिलाको कुरा गर्दा गर्दै, उसको सम्झना, उसको यादहरू बताउँदा बताउँदै उनको र मेरो मन कति बेला साटियो पत्तै भएन। दाजु भाउजूबाट दिगदार भएर एक्लै डेरा गरेर बस्ती रहेछिन्, जागिर खाएर आमा बुवा सानैमा बितेका, समयमा विवाह नगरिदिएपछि, अलिकति उमेर ढल्केपछि विवाह नगर्ने भन्ने सोचले उनी एक्लै बस्ती रहेछिन्। यस्तै कुरा गर्दा गर्दै उनले आफ्नो दुःख सुनाइन्, मैले आफ्नो दुःख सुनाएँ, अनि हामीले एकअर्कामा मन साटेका रहेछौँ। धेरै पछि बुवा आमाले अब त विवाह गर छोरा, एक्लै हुन्छौ भन्न थाल्नुभयो, अनि मैले आमा र बुवालाई सुजिताको कुरा सुनाएँ। विवाह गर्नको लागि आमा बुवाले जोड गर्नुभयो, मैले भने नगर्ने आमा, अहिले जे छौँ ठिकै छौँ, बच्चाहरू पहिला सेटल हौ, अनि मात्रै म सुजितालाई बिहा गर्छु, त्यो 3 जेलसम्म उनी मलाई कुर्छिन्, हामी सँगसँगै छौँ आमा, म एक्लो छैन, सुजिता मसँगै छिन्, म एक्लो छैन, मेरो चिन्ता नगर्नुहोस्। मैले आमा बालाई सम्झाउँथेँ, छोरोले बाहिर पढ्न जाने इच्छा व्यक्त गर्यो, मैले त्यसको व्यवस्था मिलाएँ, छोरीको 24 वर्षमा विवाह गर्ने सपना देखेकी थिइन् र रमिलाको इच्छा अनुसारै छोरीको 24 वर्ष छोरोको 26 वर्षमा विवाह गर्ने सपना देखेकी रमिलाले त्यो सपनालाई पुरा नगरी म कहाँ विवाह गर्थे र। सुजिताले ठिक छ, तिमी आफ्नो सपनालाई पुरा गर, म तिम्रो साथमा छु, जब छोरी 24 वर्ष भएर विवाह गर्छिन् अनि छोरो विदेशबाट फर्केर आएर 26 वर्षमा विवाह गर्छन्, त्यसपछि हामी आफ्नो घर बसाउँला, उनले यसै भनिन्। मैले हुन्छ भने, अहिले छोरी 22 वर्ष भएकी छिन्, छोरो 25 वर्ष भएको छ, यसपटक छोरो फर्केर आउँदैछ अस्ट्रेलियाबाट। हामीले युवती हेर्छौँ भन्दा, होइन बाबा, युवती मैले खोजिसकेको छु, उसले भन्यो। हामीले खोज्नै परेन, उसको इच्छा बमोजिम हामीले उसको विवाह गरिदिने निर्णय गरेका छौँ, त्यसपछि हामी हाम्रो जीवन अगाडि बढाउने योजना छ। सुजिताले त्यही भनेकी छिन्, पहिला तिम्रो घरको सबै कुरा सिद्ध्याऊ, तिमी जब खुसी हुन्छौ तिम्रा लागि हरेक कुरा गर्न म तयार छु, तिम्रा लागि म कुर्न पनि तयार छु, छोराछोरी हुर्किउन् बढुन्, अगाडि उनीहरू सेटल हुन्, अनि हामी आफ्नो जीवनलाई अगाडि बढाउँला। कति समझदार, कति सुल्झिएकी मैले रमिला जस्तै सुजिता पाएको छु। यही कुराहरू भन्न चाहन्थे, जीवन सोचेको जस्तो हुँदो रहेनछ, जीवन भोगेको हुँदो रहेछ, र मेरो अधुरो अपुरो जीवनको कथा यही थियो।
सायद अब बाँकीको जीवनको कथा सुजिताले पूरा गर्नेछ।

कल्पित जी जीवन हामीले जे भोग्छौं त्यही हुन्छ। सपना हामीले सजाउँछौं, कल्पना हामी गर्छौं, म यो गर्छु म त्यो गर्छु, हामी कति योजनाहरू बनाउँछौ, तर हामी यही कुरालाई बिर्सिन्छौ, जीवन कसको कति छ हामीलाई के थाहा। गर्भमा भएपछि 9 महिनामा जन्मिन्छ सामान्यतया एउटा बच्चा। जन्मिसकेपछि ऊ कति बेला यस संसारबाट जान्छ कसैलाई थाहा हुँदैन। बस एउटा एउटा बहानामा संसारबाट व्यक्तिहरू सदाका लागि परमधाम जान्छन्। उनीहरू कहिल्यै फर्केर आउँदैनन्। बस जो जीवित छन् उनीहरूको मनमा एउटा याद एउटा सम्झना भएर बस्ने गर्दछन्। तपाईँको जीवनमा पनि तपाईँकी रमिला याद सम्झना भएर सदैव जीवित रहने छिन्। तपाईँको घरका भित्ताहरूमा उनको हाँसिरहेको तस्विरले तपाईँलाई सदैव उनले याद दिलाउने छिन्। तपाईँहरूको सपना टुटेर जाने छैन। तपाईँहरूका सपना ती कलिला बाल बालिकाहरूको भविष्य हो जुन तपाईँले अहिले राम्रोसँग उनीहरूलाई हुर्काइरहनु भएको छ, पढाइरहनु भएको छ, बढाइरहनु भएको छ र आफ्नो जिन्दगीमा आफूले आफ्नी श्रीमतीसँग देखेको सपनालाई पूरा गरेपछि मात्र आफूले सुजिताको हात थाम्ने जुन कुरा तपाईँले बताउनु भयो। तपाईँले फेरि अब तपाईँलाई साथ दिने तपाईँकी प्रेमिका अझ भनौँ साथी उहाँ पनि कति बुझकी हुनुहुँदो रहेछ। सँगसँगै पाइला चालेर तपाईँलाई कुनै पनि बोझ बन्धन नदिकन हर समय तपाईँको परिवार तपाईँको बच्चा र तपाईँको ख्याल राख्नुभयो। राम्रो जीवन साथी तपाईँले अवश्य नै पाउनु भएको छ। रमिलाजीको यादलाई मनमा राखेर तपाईँले बाँकीको जीवन उपयुक्त समयमा सुजिताजीको हात समाएर अगाडि बढ्नुहोला। तपाईँले आफ्नो दुःख सुख अनि बितेको जीवन र आउनेवाला जीवनको सपनाको बारेमा पनि हामीलाई बताइदिनु भयो, यसका लागि आभार व्यक्त गर्दछु। तपाईँलाई धेरै धेरै धन्यवाद। तपाईँको कुरा सुनेर तपाईँको कथा सुनेर केही समय खुसी पनि लाग्यो र धेरै ठुलो दुःख सहेर तपाईँले फेरि मुस्कुराउन थाल्नु भएको छ, यसप्रति खुसी पनि लाग्यो। सधैँ रोएर साध्य हुँदैन। तपाईँले आफ्नो जीवनलाई सुजिताको सहायताले अगाडि बढाउनु भएको छ, यो नै ठुलो कुरो भयो। तपाईँलाई धेरै धेरै धन्यवाद यो कथाको लागि। अर्को साता फेरि कसै अरूको जीवनको कथा लिएर म तपाईँ समक्ष हाजिर हुने छु। जीवन वरदान हो, ईश्वरको आशीर्वाद। यो वरदान रूपी जीवनको उत्सव मनाएर बाँचौं। अवस्था आजलाई बिदा पाऊ। नमस्कार।

0: सैन्य समुदायमा
1: बेलायत भरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: फ्लाइ बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो
0: गोर्खा रेडियो
3: दिएको भन्दै अधिकार कर्मीले राष्ट्रसङ्घीय मञ्चमा आवाज पुर्याएका छन्। खोकना लगायत बस्तीमा स्थानीयको सहमति विपरीत संरचना बनाउन लागि भन्दै राष्ट्रसङ्घको जिम्मेवार व्यवसाय र मानवाधिकारको एसिया प्रशान्त स्तरीय बैठकमा कुरा उठाइएको हो। अधिकार कर्मी दुर्गामणि याम्फु
4: Dungamati, that we call this is the territories of indigenous peoples in Newaland in Kathmandu. Project involved like smart cities, fast track, and road widening project and transmission line, so on and so forth. Because that carries the militarization as well, making the indigenous community homeless and landless. So we have filed 4 cases against the government. It's been 7 years and there is nothing coming out from the court.
3: हिजो सुरु भएर पर्सिसम्म चल्ने सम्मेलनमा विभिन्न देशका प्रतिनिधि सहभागी छन्। चिलेमै सुरुङभित्र उद्धारको काम नरोकिएको उद्धारकर्मी सांसदले बताएका छन्। प्रतिनिधि सभा सांसदहरू श्रीराम नेउपाने र सागर ढकालले गएको रातभर जाग्राम बसेर काम गरिएको बताउनु भएको छ। अपरेटर र श्रमिकको मनोबल बढाउने र कामलाई गति दिने गरी काम भइरहेको ढकालले उल्लेख गर्नुभएको छ। मुस्ताङमा आजदेखि गरबजोङ जलवायु सम्मेलन 2083 सुरु हुँदैछ। सम्मेलनको कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीले उद्घाटन गर्दै हुनुहुन्छ। सम्मेलनमा भाग लिन 421 स्थानीय तह र 36 जिल्ला समन्वय समितिका जनप्रतिनिधि मुस्ताङ पुगेका छन्। साथै प्रदेशका महानगर उपमहानगर नगर र गाउँपालिकाका जनप्रतिनिधिसहित 2000 बढी अतिथि मुस्ताङ पुगेको घरबजङ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भीमकुमार बस्नेतले जानकारी दिनुभएको छ। अतिथिलाई स्थानीय होटलमा बसोबासको व्यवस्था मिलाइएको छ। सम्मेलनको व्यवस्थापनका लागि पालिका अन्तर्गतका 500 वडाका गाउँ समाज आमा समूह युवा क्लब र अन्य संघ संस्थालाई परिचालन गरिएको गाउँपालिका उपाध्यक्ष जमुना थकालीले जानकारी दिनुभएको छ। उपाध्यक्ष थकालीका अनुसार सम्मेलनमा आउने अतिथिका लागि बिहानको ब्रेकफास्ट खाना र खाजा सम्मेलन स्थलमा नै आमा समूहको टोलीले व्यवस्थापन गर्नेछ। बेलुकीको खाना र बसोबासका लागि भने गाउँपालिकाले तोकेका होटलमा व्यवस्था मिलाइएको छ। सम्मेलन स्थलभित्र 28 फिट उचाइको जलवायु परिवर्तनको असर सम्बन्धी जनचेतना झल्काउने पृथ्वी रोइरहेको बलुनको गोलाकार आकृति राखिएको छ। भारतले नेपाललाई आउँदो डिसेम्बरसम्ममा दैनिक 654 मेगावाट विद्युत उपलब्ध गराउने भएको छ।
5: भारतको ऊर्जा मन्त्रालयले विज्ञप्ति जारी गर्दै यही सेप्टेम्बर 13 आउँदो डिसेम्बर 31 प्राधिकरणलाई राति 12 बजेदेखि साँझ 6 बजेसम्म विद्युत उपलब्ध गराउने निर्णय भएको जनाएको छ। विज्ञप्ति अनुसार मुजफ्फरपुर ढल्केबर 400 केभी डबल सर्किट प्रसारण लाइन मार्फत अधिकतम 600 मेगावाट र टनकपुर महेन्द्रनगर 132 केभी सिंगल सर्किट प्रसारण लाइन मार्फत 54 मेगावाट विद्युत उपलब्ध गराइनेछ। भोटेकोसी बाढीका कारण जलविद्युत आयोजनाका पूर्वाधारमा असर परेको छ। भारतले कठिन परिस्थितिमा नेपाललाई सहयोग गर्न तथा ऊर्जा क्षेत्रमा दुई देश बीचको द्विपक्षीय सहकार्यलाई थप सुदृढ बनाउन प्रतिबद्ध रहेको पनि उल्लेख गरेको छ।
3: अब खबर फटाफट।
6: झापाको झापा गाउँपालिका 2 र गौरीगंज 1 जोड्ने कन्काई पुलको काम 14 वर्षसम्म अलपत्र पार्ने ठेकेदारलाई जरिवाना तिराइँदै पुल अलपत्र पारे बापत पप्पु महादेव खिम्ती जेबी कम्पनीलाई 1,99,12,00,000 जरिवाना तिर्न 35 दिने सूचना। गएको आर्थिक वर्षमा मकवानपुरमा 18,200 चालकमाथि कार्यवाही, ट्राफिक नियम उल्लङ्घन गर्ने चालकबाट 1,72,00,000 असुली। बाँदरले हैरान पारेपछि भोजपुरका किसान बेसार खेतीतिर बेसारको उन्नत बिउ प्रविधि र प्रशोधन मेसिनको व्यवस्था गरिदिन स्थानीय तह र कृषि ज्ञान केन्द्रसँग अनुरोध। 2079 फागुनदेखि तनहुँको आँबु खैरेनी तिनमा सुरु भएको शुक्रबारे हाट स्थानीय किसानका लागि कमाईको माध्यम बन्दै गाउँघरमा उत्पादन भएका तरकारी फलफूल अन्नबाली दाल अचार घिउ मह घरेलु परिकारदेखि हस्तकलाका सामग्रीले बजार पाउँदै
3: अहिलेसम्मका खबर यति नै। नमस्कार, म महेन्द्र।

0: सैन्य समुदायमा
1: बिलायन भरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्लाई बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो
0: गोर्खा रेडियो
3: नेपाल र माइक्रोनेसिया बीच दौत्य सम्बन्ध स्थापना भएको छ। राष्ट्रसङ्घका लागि नेपाली नेकपा प्रमुख लोकबहादुर थापा र उहाँका समकक्षी जिम एस लिप्पेले सम्बन्ध स्थापना सम्बन्धी पत्र आदान प्रदान गर्नुभएको नियोगले जनाएको छ। यो सँगै नेपालले दौत्य सम्बन्ध स्थापना गरेका मुलुकको संख्या 185 पुगेको छ। अर्थ मन्त्रालयले पुँजी बजारको सुदृढीकरण तथा पुनरुत्थानका लागि तयार गरिएको 21 मुद्दे कार्ययोजना जारी गरेको छ। अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले गरेको घोषणा अनुसार मन्त्रालयले कार्ययोजनालाई औपचारिक रूपमा सार्वजनिक गरेको हो। कार्ययोजनामा पुँजी बजारको सुदृढीकरण र पुनरुत्थानका लागि अघि बढाइने विषयलाई 21 मुद्दामा समेटिएको छ। योजना अनुसार आइपिओ जारी गर्न चाहिने योग्यता तत्काल जारी गर्ने, गैर आवश्य नेपालीलाई दोस्रो बजारमा सहभागी हुन पाउने गरी कानून संशोधनका लागि आगामी महिनाभित्र ऐन अघि बढाइनेछ। भक्तपुर मनोहरा खोलामा बाढी आउने त्रासले राति केही बेर नदी किनारका बासिन्दाको भागाभाग भएको छ। चाँगुनारायणमा राति 3 घण्टाकै अवधिमा 100 मिलिमिटर पानी परेपछि खोला बढेको भन्दै स्थानीय सुरक्षित स्थानमा गएका हुन्। चाँगुनारायणको वर्षाले मनोहरा खोलामा बाढी आउँदा किनारका केही घर डुबानमा परेका थिए। बाढी आउँदा सिराहाका मनोज सापकोटा मनोहरा नदी छेउ पुग्दा स्थानीयले भिडियो खिचेर बसेका छन्।
4: खोला देखाएँ, खोला त निकै ठुलो आइसकेको रहेछ। यो खोला अलिक ठुलै बढेको छ बिहान भन्दा।
5: होइन, योभन्दा ठुलो आएछ दाइ।
4: अनि त्यो बस्तीमा पसेको पानी चाहिँ के हो त?
5: होइन, योभन्दा ठुलो आएछ पहिला।
4: त्यो त हो नि, बस्तीमा त मजाले पानी पसिरहेको छ त घुँडा घुँडा।
5: होइन, बस्तीमा त पहिला नि पसेको थियो।
4: त्यति तर्सिहाल्नु पर्यो, डराइहाल्नु पर्यो, यसरी पुल माथि गएर बसिहाल्नु पर्ने अवस्था चाहिँ होइन। तर भर्खरै भोटे कोसीले ल्याएको वितण्डाले मान्छेहरू आत्तिकै डराएका पनि हुनसक्छ। होइन सर,
5: हो
3: कङ्ग्रेसको देउबा पक्षले पार्टीको लेटर हेडमा अपिल जारी गर्न थालेको छ। संस्थापन इतर पक्षका डाक्टर सुशङ्कर कोरलाले सभापति गगन थापाको नेतृत्वमा हुन लागेको महाधिवेशनमा सहभागी नहुन भन्दै देशभरका कार्यकर्तालाई आग्रह गर्नुभएको हो। देउबा पक्षका महाधिवेशन आयोजक समितिका संयोजक डाक्टर कोरलाले असोज 3 गतेबाट विधि प्रक्रिया मिची सुरु गर्ने भनिएको महाधिवेशनमा भाग नलिन आग्रह गर्नुभएको हो। डाक्टर कोइरालाले 14 महाधिवेशनबाट निर्वाचित समितिले गर्ने महाधिवेशनमा सहभागी हुन आग्रह गर्नुभएको छ। आफ्नो पक्षले मङ्सिर 21-23 गतेसम्म केन्द्रीय महाधिवेशन गर्ने अपिलमा उल्लेख छ। थापा नेतृत्वको विशेष महाधिवेशनबाट आएको समितिले असोज 3 गतेदेखि वडा अधिवेशन सुरु गर्दैछ। डाक्टर कोइरालाको नेतृत्वको समितिले असोज 15 गतेदेखि वडा अधिवेशन गर्ने तय गरेको छ। कृष्णवीरको सडक दिनमा 1.5 घण्टासम्म खुलाउने गरिएको छ। बेनीघाट टोराङ गाउँपालिका साथका वडा अध्यक्ष कुमार बस्नेतले सडक पूर्ण रूपमा खुलाउन निरन्तरता काम भइरहेको बताउनु भएको छ। तत्कालका लागि अत्यावश्यक गाडीलाई केही समय आवतचावत गर्न दिइएको छ।
6: धेरै समय भयो यहाँ म बसेको, लगभग 14 गतेदेखिबाट यो बाटो अवरुद्ध भएको दिनदेखिबाट म 14 गते हुने आज 15 दिन पुरा भएछ। म यहाँ लगातार यहीँ बसिरहेको छु। यहाँको अवस्था बारेमा सबैलाई जानकारी होस् भन्ने हेतुले मैले अपडेट गरिराखेको छु। अहिले बाटो खुलेको छ, पूर्ण रूपमा खुलेको त होइन, नजिक भएको गाडीहरूलाई पास गर्ने भन्ने उद्देश्यकै साथ यो बाटो खुलेको छ।
3: पोखरा महानगरपालिकाले भूपयोग वर्गीकरण गरेसँगै जग्गाको किताकाट खुलेको छ। महानगरका 33 वटा वडाको झन्डै 7 लाख किताको भूपयोग वर्गीकरण गरिएको छ। महानगर प्रमुख धनराज आचार्यका अनुसार भूपयोग ऐन 2076 तथा भूपयोग नियमावली 2079 कार्यान्वयनका लागि भूमि प्रशासन र नापी कार्यालयलाई पठाइएको छ। सम्बन्धित कार्यालयबाट हुने जग्गा प्रशासन, किताकाट, नक्सा तथा अभिलेख सम्बन्धी कार्यमा आवश्यक समन्वय गरिदिन महानगरले आग्रह गरेको छ। भूपयोग वर्गीकरणसँगै किताकाट, जग्गाको कारोबार लगायतका काममा नागरिकलाई सहजता थपिने महानगर प्रमुख आचार्यले बताउनु भएको छ। युक्रेनको सडक दुर्घटनामा सशस्त्र फौजका एकजना सदस्यको निधन भएको भन्दै बेलायतको रक्षा मन्त्रालयले गहिरो दुःख प्रकट गरेको छ। मन्त्रालयले मृतकका परिवारलाई खबर भइसकेको भन्दै विस्तृत जानकारी पछि सार्वजनिक गर्ने जनाएको छ। थप जानकारी स्काईका रक्षा सम्वाददाता डेबोरा हाइनेसबाट।
7: There is a small group of service personnel in the country, obviously involved in things like protecting embassy staff. It's understood that this death was not the result of hostile action, but the family have been told, and of course the thoughts will be with family and friends.
3: पूर्वी युक्रेनमा रुसले रेलमाथि आक्रमण गरे लगत यो घटनाको खबर आएको छ। रसियाहरू टिभी विरुद्धका नयाँ खोपहरूले एक दशकभित्र 70 लाख भन्दा बढी जीवन बचाउन सक्ने विश्व खोप सञ्जाल गाबीले जनाएको छ। खबर यति नै, नमस्कार।
0: यो PFBS गोर्खा रेडियो हो।

हिमाल पहाड तराई कोही छैन पराई हाम्रो नेपालमा. हजुर, हाम्रै नेपालमा पराई कोही पनि हुँदैन श्रोता. र साह्रै मिठो गीत सुरज पण्डित अनि बेनिसा पौडेलले गाउनुभएको यो गीत सँगै कार्यक्रम प्रभातकालीन आवाज सुरु भयो बीएफबीएस गोर्खा रेडियो ब्रुनाईको स्टुडियोबाट. र यो कार्यक्रमलाई सञ्चालन गर्न म आज पनि उपस्थित भइसकेको छु धनराज राई. तीन घण्टा तपाईँको साथमा यस्तै मिठा मिठा गीतहरू सुन्ने अनि सुनाउने योजना सहित आज पनि उपस्थित भएको छु. गीत सङ्गीतका साथ साथमा हामी केही नौला नयाँ जानकारीहरू पनि आदान प्रदान गर्नेछौँ. र ब्रिटिस फोर्सेस ब्रुनाईमा रहनुभएका श्रोताका लागि केही जानकारी अपडेटहरू अवश्य नै सदा जस्तै दिने नै छु. हिजो छुटेदेखि आज भेट भो दर्शन नमस्ते भने जस्तै तपाईँहरू सम्पूर्णलाई हार्दिक नमस्कार अनि स्वागत गरे प्रभातकालीन आवाज कार्यक्रममा. र सन्चै हुनुहुन्छ होला, आरामै हुनुहुन्छ, कुशलै हुनुहुन्छ. तपाईँहरूको हिजो बडा रमाइलोका साथ बित्यो होला र आजको दिन पनि त्यस्तै गरी बितोस् भन्ने पूर्ण कामनाका सहित उपस्थित भएको छु. Perfection is not attainable, but if we chase perfection, we can catch excellence. यो भिन्स लोम्बार्डीको छोटो भनाइ सहित आजको कार्यक्रम सुरु गरौँ. भिन्स लोम्बार्डी चाहिँ एकजना अमेरिकन यो फुटबल लिग का प्रशिक्षक रहेछन्, विश्वविख्यातै रहेछन् श्रोता. उनी 1913 1970 बाँचेका रहेछन् उनी. उनले भन्न खोजेको चाहिँ पूर्णता हासिल गर्न सकिँदैन, तर यदि हामी पूर्णताको खोजीमा लागिरह्यौँ भने उत्कृष्टता भने अवश्य पनि प्राप्त गर्न सक्छौँ. हजुर, मानिस कहिले पूर्ण हुँदैन. तपाईँ पूर्ण हुनुहुन्न, म पूर्ण हुन सक्दिनँ, तर यस आफ्नो काममा उत्कृष्ट बन्ने प्रयास निरन्तर गरिरहँदा उच्च गुणस्तर सफलता र उत्कृष्ट परिणाम हासिल अवश्य गर्न सकिन्छ. त्यसैले पूर्ण हुनुभन्दा पनि हरेक दिन हिजोभन्दा आज राम्रो बन्ने प्रयास गर्नु चाहिँ धेरै अर्थ राख्छ, महत्त्वपूर्ण हुन्छ. हजुर, यो छोटो भनाइ र मैले बुझेको त्यसको अर्थबाट हामीले कार्यक्रमको सुरुवात गर्यौँ श्रोता. हजुर, यस्तो प्रेरणादायी भनाइहरू हामी थुप्रै भेट्छौँ श्रोता, तर हामीले जीवनमा लागू गर्ने कि नगर्ने, त्यसलाई आफूले प्र्याक्टिसमा ल्याउने कि नल्याउने भन्ने कुरा चाहिँ फरक पर्छ. कतिपय कुराहरू त मनमा हुन्छ, मनमा चाहिँ बसिरहेको हुन्छ, तर फिजिकल्ली चाहिँ त्यसलाई पूर्णता दिन कोसिससम्म पनि हामी गर्दैनौँ, म पनि गर्दिनँ. कति धेरै कुराहरू छन् त्यस्ता, तर सकेको खण्डमा यस्तो कुराहरूलाई चाहिँ मनन गर्दै अगाडि बढ्यो भने अवश्य नै केही न केही लाभ हासिल हुन्छ पक्कै जीवनमा. हजुर, अब गीत सुनौ. लामो चर्चा परिचर्चा गर्ने समय छँदैछ. शशी रावलको आवाजमा रहेको चाहना सकियो सुनौ.

शशि रावलले गाउनुभयो चाहना सकियो बहाना सकियो. अब हामी लाग्छौँ आजका लागि मौसमी विवरण सुन्न केही ठाउँको. सुरु गरौँ ब्रुनाईबाट. ब्रुनाईमा बिहानको 7:16:17 जाने आँटेको छ. श्रोता सेरियामा 24 डिग्री सेल्सियस तापक्रम रहेको छ. 30 डिग्री सेल्सियस अधिकतम तापक्रम आजका लागि अनुमान गरिएको छ. मेघ गर्जन सहित पानी पर्ने सम्भावना रहेको छ आज सेरिया ब्रुनाईमा. अहिले भने अलिकति आकाश खुल्ला रहेकै अवस्था छ. पानी परिहाल्ने सङ्केतहरू चाहिँ कतै पनि देखिएको छैन. कम्तीमा पनि सेरियामा चाहिँ अन्य स्थानमा के कसो छ त्यो भने मैले भन्न सकिनँ. हावा आज नचलेको हो कि भन्ने चाहिँ अनुभूति भइरहेको छ. पत्ताहरू समेत हल्लिएका छैनन् आज रुखका. नेपालमा बिहानको 5:02 गयो. 18 डिग्री सेल्सियस होइन 19 डिग्री सेल्सियस तापक्रम रहेको छ अहिले काठमाडौँ उपत्यकामा. 18 डिग्री सेल्सियस चाहिँ न्यूनतम तापक्रम आज दिनभरिका लागि र 27 डिग्री सेल्सियस आजको अधिकतम तापक्रम अनुमान गरिएको छ काठमाडौँ उपत्यकाका लागि. काठमाडौँ उपत्यकामा पनि छिटफुट वर्षा भइरहेको छ र बदली भई मध्याह पश्चात चाहिँ अलिक भारी वर्षा हुने सङ्केतहरू देखाइएको छ. श्रोता तपाईँहरू त्यही अनुसारले आफ्नो तयारी गरेर आजको दैनिकीमा जुट्नुहोला र

आज मन्द गतिको साथमा हावा चलेको महसुस गर्नुहुनेछ। कतिपय ठाउँहरूमा त अलि हावा नचलेको पो हो कि भन्ने पनि हुन सक्छ। अन्य स्थानका श्रोता तपाईँहरूको के कस्तो छ मौसम? यसो तपाईँहरू फुर्सदमा हुनुहुन्छ, घर भर्खर आइपुग्नु भएको छ, सुत्ने तर्खर गर्दै हुनुहुन्छ, कतै कतै हिजो बेलुकाको समय छ तपाईँहरूको, यसो समय मिलेको खण्डमा तातो मौसमी जानकारी पठाउनुहोस् है। पठाउने माध्यमहरू तपाईँहरूलाई पक्कै पनि थाहा छ, बिएबिएसको स्टुडियोमा फोन गर्न सक्नुहुन्छ। तपाईँहरूले दुईवटा नम्बर रहेका छन्, ती कण्ठस्थ छन्। इमेल मार्फत पनि तपाईँहरूले पठाउन सक्नुहुन्छ, होइन भने फेसबुक मेसेन्जर, यो चाहिँ निकै प्रचलित माध्यम हो, बिएबिएस गोर्खा रेडियोको फेसबुक मेसेन्जर चाहिँ, त्यो पनि प्रयोग गरेर हामीलाई मौसमको जानकारी वा अन्य केही अनुरोध सङ्गीतहरू छन् तपाईँका भावनाहरू पोख्न चाहनुहुन्छ भने अवश्य पनि गर्न सक्नुहुनेछ। तपाईँहरू अब त्यसो गर्दै गर्नुहुँदाखेरि सुन्दरी सुनामी रोहित साउद र इप्साल सन्ज्यालको आवाजमा

सजिलो पनि हुन्छ। यसले यो पनि देखाउँछ कि तपाईँ फौजी परिवारको सदस्य रहिसक्नु भएको छ र तपाईँले राष्ट्रिय सेवामा पनि योगदान पुर्याइसक्नु भएको छ। युकेमा भएका लगभग 20 लाख भेटरनहरूले यो कार्ड पाउन सक्छन्। त्यसैले तपाईँ

रातो चौबन्दीले मेलिनारायण विश्व नेपालीले गाउनु भएको गीत सुन्यो श्रोता। ब्रुनाईमा बिहानको 7:29 जानै आँटेको छ अहिले र तपाईँ हुनुहुन्छ प्रभातकालीन आवाज कार्यक्रममा। म धनराज राईको साथमा पहिलो घण्टामा छौँ हामी। बेलायतमा गत 11-13 सेप्टेम्बरसम्म चाहिँ ट्रेल वकर भएको थियो। तपाईँहरू मध्येमा धेरैजनाले यो ट्रेल वकरमा सहभागिता जनाउनु भयो टिम बनाएर, र यो हरेक वर्ष आयोजना हुने एक प्रसिद्ध नै भन्नुपर्छ श्रोता। 100 किलोमिटर चाहिँ इन्डुरेन्स च्यालेन्ज हो यो कार्यक्रम चाहिँ। विशेष गरी द क्विन्स गोर्खा सिग्नल्स QGS र द गोर्खा वेलफेयर ट्रस्ट GWT चाहिँ संयुक्त रूपमा सञ्चालन गर्ने गर्दछन्, र यो टिम बनाएर चारजनाको टिम बनाएर चाहिँ यो साउथ डाउन्स वे चाहिँ त्यो ट्रेल चाहिँ 30 घन्टाभित्र पार गर्नुपर्ने हुन्छ। यो ट्रेल वकरको इतिहास अलिक पुरानै रहेछ श्रोता। सन् 1991 हङकङमा क्विन्स गोर्खा सिग्नल्सका सैनिकहरूको सहनशीलता, नेतृत्व र टोली भावना परीक्षण गर्ने सैन्य अभ्यासका रूपमा सुरु भएको रहेछ यसको इतिहास चाहिँ, र पछि यसलाई चाहिँ सर्वसाधारणका लागि पनि खोलियो र यो च्यारिटेबल फन्ड सङ्कलन गर्ने अभियानमा रूपान्तरण भएको थियो। परोपकारी कोष सङ्कलन गर्ने हेतुले चाहिँ त्यो ट्रान्सफर्मेसन भएको रहेछ। र सन् 1997 अब बेलायत आएपछि क्विन्स गोर्खा सिग्नल पनि अभियसली अरू गोर्खाली पल्टनहरूसँगै हङकङलाई ह्यान्डओभर गरेपछि चाहिँ बेलायत सरेपछि ट्रेल वकर बेलायतमा पनि सुरु भयो। सुरुमा चाहिँ QGSले मात्रै आयोजना गर्ने गर्थेछ, र पछि अक्सफार्म र द गोर्खा वेलफेयर ट्रस्ट समेत साझेदार बन्न पुगेछन्। तर सन् 2023 आइपुगेपछि चाहिँ मुख्यत QGS र गोर्खा वेलफेयर ट्रस्टले सञ्चालन गर्दै आएका रहेछन्। अहिलेको हालतमा भने यी दुईवटा संस्था च्यारिटेबल संस्थाले मात्रै सञ्चालन गर्दै आएका रहेछन्। के रहेछन् त विशेषता यो च्यालेन्जको? चारजनाको टोलीले 100 किलोमिटर दूरी चाहिँ पार गर्नु पर्यो। मिनिमम भनेको मिनिमम भन्दा नि म्याक्सिमम 30 घन्टाभित्र, तर अहिले त यहाँ त च्यालेन्ज त 10 घन्टा कति मिनटलाई चाहिँ बिट गर्ने, 10:25 चाहिँ बिट गर्ने च्यालेन्ज बसेको रहेछ सन् 2019 जस्तो लाग्यो। क्विन्स गोर्खा सिग्नलको टिमले नै 10:25 यो दूरी पार गरेको थियो। यसको सुरुवात चाहिँ क्विन एलिजाबेथ कन्ट्री पार्कबाट हुने रहेछ, र अन्त्य चाहिँ ब्राइटन रेस कोर्समा हुने रहेछ। र 9 चेक पोइन्ट हुन्छन् यो 100 किलोमिटरको दूरीमा। ती चेक पोइन्टहरूमा चाहिँ बिसाउने अनि यसो खाजा पानी चाहिँ टप अप गर्ने, खाने, एकैछिन आराम गर्ने भन्ने हुँदा रहेछ। र अब अघि भनिहालेँ तपाईँहरूलाई यसमा चाहिँ सैनिक, सर्वसाधारण सबै टोली सहभागी हुन्छन्, र हाम्रा पल्टनका दिदीबहिनीहरू, भोपू लाउरेहरू, लाउरे नै भनौँ, गोर्खा अनि उहाँका स्पाउजहरू टिम बनाएर जोड तोडका साथमा ट्रेनिङ गर्नुहुन्छ, र उहाँहरूले यो रेस च्यालेन्ज चाहिँ सजिलै पार गर्ने गर्नुहुन्छ। हामीले निकै राम्रा राम्रा कजका लागि पैसा उठाएको कुराहरू हामी सुन्ने गर्दछौँ, र उठेको रकमबाट चाहिँ गोर्खा भूतपूर्व सैनिक, तिनका परिवार, विधवा तथा नेपालका विभिन्न समुदायलाई सहयोग गर्न प्रयोग गर्ने गरिँदो रहेछ। र ट्रेल वकरलाई चाहिँ बेलायतको गोर्खा समुदायको सबैभन्दा ठुलो परोपकारी चुनौतीहरूमध्येको एक मानिन्छ, र धेरै फन्ड उठाउने च्यारिटेबल अर्गनाइजेसनका रूपमा पनि लिने गरिने रहेछ श्रोता।
हजुर, यो सालको यो च्यालेन्ज के कस्तो भयो? तपाईँहरू कोही सहभागी हुनुभएको र राम्रो रेकर्ड टाइम चाहिँ सेट गर्नुभएको छ भने पनि यसो हामीलाई सेयर गर्नुहोस्, बेलायतका श्रोताहरू अथवा नेपालकै बाट पनि कति आउनु भएको थियो होला ब्रिगे के अरे ब्रिटिस गोर्खाज नेपालको टिम बनाएर, त्यो भने मलाई पत्तो भएन। यदि आउनु भएको थियो र यो कार्यक्रम सुनिराख्नु भएको थियो भने हाम्रो नि सहभागिता थियो, यस्तो रमाइलो भयो, यति दुःख भयो, यति घन्टामा पार गऱ्यौँ भन्ने तपाईँको अनुभवहरू सेयर गर्नुहोस् है त।

हजुर, तिम्रै शब्दहरूको यादमा रघुमोती ब्यान्ड। यो ब्यान्ड मैले पहिलोपल्ट सुन्दैछु र गीत त ठिकै रहेछ, मिठै रहेछ, तर ब्यान्डको के अरे एक्जिस्टेन्स चाहिँ मलाई त्यति थाहा नभएको रहेछ। तर आज थाहा भयो, गीत पनि राम्रै गाउनु हुँदो रहेछ, स्वर पनि राम्रै रहेछ। तपाईँहरूलाई पनि यो गीत पक्कै मन पर्यो। अब भीम लिम्बूलाई सुन्न जाउँ। खुल्यो है खुल्यो भन्दै हुनुहुन्छ, के खुलेछ त? धानको बोरा पो खुल्यो कि सुनको बाकस खुल्यो? बुझिहालौँ।

40 वर्ष अगाडि एउटा संस्थाको जन्म भएको थियो। यसको उद्देश्य थियो फौजी परिवारको लागि कल्याणकारी सहायता उपलब्ध गराउने। 40 वर्ष पश्चात आज यो संस्था हाइब जन सशक्त बनेको छ। फौजी समुदायका हजारौं सदस्यलाई सहयोग पुर्याउँदैछ। प्रत्येक दिनको प्रत्येक क्षण कल्याणकारी जानकारी प्रदान गर्नमा व्यस्त छ र अब यो संस्था MOD सम्बन्ध जानकारीको लागि आधिकारिक माध्यम बनेको छ। वास्तवमै गत 4 दशक एकदमै व्यस्त रह्यो हाइबको लागि र अब अगाडिको अर्को 4 दशक अझ सशक्त रूपमा व्यस्त रहने अठोट छ यसको। हाइबले तपाईँलाई कसरी मदत गर्न सक्छ भनेर जान को लागि यसको अनलाइन खोजी गर्न सक्नुहुन्छ आर्मी हाइभ, RAF हाइभ वा RN फोरममा गएर।

रमाइलो गीत सुन्ने श्रोता सगुन लामाले गाउनु भएको सानी नानी तिमी जीवनमा आयो भने रमाइलो हुन्छ भन्ने गीत सुन्यो। अब प्रस्तुत छ आजका लागि नेपाल राष्ट्र बैङ्कद्वारा तोकिएको खुला बजार वैदेशिक विनिमय दर भएको जानकारी लिने र सुरु गरिहालौँ। अमेरिकी डलरबाट एकको खरिद दर 152.59 रुपियाँ, बिक्री दर 153.19 रुपियाँ, युरो एकको खरिद दर 205.74 रुपियाँ, बिक्री दर 206.55 रुपियाँ, स्विस फ्रांक एकको खरिद दर 186.80 रुपियाँ, बिक्री दर 187.54 रुपियाँ, अस्ट्रेलियन डलर एकको खरिद दर 108.74 रुपियाँ, बिक्री दर 109.16 रुपियाँ, कनेडियन डलर एकको खरिद दर 109.81 रुपियाँ, बिक्री दर 110.24 रुपियाँ, सिङ्गापुर डलर एकको खरिद दर 120.05 रुपियाँ, बिक्री दर 120.52 रुपियाँ। जापानिज येन 10 को खरिद दर 9.86 रुपियाँ, बिक्री दर 9.90 रुपियाँ, चाइनिज युआन 1 को खरिद दर 22.75 रुपियाँ, बिक्री दर 22.83 रुपियाँ, साउदी अरेबियन रियाल 1 को खरिद दर 40.63 रुपियाँ, बिक्री दर 40.79 रुपियाँ, कतारी रियाल 1 को खरिद दर 41.86 रुपियाँ, बिक्री दर 42.02 रुपियाँ, थाई भाट 1 को खरिद दर 4.59 रुपियाँ, बिक्री दर 4.60 रुपियाँ, युएई दिराम 1 को खरिद दर 41.55 रुपियाँ, बिक्री दर 41.71 रुपियाँ, मलेसियन रिंगित 1 को खरिद दर 37.44 रुपियाँ, बिक्री दर 37.58 रुपियाँ। साउथ कोरियन वन 100 को खरिद दर 11.35 रुपियाँ, बिक्री दर 11.39 रुपियाँ, स्वेडिस क्रोनर 1 को खरिद दर 15.61 रुपियाँ, बिक्री दर 15.67 रुपियाँ, डेनिस क्रोनर 1 को खरिद दर 23.55 रुपियाँ, बिक्री दर 23.65 रुपियाँ, हङकङ डलर 1 को खरिद दर 19.45 रुपियाँ, बिक्री दर 19.53 रुपियाँ। कुवेती दिनार 1 को खरिद दर 497.20 रुपियाँ, बिक्री दर 499.15 रुपियाँ, बहराइन दिनार 1 को खरिद दर 404.77 रुपियाँ, बिक्री दर 406.37 रुपियाँ, ओमानी रियाल 396 रुपियाँ, 1 को खरिद दर 396.33 रुपियाँ, बिक्री दर 397.89 रुपियाँ। सुन्दै हुनुहुन्थ्यो आजका लागि नेपाल राष्ट्र बैङ्कले तोकेको खुला बजार वैदेशिक विनिमय दर भएको जानकारी पुरा भयो। अब गीत सुनौ, कुमार बस्नेतको पालो परेको छ, कसकी हौ नातिनी भनेर सोध्दै हुनुहुन्छ।

हजुर, हामी जस्तो पायो भने जाने हो कि होइन। कुमार बस्नेतले गाउनुभयो यो गीतलाई, निकै पुरानो गीत, तथ्य सान्दर्भिक गीत नै लाग्यो। अझै पनि यो गीतले अर्थ राख्छ जस्तो लाग्यो मलाई श्रोता। ब्रिटिस फोर्सेस ब्रुनेका श्रोताहरू, तपाईँहरूका लागि एउटा अत्यन्तै जरुरी सूचना आइपुगेको छ। र गत हप्ता पनि हामीले भन्न त भनेका थियौँ, त्यही पनि बिर्सिहाल्नु भयो भने एकपल्ट रिमाइन्डर जस्तो पनि हो। यो ब्रिटिस फोर्सेस ब्रुनाईको बिएफपिओ पोस्ट अफिस चाहिँ यो आज 15 सेप्टेम्बरदेखि 21 सेप्टेम्बर सोमबारसम्म बन्द रहनेछ। कारण भने पोस्ट अफिसका सबै स्टाफहरू चाहिँ बेलायततर्फ प्रस्थान गर्नुहुने रहेछ म्यान्डेटरी करियर कोर्सको लागि। अब करियर त अब सबैले आफ्नो बाटो सोझ्याउनै पर्यो, युके जानुपर्छ कोर्सहरू एटेन्ड गर्नका लागि। र त्यसै हेतुले चाहिँ उहाँहरू त्यतातिर प्रस्थान गर्नु भइसक्यो होला सायद। र आजदेखि 21 सेप्टेम्बरसम्म चाहिँ बन्द रहनेछ पोस्ट अफिस। नजानु होला, दुःख पाउनुहुन्छ। र नर्मल सर्भिस चाहिँ अब मङ्गलबार 22 सेप्टेम्बरदेखि सुचारु हुने जानकारी पनि प्राप्त भएको छ। र त्यसैमा यो महिना सेप्टेम्बर महिनाका लागि एक्सचेन्ज रेट, यो तपाईँले पैसा झिक्नुहुन्छ पाउन्ड स्टर्लिङबाट, र एक पाउन्ड बराबर तपाईँहरूले चाहिँ ब्रुनाई डलर 1.73 पाउनु हुनेछ। हजुर, अब हामी सञ्जीवनीलाई सुन्छौँ र यो गीत सुन्दै सुन्दै हामी कार्यक्रमको पहिलो घण्टाको बसाइलाई अन्त्य पनि गर्छौँ। श्रोता सञ्जीवनीले गाउँदै हुनुहुन्छ, लाउँ है माया भनेर। कस्तो खालको माया लाउने कुरा गर्नुभएको छ हामी त्यो बुझ्दै गरौँ। र यो गीत पश्चात भने तपाईँहरूले नेपालबाट प्राप्त भएको ताजा समाचार सुन्नुहुनेछ, अनि त्यस पछाडि हामी फेरि दोस्रो घण्टामा अवश्य नै भेट गर्नेछौँ। तबसम्म गीत सुनेर रमाइलो गर्नुहोला। बिएस गोर्खा रेडियो सुन्दै बस्नुहोला।

0: संघीय संसद प्रतिनिधि सभाको बैठक आज दिउँसो 1 बजे बस्दैछ। बैठकमा परराष्ट्र मन्त्रालय र भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय सम्बन्धी मौखिक प्रश्नको सम्बन्धित मन्त्रीले उत्तर दिनुहुने सम्भावित कार्यसूची तय भएको संघीय संसद सचिवालयले जनाएको छ। बैठकमा कानून, न्याय तथा संसदीय मामिला मन्त्री सविता गौतमले एसियाली विधायकी संस्थाहरूको परिषदको सदस्यता प्राप्त गर्ने सम्बन्धी सम्मेलनमाथि नेपाल सरकारले आफ्नो हकमा स्पष्ट गरेको घोषणासहित अनुमोदन गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुनेछ। आज अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति, शिक्षा स्वास्थ्य र तथा सूचना प्रविधि समिति, विधान व्यवस्थापन समिति र संघीयता सबलीकरण तथा राष्ट्रिय सरकार समितिको बैठक पनि बस्दैछ। राष्ट्रिय आर्थिक गणना 2082 अन्तर्गत सङ्कलन गरिएका तथ्याङ्कको प्रशोधन कार्य तीव्र रूपमा अघि बढेको छ। राष्ट्रिय तथ्याङ्क कार्यालयले प्रश्नावलीको कोडिङ, डेटा इन्ट्री र तथ्याङ्क परीक्षणको कामलाई एकैसाथ अघि बढाएको हो। सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशबाट सङ्कलन गरिएका प्रश्नावलीको कोडिङ र 93,000 बढी प्रतिष्ठानको डाटा इन्ट्री सम्पन्न भएको कार्यालयका प्रवक्ता ढुण्डिराज लामिछानेले बताउनु भएको छ। उहाँका अनुसार उत्तरदातालाई फोनबाट पनि सोधिएको छ।
1: करिब करिब हामीले हाम्रा प्रतिष्ठानहरूसँग 5-10,000 जस्तो चाहन्छन् प्रतिष्ठानहरूलाई हामीले फोन गरिरहेको छौँ। यहाँ हामीसँग फोन गर्ने मोबाइलबाट फोन सिस्टमहरू छ, तर एकदमै राम्रो रेस्पोन्सहरू हामीले घोडाकलाई बरु उत्तर दिएको छैन होला। राष्ट्रिय तथ्याङ्क कार्यालयबाट फोन आइसकेपछि चाहिँ खुसी पनि व्यक्त गर्नुभएको छ। एकदमै तथ्याङ्क कार्यालय जस्तो संस्थाले चाहिँ फोन पनि गरेर प्रतिष्ठानहरूको बारेमा पूर्ण जानकारी शङ्का लागेको विषयहरूमा सोध्नु रहेछ। हामीलाई एकदम खुसी लाग्यो, राष्ट्रिय तथ्याङ्क कार्यालय राम्रो काम गर्नुहुन्छ भनेर यस्तो किसिमको रेस्पोन्स पनि आउँछ र हामीले त्यसलाई चाहिँ अझ स्पिड अप पनि गर्दैछ। कतिले साना साना कुरा पनि शङ्का लाग्यो भने चाहिँ फोन गर्ने, उनीहरूले नबुझेर पनि उत्तरदाताहरूले फरक ढङ्गले दिएको हुन्छ र त्यो किसिमले हामीले चाहिँ कामलाई चाहिँ अगाडि बढाइरहेको छ।
0: यसपटकको आर्थिक गणनाबाट नेपालभर 13,067 प्रतिष्ठान रहेको प्रारम्भिक तथ्याङ्क सङ्कलन गरिएको छ। विक्रमसम्म 2075 पहिलो आर्थिक गणनामा 9,023,000 प्रतिष्ठान समेटिएका थिए। कोडिङ र डाटा इन्ट्री 3 महिनाभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ। कार्यालयले करिब 6 महिनाभित्र प्रारम्भिक नतिजा सार्वजनिक गर्दै आगामी फागुनको अन्तिमसम्म राष्ट्रिय आर्थिक गणनाको पहिलो राष्ट्रिय प्रतिवेदन तयार गर्ने लक्ष्य लिएको छ। पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले हिमबाडी प्रभावित क्षेत्रका सडक असोजभित्र सञ्चालनमा ल्याइने बताउनु भएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयमा हिमबाडी प्रभावित क्षेत्रका जनप्रतिनिधिसँग मन्त्री लम्सालले विषयगत 8 कार्यदल निर्माण गरी सडक र पुल निर्माणलाई गति दिएको बताउनु भएको हो। मन्त्री लम्सालले पूर्वाधार पुनर्निर्माणमा दोहोरोपना हुन नदिनका लागि स्थानीय जनप्रतिनिधिलाई सघाउन आग्रह गर्नुभएको छ। उहाँले बाढी प्रभावित क्षेत्रमा तत्काल वैकल्पिक सडक सञ्चालन, त्विन र झोलुङ्गे पुल चढानलाई गति दिइरहेको स्पष्ट पार्नुभएको छ। अब पक्की सडक र पुलको निर्माणलाई छिटो गरी सक्ने गरी काम गर्ने उहाँको भनाइ छ। महाकवि लक्ष्मीप्रसाद देवकोटाको स्मृति दिवस पहिलो पटक भव्यताका साथ मनाइएको छ। नेपाल प्रज्ञा प्रतिष्ठानले देवकोटाको 67 स्मृति दिवसका अवसरमा देवकोटा सङ्ग्रहालय मैत्री देवीमा महाकवि देवकोटा मित्र यथार्थ विषय गोष्ठी गरेको हो। कार्यक्रममा उहाँका छोरा पद्म देवकोटाले स्मृति पत्र र प्राध्यापक डाक्टर महादेव अवस्थीले समीक्षा पत्र प्रस्तुत गर्नुभएको थियो। कार्यक्रममा प्रतिष्ठानका कुलपति कुमार नगरकोटीले महाकवि देवकोटाको स्मृति दिवसलाई प्राथमिकतामा राखिने प्रतिबद्धता जनाउनु भएको छ। महाकवि देवकोटाको जन्म विक्रम सम्बत 1966 कार्तिक 27 काठमाडौँको दिल्ली बजारमा भएको थियो। उहाँको निधनमा 2016 साल भदौ 29 गति